0: कलंकीमा खाना खाजा पसल सञ्चालन गर्दै आएका दोलखाका हरिबहादुर बस्नेत आइतबार कालीमाटी तरकारी बजारमा तरकारी किन्न आएका थिए। केही दिन अघिको तुलनामा अधिकांश तरकारीको मूल्य बढ़ेकाले तरकारीको मूल्यसँगै आफ्नो व्यवसायमा थपिएको दबाव बारे उनले गुनासो पोखे। हरेक जसो तरकारी किलोमै 15 20 रूपैयाँदेखि 50 60 रूपैयाँसम्म महँगो भएको छ। हामीले यहाँबाट महँगोमा किनेर लगे पनि होटलको खानाको मूल्यमा त्यसलाई तत्काल जोड्न मिल्दैन। बस्नेतले भने, दुई दिन अघि खाना खान आएको ग्राहकले दुई दिनपछि खानाको मूल्य किन बढ़्यो भनेर सोध्न थाल्छ, तर हामीले महँगो मूल्य तिरेर तरकारी किनेर ल्याएका हुन्छौं। बस्नेतको समस्या अहिले काठमाडौँका होटल तथा खाजा पसल सञ्चालन गर्ने व्यवसायीले भोगिरहेको लागत दबावको एउटा उदाहरण हो, साथै हरेक उपभोक्ताले भोगिरहेको समस्या हो। सड़क अवरूद्ध भएपछि महँगियो ताजा तरकारी शीर्षकमा अभियान आर्थिक अभियान राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो।
1: मलेसियाली ट्रेड्स युनियन कांग्रेसले श्रमिकको न्यूनतम ज्यालामा 82% भन्दा बढ़ीले वृद्धि गर्न माग गरेको छ। हाल मलेसियामा कार्यरत स्वदेशी तथा विदेशी सबै श्रमिकको न्यूनतम ज्याला 1700 रिंगेट छ। एमटीयूसीले मलेसियाको आगामी बजेटमा हालको तलबमा 82% भन्दा बढ़ीले वृद्धि गरी 3100 रिंगेट पुर्याउन माग गरेको हो। हाल मलेसियामा 4,00,000 भन्दा बढ़ी नेपाली श्रमिक वैधानिक हैसियतमा कार्यरत छन्। उनीहरू प्रत्येकले प्रति महिना 1700 रिंगेट अर्थात 64,000 रूपियाँ हारारीमा तलब पाइरहेका छन्। माग अनुसार तलब बढ़ीमा उनीहरूले मासिक 1,16,000 रूपियाँ भन्दा बढ़ी पाउनेछन्। प्रत्येक वर्षको जनवरी 1 मलेसियाको आर्थिक वर्ष प्रारम्भ हुने गरेको छ। मलेसियामा कामदारको तलब 3100 रिंगेट पुर्याउन माग शीर्षकमा आजको मध्यान्न राष्ट्रिय दैनिकमा यो खबर छ।

0: Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कंग्रेसको 15 महाधिवेशनका लागि वडा तहमा देखिएको सर्वसम्मतिको प्रयास गाउँ नगर अधिवेशनसम्म आइपुग्दा कमजोर बनेको छ। देशभरका अधिकांश पालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको छ भने सीमित पालिकामा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा तहबाट सहमतिमा अघि बढ़ेको अधिवेशन पालिकाहरू र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय तहमा पुग्दा समूहगत प्रतिस्पर्धा र प्यानलबन्दी खुल्ला रूपमा देखिन थालेको हो। असोज 16, 17, 18 र 19 गते हुने महाधिवेशनका लागि कंग्रेसले वडा गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेर प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन शुरू गरेको छ।
3: बाढ़ी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आउन अझै दुई दिन लाग्ने भएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरले बाढ़ी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको राजमार्ग सुचारू हुनका लागि दुई दिन लाग्ने जनाएको हो।
2: लगातारको वर्षापछि नदीमा आएको बाढ़ी र डुबानका कारण मधेश प्रदेशका जिल्लाको ग्रामीण भागमा जनजीवन प्रभावित भएको छ। शनिबार रातिदेखि आइतबार बिहानसम्म परेको वर्षाले विभिन्न क्षेत्रमा क्षति पुर्याउनुका साथै गाउँ बस्तीका सड़क बाटोमा पानी जमेपछि आवत जावतमै नागरिकलाई समस्या भएको छ।
3: हेटौडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ जान इन्धन र एलपी ग्यास बाहेकका सवारी साधन पूर्ण रूपमा निषेध गरिएको छ। त्रिभुवन राजपथमा सवारी साधनको चाप बढ़ेपछि उक्त मार्ग भएर इन्धन र एलपी ग्यास बाहेकका सवारी साधन आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारबाट निषेध गरेको हो।
2: काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागि 105 ग्यास बुलेट अविरल वर्षाका कारण बाटोमै थुनिएका छन्। बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन्।
3: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशभर 1013.2 मेगावट विद्युत आपूर्ति प्रभावित भएको छ। बाढ़ी पहिरोका कारण प्रसारण लाइनमा क्षति पुग्नका साथै जोखिममा रहेका जल विद्युत आयोजनाको उत्पादन समेत सुरक्षात्मक उपाय स्वरूप बन्द गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
2: उद्योगिक व्यवसायले औद्योगिक प्रयोजनका लागि खतरा हुने विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल पुनरावलोकन गरी खारेज गर्न सरकारसँग माग गरेका छन्। उद्योग संगठन मोरङले संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाह समक्ष सुझाव प्रस्तुत गर्दै विद्युत उद्योगको आधारभूत उत्पादन लागत भएकाले यसमा अतिरिक्त कर लगाउँदा समग्र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्ने भन्दै पुनरावलोकन गर्न माग गरेको हो।
3: बागमती प्रदेश सरकारले कृषि तथा पशुपन्छी क्षेत्रमा बजेट घटाउँदै लगेपछि किसानले चिन्ता व्यक्त गरेका छन्। देशलाई कृषि मार्फत आत्मनिर्भर बनाउने भने पनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा नपरेको उनीहरूको गुनासो छ।
2: स्वास्थ्य बीमाको सदस्य बन्नका लागि अनलाइन प्रक्रिया शुरू भएको छोटो अवधिमै 2500 बढ़ीले सदस्यता लिएको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएका छन्। बोर्डले नागरिकको स्वास्थ्य बीमाको अभिलेख सहज बनाउन र नागरिकको पहुँच बढ़ाउन गत साउनको अन्तिम सातादेखि अनलाइन पोर्टल जारी गरेको थियो।
3: अब शेयर बजार लगानीकर्ताहरूको मागको आधारमा व्यक्तिगत पूँजीगत लाभकर घटाएर लागू भएको साता लगानीकर्ताहरूले भने 19.94 अर्ब रूपियाँ भन्दा बढ़ी गुमाएका छन्। गत साताको कारोबारमा कुल बजार पूँजीकरण 29.94 अर्ब रूपियाँ घटेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 45.53 अर्ब रूपियाँ भन्दा बढ़ी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन भने 45.23 अर्ब रूपियाँ भन्दा बढ़ी कायम भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम देशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर दक्षिण अफ्रिकामा दुईवटा गोलीकाण्डमा 30 जनाको मृत्यु भएको छ भने 26 जना घाइते भएका छन् राजधानी जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बजारमा शनिबार राति भएको गोलीकाण्डमा 20 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
6: अब खेल खबर विश्व एसियाली खेलकुदको एथलेटिक्स तर्फको पुरूष 800 मिटर दौड़मा नेपालका खेलाड़ी सोम कुमारले नयाँ राष्ट्रिय रेकर्ड बनाए सुन कुमारले निर्धारित 800 मिटरको दूरी 1:48.95 सेकेण्डमा पार गरेका छन् त्यस्तै जापानको योकोहामा भएको 11 सितारियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपालले 2 स्वर्ण 1 रजत र 3 काँस्य गरी 6 पदक समेत जितेको छ नेपालले व्यक्तिगत प्रतिस्पर्धामा 4 र टीम प्रतिस्पर्धामा 2 गरी 6 पदक जित्न सफल भएको छ
5: अब विचार विश्लेषण जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको जग शीर्षकमा गोर्खापत्रमा छापिएको छ हरित अर्थतन्त्रको जग बसाउन अब विश्वले ऊर्जा संक्रमणलाई संवेदनशील रूपमै लिनुपर्छ अहिले पनि विश्वको ठूलो हिस्सा कोइला र पेट्रोलियम जस्ता जीवाश्म इन्धनमा आधारित छ यो ऊर्जा प्रणालीलाई क्रमशः जलविद्युत सौर्य वायु र हरित हाइड्रोजन जस्ता नवीकरणीय ऊर्जामा परिणत गरिनुपर्छ जलवायु परिवर्तनका असर न्यूनीकरणको यो नै मूल आधार हो मार्गचित्र हो
6: जलवायु मुद्दामा हरित स्वच्छ ऊर्जा शीर्षकमा कृष्णप्रसाद भण्डारीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ नेपालले विकासशील राष्ट्रका साझा मुद्दालाई उजागर गर्दै जलवायु परिवर्तनसँग जुझ्न दिगो साझा र एकीकृत प्रयासको प्रवर्तन गर्नुपर्छ नेपाल जस्तो अल्प विकसित तथा हिमाली देशमा जलवायु परिवर्तनको असर अझ गहिरो छ हिउँ पग्लिने क्रम अनियमित वर्षा बाढ़ी पहिरो र अत्याधिक तापक्रमका कारण नेपालको कृषि जलस्रोत जंगल जैविक विविधता स्वास्थ्य पर्यटन र पूर्वाधारमा नकारात्मक प्रभाव पारिरहेको
5: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: بدهد. UCIM کشاز هر کبر هو سنتوس گندر و سنگلیل پرکاش چند کتو پایلائی سواگر چه سامدائی ریڈیو باتا دیسی بھرے کے ساتھ پرسارن بھائرے کو ساز ہے خبر CIM خبر .com CIM کو فیس بک تتا یوٹیوب چینل بات پنی سننا سکن چھا آجا 2083 سال اشوج بار اگت سنبار سپتمبر 28 تاریخ سن 2026 نپال سنبت گھر سے 46 اصحار کشن پکش کو ترتی آتی تھی بشو ریبیز دیبس انتراشتی سوچنا ما بشو بیپی پہنچ کو دی
1: एक रजत र तीन कास्य आर्चरी अनि 800 मीटर दौड़बाट नेपाली प्रतियोगी बाहिरिए।
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको सबैभन्दा सुरुमा तीन दिनको वर्षा बाढ़ी र पहिरोमा परि भएको जनधनको क्षतिको प्रसंग।
3: यही असोज 8 देखि 11 गतेसम्म परेको ठूलो पानीका कारण देशभर 21 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना बेपत्ता र 5 जना घाइते भएका छन्। वर्षा र त्यसबाट सृजित बाढ़ी पहिरो तथा अन्य विपदका घटनाबाट 746 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको हो। मा वर्षाको जोखिमलाई मध्यनजर गर्दै 77 वटै जिल्लामा प्रशासन कार्यालय तथा 3 वटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। जोखिम देखिएका जिल्लामा आवश्यकता अनुसार सवारी आवागमन रोक तथा प्रभावित सम्भावित प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्न समेत निर्देशन दिएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले CIM-सँग भन्नुभयो,
4: म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
3: तीन दिन असोज 8 देखि बिहान 9 बजेसम्म असोज 11 गते दिउँसो 1 बजेसम्म 67 घण्टा लगातार मौसमको अवस्था अनुगमन संचार तथा समन्वय गरेको र उक्त अवधिमा उद्धार तथा प्रतिकारमा अग्रपन्तिमा खटिनेलाई 5,000 भन्दा बढ़ी एसएमएस पठाइएको समेत प्राधिकरणले जनाएको छ। सम्भावित बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढ़ी पूर्वानुमान शाखाबाट 8,14,000 एसएमएस पठाइएको थियो। बाढ़ी तथा पहिरोको जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहबाट मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था समेत मिलाइएको छ। जाजरकोट म्याग्दी बागलुङ लगायतका जिल्लामा हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका कारण देशभरका 186 वटा वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको छ। सबैभन्दा बढ़ी वर्षा नवलपरासीमा भएको छ। त्यसपछि कास्कीको 85 वर्षा भएको छ भने तनहुँको अरौलीटारमा 472 मिलिमिटर वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको हो।
1: यसैबीच केन्द्रीय सड़कको सम्पर्कबाट बागलुङ म्याग्दी मुस्ताङ र मनाङको सम्पर्क विच्छेद भएको छ। मालढुङ्गादेखि मुस्ताङसम्म 46 ठाउँ अवरूद्ध भएको छ। कतिपय ठाउँमा सड़क नै बगाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। काठमाण्डुसँग जोड़िने 5 राजमार्गमा आवागमन अवरूद्ध छ। त्रिभुवन राजपथ एकतर्फ सञ्चालनमा छ भने पृथ्वी राजमार्गको तनहु खण्ड पनि अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाढ़ी पहिरोको जोखिमले सुदूरपश्चिमका सबै राजमार्गहरू बन्द अवस्थामा रहेका छन्। तीन दिनदेखिको लगातारको भारी वर्षाका कारण गण्डकीका बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका हुन्। यसैबीच हिम पहिरोमा परि दुईजनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नार्बा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको मृत्यु भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सम्पर्कविहीन सबै नेपाली रहेको र सोमबार आज बिहानैबाट थप मदतका लागि अर्को उद्धार टोली घटनास्थलतर्फ पठाइएको पनि बताउनुभयो।
4: हाम्रो नार्पा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको, कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्क चाहिँ नभएको, तर हालसम्म 2-4 डेड बडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। हामी चामेबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यहाँसम्म हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
1: मौसम प्रतिकूलताका कारण उद्धार टोली बोकेर घटनास्थलतर्फ गएको कैलाश हेलिकप्टर घटनास्थलमा अवतरण हुन नसकेको र घटनास्थलमा अवतरण भएका उद्धारकर्तासँग समेत सम्पर्क हुन नसकेकाले घटनाबारे थप जानकारी आउन नसकेको पनि उहाँले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घड़ीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसूस गराउनु नै सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढ़ी पहिरोको विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजीका साथै बाढ़ीमा फँसेका मानिस र पशु चौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात र खटिरहेको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन निरन्तर क्रियाशील रहेकै बेला अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्दै विपदको जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अप्नाउन पनि अनुरोध गर्नुभएको छ। उहाँले बाढ़ी पहिरो डुबान हावाहुरी र चट्याङका कारण प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको तथा जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाड़ी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अप्नाउन पनि अनुरोध गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र संकटमा परेका राज्यका संयन्त्रहरूलाई पनि जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले बाढ़ी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको पनि जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपदको समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भंग गर्ने वा कालो बजारीमा संलग्न हुने जो कोहीमाथि सरकारले कड़ा निगरानी राखिरहेको भन्दै सचेत पनि गराउनु भएको छ।
3: यसैबीच केही दिन यता परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति पुगेको छ। यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सीधा सड़क सम्पर्क टुटेको छ। लमजुङ, मनाङ, पर्वत, बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको हो। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा सवारी आगमन ठप्प बनेको छ। पहुँच सड़क बगाएर सवारी चलाउन अझै केही दिन लाग्ने समेत सड़क विभागले जनाएको छ। पर्वत बागलुङ जोड्ने मालढुङ्गाको पक्की पुल तत्काल सञ्चालनमा ल्याउन कालीगण्डकी नदीको बहाव घट्नुपर्ने सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुविदीले बताउनु भएको छ। पोखरा बागलुङ सड़क अन्तर्गत पर्वतको सहसंघा संधामामा बाढ़ीले सड़क बगाएर सवारी आगमन ठप्प बनेको सड़क विभाग कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनु भएको छ। प्राय सय वर्षभित्र आउन सक्ने बाढ़ीलाई दृष्टिगत गर्दै पुलको डिजाइन गरिएको थियो, तर सो अनुरूप बाढ़ीका कारण क्षति पुगेको समेत अधिकारीहरूले बताएका छन्। पहिरो जोखिम रहेका क्षेत्रमा शीतल बजार, गौतमी खोला, कृष्ण भीर, ज्यामिरे घाट, चौकी भीर, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङ टार, धारापानी, घोप्टे भीर र सिमल धारा मा सड़क अवरूद्ध, सड़कमा रहेका पुलहरूमा समस्या देखिएको समेत बताइएको छ।
1: यसैबीच हिजो अपराह्नदेखि भने नेपालको मौसम सुधारतर्फ अग्रसर देखिएको छ। आजदेखि सबैतिरको आकाश खुला हुने अनुमान नेपाल मौसम विज्ञान विभागले गरेको छ। विभागले आगामी 5 दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्र हल्का बादल र पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। 4 दिन यता लगातारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिमपात समेत भएको छ। त्यसले विभिन्न स्थानमा बाढ़ी पहिरोका घटना गराएको मौसमविद संजीव अधिकारीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार गत 24 घण्टामा मध्य प्रदेशको पश्चिमी भूभाग, बागमतीको दक्षिणी, गण्डकीको पहाड़ी र तराई भूभाग अनि लुम्बिनी प्रदेशमा अधिक पानी परेको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटर भन्दा अधिक पानी परेको पाइएको छ। धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा रेकर्ड भएको अधिकारीले बताउनुभयो। सर्लाही, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा धेरै पानी परेको रेकर्ड गरिएको छ।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा नागरिक दायित्व,
6: कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले सबै फ्लो गरेको अवस्थाहरू छ। त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा व्यापक फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल, जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
8: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
7: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
8: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
7: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
8: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
5: दाजु बहिनीको गन्धनमा म पनि मिस्थे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
8: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
9: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
1: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
9: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको कान्तिपुरको पहिलो पृष्ठमा मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणले
3: उब्जाएका प्रश्न शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले खबर लेख्नु भएको छ। सुरक्षा चुनौती भन्दै घरबाट लगिएका चोलेन्द्र शमशेर जबरा 12 घण्टापछि परिवारको जिम्मा लगाइएको थियो, तर खतरा के थियो र कसको आदेशमा उहाँलाई घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रसँग जवाब छैन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणका विषयमा चौथर्पी रूपमा सरकारको आलोचना समेत भएको छ। जेनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर भित्र पृष्ठमा प्रकाशित छ। कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीले वार्षिक 12,000 र कक्षा छदेखि आठसम्म अध्ययनरत विद्यार्थीले वार्षिक 16,000, कक्षा 9 र 10 अध्ययनरत विद्यार्थीले वार्षिक 20,000 र कक्षा 11 र 12 विद्यार्थीले वार्षिक 24,000 रूपियाँ पाउने भएका छन्। त्यस्तै भित्रपृष्ठमा कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल शीर्षकमा कुलचन्द न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 15 महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ। विधान संशोधन मार्फत कांग्रेसले पहिलो पटक युवादेखि पेशागत विज्ञ श्रमिक अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई केन्द्रीय तहमा ल्याउने ढोका खोलेको छ। केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 युवालाई विधानबाटै प्रतिनिधित्व सुनिश्चित गर्ने काम गरिएको छ। त्यस्तै प्रदेश कार्य समिति महाधिवेशन प्रतिनिधि प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिमा 35 वर्ष मुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। वडा हुँदै जिल्ला कार्य समितिसम्म भने 20-30 वर्ष मुनिका युवाको प्रतिनिधित्व गरिने समेत व्यवस्था गरिएको छ। त्यस्तै भित्रपृष्ठमा टावरमा क्षति पुग्दा कालीगण्डकी करिडोरको 358.2 मेगावाट बिजुली उत्पादन बन्द शीर्षकमा खबर प्रकाशित छ भने सुपर मार्केट र खुद्रा पसलमा फरक फरक चिनीको मूल्य शीर्षकमा खबर छ। त्यस्तै 2 महिनामा 61 अर्ब ऋण संकलन 85 अर्ब भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
1: नयाँ पत्रिका दैनिकमा छापिएको खबर रहेको छ खसीदेखि बंगुरसम्म सबै मासुको भाव आकाशिएको बारेमा। अजित अधिकारीले लेख्नु भएको हो, गत चैतमा कुखुरामा बर्ड फ्लू देखिएपछि खसी लगायतका अरू मासुको मूल्य बढ़ाइएको छ। अहिले व्यापारीले मनलाग्दी मूल्य तोकेर बेच्दा पनि नियामक निकाय मौन रहेको उपभोक्ता अधिकार कर्मीहरूले गुनासो गरेका छन्। बजारमा खसी कुखुरा राँगा बंगुर सबै मासुको भाव अचाकले बढ़ेको हो। गत चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु कुखुराको अण्डा र खसीको मासुको भाव बढ़ेको व्यवसायीको तर्क छ। राँगा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन नेतृत्व हस्तान्तरणको मुद्दा डिफ्यूज कि एमालेको शक्ति शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने अध्यक्ष ओलीको प्रस्तावलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले पनि स्वागत गरेर मुद्दा नै कमजोर बनाएको आरोप लागेको उल्लेख गरिएको छ। ओली नेतृत्व हस्तान्तरण र नेकपासँग एकता कार्यको व्यवसायको तर्क छ। राँगा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा पूर्व

0: देवा समूह क्रियाशील सदस्य थप्दै शीर्षकमा खबर लेखिएको छ। अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई 5 वर्षसम्म कैद र 5 लाखसम्म जरिवाना सहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन हुन लागेको बारेमा पनि खबर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। अविरल वर्षा हावाहुरी र बाढ़ी पहिरोले देशको पश्चिमी क्षेत्रमा रहेका ऊर्जाका संरचनामा क्षति पुग्दा विद्युत उत्पादनदेखि प्रसारण र वितरण अवरूद्ध भएको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा विद्युत आपूर्ति अवरूद्ध भएको उल्लेख गरिएको छ। उद्योग मन्त्रीसँग सुनसरी मोरङ करिडोरका उद्योगीहरूको माग, उत्पादन लागत घटाउन नीतिगत सुधार गर्नको लागि पनि माग गरिएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रहरीले जवारालाई किन समात्यो र छाड्यो शीर्षकमा रमेश धमला र ईश्वरी सुवेदीले लेख्नुभएको खबर छ भने एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा दिलीप पौडेलले लेख्नुभएको छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी दुई प्रयोजनमा 2.9 खर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयको भनाइरहेको छ। कांग्रेस महाधिवेशन सर्ने शीर्षकमा अर्को खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको मिति केही दिन पछाडि सर्ने भएको समेत खबरमा उल्लेख गरिएको छ। पार्टीभित्रको विवाद चर्किँदै जाँदा संस्थापन र इतर दुवै पक्ष तल्लो तहको अधिवेशनमा जुटेका छन्। यही बेला कांग्रेसको संस्थापन पक्षले आगामी शुक्रबारदेखि काठमाण्डुमा गर्ने गरी तय गरेको महाधिवेशन केही दिन सर्ने तयारी भएको पनि उल्लेख गरिएको छ। जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अध्यादेशबाटै आउला निजामती विधेयक शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। 55-30 लोकसेवाको असहमति छ। मुख्य सचिव र कानून सचिव पनि सकारात्मक नभएको खबरमा दावी गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकको भित्री पन्नामा दशैं अगाडि नै राजदूत नियुक्तिको तयारी शीर्षकमा खबर छापिएको छ। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनवाई समितिले दशैं अगाडि नै प्रस्तावित राजदूतको संसदीय सुनवाई सक्ने गरी तयारी थालिएको उल्लेख गरिएको छ। पशु स्वास्थ्य प्रणालीमा गम्भीर असर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। अनि पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक शीर्षकमा खबर छापिएको छ भने महँगो तिर्दा पनि तरकारीको अभाव रहेको बारेमा सीता शर्माले लेख्नु भएको छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यास बाहेकका सवारी निषेध शीर्षकमा राममणि दहालले मकवानपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि आर्थिक कारोबार दैनिकमा नेपाल चीन बीचका ठूला तीनै व्यापारिक मार्ग बन्द शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरमा पर्ने 3 पुलको अप्रोच सड़क बगाइदिएको हो। 1000 मेगावाट विद्युत अवरूद्ध रहेको छ। उद्योगलाई विद्युत कटौती गरिएको पनि अर्को खबर छापिएको छ। आपूर्ति रोकिँदा 72% महँगियो तरकारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ।
1: ताजा खबरमा अब विदेशका खबर। भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढ़ीका कारण जनजीवन प्रभावित भएको छ। उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढ़का विभिन्न क्षेत्रमा वर्षाका कारण भौतिक क्षतिमा समेत क्षति पुगेको छ। ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा समेत पहिरो खस्दा करिब 4000 श्रद्धालु बाटोमै अल्पत्र परेको स्थानीय प्रशासनले बताएका छन्। प्रशासनले केदारनाथ यात्रामा रोक समेत लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गराएको छ। उता थाइल्याण्डको राजधानी बैंककमा व्यापक बाढ़ीका कारण हजारौं मानिस विस्थापित भएका छन्। स्थानीय प्रशासनका अनुसार करिब 4900 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। र चीनले सार्वजनिक गरेको सहमतिको पहिलो बुदामा पारस्परिक सम्मान, निष्पक्षता र पारदर्शितामा आधारित रचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन अमेरिका सम्बन्ध निर्माण गर्ने उल्लेख गरिएको छ। चीनिया पक्षले यसलाई दुई देश बीचको सम्बन्धका लागि नयाँ रणनीतिका आधारका रूपमा समेत व्याख्या गरेका छन्। चीन र अमेरिका बीचको सम्बन्धलाई सुदृढ बनाउन नयाँ सम्झौता भएको छ।
0: साझा खबरमा अब खेल खबर विषय एसियन खेलकुद अन्तर्गत कराती च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जित्न सफल हुनुभयो। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको छ। एरिकाले आज हिजो भएको फाइनलमा चाइनिज

0: ताइपेको खेलाड़ीलाई 8-6 हराउनु भएको हो। विश्व सितो रियो कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्नु भएको हो। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नु भएको छ। उहाँले टीम कुमिते तर्फ पनि काँस्य पदक जित्नु भएको हो। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जित्नु भएको छ। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। यसैबीच जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्स्ड टीममा नेपालका तिलक पुनमगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। हिजो भएको खेलमा तिलक ज्ञानु युएईका आयसा आलाली र खलिफा अलकाबीको जोड़ीसँग 6-2 पराजित हुँदै बाहिरिनु परेको हो। पुरूष 800 मिटर दौड़मा नेपालका सोमबहादुर कुमार हित चरणबाटै बाहिरिनु भएको छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा प्रहरी प्रशासनको भूमिका, नागरिकको कर्तव्य, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टीभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टीभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: ग्यासको बिल लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब विपद प्रभावित बालबालिकाको सुरक्षाको कुरा। भदौ 10 भोटेकोशी बारीका कारण होल्डिङ सेन्टरमा बसेकाहरू पनि आफ्नो व्यवस्था गरेर गाउँ फर्कन थालेका छन्। विनाशकारी बारीका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित भएका छन्। उनीहरूको सुरक्षा र नागरिक दायित्वका बारेमा साथी सुशीला श्रेष्ठले प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
5: तपाईँ चाहिँ बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला, बालबालिका, ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ, भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 100 फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ। त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। चुप लागेर चाहिँ नबस्नुहोस्, हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले ललाइ फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ। यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ। नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई, हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ।
6: प्रहरीले त गरिरहेछ, तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा के होला?
5: सेफ्टी इज एज अ सिम्पल एज ABC भन्छ। ABC, अलवेज बी केयरफुल, सधैँ होसियार हो। अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शंकाको रूपमा हेर्नु पर्यो। आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ, छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो, या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्का घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घर धनी हुनु पर्यो। घर धनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर, प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा, र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक सूचनाहरू प्रवाह गरेका छौँ। के केन्द्र छ हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धी गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ। त्यहाँ यहाँहरूले वा नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्धी गरेर अगाडि बढ्न सक्नुहुन्छ।
0: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: तीन दिनको वर्षा, बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 8 लाख भन्दा बढ़ी एसएमएस पठाइयो।
0: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको सेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगी सड़क र पुल,
1: जेएनजी सहित परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि मंगुरसम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावट बिजुली उत्पादन,
0: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
1: र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत 800 र 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरे।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले चषक्क शीर्षकमा यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, चाडबाडको समय आएको छ र महँगी बढ़िराखेको र सुशासनको लागि सरकार र सरकारवाला निकायले गर्नुपर्ने काम जे जति थियो त्यो गर्न नसकेको भनेर विभिन्न आलोचना पनि भइरहेको छ। एउटा ट्याम्पो जस्तो देखाइएको छ, ट्याम्पोमा अगाडिपट्टि लेखिएको छ एक्सप्रेस, पछाडिपट्टि लेखिएको छ सत्ता, अनि त्यहाँ अगाडि चलाइरहेका व्यक्तिहरूमा प्रधानमन्त्री लगायत सत्ताधारी दलका नेता जस्ता देखिन्छन्। दुई बीचमा संवाद हुँदैछ, माथि यस्तो लेखिएको छ, हाम्रो एक्सप्रेसमा ब्रेक छैन, ब्रेक लगाउन पर्दैन भने होइन।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अलि लालित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढ़ी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
2: धन्यवाद। यो महत्वपूर्ण CIN रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
1: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढ़ी समय बित्यो भोटेकोशी बाढ़ी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढ़ी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
2: धन्यवाद लीलजी, यो एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ, यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेको जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाय पशु सबै छैन।
1: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
2: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठूलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा, दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त, तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारेको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन। अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइराखेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खोल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ, जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
1: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौं व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविक के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न 3-4 यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर देख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर।
2: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालेका मान्छे पनि त्यहाँ छन्, अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ तर पनि असाध्यै धेरै डराउने, आत्तिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि, परिवार सबै, आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको अनि सायद त्यो भान्जी या को छन् त्यहाँ तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्था भेटिनु भएको थियो कि त्यहाँ कुकुर संस्थाका थिए तर उनीहरूले त्यसलाई वास्त गरिरहेको थिएन पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा त्यहीँ उपचार गराइराख्नु भएको छ
3: भनेको चोट अनुसारको प्रभाव कम बेसी
2: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठुलो वज्रपात भयो
3: भनेको झन् थप्ने बढ्ने
2: अब निको हुन लाग्यो भने झन् बल्झिनेको हो कि अब झन् दोहोरिनेको अब किनभने यो त असह्य आघात हो नि त ठुलो साइकोलोजिकल ट्रमा हो त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छेको जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ
3: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो यो खिच्न किन आएको भन्ने जस्तो त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौँ सामाजिक सञ्जालमा त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ
2: यस्तो हुन्छ है अलिकति हामीले मिडियाका साथीहरूलाई पनि हामी म चाहिँ धेरै ठाउँमा नै भन्छु यो असाध्य सेन्सिटिभ अवस्था हो कि यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनु पर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउझ्याउ र हल्ला गरिदिने मान्छे होइन कि शान्तसँग बसदिने उसैसँग रहने उसलाई जानकारी चाहिए ठिक्क जानकारी दिने र कम्ती उसले खायो खाएन याद गरिदिने बेचाइन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो अनि अब हाम्रो चाहिँ यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठुलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तसाड मसाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा किन कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन् कतिपयले काजक्रिया गरे पनि नआइपोहाल्छ कि मेरो मान्छे न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त मान्छेसँग डिक्लियर राज्यले गरेका होइन यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लेयर गरेका छैन डिएनए टेस्टबाट पनि सबै भेरिफाई भइसकेका छैन त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्ने निकै गाह्रो भाटामा अरूलाई अन्तर्वार्ता दिइराख्ने अरूका प्रश्न सुन्न सक्ने त्यो खालको मनस्थिति नै हुँदैन कि किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधेको प्रश्नै बिर्सिन्छ हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन त्यही ड्यामेज त्यही हराएको मान्छेहरू अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानस पटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त मेरो त घर थियो खेत थियो के थियो मान्छेले त्यहाँ केही पनि छैन यो नै हो र भनेर उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि स्वीकार्नै अप्ठ्यारो यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि स्वीकार गर्ने कि होइन यो भएकै होइन अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन् भन्छ किनभने हो भन्ने बित्तिकै त केही पनि छैन नि त अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि हो यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेलामा चाहिने हो त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने सब बस्थे नि उसलाई पानी चाहिन्छ दिने, उसलाई टोयलेट जान लगायो भने बेलुकाको अवस्था छ, लाइटहरू कस्तो छ हेर्दैन, अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटन भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने, त्यति मात्र भनिदिने मान्छे हुँदा धेरै भरोसा हुन्छ कि।
3: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि संचार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै संख्यात्मक रूपमा बढ़ी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन्, त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलिक बढ़ी देखिन थाले हो होइन? त्यसो भए के गर्नु पर्यो त? अब जस्तो कोही पनि व्यक्ति बाढ़ी प्रभावित क्षेत्रमा पुग्नुभयो, मानव पत्रकार संचारकर्मी कोही भने कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ?
2: अब यस्तो हो, तपाईँ मिडियाकर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हाल लिएर बस्न आउनु भएको छ होइन, त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो, त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन्, पहिला त उसको कन्सेन्ट भन्छ नि, इन्फर्मड कन्सेन्ट भन्छौँ, सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो, त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने, म यो कुराबारे बोल्दिनँ है भन्ने पनि दबाब दिनु भएन होइन, किनभने उसलाई गाह्रो हुन्छ यो कुरा, म कतिपय त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि, त्यसलाई त्यो
3: टार्न खोजिराखेको
2: छ, टार्न साक्षात्कारै गर्न चाहँदैन कि, अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर, उनीहरूलाई त्यो चाहिए होइन नि त, बाहिरको पब्लिक सिम्प्याथी चाहिए होइन, उनीहरूलाई जे जे चाहिए हो त्यहीँको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो, गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ जो बुझाइदिने हो त्यहाँ पुर्याइदिने हो, र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अवरात्र खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको।
3: तर जस्तो अब हामी जब कुनै पनि पीड़ा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि फेरि सोधिराखेका हुन्छौं अथवा त्यो सम्झाइराखेका हुन्छौं नि, यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ?
2: बहुत राम्रो प्रश्न गर्नु, एक्चुअली मिडियाकर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो, उनीहरूले त्यो घटनाबारे सोध्नु जरुरी भएन कि, उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्न ठिक छ, तपाईँ कस्तो हुनुहुन्छ, म यहाँ छु, तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने, यो एउटा खालको जस्तो एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै भनिदिन्छ नि, त्यो ठुलो आपद विपद परे बेला समय दिन्छ लड्न लायो भने, त्यस्तो सपोर्ट चाहियो। अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने, अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने, अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि, यो तरिका चाहिँ यो यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई, त्यही भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो, म यस्तो मान्छे हो, अब हाम्रो भाषामा यसलाई यसो भन्छ, तपाईँले जसरी बुझ्दैनुहुन्छ तपाईँको सहयोगी हो, तपाईँलाई के छ, तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु, यो मैले अन्त काहीँ भन्दिनँ, तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्नु भन्छु, तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि जहाँ अलि बारपछि नानी यता न भनेर उसले भन्नु थाल्छ कि, अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर, मलाई बहुत गाह्रो भयो भन्ला, छटपटी भयो भन्ला, अब त्यो गाह्रो र छटपटी देखेपछि कहाँ अब आफूलाई चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि, त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्छ त्यहाँ, किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा धेरैले आफूले सम्हाल्न थाल्नु भएको छ, अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलर नआइदिए हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ हेर्नुहोस्,
3: त्यसको कारण चाहिँ काउन्सिलरको काम त त्यसले मनको घाउ पीडामा मलम लगाउँछ भन्ने सामान्य बुझाइ,
2: झन् दुख्यो नि त, जी उहाँले के गर्नु भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त. उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ तपाईँलाई हेल्प गर्न हामी छौँ है. तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँ जतिखेर पनि हामीलाई भन्न मिल्छ. अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घन्टा भन्नु पाउनु नबस्न सक्नुहुन्छ. त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन हो. त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त. अनि अहिले कस्तो हुनुहुन्छ, तपाईँ ठिक हुनुहुन्छ, तपाईँले सम्हाल्न सक्नु भएको छ, सुत्न सक्नु भएको छ, निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ. उसले बोल्न थाल्छ नि, बोल्ने बोलेको बेला सुनिदिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ, अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि. यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन. उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भयो नि भन्नुभयो होइन, मलाई विश्वास गर्नुभयो धन्यवाद. अरू जति तपाईँलाई जे जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ. तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ. होइन निन्द्रै लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपट्टि भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले. तपाईँलाई यस्तो यस्तो देखिरहेको छौँ हामीले, गाह्रो निकै भए जस्तो लाग्यो, कस्तो छ हजुरलाई, त्यति मात्र सोधे त पुग्यो नि.
3: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौं उहीमाथि प्रश्न उठिरहेका छ भन्नुभयो. र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बाल बालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन्. काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन, अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौं उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौं उसले गर्ने पनि संवाद हो. यो तीनवटै संवादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौं?
2: यस्तो हो, अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने ढाडस महसुस गराउनु चाहिँ निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो. अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने, उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने, त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन. काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव, व्यवहार, भावना, इमोसन, अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ. हो त्यो गाह्रोलाई शब्दमा उसँगै नजिक गर्दा तपाईँलाई कति गाह्रो भएको छ, हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ, पानी खानुहुन्छ, त्यति मात्र भन्ने त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए, अहिले छैनन्. हामीले त्यतिखेर यति मात्र भन्दै भने उसले बिस्तारै सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लाग्छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो, हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि. हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ. अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु, र उसलाई कम्प्लिटली फ्रिडम दिनुपऱ्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नि नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पऱ्यो. त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा. अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसापिसाब गरेको छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन. हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ. त्यही चिज बालबालिकालाई अलिकति तपाईँ खेलौनाको सामग्री राख्नुहोस्, एउटा आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन्, उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यति सम्झिँदैन. अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सुन्ने त मनमा कस्तो लाग्यो यो गर्दा त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ हल्का भएको छ खुसी भएको छ हो उसले आफ्नो लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि तपाईँको उपस्थितिमा भ्यालिडेट भयो म अब खुसी छु है भन्ने उसलाई पनि लाग्यो र भन्यो नि त अनि तपाईँ साथी हुनुहुन्छ तपाईँले पनि हो मैले पनि देखेँ तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ अघि यस्तो थियो चित्र लेख्यो यस्तो गर्यो ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि अनि अहिले कस्तो हुनुहुन्छ नि अहिले त मलाई सजिलो भएको छ अहिले हल्का भयो भन्छ नि हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर तपाईँको अनुहार त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई
3: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन
2: मजबुत पर्छ एकदमै पर्छ उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ त्यो भएर हेर्नुभयो भने त्यहाँ बाबुआमाहरू एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एक एकछिनमा के गर्न खोज्छ कि उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप
3: भनेको अहिले यो जब भोटेकोसी बारी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा
2: अब यस्तो बालबालिका त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबुआमा पनि छैनन् एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि
3: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ अझै बढ्दै जाने होला
2: बढ्दै जान्छन् अझ त्यहाँ एउटा केस मलाई थाहा छ त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन बाबुआमा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन् तर काका काकीले के भनेको छन् तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ
3: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको
2: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि गाह्रो भएको छ अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि
3: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो प्रष्ट भयो तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिँदा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ
2: होइन बताउनु चाहिँ जरुरी छ आवश्यक छ तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ जो अहिलेको गार्जेन हुनुभएको छ उहाँलाई गाह्रो भएको छ नि हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त ए मेरो पनि बितिया रहेछ अब उसो मात्र होइन अरूको पनि धेरै बितिया
3: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
2: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन अब यस्तो यस्तो हो हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो तर वास्तविक त्यस्तो होइन रहेछ उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन् अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसो लासै भेटिसकेका छ त्यसैले उहाँहरू अब हुनु रहन्छ हामी पनि आशा त हामीलाई नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा अब तर पनि तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा तिमीसँग त हामी छौ नि यो तिम्रो गाउँ छ तिम्रो छिमेकी छ त्यो सबै छिमेकीका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भनेर उसले एकछिन रोला बच्चा हो फेरि धेरै बेर नरोला अथवा केही दिन नबोल्ला डिप्रेस्ड होला हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छ कि म किन बाँच्ने, मेरो कोही चाहिँ बहुनी छैन, आमा नि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे भन्ने अथवा अरूले जे भन्यो भने म बाँच्दिनँ भन्ने आउन सक्छ।
3: त्यो भावना चाहिँ कति उमेर, त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि
2: उमेरमा नि आउन सक्छ। इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, अनि त्यो बच्चाले आमा बुवा बिर्सिनु सक्दैन कि। त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ। उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि फेरि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, अनि फेरि नर्मलमा फर्किन कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, जता गरे नि बाउआमालाई बाउले यसो गर्थे, आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ। त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ, अनि बिस्तारै ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस्, अरूको पनि देखोस्। अब किनभने एउटा चाहिँ कस्तो भने, यस्तो खालको दैवी विपत्ति भनौँ न, डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि, किनभने त्यो आफ्नो बसमा छैन। अब दैवले नै लान्छ आयो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन् कि।
3: यदि त्यसो भए बाल बालिकाहरूमा त्यो उनीहरूलाई थप पीडा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउन चाहिँ आवश्यक,
2: उनीहरूलाई त्यो अभिभावक,
3: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनका लागि,
2: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको बिस्तार साथीत्व बल्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ। तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नु पर्यो। जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ, हेर्नुहोस् होइन, ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने, अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु, म गुम्बा यस्तोमा राखिदिन्छु, सबै हुन्छ भन्ने मान्छे जान्छन् कि, अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन। त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीले अभिभावकलाई बुझाउनु पर्ने, त्यो अर्को पाटो
3: भनेको अभिभावकविहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने,
2: फरक हुन्छ। छोरीको त झन् धेरै छ, छोराको पनि छ, फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने, अब शरीरका अङ्गहरू झिकेर चाहिँ अब गरिदिने, बेच्दिने, यस्ता खालका घटना त सुनिएको छ नि।
3: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिकाको कुरा गर्दै हुनुहुन्थ्यो, र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन्, र बुवा आमा मध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौं देख्यौं होइन। अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि, बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुई मध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू, उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ?
2: एउटा कुरो चाहिँ कस्तो भने, उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन। केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै, अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएको छ, यो एसओएस विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ।
3: समयको लागि कुराकानीवाला यहाँलाई धेरै धन्यवाद छ।
2: यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो असाध्यै महत्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ। यो 3 जिल्ला त असाध्यै प्रभावित भइहाल्यो, तर त्यहाँ चाहिँ देशैभरिका मान्छे परेका छन्। कर्णाली जुम्लामा सबभन्दा धेरै परेका छन्, कालीकोटमा परेका छन्, हरेक जिल्लामा केही न केही मान्छेहरू त्यसमा परे सल्यानमा पनि परेर भेटियो होइन, त्यसैले यो देशैभरको निम्ति पीडा हो होइन, र त्यो ठाउँका मान्छेको लागि त त्यो त्यो बयानै गर्न नसकिने पीडा हो। त्यसमा यहाँ जस्तो मिडिया कर्मीले पनि सही जानकारी दिएर यहाँ यस्तो सेवाहरू छन् भन्ने कुरा चाहिँ सबैले बुझ्न पाउनु र गलत र अफवाहहरूमा चाहिँ मान्छेले समय नदिउन् भन्ने मेसेज पनि यसले दिन्छ भन्ने मलाई लाग्छ। र यो फेसबुकमा बस्ने अनि अब यही अहिले बनाइदिए हेरेर यही हो साँचो भन्ने होइन, यो खालको नभएको राज्यले प्रमाणित गरेको छैन ल हाम्रो मान्छे भेट्यो भने यस्तोमा नअल्झिने मेसेजहरू चाहिँ यहाँहरूकोबाट जाओस्। यो समय दिनु धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा
4: अहिले बिहानको 7 बजे
5: हजुरको रेडियो 102.1 मेगा
6: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि।

0: ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
1: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक दस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
1: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848-45-398, 0848-45-398।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू,
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वस्थ श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वस्थ श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896299998।
7: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
0: अहिले बिहानको 8 बजे हजुरको रेडियो।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ़दो जोखिम, रोकथाम र उपचारका बारेमा कुराकानी गर्छौ। यो कार्यक्रम तपाईंले आज बेलुका 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। भोलि सेप्टेम्बर 29 तारीकमा विश्वभरि मुटु दिवस मनाइँदैछ। नेपालले पनि सन् 2000 विश्व मुटु दिवस मनाउँदै आएको छ। यस वर्षको नारा मुटुलाई धड्किन दिउ भन्ने रहेको छ। विश्वमा वर्षेनी 2 करोड़ मानिसको मुटु रोगका कारण ज्यान जाने गरेको तथ्याङ्क छ। नेपालमा पनि वर्षेनी 30,000 जनाको मुटु रोगका कारण ज्यान जाने गर्छ। त्यसमध्ये पनि 1/3 युवा अवस्थामै ज्यान गइरहेको तथ्याङ्क छ। अस्वस्थकर खानपिन र तनावयुक्त जीवनशैलीका कारण पछिल्ला वर्षमा अल्पायुमै हृदयघात भएर धेरैको ज्यान गइरहेको छ। आज कार्यक्रममा मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा हामी मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यसँग कुराकानी गर्छौं। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: नमस्कार।
0: विशेष गरेर यसपालि हामीले मुटु दिवस मनाउँदाखेरि मुटुलाई धड्किन दिउँ यो नारा तय गरिएको छ। यो विशेष यो नारा चाहिँ किन तय गरियो?
1: हरेक वर्ष नै यो विश्व मुटुको संस्थाले चाहिँ नारा हरेक वर्ष फरक फरक नारा दिने गर्छ। तर यो नन मिस अ बिट, त्यसलाई नेपालीकरण गर्दाखेरि चाहिँ मुटुलाई धड्किन दिउँ भन्ने नारा चाहिँ पहिलोपल्ट 2 वर्ष, पोहोर साल पनि यही नारा थियो, यसपालि पनि यही नारा छ। तर पोहोर साल चाहिँ मुटुलाई धड्किने दिनलाई संसारमा सबैभन्दा बढी मुटुको समस्या चाहिँ उच्च रक्तचाप भएकोले त्यसमा फोकस गरिएको थियो भने यसपालि चाहिँ मुटुलाई धड्किन दिनको लागि चाहिँ सबभन्दा महत्व चाहिँ यो हार्ट एट्याकको बारेमा जोड़ दिएको छ, ताकि यसपालि चाहिँ हार्ट एट्याक भइसकेको उपचार गरिसकेको मानिसहरूले आफ्नो कथा अरूलाई सुनाऊ, ताकि अरूको हार्ट एट्याक हुनुभन्दा अगाडि नै त्यसबाट रोकथाम गर्न सकियोस् भनेर।
0: हृदयघात हुनबाट जोगाउन नै यसलाई प्राथमिकता दिएको भन्नुभयो। हृदयघातमा जानु अगाडि चाहिँ हामी अलिकति मुटु रोगमै चर्चा गरौं होइन। मुटु रोग अहिले पछिल्लो समयमा चाहिँ नेपालमा यसको अवस्था चाहिँ के छ?
1: मुटु रोग भन्ने बित्तिकै मुटु रोग चाहिँ जन्मजात पनि हुन्छ, जन्मिसके पनि हुन्छ। जन्मिसकेपछि अब यो हार्ट एट्याक चाहिँ जन्मिसकेपछि लाग्ने रोग हो। यो चाहिँ एकदम मुख्य जीवनशैलीमै आधारित छ। जीवनशैली परिवर्तन हुँदै गएकोले संसारभरि यो चाहिँ पहिला विकसित देशमा धेरै हार्ट एट्याक हुन्थ्यो भने उनीहरूले चाहिँ आफ्नो जीवनशैली परिवर्तन गर्दै उनीहरूका चाहिँ हार्ट एट्याक कम हुँदै गयो भने विकासोन्मुख देशहरूमा चाहिँ अब हार्ट एट्याक एकदम बढ्दै गइरहेछ। भनौँ नेपालमै कुरा गर्ने हो भने अहिलेभन्दा 20-25 वर्ष अगाडि हार्ट एट्याक चाहिँ 40 वर्ष माथिकोलाई मात्रै हुन्छ भन्थ्यो भने अहिले चाहिँ 20 वर्ष नागेको मानिसहरूको पनि हार्ट एट्याक भइरहेछ।
0: अब हामी अलिकति चर्चा गरौं यो मुटु रोगमै। मुटु रोग चाहिँ अन्य शरीरका अङ्ग भन्दा मुटु रोग चाहिँ कतिको जोखिमयुक्त अथवा भनौँ कतिको डरलाग्दो रोग हो?
1: हामी चाहिँ के भन्ने गर्छौँ भने भगवान्ले चाहिँ सबै चिज दुईटा दुईटा बनाइदिएछ, हात दुईटा, खुट्टा दुईटा, आँखा दुईटा, धेरै चाहिँ दुईटा दुईटा बनाइदिएछ। एउटाले काम नगरे भने अर्कोले काम गर्छ भनेर। तर मुटु चाहिँ एउटै छ र मुटु चाहिँ मानिसको जन्म हुँदाखेरि गर्भमै 6 हप्तादेखि नै चलेको हुन्छ र मुटु चल्न छोडेपछि मात्रै मान्छेको मृत्यु भयो भनेर भनिन्छ। त्यसकारण चाहिँ मुटु चाहिँ भगवान्ले 100 वर्ष चलोस् भनेर बनाइदिएको मुटु चाहिँ हाम्रो जीवनशैली र यो हामीले नियन्त्रण गर्न सक्ने रोगहरू ब्लड प्रेसर, सुगर, कोलेस्ट्रल, यो 3 चिज, मानसिक तनाव, धुम्रपान, यिनीहरूलाई कन्ट्रोल गर्न सक्यौँ भने 80% यो हार्ट एट्याक चाहिँ रोकथाम गर्न सकिने रोग भएकोले यसलाई चाहिँ यसपालि पनि प्राथमिकतामा राखिएको हो।
0: अब यो पछिल्लो समयमा यहाँले अघि भन्नुभयो नि यो जुन जीवनशैलीसँग जोडिएको छ भनेर होइन, विशेष गरेर अहिले यो पछिल्लो समय चाहिँ जीवनशैली भन्नाले के कारणले गर्दाखेरि चाहिँ मुटु रोग चाहिँ बढ्दैछ त?
1: जीवनशैली भनेको के हो भनेर बुझ्नु पर्दाखेरि हामीले के खान्छौ, हामीले के गर्छौ र हाम्रो मानसिक अवस्था र शारीरिक अवस्था दुईटै चाहिँ हामीले पहिला भन्दा के परिवर्तन हुँदै गइरहेछ। जीवनशैली भनेको यही चिज मात्रै हो। अब हामीले के खान्छौ पहिला र अहिले के खान्छौ, फरक के आयो? पहिला हामी नै स्कूल पढ्दादेखि मकै भटमास लिएर स्कूलको खाजा लिएर जान्छौ भने अहिले चाहिँ सबै प्याकेटको खानेकुरा लिएर जान्छन्। भनेपछि सबभन्दा पहिला बच्चादेखि नै खानेकुराको शैली फरक भयो। अनि अब शहरमा चाहिँ अब सबैको घर घरमा मोटरसाइकल गाडी भएकोले गर्दाखेरि मानिसहरू हिँड्न अब एकदम कम हुँदै गयो, हिँड्ने बानी छुट्दै गयो। पहिला हामीहरू चाहिँ स्कूल जाँदाखेरि कम्तीमा पनि हामी आधी घण्टा हिँडेर स्कूल जान्थ्यौँ, हिँडेर आधी घण्टा फर्केर स्कूलबाट आउँथ्यो भने अहिले घरसम्मै गाडी आउँछ अथवा मोटरसाइकलमा पुर्याइन्छ, हिँड्न एकदम कम भयो,
0: शारीरिक परिश्रम
1: एकदमै कम भयो। अनि त्यो पछि अर्को चाहिँ मानसिक तनाव पहिला भन्दा एकदम बढ्दै गयो, किनभने मानिसलाई काम कमाउनेमै मानिसहरू फोकस भयो, आराम गर्ने भन्ने एकदम कम हुँदै गयो। त्योभन्दा ठुलो कुरो मैले के भन्छु, हाम्रो पहिला पुर्खाले बिहान 15 मिनट पूजा नगरिकन चियासम्म पनि खानु हुँदैन थियो। अहिलेको मान्छेहरू काम काम काम भएकोले त्यो बिहानको पूजा गर्ने प्राय धेरैको छुटिसकेछ। म भन्छु बिहान पूजा गर्न 15 मिनट पनि टाइम दिन सकिन्न भने एक मिनट मात्रै एउटा धूपबत्ती दैनिक एउटा बाल्ने गर्नुहोस्, दिनभरिको तनाव केही न केही कम हुन्छ। भनेपछि 15 मिनट यदि हामीले ध्यान गर्यौं भने हाम्रो उच्च रक्तचाप र धड्कन चाहिँ नियन्त्रणमा एकदम आउँछ।
0: भनेको आस्था धर्म मात्र होइन कि, ध्यानसँग जोडियो,
1: एकदम सही हो है। अनि त्यसपछि अब अर्को चीज भनेको हाम्रो जीवनशैलीमा हामीले कति पिउने। मानिसहरू अब जस्तो मेरो स्कूलमा पढ्ने साथी, उसको पसल थियो, अब ऊ यति व्यस्त हुने कि मानिसहरू व्यस्त हुने भएको कारणले उसले पानी दिनुभरिमा पिउँदै पिउँदैन थियो, किनभने पानी पिएपछि पिसाब गर्न जानुपर्छ भने उसले पानी नपिउने। तर 10-15 वर्षको अन्तरमा उसको दाजुभाइ दुईजनै किडनी फेल भएर बित्नु। भनेपछि हामीले पानी पनि हामी स्वस्थ छौँ जेल पानी प्रशस्त मात्रामा पिउनै पर्छ। जब रोग लागिसकेपछि पानी नै फेरि विख पनि हुन सक्छ। त्यसैले हामीले के पिउने, के खाने, मानसिक तनावलाई कसरी नियन्त्रणमा राख्ने, यो चिज नै हो हाम्रो जीवनशैली। त्यसकारण यो जीवनशैली नै हामीले परिवर्तन गर्यौं भने हाम्रो हार्ट एटेक नै धेरै मात्रामा हामीले रोकथाम गर्न सक्छौ। अब खानेकुरा हामीले दाल भात तरकारी सबैभन्दा राम्रो खानेकुरा हो, तर हामीहरू चाहिँ अब पश्चिमी देशको दाँजोमा चाहिँ हामीहरू पनि पश्चिमी खानाहरू एकदम तारेको खानेकुराहरू धेरै खान थाल्यौं, मिठो र मन पर्न थाल्यो। मानिसहरू भोजमा गयो भने सबै तारेको स्न्याक्सहरू पहिला खान्छन्। म त भन्छु त्यो तारेको खानेकुराहरू नखानु, सिधै भोज खानुहोस्। त्यसकारण यति जीवनशैलीले आधा चाहिँ यो हृदयघात चाहिँ रोकथाम गर्न सकिन्छ। अब अर्को चाहिँ यो उच्च रक्तचाप, सुगर र कोलेस्ट्रोल, यो तीनटा चिज, चौथो चिज भनेको चाहिँ धुम्रपान र अर्को व्यायाम। यति यो पाँचवटा चिजलाई नियन्त्रणमा गर्न सक्यौं भने हामीले 80% नै हार्ट एट्याक चाहिँ रोकथाम गर्न सकिने रोग हो। अब रोकथामै नगर्न नसकिने हार्ट एट्याक एउटा उमेर जति बढ्दै जान्छ, धमनी त्यत्तिकै कडा हुँदै जान्छ र हार्ट एट्याक त्यति बढ्दै जान्छ। पहिला चाहिँ पुरुषलाई धेरै हुन्थ्यो, महिलालाई कम हुन्थ्यो, तर अहिले चाहिँ महिला र पुरुषलाई बराबरै हार्ट एट्याक हुन थालिसक्यो।
0: विशेष गरेर अहिले चाहिँ हामीले यो मुटु रोगको लक्षण के लक्षणहरू देखियो भने मुटु रोग लाग्दैछ है भन्ने चाहिँ संकेत दिन्छ।
1: सबभन्दा पहिलो चिज चाहिँ अब हार्ट एट्याक बाहेक अरू पनि मुटुको रोग, जुनसुकै मुटुको रोगमा नि मुटुमै दुख्न पर्छ भन्ने छैन, दुखे मुटुमै दुख्दाखेरि चाहिँ एकदम ढिलो भइसक्यो हुन सक्छ, अस्पतालै पुर्याउन पनि नसक्ने हुन्छ। मुटु रोगको सबभन्दा मुख्य लक्षण चाहिँ अलिकति उकालो चढ्ने बित्तिकै, भरिङ अलिक चढ्ने बित्तिकै सास फेर्न गाह्रो हुने, छाती भारी हुने, धड्कन चाहिँ अनियमित हुने अथवा धड्कन एकदम बढ्ने, यही तीनटा चारटा लक्षण मात्रै हो। जन्मजात मुटुको रोगमा मात्रै निलो भएर आउने एकथरी रोग हुन्छ र ठूलो भएपछि लाग्ने रोगमा त्यो निलो हुने रोग चाहिँ हुँदैन, खालि श्वास आउने तर आराम गर्ने बित्तिकै त्यो पनि सन्चो हुन्छ। त्यही भएर मुटु रोगीहरू समयमा अस्पताल नपुग्नको कारण चाहिँ मुख्य यो ठूलो लक्षण नै देखा पर्दैन।
0: भनेपछि यी लक्षणहरू भनेको चाहिँ एकदम ढिला भइसक्छ भनेपछि यो भन्दा पनि अगाडि देखाउने लक्षणहरू जस्तो चाहिँ सामान्य संकेतहरूबाट नै मलाई मुटु रोग छ कि भनेर पहिचान कसरी गर्ने?
1: त्यो चाहिँ मैले धेरै पल्ट धेरै ठाउँमा भन्ने गर्दछु, घरमा भर्याङ कति छ तल्ला चढ्नुपर्छ भनेर सोध्छु। त्यसैले यो न्यूयोर्क हार्ट एसोसिएसन भन्नेको संस्थाले पनि यो हार्ट मुटुको अवस्था कस्तो छ भनेर NYHA 1, 2, 3, 4 भनेर चारवटा संख्या दिएको छ। फोर भन्ने बित्तिकै एक तल्ला तपाईँ चढ्दाखेरि नै गाह्रो भयो भने यो NYHA 4 चाँडै आजै भोलि नै अस्पताल गएर मुटु जचाउनुहोस्। दुई तल्ला चढ्दा गाह्रो छ भने चाहिँ तपाईँ हप्ता दिनभित्र, कम्तीमा हप्ता दिनभित्र, महिना दिनभित्र नै मुटु चाहिँ जचाइहाल्नुहोस्। यदि तीन तल्ला चढ्दा गाह्रो छ भने वर्षको एकचोटि चाहिँ मुटु जाँच्नै पर्छ है। अब चार तल्ला चढ्दा गाह्रो छ भने त्यो चाहिँ नर्मल पनि हुन सक्छ। पहिलो चिजै भर्याङ चार तल्ला चढ्दाखेरि श्वास आउने र छाती भारी हुने त्यति मात्रै हो, त्यो बसेपछि आफै फेरि सन्चो हुन्छ।
0: यो बाहेक अन्य संकेतहरू के देखायो भने चाहिँ यो चाहिँ सामान्य होइन भनेर पहिचान गर्ने?
1: सबैभन्दा अहिले चाहिँ ग्यास्ट्रिक भयो भनेर जुन पेटको माथिल्लो भागमा जुन दुखाइ हुन्छ त्यो चाहिँ सबैभन्दा महिलालाई धेरै हुन्छ। ग्यास्ट्रिक भयो भनेर पुरुषहरू पनि कोही चाहिँ भोलि जाउँला अस्पताल भनेर बसिरहेको हुन्छ। यो चाहिँ एकदम सबभन्दा ठूलो सिग्नल हो, यो चाहिँ संकेत हो। र अर्को चाहिँ अलि एक तल्ला चढ्दै छाती भारी भयो, त्यो भारी भएको चाहिँ हामी नेवारीमा अलिक डल पेन भन्छौँ, इस्पुसे भन्छौँ। त्यो चाहिँ देब्रे हाततिर च्यापुतिर गयो र एकैछिनमा सन्चो भयो भने नै यो नै ठूलो संकेत हो। जब छातीमा एकदम ढुङ्गाले थिचे जस्तो बिच छातीमा धेरै दुखिसक्यो भने त्यो चाहिँ एकदम ढिलो भइसक्यो, तुरुन्तै जानु पर्यो।
0: हजुर, जुन लक्षणहरू भन्नुभयो यो चाहिँ मुटु रोगको लक्षणहरूमा जहाँ चाहिँ हामीले ढिला गर्न हुँदैन भनेर यहाँले भन्नुभयो होइन, विशेष गरेर अब यो मुटुको भनौँ न समस्याहरूमा चाहिँ अघि यहाँले भन्नुभयो कि मानसिक तनाव यो चाहिँ पछिल्लो समयमा विश्वमै बढ्दैछ, नेपालमा पनि बढ्दैछ, त्यसमाथि चाहिँ विभिन्न पछिल्लो कारणहरू अघि यहाँले भन्नुभयो, जस्तो भर्खरै मात्रै बाढी पहिरोको जुन को त्यो भिडियोहरू मात्र हेर्दा पनि मुटु दुख्यो भन्नेहरू पनि हुनुहुन्छ होइन, भनेको यस्ता आकस्मिक घटनामा परेका र आकस्मिक घटना देखेकाहरूलाई पनि मुटुको जोखिम चाहिँ छ कि छैन?
1: एकदम धेरै छ, किनभने हाम्रो मन र मुटुको सम्बन्ध एकदम धेरै भएकोले गर्दाखेरि यो घटनाहरू सुन्ने बित्तिकै देख्ने बित्तिकै सबभन्दा पहिलो चाहिँ मुटुको धड्कन एकदमै बढ्छ है। यो चाहिँ सबैको नै बढ्छ र यस्तो बेलामा चाहिँ मुटुको धड्कन कम गर्ने औषधिहरू नै सेवन गर्नुपर्ने हुनसक्छ, किनभने एकदम मुटुको धड्कन 100 बढी हुनु भनेको मुटु चाहिँ चाँडै थाक्न सक्छ। एकछिनलाई मात्रै भयो भने त एकछिनमा फेरि नर्मलमा आउन सक्छ। जस्तो एक्सर्साइजहरू गर्दा 150-160 आउँछ, तर एक्सर्साइज नगर्ने बित्तिकै नर्मलमा आउँछ, त्यो एकदम ठिक छ। तर यो समाचार सुनिरहँदाखेरि दिनभरि नै 140-150 भयो भने त्यसलाई चाहिँ अनिवार्य रूपमा औषधि खाएर इन्जेक्सन लगाएर धड्कनलाई चाहिँ नियन्त्रणमै ल्याउनुपर्छ, अन्यथा चाहिँ मुटु थाकेर मुटु बन्दसम्म हुन सक्छ। त्यसकारण यस्तो घटनाले चाहिँ हार्ट एट्याक पनि हुन सक्छ, किनभने यो चाहिँ यस्तो घटनाले हाम्रो शरीरमा एड्रेनलिन भन्ने हर्मोन निस्किएपछि धमनीहरू खुम्चिन्छ, ब्लड प्रेसर बढ्छ र कहिले कहिले त ब्लड प्रेसर यति बढ्छ कि यो हृदयघातसम्म हुन सक्छ।
0: जस्तो यस्ता आकस्मिक घटनाहरू हुँदाखेरि चाहिँ अथवा आत्तिएको बेला चाहिँ मुटुमा चाहिँ कस्ता समस्याहरू चाहिँ देखिन सक्छ?
1: सबभन्दा मैले भर्खर भने धड्कनै बढ्छ, एकदमै धड्कन बढ्नेदेखि लिएर छाती एकदम भारी हुनेसम्म र यो मानसिक तनाव बढी हुँदाखेरि अचानक कुनै घटनाहरू सुन्दाखेरि मानिसहरूको हार्ट एट्याक भएको धेरै घटनाहरू छ। त्यसमा चाहिँ धमनी खुम्चिएर यो स्पाजममा गएको भन्छौँ हामी, गएर पनि हृदयघातै हुन्छ। र त्यसमा चाहिँ सबैभन्दा पहिलो लामो सास लिएर आराम गर्ने र यो यस्तो समाचारहरू सकेसम्म नसुन्ने नहेर्ने त्यो नै
0: हजुर। अब यो सँगसँगै चाहिँ यो निरन्तर पानी परिराख्ने समय ले र वा अथवा एकदमै गर्मी भएको समय वा जाडो भएको समय यो यसरी मौसम र मुटुसँग सम्बन्ध कस्तो हुन्छ डाक्टर साहब?
1: यो मौसम र मुटुसँग चाहिँ सम्बन्ध एकदम गहिरो सम्बन्ध छ, किनभने हार्ट एट्याक चाहिँ जाडो महिनामा एकदमै बढी हुन्छ गर्मी महिनाको दाँजोमा, भने गर्मी महिनामा चाहिँ हार्ट एट्याक कम हुने कारण चाहिँ हाम्रो धमनीहरू चाहिँ खुम्चिँदैन, होइन एकदम साँगुरिएको छ भने नि पुरै बन्द हुने समस्या चाहिँ कम हुन्छ। चिसोले चाहिँ धमनीहरू साँगुरो भएर पुरै बन्द भएर हार्ट एट्याकसम्म हुन सक्छ। अनि चिसो बेलामा मानिसहरू एकदम तातो पानीले नुहाउँदाखेरि चाहिँ धमनीहरू खुकुलो भएर ब्लड प्रेसर अचानक कम भएर मानिसहरू बेहोस हुन सक्ने पनि हुनसक्छ। त्यस कारण यो तातो र चिसोले हाम्रो धमनी खुम्चिनेर फुलाउने गरेकोले गर्दा मुटुलाई चाहिँ धेरै असर गर्छ।
0: भनेपछि त धेरै तातो पानीले अथवा धेरै चिसो पानीले पनि नुहाउन अलिकति सतर्कै हुनु पर्यो।
1: हजुर, एकैचोटि चिसोमा बसिरहेको मान्छे एकैचोटि तातो पानीमा नुहाउँदाखेरि ब्लड प्रेसर स्वात्तै कम भएर बाथरूमहरूमा धेरै मानिसहरू बेहोस भएर लडेर त्यो बेलामा चाहिँ मस्तिष्क घात लडेर टाउकोमा चोट लागेर चाहिँ मृत्यु धेरै हुन्छ।
0: तपाईँले भने जस्तै हिँडुल कम, शारीरिक व्यायाम कम, अनि जुन यो काम गराई पनि छ नि यो एउटै ठाउँमा चाहिँ लामो समय बसिरहने र बीचमा ब्रेक पनि नलिने, यसले चाहिँ हाम्रो मुटु मस्तिष्क र तनाव यो बीचमा चाहिँ कस्तो खालको सम्बन्ध चाहिँ पुर्याइरहेको हुन्छ अथवा कस्तो खालको असर चाहिँ पुर्याइरहेको हुन्छ?
1: मुख्य चाहिँ यो हाम्रो शरीर चाहिँ चलि नै राख्नुपर्छ, टेबलमा बसेर काम गरिरहने सेडेन्टरी लाइफ भन्छौँ हामी त्यसलाई अङ्ग्रेजी भाषामा। त्यसरी बसिरहँदाखेरि हाम्रो ब्लड प्रेसर रगतको सञ्चालन चाहिँ एकदम कम हुन्छ, जति दौडिराख्यो रगतको सञ्चालन बढ्छ, अनि रगतको सञ्चालन बढ़िरहेको बेलामा रगतको धमनीमा चाहिँ कोलेस्ट्रोल जम्मा हुने शक्ति एकदम कम हुन्छ। यो उदाहरण चाहिँ मैले के दिन्छु भने खोलामा बाढी आउँदाखेरि दायाँ बायाँ फोहोरहरू सबै बगाएर लैजान्छ, तर हिउँदमा चाहिँ खोलाको पानी एकदम कम हुँदाखेरि त्यहाँ फोहोर कति जम्मा हुन्छ। हाम्रो शरीरमा पनि सेम त्यस्तै हो, त्यस कारण बसिरहँदाखेरि हाम्रो रगतको सञ्चालन एकदम कम हुन्छ, ब्लड प्रेसर कम हुन्छ, त्यसैले हार्ट एट्याक चाहिँ ज्यादा बसिर काम गर्ने मानिसलाई हुन्छ। त्यसैले हरेक घण्टामा हात खुट्टा चलाउने मात्रै गर्नुपर्ने भएकोले आजकल विश्वमा धेरै ठाउँमा बसिरहने मानिसहरूले हरेक मैले के दिन्छु भने खोलामा बाढी आउँदाखेरि दायाँ बायाँ फोहोरहरू सबै बगाएर लैजान्छ, तर हिउँदमा चाहिँ खोलाको पानी एकदम कम हुँदाखेरि त्यहाँ फोहोर कति जम्मा हुन्छ। हाम्रो शरीरमा पनि

0: कार्यक्रम बदलिदो नेपालमा कुराकानी गरिरहेका छौं मुटु रोग विशेषज्ञ तथा मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज वैद्यसँग मुटु रोगको बढ़दो जोखिम रोकथाम र उपचारका सन्दर्भमा कुराकानी गरिरहेका छौं। विशेष गरेर डाक्टर साहब अघि यहाँले भन्नुभयो कि विभिन्न खालका जोखिमहरू छन् जसले गर्दाखेरि चाहिँ पछिल्लो समयमा मुटुलाई धड्किन दिउँ भनेर नै यसपालि चाहिँ नाराई राख्नु पर्यो अथवा हृदयघातलाई चाहिँ हृदयघात बढ़दैछ भनेर भन्नुभयो। अलिकति हृदयघात यो मुटुका अन्य रोगहरू मध्ये यो कस्तो खालको रोग यसबारे अलिक प्रश्न दिनुहोला।
1: हृदयघात भनेको चाहिँ मुटुको धमनीमा अवरोध भयो भने एकदम 100% धमनी अवरोध भयो भने मात्रै हृदयघात हुन्छ। हृदयघात हुनको लागि चाहिँ धेरैवटा चीजले असर गर्छ। त्यसमा सबभन्दा पहिलो चीज चाहिँ कोलेस्ट्रल नै जमा हुने भएकोले हामीलाई खराब गर्ने कोलेस्ट्रल नै कम गर्नुपर्छ भने मधुमेह भएको सुगरको रोगीहरूलाई हृदयघात बढी हुन्छ। उच्च रक्तचाप भएको मानिसहरूलाई बढी हृदयघात हुन्छ। धुम्रपान गर्ने मानिसहरूलाई पनि हृदयघात एकदम बढी हुन्छ। ताकि धमनीभित्रको इन्टिमा भन्ने चीज जब च्याटिन्छ त्यो बेलामा रगतमा भएको सेतो कणहरू जम्मा भएर रगतको थेग्रा बनेर चाहिँ त्यो पुरै बन्द हुने, त्यसकारण हिजोसम्म हिँडिरहेको मान्छे अचानक हृदयघात भएर मृत्यु हुने चाहिँ त्यो धमनी बन्द भएर नै हुने हो।
0: हजुर, यहाँले जुन भन्नुभयो कि विशेष गरेर मधुमेहका उच्च रक्तचाप कोलेस्ट्रोल भएकालाई चाहिँ हृदयघातको जोखिम धेरै छ भन्नुभयो। अब समस्या छ, औषधि खाइरहनु भएको छ, तापनि हृदयघातको सम्भावना हो?
1: एकदम हो, किनभने यो चाहिँ औषधि खाइरहेछ भनेर चाहिँ जचाउनु हुँदैन धेरै मानिसहरूले। त्यसकारण सुगर प्रेसर कोलेस्ट्रोल चाहिँ नजाँचिकन थाहै नहुने भएकोले सुगर भएको मानिसले औषधि खाइरहनु भएको छ भने हरेक महिनामै जाँच्नु पर्यो कमसेकम। उच्च रक्तचाप भएको मानिसले रक्तचाप नाप्ने मेसिन घरमा आफूसँगै हुनु पर्यो, पटक पटक नापी नै राख्नुपर्छ किनभने खाइरहेको मान्छेको पनि अचानक ब्लड प्रेसर बढ्न सक्छ भने कोलेस्ट्रोल चाहिँ वर्षमा एक दुई पटक नाप्नै पर्छ अनि मात्रै बढ़िरहेछ कि घटिरहेछ। तर औषधि चाहिँ नर्मल आयो भनेर छोड्नु हुँदैन, ताकि लाइफ टाइम अनिवार्य रूपले खानै पर्छ। अब उच्च रक्तचाप नभएको व्यक्तिले पनि उच्च रक्तचापको औषधिहरू सेवन गरिरहेको मान्छेहरूले ल मेरो त ब्लड प्रेसर बढेकै छैन औषधि किन खाने भनेर भन्नुहुन्छ। ब्लड प्रेसरको औषधि ब्लड प्रेसरको लागि मात्रै चाहिँ होइन, धड्कनको लागि पनि दिएको हुन्छ भने कहिले कहिले हृदयघात पछि मुटुलाई बलियो गर्नलाई पनि दिएको हुन्छ जुन चाहिँ ब्लड प्रेसरमा प्रयोग गर्ने औषधिहरू।
0: अब हृदयघात हुँदा चाहिँ देखिने प्रमुख लक्षणहरू चाहिँ के हुन्?
1: हृदयघात हुनुभन्दा अगाडि यो धेरै अगाडिदेखि सानो सानो लक्षणहरू चाहिँ देखाइरहेको हुन्छ, मानिसले त्यसलाई चाहिँ सिरियसली लिएको हुँदैन। अलिकति उकालो चढ्दाखेरि अलिकति त्यो देब्रे हात अलिक भारी भए जस्तो, छातीमा अलिक भारी अनुभव भए जस्तो, धड्कन अलिक बढेको जस्तो, धड्कनमा अनियमित भएको जस्तो, श्वासमा आए जस्तो, तर एकछिन आराम गर्ने बित्तिकै सबै चिज नै नर्मलमा हुन्छ। यो चाहिँ लक्षण कम्तीमा पनि 6 महिना वर्ष दिन अगाडि पटक पटक आइसकेको हुन्छ। त्यो बेलामै मुटुको चाहिँ सबै जाँच गर्यौं भने पत्ता लाउन सकिन्छ। कुनै कुनै बेलामा त सबै जाँच गर्दा सबै नर्मल छ तर पनि हृदयघात हुन सक्छ। सानो पनि लक्षण छ भने मुटुको डाक्टरलाई चाहिँ तुरन्तै भेटिहाल्ने र सम्पूर्ण मुटु सम्बन्धी जाँच चाहिँ गर्नै पर्छ।
0: जस्तो अघि यहाँले भन्नुभयो कि उच्च रक्तचाप नापेर समयमै औषधि खाने, अब यो उच्च रक्तचाप कति भयो भने औषधि खाने भन्ने पनि चिकित्सक अनुसार फरक फरक हुन्छ, व्यक्ति पछि चाहिँ पनि फरक हुन्छ। ठ्याक्कै अलिकति सुनिरहनु हुनेहरूलाई चाहिँ कसरी तपाईँले कतिसम्म उच्च रक्तचाप भयो भने चाहिँ औषधि शुरू गरिहाल्ने अथवा कति समयसम्म चाहिँ हामीले जीवनशैलीलाई मात्र ध्यान दिने?
1: अब हामीले चाहिँ पहिला ब्लड प्रेसर चाहिँ 140-90 पनि नर्मल हो भन्थ्यौँ, तर यसपालिबाट चाहिँ होइन, 120-80 मात्रै, 120-80 पनि अझै धेरै भयो भने 120-70 मात्रै नर्मल हो। 139 मुनि 89 चाहिँ औषधि खाइहाल्नु पर्दैन। 140 मुनि 90 आज पनि छ, भोलि पनि छ, पर्सि पनि छ भने चाहिँ औषधि सेवन गर्नै पर्छ। तर कुनै दिन चाहिँ श्रीमान श्रीमतीको झगडा पर्यो अथवा आज भोलि जाँच छ भने त्यो बेलामा ब्लड प्रेसर बढ्यो भने त्यो चाहिँ क्षणिक मात्रै प्रेसर बढ्ने हो। धेरै बढेको बेलामा तुरन्त 2-4 दिन मात्रै खाए पुग्छ भने ब्लड प्रेसर नर्मलमा आएपछि छोड्न पनि

0: सकिन्छ। त्यसकारण चाहिँ ब्लड प्रेसर भनेको चाहिँ 140-90 भन्दा बढी आज पनि छ, भोलि पनि छ, पछि पनि छ भने चाहिँ हामीले नियमित रूपमा डाक्टरको सल्लाह अनुसारले खाइराख्नुपर्छ। र कम हुँदै गएको खण्डमा डाक्टरको सल्लाह अनुसारले कम गर्दै ल्याउनु पनि सकिन्छ। यदि उमेर धेरै भइसकेका छ भने कहिले कहिले ब्लड प्रेसरको लागि नभएर मुटुलाई बलियो गर्नको लागि, धड्कनलाई नियमित बनाउनको लागि पनि प्रेसरको औषध चाहिँ सेवन गर्नुपर्ने हुन्छ।
1: कतिपयले चाहिँ उच्च रक्तचापको औषधि सेवन गरिराख्नु भएको हुन्छ र पछि चाहिँ अब त्यो कम हुँदै गएपछि आफै छोड्ने बानी, यो चाहिँ कतिको घातक हो हृदयघात हुने सम्भावनाको हिसाबले?
0: अब म चाहिँ के भन्छु, यदि क्षणिक ब्लड प्रेसर बढेको छ, कहिले कहिले मृगौलामा पत्थर भएर मात्रै ब्लड प्रेसर बढेको छ, पत्थर निकालेपछि उनीहरूले औषधि पुरै छोड्न सकिन्छ। विद्यार्थीहरू जाँचको दिनमा चाहिँ ब्लड प्रेसर एकदम बढेको हुन्छ, औषधि सुरु गरेको हुन्छ, जाँच सकेपछि नर्मल हुन सक्छ, त्यो पनि औषधि छोड्न सकिन्छ। त्यसकारण डाक्टरको निगरानीमा औषधिहरू नियमित जचाएर छोड्न पनि सकिन्छ। तर उमेर 60 भन्दा बढी भइसकेको मानिसहरूले ब्लड प्रेसरको औषधि, ब्लड प्रेसर नर्मलमा आएपछि नछोड्नु नै बेस्ट भन्छु, किनभने त्यसले त्यो ब्लड प्रेसरको औषधिले मृगौलालाई र मुटुलाई चाहिँ बचाउँछ। त्यसकारण लाइफ टाइम लो डोजमा खानै पर्छ।
1: हृदयघात तत्काल आइहाल्यो भने चाहिँ त्यस्ता व्यक्तिलाई चाहिँ के गर्नुपर्छ?
0: अब हृदयघात नहोस् भनेर चाहिँ आजकल धेरै सुगरको, प्रेसरको, कोलेस्ट्रोल बढेको बिरामीहरूलाई चाहिँ एस्पिरिन अथवा क्लोपिडोग्रेल भन्ने रगत पातलो गर्ने औषधिहरू चलाइरहेको हुन्छ। म चाहिँ सबैलाई के भन्छु, चार चार गोली खल्तीमा बोकेर नै हिँड्नुहोस्। यदि कुनै बेलामा हिँड्दा हिँड्दै अचानक छाती दुखेर हृदयघात जस्तो लक्षण देखिहाल्यो भने त्यो चार गोली एकैचोटि चपाएर खानुहोस् र तुरन्तै इसिजी गर्न सक्ने नजिकको ठाउँमा दौडेर गएर इसिजी गर्नुहोस् र एन्जियोग्राफी गर्न सक्ने अस्पतालमै जानुहोस्, अरू अस्पतालमा नजानुहोस्। किनभने त्यो चाहिँ हृदयघात भइसकेपछि समय चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ, गोल्डन आवर भनेर भन्छौ। एक घण्टाभित्र 50% बिरामी मात्रै अस्पताल पुग्छ, त्यहाँ पुगिसकेर पनि 50% मात्रै बचाउन सकिन्छ। त्यसकारण हृदयघातको लक्षण एकदम थोरै हुन्छ, अचानक छातीमा ढुङ्गाले थिचेको जस्तो हुन्छ अथवा ग्यास्ट्रिक भएको जस्तो पेटमा दुख्ने हुन्छ, चिटचिट पसिना आउँछ, त्यस्तो भएको खण्डमा चाँडै अस्पताल नै पुग्ने।
1: जुन यहाँले भन्नुभयो कि एउटा गोल्डन आवर भनेर हृदयघात हुने बित्तिकै समय, जुन समय चाहिँ हामीले खेर फाल्नै हुँदैन भनेर भन्नुभयो र जुन चाहिँ औषधि खाइहाल्ने भन्नुभयो नि, त्यो कस्तोले खाने अझ अलिकति प्रष्टय दिनुहोला, कस्तो अवस्थाको व्यक्तिले चाहिँ त्यो एस्पिरिन चाहिँ खाइहाल्ने भन्नु खोज्नु भएको?
0: अब एस्पिरिन भनेको चाहिँ सबैले खानु चाहिँ ग्यास्ट्रिक भएको मानिसहरूले खाँदाखेरि कहिले कहिले त्यहाँ पेटमा घाउ पनि पार्न सक्छ, तर तुरन्तै हृदयघातको लक्षणहरू देखा परेर चाहिँ हृदयघात हो भन्ने प्रुफ भएपछि चाहिँ औषधि खाइहाल्नु चाहिँ एकदम राम्रो हुन्छ। एस्पिरिन भन्ने ट्याब्लेट चाहिँ पहिला पहिलाको मानिसहरूले सुन्नु भएको होला, टाउको दुखे पनि हामीले खाने एस्प्रो ट्याब्लेट जुन 300 मिलिग्रामको हुन्थ्यो, मानिसहरूले त्यसको चाहिँ प्रयोग एकदम अत्याधिक मात्रामा गर्न थालेर अहिले चाहिँ त्यसलाई चाहिँ बन्द गरेर अहिले चाहिँ मुटुको लागि भनेर 75-150 मिलिग्रामको मात्रै बनाउने गरिन्छ। त्यो एस्प्रो एस्पिरिन ट्याब्लेट चाहिँ एकदम राम्रो औषधि हो। त्यो चाहिँ खाइरहेको मानिसहरू घुँडा दुख्यो भने 600 मिलिग्रामसम्म खान्थे, जिन्दैभर खान्थे, तिनीहरूको चाहिँ हार्ट एट्याक नभएको कारणले ओहो यसले यो खाने मान्छेहरूको हार्ट एट्याक किन भएन भन्दा त्यो खाने मान्छेहरूको रगत चाहिँ जम्दैन रहेछ, त्यसकारण हार्ट एट्याक चाहिँ कम भएको हो। त्यसैले
1: घुँडा दुख्नेहरूले पनि खान्छन्।
0: घुँडा दुख्नेहरूले पहिला त एस्पिरिन डिस्पिरिन नै हो खाने संसारमा, पहिला 100 वर्ष अगाडिदेखि पत्ता लागेको औषधि। त्यसकारण घुँडा दुख्ने मान्छेहरूले घुँडा नदुख्ने औषधि खाइरहेको मान्छेहरूको चाहिँ हार्ट एट्याक एकदम कम भएपछि मात्रै थाहा भयो, ए त्योले रगत चाहिँ जम्न नदिने रहेछ भनेर थाहा भएको, अहिले 40 वर्ष भन्दा बढी भएको छैन। त्यसकारण चाहिँ अहिले चाहिँ त्यही एस्पिरिन चाहिँ ट्याब्लेट खल्तीमा बोकेर हिँड्नु भनेको चाहिँ जसको सुगर, प्रेसर र हार्ट एट्याक हुने सम्भावना छ उनीहरूले मात्रै बोक्ने, सबैले चाहिँ बोक्नु पर जरुरी छैन। त्यसकारण घरमा चाहिँ त्यो ट्याब्लेट चाहिँ राखिछाड्ने, यदि कसैलाई हृदयघात भएको संकेत आयो भने पिनेर अथवा चपाएर चार गोली खान दिनुभयो भने अस्पतालसम्म पुर्याउन भ्याइन्छ।
1: अघि यहाँले भन्नुभएको लक्षण बायाँ हात दुख्ने त्यो लक्षणहरू देख्यो भने मात्रै खाने भयो यो होइन, जो पाए त्यसले चाहिँ अब प्रेसर सुगरको औषधि खानेले खाने होइन?
0: हजुर, प्रेसर सुगर हुने मानिसहरूले चाहिँ दिनको एक गोली 75 मिलिग्राम चाहिँ रेगुलर खानुपर्छ।
1: त्यसरी पनि खान मिल्यो। अब हामी विशेष गरेर यो हृदयघातको चर्चा गरिरहँदा चाहिँ पछिल्लो समयमा निकै बढ्दैछ, त्यसमाथि विभिन्न खालका विपदका घटनाहरू चाहिँ बारम्बार दोहोरिरहेको छ, कहिले कोविड, कहिले भूकम्प होइन, र अहिले चाहिँ यो आकस्मिक बाढीले गर्दाखेरि पनि थुप्रै समस्याहरू आयो, यसले चाहिँ हृदयघात कतिको बढाइरहेको छ?
0: सिधा असर चाहिँ परेको छैन, तर एउटा मानसिक तनावले गर्दाखेरि नजिकको मानिसहरू यो घटनामा पर्दाखेरि यो मानसिक तनावले गर्दाखेरि अचानक हृदयघात भएको घटनाहरू चाहिँ छ। जस्तो अब अहिले समाचारमा आइरहेको सुन्नुभएको होला, दाजु चाहिँ यो अहिले भर्खर बाढीमा परेर बित्यो, तर भाइ चाहिँ घरमा हार्ट एट्याक भयो, बुवाहरू हार्ट एट्याक भएको घटना चाहिँ यो समाचारले गर्दाखेरि, तनावले गर्दाखेरि यो रगतको नलीहरू खुम्चिने भएकोले हृदयघात चाहिँ बढ्छ।
1: पटक पटक हेरिराख्ने, दृश्यहरू हेरिराख्ने, कुराहरू सुनिराख्ने भनेपछि जसले चाहिँ दिमागलाई, मुटुलाई असर गर्छ, मस्तिष्कलाई असर गर्छ भने त्यसबाट चाहिँ टाढा रहनु पर्यो।
0: एकदम सही कुरा, एकदम सही कुरा हो। त्यसकारण समाचार त दिनै पर्यो, भन्नै पर्यो, तर पटक पटक चाहिँ हेर्ने बानी चाहिँ नगर्नु। एक पटक हेर्यो त्यसलाई बिर्सिदिने, पटक पटक चाहिँ नहेर्नु, ताकि त्यसले चाहिँ हाम्रो शरीरमा असर गरेर एड्रेनलिन भन्ने तत्व चाहिँ निस्किएपछि यो धमनीहरू खुम्चिन्छ, ब्लड प्रेसर बढ्छ, त्यसपछि चाहिँ हृदयघात हुन सक्छ।
1: अब हृदयघातको लक्षण देखियो भने के गर्ने भने त अघि यहाँले भन्नुभयो, हृदयघातको लक्षण देखिने बित्तिकै व्यक्तिलाई चाहिँ उसको परिवार अथवा नजिकको जो छन् उसले चाहिँ के गर्न हुँदैन र के गर्नै पर्छ?
0: सबभन्दा चाहिँ हृदयघातको लक्षण कसै कसैलाई यो पेटमा दुखेर ग्यास्ट्रिक भएको जस्तो मात्रै पनि हुन्छ, अनि मानिसहरू चाहिँ यो डाइजिन ट्याब्लेट एन्टासिडहरू खाएर भोलि मात्रै अस्पताल जाउँ भनेर बस्ने चलन धेरै छ, यसलाई चाहिँ नेग्लेक्ट गर्न हुँदैन। तुरन्तै गएर इसिजी एउटा नजिकको अस्पतालमा गएर गरिहाल्नुपर्छ। यो हृदयघातको अलिकति पनि लक्षणहरू देख्ने बित्तिकै भोलि जाउँला भनेर कहिले नबस्नुहोस्। म त भन्छु तुरन्तै आजै अहिले नै गएर एकचोटि मुटुको जाँच गरिहाल्नुहोस्। अब एकदम छाती बेसरी नै दुखिसक्यो तर इसिजी कहिले कहिले नर्मल छ भने पनि म त भन्छु मुटुको अस्पतालमा नै पुग्नुहोस्। उनीहरूको चाहिँ कहिले कहिले लक्षण देखिरहेको हुन्छ, इसिजीहरू सबै नर्मल हुनसक्छ तर हार्ट एट्याक चाहिँ भइरहेको पनि हुनसक्छ। त्यसकारण मुटुकै अस्पतालमा गएर एन्जियोग्राफी गर्यौँ भने उनीहरूको ब्लकेज पनि हुनसक्छ। दायाँ बायाँ मेडिकलमा गएर, सानो अस्पतालमा गएर चाहिँ अल्म लिने काम नगर्नु, सिधै मुटुको अस्पताल जहाँ छ नजिक जति सक्दो चाँडो पुग्नुपर्छ।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा मुटु दिवसका सन्दर्भमा हामी कुराकानी गरिरहेका छौं। मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा कुराकानी गरिरहेका छौं। मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: कृषि मन्त्र नार्क सँग।
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बद्लिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ मुटु रोग विशेषज्ञ तथा मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज बैद्य।
2: फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: नमस्कार। हजुर,
2: रोग लाग्नै नदिनको लागि जीवनशैली हामीले कस्तो खालको जीवनशैली अप्नाउने?
3: सबैभन्दा पहिलो चिज चाहिँ म त भन्छु, अहिले भन्दा 50 वर्ष अगाडि मानिसहरू नेपालमा कसरी बस्थे, त्यो बेलामा हृदयघात एकदम न्यून थियो भने त्यस्तो खालको जीवनशैली चाहिँ अप्नाउनु पर्यो। पहिलो चिज चाहिँ बिहान उठेदेखि नै हामीले 15 मिनट भए पनि ध्यान गर्नु चाहिँ एकदम मुटुको लागि चाहिँ धेरै राम्रो चिज हो। 15 मिनट ध्यान गर्नाले मुटुको धड्कन र उच्च रक्तचाप चाहिँ धेरै नियन्त्रणमा राख्न सकिन्छ। अब खानेकुराको कुरा गर्यौं भने हामीले पहिला मासु वर्षको एकचोटि दशैंमा मात्रै खान्थ्यौं, चिल्लो पदार्थ धेरै तिहारमा मात्रै खान्थ्यौं भने वर्षै दिन खाँदैनथ्यौं। त्यसकारण यो चिल्लो पदार्थ र मासु भनेको सकेसम्म कम खाने, नुनको प्रयोग एकदमै सकेसम्म कम प्रयोग गर्ने र दैनिक हिँड्नु नै पर्छ। पहिला पहिलाको मानिसहरूले मन्दिर टाढा टाढा बनाएर चाहिँ पूजा गर्नुपर्ने, जात्राहरू बनाउने, यो सबै धेरै विद्वान थिए त्यो बेलाको मानिसहरू। वर्षको 2-4 पल्ट डाँडा चढ्नुस् भन्छु म त। अब वैशाख 1 गते यहाँ काठमाडौँ भ्यालीमा चाहिँ डाँडा चढ्नुपर्छ भन्ने जुन यहाँ एउटा चलन चल्तीमा छ, वर्षको एकचोटि यहाँ पूजा पाठमा चाहिँ 4-5 घण्टा हिँड्नु पर्ने नियम चलन बनाएर आएको छ, यो त एकदम राम्रो हो। हिँड्नु नै पर्छ, वर्षको एकचोटि दुईचोटि चाहिँ डाँडा चढ्नु, डाँडा चढ्दाखेरि गाह्रो भयो भने आएर मुटु जचाउनुहोस्। त्यसकारण हाम्रो पहिलो चिज चाहिँ जीवनशैली, त्यसपछि एकदम पानी पिउने, जबसम्म हामीलाई रोग लागेको छैन त्यो बेलामा प्रशस्त पानी पिउनु पर्यो, र धुम्रपान चाहिँ सबैभन्दा खराब चिज चाहिँ पहिला पहिला क्यान्सर हुन्छ भनेर भन्थ्यो भने 10 जनाले धुम्रपान गर्दाखेरि 5 जनालाई क्यान्सर हुन्छ भने अहिले हृदयघात चाहिँ 8 जनासम्मलाई हृदयघात हुन सक्छ। तर कोही कोही मानिसहरूलाई धुम्रपान 90 वर्षको उमेरसम्म धुम्रपान गर्दा न क्यान्सर भएको छ न हार्ट एटेक भएको छ, त्यो भनेको एकदमै न्यून छ, उनीहरूको जिनले नै त्यो चाहिँ जेनेटिक उनीहरूको एकदम बलियो छ, तर सबैलाई चाहिँ त्यस्तो हुँदैन।
2: अब जस्तो यहाँले जीवनशैली नै सुधार गर्ने भन्नुभयो, जीवनशैली सुधारमा ध्यान भन्नुभयो, अब बिहान उठ्ने बित्तिकै काममा दौडिनु पर्ने हाम्रो त्यो बाध्यताहरू पनि हुन्छ, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
3: अब ध्यान भन्ने बित्तिकै, ध्यान भनेको एकदम विभिन्न किसिमले हामीले ध्यान गर्न सक्छौँ। ध्यान भनेर उही जोगी नै भएर बस्नु चाहिँ पर्दैन, पलिटी कसरी बसेर पूजा पनि गर्नु पर्दैन भन्छु म चाहिँ। ध्यान गर्ने भनेको हामीले जुन काम गर्छौँ त्यो काममै मात्रै एकदम ध्यान दिएर गर्यौँ भने त्यो पनि एउटा मेडिटेसन नै हो भन्छु म है। त्यसकारण मेडिटेसन चाहिँ संसारमा विभिन्न किसिमले गरिन्छ। अब कोही नाच्ने मानिसहरू नाच्दाखेरि पनि ध्यान हुन्छ, गाउने मान्छेहरू गाउँदाखेरि पनि ध्यान हुन्छ, अहिले बोलिरहँदा पनि हामी एकदम ध्यान दिएर यही विषयमा बोल्नुपर्छ भनेर जुन ध्यान एकत्रित भएको छ यो नै हो एउटा मेडिटेसन।
2: भनेपछि जो जे काममा लाग्नु भएको छ त्यो काममा नै एकदमै भनौँ न समर्पित भएर लाग्ने हो, त्यसलाई चाहिँ प्रेसरको रूपमा तनावको रूपमा नलिने हो भने त्यसैले पनि रोगहरू लाग्न नदिने भयो।
3: हजुर, एकदम त्यसले नै गर्दाखेरि हाम्रो मुटुको धड्कन र मुटुको प्रेसरलाई नियन्त्रणमा ल्याउँछ।
2: अघि यहाँले भन्नुभयो कि जुनै पनि काममा पनि केही क्षण त्यसमा चाहिँ रोक्दै खाली हुँदै फेरि कामलाई निरन्तरता दिनुपर्छ, धेरै जसोको आजकल टेबलमै बसेर गर्ने कामहरू धेरै हुन्छ होइन, यसलाई चाहिँ हामीले कसरी व्यवस्थापन गर्ने? काम बसेर गर्नु पर्यो, निष्क्रिय जीवनशैली भइरहेछ तर काम गर्नै पर्नेछ।
3: यसको लागि चाहिँ म त सकेसम्म के भन्छु, मोटरसाइकलमा जानुहुन्छ भने आफू काम गर्ने ठाउँभन्दा मोटरसाइकल अलि परे रोक्नुहोस्, अलिकति हिँड्नुहोस्, अनि लिफ्ट भएको अफिसमा लिफ्ट नचढ्नुहोस्, भरेङबाटै चढ्नुहोस्, र काम गर्ने ठाउँमा पनि काम गर्दाखेरि 1-2 घण्टामा अहिले चाहिँ ताइची भनेर एउटा जुन चाइनिजले संसारभरि फैलाएर आएको छ, कुर्सीमै बसी बसी पनि अहिले एक्सर्साइजहरू गर्न सकिन्छ। घुँडा दुखेको मानिसहरू हिँड्नै पर्छ भन्ने छैन, हात खुट्टा मात्रै बेसरी आधी घण्टा एक घण्टा चलाउनु त्यसैले मात्रै पनि मुटुलाई बलियो गर्छ।
2: यो रिस मस्तिष्क र भनौ न मुटु बीच चाहिँ सन्तुलन कसरी ल्याउने होला?
3: म त भन्छु ध्यानै एउटा मात्रै चिज हो। यो रिस भन्ने चिज पनि कन्ट्रोल गर्नलाई एकदम ध्यान गर्ने मानिसहरू कहिले पनि रिसाउँदैन है। रिस भन्ने रिसलाई नै कन्ट्रोल गर्न सकिन्छ। अब मुख्य चाहिँ ध्यान भनेको नै के हो भने हाम्रो मन र शरीर दुईटा अलग चीज हो। हाम्रो शरीरले जे चाह्यो त्यसको पछि लाग्यौं भने त्यो चाहिँ ध्यान भएन। हाम्रो मस्तिष्कले चाहिँ हाम्रो शरीरलाई कन्ट्रोलमा राख्यो भने त्यो चाहिँ हो ध्यान। त्यस कारण चाहिँ यदि मनलाई एकदम कन्ट्रोलमा राख्न सक्यौं भने हामीले कुनै पनि चीज आँट्यौं भने सबै चीज गर्न सक्छौं। र हामीले यहाँसम्म कि एकदम यो ध्यान घण्टौं घण्टौं गर्न सक्ने मानिसहरूले संसारमा धेरै चीज सफल गर्न सक्छ। र तेस्रो नेत्र खोल्ने भन्ने आँखामा पट्टी बाँधेर सबै हेर्न सक्ने भनेको यो सबै ध्यानै हो है। त्यस कारण ध्यान एकदम गर्न सक्ने मान्छेले संसारमा कतिपय व्यक्तिहरू छ जसले कि आफ्नो मुटुको धड्कनसम्म रोक्न सक्ने पनि यो ध्यान गरेर गर्न सक्छ।
2: अब स्वस्थ मुटु राख्ने उपाय भन्छौ, हुन त वर्षौंदेखि यो विषयमा चर्चा गर्दै आइरहनु भएको छ यहाँहरूले होइन, तैपनि बुँदागत रूपमा भन्नुपर्दा मुटु स्वस्थ राख्ने उपाय चाहिँ के हुन् त?
3: म चाहिँ भन्छु हाम्रो हातमा पाँचवटा औंला छ, कम्तीमा यो पाँचवटा औंलामा भएको पाँच चीज चाहिँ नियन्त्रणमा हामीले राख्न सक्यौं भने 80% हृदयघात चाहिँ हामीले पुरै रोक्न सक्छौं। पहिलो चाहिँ उच्च रक्तचाप नै हो है, दोस्रो नियन्त्रणमा राख्ने डायबिटिज सुगरलाई नियन्त्रणमा राख्ने कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने मानसिक तनावलाई एकदम कन्ट्रोलमा राख्ने र धूम्रपान पुरै छोड्ने भने यति पाँच चीजले पनि हाम्रो मुटुलाई चाहिँ एकदम बचाउन सकिन्छ।
2: अब मुटु रोगको उपचारतिर जाउन हामी होइन, मुटु रोगको उपचार कतिको महँगो उपचार हो यो रोग लागिहालेको अवस्थामा चाहिँ?
3: मुटु रोगको उपचार चाहिँ एकदमै महँगो छ। अरू शल्यक्रिया भन्दा यसको उपचार महँगो भएको कारण चाहिँ पहिला पहिला मुटु खोल्नु पर्यो भने मैले सधैँ भन्ने गर्थे लाख रुपियाँ घटीमा मुटु खोल्न चाहिँ सम्भवै छैन। अहिले त 3-4 लाखै पर्छ। अहिले पहिला मैले त्यसो भन्थे 25 वर्ष जति अगाडि, अहिले चाहिँ मुटु खोल्नु पर्यो भने 4-5 लाख घटीमा मुटु खोल्न सकिँदै सकिँदैन। मुटुलाई रोक्नु पर्यो, मुटु खोलेर सबै मर्मत गर्नु पर्यो। र आजकल चाहिँ मुटु नखोलिकन पनि उपचार गर्न सकिने चाहिँ एन्जियोप्लास्टीहरू, एन्जियोग्राफी गरेर कहाँ ब्लक छ त्यसलाई एन्जियोप्लास्टी गर्न सकिन्छ। अहिले मुटुको भल्भहरू पनि मुटु नखोलिकन भल्भ चाहिँ नसाईबाट मुटु इम्प्लान्ट गर्न सकिन्छ। त्यस कारण खर्च चाहिँ धेरै नै 20-25 लाखसम्मै पर्छ।
2: भनेको नयाँ प्रविधि आयो त्यही अनुसार महँगो खर्चिलो पनि छ,
3: एकदमै खर्चिलो छ। र अब यतिसम्म कि मुटु अब थाक्दै गएर मुटु फेल भयो भन्ने पनि मुटुलाई चलाउने उपकरणहरू चाहिँ नेपालमा अहिलेसम्म राखिएको छैन। विदेशमा अहिले धेरै राख्न सुरु भइसक्यो। त्यसलाई चाहिँ लेफ्ट भेन्ट्रिकुलर एसिस डिभाइस भन्छौँ, एलभ्याड भनेर, त्यो राख्यो भने नि मुटुलाई चाहिँ चल्नलाई मद्दत गर्छ। धड्कन खराब भयो भने राख्ने मेसिन पेसमेकर, त्यो पनि लाख रुपियाँ घटीमा आउँदैन। त्यस कारण यो सबै चिजलाई यो नियन्त्रणमा राख्नै नपर्ने गर्नै नपर्ने गर्नलाई हामीले जीवनशैली परिवर्तन गर्यौं भने यो चाहिँ मुटु 100 वर्ष चल्ने मुटुलाई 100 वर्ष धड्किन दिउँ भनेको यसपालिको नारा नै। त्यसैले मुटुलाई धड्किन दिनको लागि हामीले मुटुको धड्कन बिग्रिनलाई के चिजले बिगार्छ त्यसलाई चाहिँ अहिले नै नियन्त्रणमा गर्दै जानुपर्छ।
2: हजुर, अब जस्तो यहाँले भन्नुभयो विभिन्न प्रविधिहरू आइसकेको छ, त्यो प्रविधि अनुसार हामीले सेवाहरू गरिरहेको सुरु गरेको भन्नुभयो। सरकारी र निजी अस्पतालमा प्रविधिको कुरा गर्दाखेरि केही असमानता छन् कि अहिले सरकारीले पनि निजीले सरल ल्याउने क्षमता चाहिँ हासिल गरिसकेको छ?
3: अहिले सरकारीमा चाहिँ मुटुको उपचार धेरै हुन्छ भने निजीमा चाहिँ मुटुको उपचार त्योभन्दा कम हुन्छ। अहिले जस्तो सबैभन्दा धेरै शहीद गंगालाल मुटु रोग अस्पतालमा सबैभन्दा राम्रो बढी भइरहेछ भने मुटुको प्रत्यारोपण मात्रै एउटा भएको छैन र मुटुलाई फेल भयो भने चलाउने मेसिनहरू मात्रै प्रत्यारोपण भएको छैन। अब त्यस कारण चाहिँ निजीमा चाहिँ एउटा दुईटा अपरेसन गर्यो त्यसपछि जनशक्तिको अभावले गर्दा मुटुको अपरेसन चाहिँ कन्टिन्यू गर्न सकेको छैन। अहिले अधिराज्यभरिको कुरा गर्ने हो भने अहिले पूर्वमा एक ठाउँ विराटनगरमा र चितवनमा एक ठाउँ मात्रै फाटाफुटो मुटुको अपरेशन भइरहेको छ। अधिकांश मुटुको अपरेशन चाहिँ काठमाडौँ भ्यालीमा मात्रै भइरहेको छ।
2: राम्रो कुरा के रह्यो भने सरकारी अस्पतालले अझ राम्रो सेवा चाहिँ दिइरहेको छ मुटुको उपचारमा होइन। अब यो स्वास्थ्य बीमा लगायत सरकारले दिइरहेका विभिन्न सुविधाहरू छ नि, यसले मुटु रोगको उपचारमा कतिको सहयोग गरिरहेको छ?
3: यो त एकदमै राम्रो कुरा हो। यो चाहिँ अहिले नेपाल सरकारले मात्रै नेपालमा 15 वर्ष मुनिको बच्चाहरूको मुटुको शल्यक्रिया गर्नलाई पोहोर सालसम्म 100% निशुल्क गरेको थियो भने पोहोर सालबाट मात्रै अस्पतालमा भर्ना भएपछि मात्रै निशुल्क भएको छ। त्योभन्दा अगाडि गर्नुपर्ने खर्चहरू बिरामीले नै गर्नुपर्छ। अहिले चाहिँ त्यसलाई लिमिट तोकेर अपरेशनमा 2.5 लाख मात्रै खर्च गर्ने, त्योभन्दा बढी भयो भने बिरामी आफैले खर्च गर्नुपर्ने हुन्छ। अब मुटुको भल रुमाटिक हार्ट डिजिज बाथमुटु रोगले भल बिग्रेको छ भने त्यो भल फेर्नको लागि पनि सम्पूर्ण खर्च सरकारले निशुल्क गरेको छ। र मुटुको हार्ट एट्याक भएको, हार्ट एट्याक हुनु अगाडि गर्ने जुन बाइपास अपरेसन चाहिँ 75 वर्ष नआएको बिरामी सबैलाई निशुल्क हुन्छ भने 75 वर्ष ननआएकोहरूलाई सरकारले अहिले बिमाले 1 लाख र यो अर्को बिमा बाहेक विपन्न नागरिक भन्ने 1 लाख 2 लाख रुपियाँ दिइरहेको छ। त्योभन्दा बढी लागेको चाहिँ बिरामीले बेहोर्नुपर्छ भने नेपालमा मुटु रोगीलाई उपचार गर्न आधाभन्दा बढी सरकारले बेहोरिरहेको छ।
2: अब यो उपचार सँगसँगै चाहिँ जुन खालको अब नियमित खाने औषधिहरू छ नि, नियमित खाने औषधिमा चाहिँ सरकारले कतिको त्यो सर्वसुलभ रूपमा निशुल्क रूपमा उपलब्ध गराइरहेको छ?
3: यो औषधिको सम्बन्धमा चाहिँ मुटुको औषधिहरू, क्यान्सरको औषधिहरूको दाँजोमा एकदमै सस्तो छ, त्यसकारण बाहिर बजारमा पनि त्यति महँगो पर्दैन। र अहिले गंगालालमा र मनमोहन दुईटा अस्पतालमा चाहिँ उनीहरूले यो औषधिहरू बजारको प्राइस मूल्य भन्दा पनि आधा प्राइसमा बिरामीलाई दिइरहेको छ। र अझै सरकारले यो गाउँ गाउँको स्वास्थ्य चौकीहरूमा पनि 70-72 प्रकारको औषधिहरू निशुल्क दिने औषधिहरूमा मुटुको केही औषधिहरू त्यसमा पर्दछ। जस्तो एम्लोडिपिन भन्ने ब्लड प्रेसरको औषधि निशुल्क पाइन्छ, लोसार्टन भन्ने निशुल्क पाइन्छ भने केही औषधिहरू गाउँ गाउँसम्म पनि औषधिहरू सरकारले निशुल्क पुर्याइरहेको छ।
2: अब र उपचारको लागि सरकारले जुन खालको सेवा सुविधाहरू, जुन खालको भनौँ न खर्चहरू गरिरहेको छ, जुन बजेट छुट्याइरहेको छ, रोकथामको लागि चाहिँ सरकार कतिको गम्भीर भएर लागेको छ र त्यसको लागि चाहिँ कतिको बजेटहरू छुट्याएको जस्तो लाग्छ?
3: यो चाहिँ एकदम राम्रो प्रश्न हो। अहिले हाम्रो नेपालमा चाहिँ यो रोकथामको लागि सरकारले पहिला चाहिँ केही मात्रा हदसम्म गरिरहेको थियो प्रिभेन्सनको लागि। नेपाल हर्ट फाउन्डेसनलाई पहिला सरकारले हरेक वर्ष 50 लाख जति पैसा दिएर यो बाथमुटु रोग नियन्त्रणको लागि पेन्सिलिन इन्जेक्सन हरेक जिल्ला अस्पतालमा पुर्याइरहेको थियो। विगत 8-10 वर्ष पछि यो रोकियो, रोकिएपछि अहिलेसम्म चाहिँ दिएको छैन। र अब चाहिँ यो बाथमुटु रोग पनि अब यो नसर्ने रोगमा परेकोले गर्दा अब चाहिँ सरकारले गर्ने प्लानमा छ भने रोकथाममा चाहिँ सरकार एकदमै पछाडि छ।
2: यदि
3: अपरेशन खर्च चाहिँ उता 20-25 करोडसम्म वर्षको खर्च भइरहेको छ भने यो रोकथामको लागि वर्षको 1 करोड मात्रै खर्च गरे पनि यो रोग चाहिँ धेरै नियन्त्रणमा लिन सकिन्थ्यो। र अर्को चाहिँ सबभन्दा ठूलो कुरो चाहिँ सरकारले अहिले मुटु प्रत्यारोपण गर्नुपर्ने बिरामीहरू थुप्रै छ, विदेशमा गएर लाइनमा पर्खिरहेको छ। अब हामी 3 जना मुटुको शल्य चिकित्सकहरू नेपालमा मुटु नै फेर्ने भनेर नेपालमा फर्किँदाखेरि पनि यो ट्रान्सप्लान्ट सेन्टर भक्तपुरमा हामीले वर्ष दिनमा सबै व्यवस्था मिलाइसकेपछि मुटुको अपरेसन सुरु गरेर 20 वटासम्म अपरेसन गरिसकेपछि बेहोस गर्ने डाक्टर नेपालै छोडेर जानुभएपछि पनि त्यहाँ चाहिँ सरकारले एउटा बेहोस गर्ने डाक्टरको व्यवस्था नभएपछि त्यहाँको मुटुको सबै सुविधा अहिले चाहिँ बन्द भइसकेको छ भने सरकारको ध्यान चाहिँ अझै पनि पुगेको छैन। र अहिले चाहिँ मुटु ट्रान्सप्लान्ट गर्नको लागि हामी अझै 2 जना चाहिँ हामी फर्केर फेरि नेपाल आएर अझै पनि लागि परेका छौं। र मुटुको सबै सबै चीज नेपालमा हुन्छ, एउटा प्रत्यारोपण मात्रै भएको छैन।
2: त्यसको लागि पनि जनशक्ति र प्रविधि भएर पनि सरकारको उदासीनको कारणले सुरु भएको छैन।
3: हजुर, सबभन्दा मुख्य जनशक्ति नै अझै पुर्याउन सकेको छैन। ठाउँ भएर उपकरण सबै भएर पनि यसलाई चाहिँ अझै अगाडि बढाउन सकेको छैन। अब मुटु एउटै छ, मस्तिष्क मृत्यु भएपछि मात्रै मुटु निकाल्न सकिन्छ, त्यो पोलिसी नै अझै बलियो भइसकेको छैन। हरेक मानिस, यदि मोटरसाइकल चढ्ने मानिसहरूको सबभन्दा धेरै टाउकोमा चोट लागेर मस्तिष्क मृत्यु हुन्छ र उनीहरूको मात्रै अङ्गदान गर्न सकिन्छ भने, हरेक मानिसको मोटरसाइकलको लाइसेन्समा यदि मस्तिष्क मृत्यु भयो भने अङ्गदान गर्छु भनेर चाहिँ छाप सबैको लाइसेन्समा भयो भने, परिवारलाई नसोधिकन हामीले त्यो निकाल्न सक्यो भने वर्षको 100 भन्दा बढी मस्तिष्क मृत्यु भएको मानिसहरू अझै पनि छ, र 100 200 मृगौला दिन सकिन्छ, 100 कलेजो दिन सकिन्छ, धेरै 8 भन्दा बढी अङ्गहरू चाहिँ त्यसरी दान गर्न सकिन्छ।
2: यसलाई पहिले जनचेतना जगाएर सबैले सहमतिमा काम गर्ने त्यो प्रक्रिया चाहिँ कतिको उपयुक्त होला?
3: हजुर, त्यो नै लाइसेन्स लिँदाखेरि नै मेरो मस्तिष्क मृत्यु पछि मेरो अङ्गदान म गर्छु भनेर छाप लगाउने, जसले इच्छा छैन उसले म गर्दिन भनेर पनि छाप लगाउन सकिन्छ।
2: त्यस कारण
3: पहिले नै सहमति हुनुपर्छ र म मस्तिष्क मृत्यु भयो भने मैले अङ्गदान गर्छु भनेर छाप लगाएको छ भने परिवारसँग सोधिरहनु, त्यो टाइम भित्रमा मानिसको मृत्यु भइसकेपछि फेरि अङ्ग लिन मिल्दैन। त्यसैले त्यो चाहिँ मस्तिष्क पछि मृत्यु पछि अङ्गदान गर्छु भन्ने छाप लाइसेन्समा पहिले नै सहमति अनुसारले नै लाउनुपर्छ।
2: अब जस्तो मुटुको भनौँ न प्रत्यारोपणको कुरा यहाँले भन्नुभयो, त्यसको लागि सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ यहाँले?
3: सरकारलाई पहिलो सुझाव नै यो लाइसेन्समा, अहिले विश्वमा धेरैवटा देशमा मस्तिष्क मृत्यु भएपछि अङ्गदान गर्छु भन्ने लाइसेन्समै छाप लगाएकोले गर्दा धेरै अङ्गदान भइरहेको छ, त्यो एउटा व्यवस्था भयो भने मृत्यु हुनु अगाडि नै अङ्गदान चाहिँ मस्तिष्क मृत्यु भएको मानिसहरूले गर्न सम्भव सक्छ, र अब गर्न सक्ने ठाउँहरू पनि छ, तर यो चाहिँ नियम नभएकोले गर्दा परिवारलाई सोधिरहनु पर्ने र सोधेर निर्णय दिने बेलासम्म मुटु बन्द भइसकेपछि अङ्ग चाहिँ लिन सकिँदैन, यो एउटा व्यवस्था चाँडै होस् भन्न चाहन्छु।
2: विशेष गरेर मुटु रोग लाग्नै नदिनको लागि जनचेतना जगाउन पालिकालाई वडालाई के सुझाव दिनुहुन्छ यहाँले?
3: अब सबभन्दा पहिलो ठूलो चीज चाहिँ यो यातायातको, यदि सरकारले यातायातको व्यवस्था राम्रोसँग बसको व्यवस्था गर्ने हो भने मानिसहरूले मोटरसाइकल गाडीहरू चलाउने थिएन र मानिसहरू एकदम हिँड्ने गर्थे, यो चाहिँ सबैभन्दा मान्छे जति हिँड्न थाल्यो मुटु उसको लागि त्यति नै हिँडिरहेको हुन्छ, भनेपछि पहिलो चिज चाहिँ यातायात नै एकदम राम्रो हुनु पर्यो। अर्को एउटा चाहिँ यो खानेकुरा, ट्रान्स फ्याट भएको खानेकुराहरू नियन्त्रण अझै गर्न पुगेको छैन, यो कोलेस्ट्रोल बढाउने, खराब कोलेस्ट्रोल बढाउने सबैभन्दा पहिलो चिज वनस्पति घिउबाट बनेको चिज, बजारमा पाउने तेलहरूमा ट्रान्सफ्याट एकदम अत्याधिक मात्रामा भएको, प्याकेटमा भएको खानेकुराहरूमा पनि ट्रान्सफ्याट भएको, यिनीहरूलाई चाहिँ नियन्त्रणमा लिनु जरुरी छ।
2: अब मुख्य कुरा भनेको रोग लाग्नै नदिने भनेको व्यक्ति स्वयं नै हो, होइन? हामी अन्त्यमा पनि आइपुगिसकेका छौँ। व्यक्तिलाई सुझाव दिनुपर्दा बुदागत रूपमा छोटकरीमा के सुझाव दिनुहुन्छ?
3: छोटकरीमा भन्नुपर्दाखेरि म त भन्छु, अब 25-20 नागिसकेको मानिसले आफ्नो जन्मदिनको दिनमा मुटुको जाँच चाहिँ अनिवार्य रूपले वर्षमा एकचोटि गरौं, र जसको सुगर लागिसकेको छ भने उसले चाहिँ महिनाको एकचोटि सुगर चाहिँ अनिवार्य रूपले जाँचौं, ब्लड प्रेसर छ भने मेसिन एउटा घरमै किनेर राखौं र पटक पटक घरमा नापौं, र कोलेस्ट्रोल चाहिँ वर्षको 1-2 हरेक व्यक्तिले नापौं, त्यसपछि मात्रै यो मुटुको रोग चाहिँ हामीले एकदम कन्ट्रोलमा गर्न सक्छौं।
2: म डाक्टर साहबलाई धेरै धन्यवाद दिन चाहन्छु, विशेष गरेर मुटु दिवसका सन्दर्भमा आज हामीलाई यो मुटु रोगबाट बच्नको लागि के कस्ता उपायहरू अवलम्बन गर्ने भन्ने बारेमा कुराकानी गरिदिनु भएकोमा म फेरि धन्यवाद दिन चाहन्छु।
3: हस्, धन्यवाद।
2: वहाँ हुनुहुन्थ्यो मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्य। वहाँसँग हामीले मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार स्वास्थ्य र शिक्षाका बारेमा कुराकानी लिएर आउने नै छौ। भोलि देश परदेश सुन्न सक्नुहुन्छ।
1: प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: रंग बहार रंग बहार,
9: बर्जर संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार,
8: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेंट।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896610।
5: अहिले बिहानको 9 बज्यो।
6: हजुरको रेडियो 100

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरोबाट 21 जनाको मृत्यु। देशभर झरी रोकियो। नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै। नेपाली कांग्रेस रामेछापमा प्रतिनिधि छनौटका लागि आज उम्मेद्वारी दर्ता। भोलि चुनाव हुने। त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा 2 ठाउँमा गोलीकाण्ड। 27 जनाको ज्यान गयो। र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छुटेन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरोबाट 21 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। असोज 8 गतेदेखि आइतबार साँझसम्मको अवधिमा 21 जनाको मृत्यु भएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहका अनुसार म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रूकुम पश्चिम, काभ्रे, दादिङ, मकवानपुर, सुर्खेत लगायत जिल्लाहरूमा 21 जनाको मृत्यु भएको छ। प्रधानमन्त्री शाहले विपदमा परि मृत्यु भएका प्रति श्रद्धांजलि व्यक्त गर्दै घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ भने घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाइएको पनि उहाँले बताउनु भएको छ। हालसम्म देशभर बाढ़ी पहिरो डुबान र चट्याङ लगायत 439 मनसूनजन्य घटना भएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। यसै गरी मनाङमा हिमपहिरोमा परेर मानिस बेपत्ता भएको सूचना प्राप्त भएको र त्यसबारेमा विवरण संकलन भइरहेको बताइएको छ। बाढ़ी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको पनि प्रधानमन्त्री शाहले बताउनु भएको छ। अविरल वर्षापछि आएको पहिरोमा परि बागलुङमा मृत्यु हुनेको संख्या 10 पुगेको छ। निरन्तर वर्षाको कारण पछिल्लो 2 दिनमा मृत्यु हुनेको संख्या त्यहाँ 10 पुगेको हो। शनिबार 1 जना र आइतबार 9 जनाको मृत्यु भएको हो। सोही पहिरोमा परेर 1 जना भने बेपत्ता छन्। आइतबार तमान खोला गाउँपालिका 3 धरना सकुममा घर पुरिदा 80 वर्षीय बुद्धिराज घरती, 66 वर्षीय भीमदेवी घरती र सोही पालिकामा पहिरोले पुरिएर 50 वर्षीय हस्तवीर श्रीपाली र 65 वर्षीय उडिसरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरको श्रीमती पहिरोमा परि बेपत्ता भएकी छन्। यसै गरी निसिकोला गाउँपालिका 3 जुग्जा खोलाको धारमा पहिरोले घर पुरिदा एकै परिवारका 4 जनाको ज्यान गएको छ। मृत्यु हुनेमा 36 वर्षीय श्याम कुमारी विग, उनका छोरा 13 वर्षीय मनोज, 8 वर्षीय मुकेश र 3 वर्षीय निशान विग रहेका छन्। यस्तै निसिखोला गाउँपालिका 6 रंगिलमा पहिरोले गोठ पुरिदा 50 वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ। शनिबार ताराखोला गाउँपालिका 5 दशमरमा पहिरोले घर पुरिदा 59 वर्षीय मनबहादुर रोकाको पनि मृत्यु भएको थियो। वर्षा रोकिएपछि अवरूद्ध प्रमुख राजमार्ग खुलाउने तयारी तीव्र पारिएको छ। पृथ्वी राजमार्ग लगायतका सड़क खुलाएर आज दिउँसोसम्म गाड़ी सञ्चालन गर्ने तयारी छ। बुधबारदेखिको अविरल वर्षाको कारण राजधानी काठमाडौँको लाइफ लाइन मानिने पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायत देशभरका सड़क अवरूद्ध छन्। आइतबारदेखि वर्षा कम भएपछि नारायणगढ़ मुगलिन सड़क खण्ड खुलाएर पोखरातर्फ जाने सवारी साधनहरू सञ्चालन गरिएको थियो। मुगलिन काठमाडौँ सड़क खण्डमा पनि धेरै ठाउँमा पहिरो पन्चाइएको थियो, तर कुनै कुनै ठाउँमा भने सड़क एकतर्फी छ। आइतबार साँझ बेनीघाट रोराङ गाउँपालिका 10 पानीधारा भन्ने स्थानमा ठूलो ढुङ्गासहित फेरि पहिरो खसेकोले दुईतर्फी नै बाटो अवरूद्ध भएको छ। सो पहिरो पनि पन्छाएर काठमाडौँ जोड्ने प्रमुख राजमार्ग खुलाउने तयारी गरिएको धादिङ प्रहरीले जानकारी दिएको छ। सो स्थानको पहिरो राति हटाउन सम्भव नभएकोले आज बिहानैदेखि पुनः हटाउन शुरू गरिने प्रमुख जिल्लाधिकारी धादिङका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले जानकारी दिनुभएको छ। सड़क खुले पनि कृष्णवीर क्षेत्रको सड़कको अवस्था हेरेर गाड़ी सञ्चालन गर्ने कि नगर्ने भन्ने निर्णय लिइने प्रहरीले बताएको छ। अविरल वर्षासँगैको पहिरोले कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर अन्तर्गतको मूलघाट, फिदिम दाङ सल्यान जोड़ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग र भालुवाङ चकचके लिवाङ सड़क खण्ड विभिन्न ठाउँहरूमा पहिरो खसेको छ। ती सड़क खण्डमा पनि सबै पहिरो हटाएर र कुनै ठाउँमा डाइभर्जन बनाएर सवारी आवागमन सञ्चालनको प्रयास भइरहेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूले बताएका छन्। देशका धेरै ठाउँमा गएको बुधबारदेखि शुरू भएको झरी गैरातीदेखि रोकिएको छ। पश्चिमी क्षेत्रमा हिजो बेलुकीसम्म सक्रिय रहेको वर्षा रातिदेखि रोकिएको छ। पूर्वमा हिजो बिहानैदेखि र मध्यभागमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पानी पर्न रोकिए पनि हिजो बाढ़ी आएको नदी खोलाहरूमा अझै जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र काली गण्डकी नदीमा आज बिहानसम्म जोखिम छ। नारायणीको सहायक नदीहरूमा समेत जोखिम रहन सक्ने महाशाखाको भनाई छ। कर्णाली नदी र महाकाली नदीमा पनि सामान्य जोखिमको अवस्था छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाल र पहाड़का धेरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी मधेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। अविरल वर्षापछि मर्स्याङदी नदीमा आएको बाढ़ी मनाङको नासो गाउँपालिका 1 तालगाउँ डुबानमा परेको छ। गाउँमा बाढ़ी पसेपछि त्यहाँका बासिन्दा छिमेकीको घर र स्वास्थ्य चौकीमा बस्न बाध्य भएका छन्। लगातारको वर्षापछि मर्स्याङदी नदीको जलस्तर बढ़ेर गाउँमा बाढ़ी पसेको नासो 1 वडाध्यक्ष मिनसरी गुरूङले जानकारी दिनुभएको छ। तालगाउँमा 64 घरधुरीको बसोबास रहेको छ। निरन्तरको वर्षासँगै विभिन्न ठाउँहरूमा विद्युतीय पोलमा क्षति हुँदा विद्युत आपूर्ति र संचार सेवा समेत अवरूद्ध भएको छ। विक्रम सम्वत 2078 जेठ 14 र असार 1 गते मर्स्याङदी नदीमा आएको बाढ़ी गाउँ पूर्ण रूपमा डुबानमा परेको थियो। गाउँ डुबानमा परेपछि बगर बनेको थियो। नासो 7 र 8 जोड्ने मर्स्याङदी नदीमाथिको झोलुङ्गे पुल बाढ़ीले बगाएको नासो 8 वडाध्यक्ष याद घले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढ़ीले पुल आवत जावत अवरूद्ध भएको छ। चामे गाउँपालिका 4 3 घर समेत घट्टे खोलामा आएको बाढ़ीले क्षति पुगेको स्थानीय फुरबाला आमाले बताउनु भएको छ। स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। चामेको घट्टे खोलाको बाढ़ीले जोखिम बढ़ी भएको छ। मर्स्याङदी नदी तथा खाना घट्टे खोलामा आएको बाढ़ीले मनाङको सदरमुकाम चामे र तालगाउँ लगायतका ठाउँ जोखिम बढ़ेको छ। तपाईँ ती बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475946 98692599998।
12: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशनको क्रममा महाधिवेशन लगायतका प्रतिनिधि छनौटका लागि रामेछाप जिल्लामा आज मतदाता नामावली प्रकाशनदेखि उम्मेद्वारी दर्तासम्मको कार्य अघि बढ़ाइने भएको छ। संघीय महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति र प्रदेश महाधिवेशन प्रतिनिधिका लागि भोलि निर्वाचन गर्ने तालिका छ। त्यसका लागि आज नै उम्मेद्वारी दर्ता गरी प्रचार प्रसारको समय दिन लागि असोज 10 का लागि तोकिएको उक्त कार्य वर्षाको कारण 2 दिनपछि सरेको हो। जिल्ला निर्वाचन समिति रामेछापले अहिले बिहान 7 बजे मतदाताको नाम प्रकाशन गर्नेछ भने अपरान्न 3:30 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नेछ। समितिले भोलि बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म मतदान गर्ने तालिका सार्वजनिक गरेको छ। रामेछापमा कांग्रेसका उडाबाट छानिएका झण्डै 1,800 मतदाताले आफ्नो प्रतिनिधिको छनौट मतदान मार्फत गर्दैछन्। निर्वाचन नजिकै गर्दा विभिन्न शक्ति समूहहरूले आफ्नो समूहमा धेरै धेरै क्षेत्र भूगोल लगायतका कुराहरूमा ध्यान दिएर उम्मेद्वारहरूको सूची बनाएर प्यानल बनाई मतदाताको माझ जाने प्रयत्न गरिरहेका छन्। यो महाधिवेशनमा युवाहरूले नेतृत्व लिनका लागि उल्लेखनीय मात्रामा उम्मेद्वारी रहने घोषणा गर्दै 2 दिन अघि नै प्रचार थालेका छन्। काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित 1 भारतीय नागरिक पक्रो परेका छन्। पक्रो परेमा भारत दिल्लीका करिब 46 वर्षीय असलम सोकट रहेका छन्। भारतको मुम्बईबाट इण्डिगो एयरको उडान मार्फत काठमाडौँ आएका उनको साथबाट 422.5 5 ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। विमानस्थलमा अस्वाभाविक रूपमा हिडुल गरिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा अण्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको सुन बरामद भएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि प्रहरीवृत्त गौशाला पठाइएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोली चल्दा कम्तीमा 27 जनाको ज्यान गएको छ। देशमा बढ़दो बन्दुक हिंसाको यो पहिलो घटना रहेको समाचार संस्था एएफपीले जनाएको छ। पहिलो घटना गैराती जोहानेसर नजिकको बारमा भएको थियो। प्रहरीका अनुसार 8 जना शस्त्र आक्रमणकारीले बारमा प्रवेश गरी अन्धधुन्ध गोली चलाउँदा 17 जनाको ज्यान गएको छ भने अरू 15 जना घाइते भएका छन्। दोस्रो घटना आज बिहान केप टाउन नजिकैको एउटा बस्तीमा रहेको मनोरञ्जन केन्द्र बाहिर भएको थियो। सो घटनामा 10 जनाको ज्यान गयो भने अरू 11 जना घाइते भएका छन्। विमानस्थलबाट भाग्नु अघि संदिग्धहरूले दुईवटा गाड़ीमा आगजनी गरेको पनि त्यहाँको प्रहरीले बताएको छ। अमेरिका र इरान बीच द्वन्द अन्त्य गर्ने प्रयास भइरहे पनि हर्मुज जलमार्ग खोल्ने विषयमा सहमति जुट्न सकेको छैन। इरानले आफ्नो शर्त पूरा नभएसम्म जलमार्ग नखोल्ने अडान दोहोर्याएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको योजनालाई अस्वीकार गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अराक्चीले इरान वार्ता र कूटनीतिबाट पछि नहटेको तर आफ्नो अधिकार र शर्तमा पनि सम्झौता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। उहाँका अनुसार इरानले कतार मार्फत अमेरिकासँग जलमार्ग खोल्न सकिने ठोस योजना प्रस्तुत गरेको छ। इरानको प्रस्तावमा मध्य पूर्व लेबनान र येमनमा जारी सैन्य गतिविधि अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने, इरानी तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने लगायतका शर्त छन्। र अन्त्यमा खेल समाचार। विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 800 मिटर दौड़मा सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा हिजो भएको हिट एकमा कुमालले 1:48.95 दूरी पार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। त्रिभुवन आर्मी क्लबका कुमाल 8 खेलाड़ी मध्ये 5 औं स्थानमा रहनु भएको छ। यसअघि कुमालकै नाममा 1:49.55 राष्ट्रिय कीर्तिमान थियो। नयाँ राष्ट्रिय कीर्तिमान बनाए पनि सोम फाइनलमा पुग्न भने सकेनन्। 24 खेलाड़ी मध्ये उहाँ समग्रमा 8 औं स्थानमा रहनुभयो। हिजो अभिषेक बास्तोला र प्रदीप खड्कालीको नेपाली जोड़ी एसियाड टेनिसको पुरूष डबल्स टेनिसको दोस्रो चरणमा प्रवेश गरेको छ। अब नेपाली जोड़ीले पहिलो चरणमा बाई पाएको भारतका ए चन्द्रशेखर र बी नारायण स्वामीको जोड़ीसँग खेल्नेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पठाक। अविरल वर्षा बस्यो। देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरोबाट 21 जनाको मृत्यु। देशभर झरी रोकियो। नारायणी र काली गण्डकी नदीमा जोखिम कायमै। नेपाली कांग्रेस रामेछापमा प्रतिनिधि छनौटका लागि आज उम्मेद्वारी दर्ता। भोलि चुनाव हुने। त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोलीकाण्ड। 27 जनाको ज्यान गयो। रेसियल खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान। अवस्था हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार। शुभदिन। 21 जनाको ज्यान गयो। रेसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान। अवस्था हजुरको रेडियो 102.1 MHz।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेन्स
3: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाटा चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी
4: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
5: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
6: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 6 82 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 8 92 र 0 48 5 40 3 85 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
7: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
8: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 बिरगन्स फर्निसिङ एण्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क नम्बर 9844-021-3969 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540 2439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

इन्दुलीको सान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्।

0: पानीको मुहानलाई संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
6: अहिले बिहानको 10 बज्यो।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोसेलीको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्रीराज महत्त्व भने साथमा तपाई हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ र कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoredio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रोबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँले जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको अवस्थामा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज सोमबारको अवस्था आइरहेको छ। आजको अवस्थामा तपाईँको रुचाएको गीत बज्नेछ र तपाईँले एकजना साथीलाई मात्र सम्झना सन्देश राख्न पाउनुहुनेछ। तपाईँले कार्यक्रममा सहभागिता जनाउनको लागि फोन गर्नुपर्ने हुन्छ। फोन नम्बर रहेको छ 0440400026 फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। यो बिहानको समय छ। तपाईँ के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ विस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला भने आशा लिएका छौं। अवश्यले कामतिर पनि व्यस्त हुनुहुन्छ होला, उकाले उराली भन्ज्याङ चौतारी पनि गरिराख्नु भएको छ होला र मिठा गीत संगीत आउने बेला भयो भनेर गीत संगीतको पर्खाईमा पनि रहनु भएको छ होला भने आशा लिएका छौं। र भने अब प्रतीक्षाको घडी तपाईँको सकिसकेको छ। मिठा गीत संगीतहरू तपाईँले पनि रुचाइमा पार्न सक्नुहुनेछ र कार्यक्रममा फटाफट फोन गर्नुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती चरणमा लाग्छौं। एउटा मिठो गीत राख्छौं, त्यसपछि हामी फेरि आउनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत दशैं तिहार आयो विष्णु माझी प्रेमराज पौडेल खत्रीको आवाजमा रहेको मिठो गीत राख्यौं। लय म्युजिकमा रहेको छ ऋषि खड्का भने एरेन्जमा रहेको छ विनोद बाजुराले। सो गीत हामीले राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 26 फोन गरेर तपाईँले पनि आफूलाई मनपर्ने लोकगीत संगीतहरू सुन्न मन छ भने रोजाईमा पार्न सक्नुहुनेछ। रोजाईको गीत मार्फत तपाईँले एकजना साथीलाई मात्रै आजको बसाईमा सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म बोल्दैछु लामो समयपछि एउटा राम्रो सङ्गीत सरस्वती
0: सुनवार। सरस्वती सुनवार भन्नुभयो?
1: हजुर।
0: के छ नि सरस्वतीजीको खबर? आरामै हुनुहुन्छ?
1: मेरो खबर एकदम ठिक छ दिदी, हल्का हल्का ज्वरो आइरहेको छ, हल्का हल्का सन्चै छोडेको छ है।
0: हजुरलाई पनि हल्का हल्का ज्वरो आइरहेको छ है? आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, शीघ्र स्वास्थ्य लाभको कामना छ। अब मौसम पनि यस्तै छ, यो मौसमको कारणले पनि हुन सक्छ होइन, चिसो पनि हल्का हल्का बढ़िरहेको छ अनि अब पानी परिरहेको छ निरन्तर, त्यो भएर चाहिँ आज चाहिँ मौसम अलि उक्रिएको जस्तो छ, मन्द मन्द काम लागिरहेको छ। रामेछापतिर त्यता के कस्तो छ? ठिकै छ, कार्यक्रममा आउनुभयो सन्चो होइन, अलि अस्वस्थ हुनुहुँदो रहेछ, ठिकै छ, यो अस्वस्थ भएर पनि कार्यक्रममा सहभागिता जनाउनु भयो। हामी कार्यक्रमतर्फै लाग्छौँ, छोटो मिठोमा कुराकानी गरे, आज कुन गीत सुन्न मन छ हजुरलाई?
1: मलाई चाहिँ अब दसैँ पनि भित्री नलागिसक्यो होइन, दसैँ बितेछ, दसैँ तिहार आइसक्यो, झल्कुल लाइसक्यो भन्ने गर्न राखिदिनुहोस् न है।
0: दसैँ तिहार आइसक्यो, झल्कुल लाइसक्यो भन्ने हाम्रो विष्णु माझीकै आवाजमा रहेको छ जस्तो लाग्यो। सो गीत हामी कार्यक्रममा राख्छौँ, साथीसँगै एकजना मात्रै सम्झनुहोस् है त।
1: हुन्छ, फर्स्ट अफ अल त 2000 लान चाहन्छु, हजुरको रेडियो अलिक साथले लाग्यो
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो रामेछापबाट सरस्वती सुनवारजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत रोजाईमा पारिसक्नु भएको छ। सो गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ, फटाफट फोन गर्नुहोला। र आजको विषयमा हामी फेसबुक पेजबाट जोडिन सकेका छैनौ, र तपाईँले देश तथा विदेशबाट सुन्दै हुनुहुन्छ होला, हेर्दै हुनुहुन्छ होला, तपाईँले चाहिँ अन्य माध्यम पनि अप्नाउन सक्नुहुनेछ। हाम्रो पात्र नेपाली पात्रबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोस्। अब नजिकै छ होइन दसैँ पनि, बिस्तारै बिस्तारै यो माहौलमा पनि गीत संगीतहरू पनि सुन्न मन लाग्छ। हाम्रो सरस्वतीजीले दसैँ तिहार आइसक्यो, झल्कुल आइसक्यो भने मिठो गीत रोजाईमा पारिसक्नु भएको छ। सो गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौँ र उहाँको यो मिठो रमाइलो गीत हामी कार्यक्रममा राख्नेछौ। आउनुहोला, यो समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला होइन, कतिपय अफिसियली कामतिर व्यस्त हुनुहुन्छ भने कतिपय घरयासी काममा व्यस्त हुनुहुन्छ होला, र पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला। कति साथीहरूलाई अब फेसबुक पेजबाट पनि सुन्नुहुन्थ्यो, उहाँहरूलाई चाहिँ अलि असहज भएको पनि होला होइन, हाम्रो केही प्राविधिक समस्याको कारणले गर्दा हामी फेसबुक पेजबाट चाहिँ जोडिन सकेका छैनौँ, र अन्य माध्यम तपाईँले लगइन गर्नु सुन्नुहोस् होइन, त्यसबाट पनि तपाईँले कार्यक्रम सुन्नुहुन्छ। अनलाइनमा फतै तपाईँले कार्यक्रम सुन्नुहुन्छ भने हाम्रो पात्र नेपाली पात्रलाई पनि तपाईँले त्यहाँबाट पनि कार्यक्रम सुन्न सक्नुहुनेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार देवजी। नमस्कार, आउनु पर्छ नि त, अनि के छ, आरामै हुनुहुन्छ नि?
2: हजुर, म आरामै छु भन्नुपर्छ दिदी हजुरलाई, त्यो बरू अलि छैन जस्तो लाग्यो मलाई है, शीघ्र स्वास्थ्य लाभको एकदम कामना गर्छु है त दिदी।
0: हाम्रो देवजीलाई धेरै धेरै धन्यवाद हजुरहरूको मायाले गर्दा म छिटै सन्चो हुँदैछु है। अब खासै त्यस्तो धेरै बिरामी त होइन, अलिअलि अब मौसम चेन्ज छ होइन, हुन लागेको छ, त्यही माथि पानी परिरहेको छ, यस्तो अब भएर पनि हुन सक्छ, ठिकै छ, हामीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ, हजुरलाई धेरै धेरै धन्यवाद। आफ्नो पनि ख्याल गर्नुहोला, हजुरले पनि कार्यक्रम त अब निरन्तर सुनिराख्नु भएको छ, खाना भयो कि बाँकी छ त्यतिको?
2: खाना अब एकैछिनपछि हुन्छ दिदी हजुर, पाक्दैछु अघिसम्म, म चाहिँ कार्यक्रम सुनेर बसिरहेको छु सुरुदेखि नै, म कोठामै छु, कहीँ पनि गएको छैन आज भन्नुपर्छ दिदी हजुर, म एकदम सन्चोमै छु, अनि दिदीहरूलाई चाहिँ अलिक सन्चराइन छ, हिजो पनि आउनु भएको छैन जस्तो लागिरहेको थियो, अनि दिदीलाई सन्च नभएको के अरे भन्ने सोचिरहेको थिएँ। आज दिवस आज आउनुभयो, खुसी लाग्यो, अनि बजी कार्यक्रममा पनि आउनु सक्नु भएको होस्
0: ल ठिक छ। अब समयले साथ दिएन, स्वास्थ्यले चाहिँ कतिको साथ दिन्छ, साथ दिएसम्म हजुरसँग हामी आउने प्रयत्न गरिराख्नेछौँ र हाम्रो आवाज हजुरको आवाज होइन विभिन्न ठाउँमा हामी प्रसारण गर्ने नै छौँ। ठिक छ, कार्यक्रममा आउनुभयो, छोटो मिठोमा मात्रै कुराकानी गर्नेछु। आजको बसाइमा हाम्रो साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, सरस्वती सुनवारजीले दसैँ तिहार आइसक्यो चलको लाइसक्यो भन्ने गीत चाहिँ रोजाइमा पार्नु भएको छ। हजुरले पनि एकजना साथीलाई सम्झना राख्नुहोस् है त।
2: हुन्छ, साथीको रोजाइ नि मेरो रोजाइ हो नि भन्नुपर्छ, एकदम गीत मलाई पनि एकदम मनपर्छ त्यो गीत होइन। हुन्छ, अनि अब साथी एकजना मात्रै सम्झिनु पर्दा छोरी मिटिङ छोरी पासाङ डोलमा तामाङ मिडिया प्रेमी पासाङ डोलमा तामाङ छोरीको लागि भन्दै छुटिन्छु, सुन्दै होला उसको लागि भन्दै विशेष गरी उसको लागि भन्दै छुटिन्छु ल दिदी, नमस्ते भाइ।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवमाझी चाकाजुली राटमाटादेखि हुनुहुन्थ्यो, उहाँले पनि यसरी एकजना साथीलाई सम्झना राखेर छुटिसक्नु भएको छ र यति बेला पनि हाम्रो सरस्वतीजीले रोजाइमा पार्नु भएको गीत छ, सो गीत हामी कार्यक्रममा राख्नेछौ। त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो सरस्वती सुनवारजीले रसाईमा पार्नुभएको थियो। सोही गीतमा हामीले दीपमाझीलाई पनि समर्थन जनाएका थियौं। एकदमै मिठो गीत रहेको थियो। दशैं तिहार आइसक्यो, छलफुल आइसक्यो, विष्णु बाजीको आवाजमा रहेको गीत रहेको थियो। लिरिक्स र म्युजिकमा रहेको छ सुन्दरमणि अधिकारी रहेको छ। यस्तो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। तपाईँलाई पनि यस्तै मिठा गीत संगीतहरू आजको बसाईमा सुन्न मन छ भने 0840 40 0026 0840 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको रुसाईको गीत राख्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुहोला र तपाईँकै फोनको प्रतीक्षामा छौं हामी। तपाईँको रुचाएको मिठा गीत संगीतहरू राख्ने प्रयत्न गरिराखेका छौं। तपाईँलाई मनपर्छ, सुन्न मन छ अनि साथी संगीलाई पनि सुनाउन मन छ भने तपाईँले सहभागिता जनाउनुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, गुड मर्निङ, नमस्ते, नमस्कार। हजुर, कहाँ देखिको बोल्दै हुनुहुन्छ?
1: हजुर, म दोलखाबाट संगीता लामा।
0: संगीता लामा बोल्नुभयो?
1: हजुर।
0: के छ नि संगीताजीको खबर?
1: ठिकै छ, राम्रो छ, रमाइलो छ। तपाईँको के कस्तो छ?
0: मेरो पनि ठिक छ, राम्रो छ, रमाइलो छ। होइन, मन्द मन्द घाम लागिरहेको छ। आज चाहिँ भन्नुपर्छ पानी परेको छैन अनि खाना लिनुभयो कि बाँकी छ। त्यताको मौसम पनि हामीलाई छोटो मिठोमा सुनाउनुहोस् न।
1: यता चाहिँ एकदम राम्रोसँग घाम लागिरहेछ। आज चाहिँ मौसम पुरा खुलिरहेको छ, रमाइलो छ, खाना बाँकी नै छ। खाना पकाउँदै हजुरको कार्यक्रम सुन्दै अनि फोन पनि ट्राई गरेको लागिहाल्यो। एकदम खुसी छु भने चाहिँ
0: खुसी हुनुपर्छ नि। अब फोन लागिसकेपछि खुसी हुनुपर्छ होइन। कति प्रयास गर्दाखेरि साथीहरूको फोन लागेको छैन, लाग्दैन भन्नुहुन्छ। हजुरले प्रयास गरिसकेपछि एकैचोटिमा फोन लागेको छ, खुसी पनि हुनुपर्छ। अनि आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा हाम्रो संगीताजीलाई थाहा छ है?
1: थाहा छ मलाई। चाहिँ पुरानै रुमालाई सक्छु भन्ने लोकबाट बजाइदिनु होला है त।
0: कुन भन्नुभयो?
1: रुमालाई
0: छ चिनो भन्ने। ल ठिक छ, हामी कार्यक्रममा राख्नेछौ। स्पेसल एकजना साथीलाई सम्झनुहोस् है त।
1: विशेष गरी सञ्चाल राखिदिउँ हजुर लगायत हजुर त्यहाँ
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो संगीता लामा हुनुहुन्थ्यो। उहाँले गीत रोजाइमा पारिसक्नु भएको छ। सोही गीतमा हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ। तपाईँले फटाफट फोन गर्नुहोला। अब एकैछिन हामी विश्रामतर्फ पनि जाने समय भइसकेको छ। तपाईँको मिठो गीत हामी राखेर चाहिँ मिठा गीत संगीतहरू राख्नेछौ तपाईँको रोजाएको र साथै हामीले एड पनि राख्नुपर्ने हुन्छ। फटाफट फोन गर्नुहोला। यो समय हामी तपाईँसँगै रहेर सहयात्रा गरिराखेका छौँ। तपाईँको होइन मनपर्ने गीतहरू चाहिँ हामीले कार्यक्रममा राखिरहेका छौँ र साथीहरूले सहभागिता जनाउन सक्नुहुन्छ।

छ र गीत संगीत भनेको हाम्रो दुःख सुखको साथी होइन, हामीलाई एकदमै मन पनि पर्छ र हाम्रो दुःख पीड़ालाई भुलाउने काम पनि गर्छ। गीत संगीत हाम्रो मन मुटु मस्तिष्कमा बसेको छ होइन, हामी काली ओह्राली भन्ज्याङ चौतारी गर्दाखेरि पनि जतिखेर पनि हामी गुनगुनाउने गर्छौँ, कहीँ कतै बिहे पार्टीमा पनि हामी गीत संगीतहरूलाई एकदम रुचाइराखेका हुन्छौँ र त्यहाँ पनि हामी गुनगुनाउने गर्छौँ भने गीत संगीतको तालमा हामी नाचगान पनि गर्छौँ होइन, एकदम मिठो लोकप्रिय भएको छ र यो गीत संगीतलाई हामीले जोगिर्ण गर्नुपर्छ होइन, मिठा गीत का सर्जक स्रष्टाहरूलाई पनि हामीले आदर सम्मान गर्नुपर्ने हुन्छ। मिठा गीत संगीतसँगै तपाईँसँगै हामी पनि सहयात्रा गरिराखेका छौँ, हाम्रो आवाज तपाईँको रेडियोको सेटसम्म पुर्याउन होइन, र मिठा गीत संगीतहरू तपाईँको माझमा पुर्याउन हामीलाई एकदमै सहज पनि भएको छ। रेडियो सुन्नुहुन्छ होइन, तपाईँलाई अब अरू माध्यम भन्दा यो एकदमै सजिलो पनि छ, तपाईँ जुनसुकै काममा भए तापनि व्यस्त भए तापनि तपाईँले साइडमा रेडियो राखेर अथवा सुनेर होइन अन्य माध्यमबाट सुनेर पनि तपाईँले मनोरञ्जन लिन सक्नुहुनेछ र यसरी चाहिँ हामी तपाईँकोमा सहज ढंगले चाहिँ अगाडि बढ़िराखेका छौँ, तपाईँहरूलाई पनि सहज होस् भन्ने हिसाबले हामी अगाडि बढ़िराखेका छौँ। यस्तै मिठा गीत संगीतहरू लोकगीत संगीत तपाईँको माझमा बजिराखेको छ र साथीहरू पनि गीत रुचाइमा पारिराख्नु भएको छ र धेरै साथीहरूले आफूलाई मनपर्ने गीत पनि सुन्न मन लागेको हुन्छ, त्यो भएको कारणले गर्दा हामी सोमबारको बसाईमा चाहिँ तपाईँको रुचाएको गीत राख्नेछौँ र हामी धेरै साथीहरूलाई समेट्ने चमर्कोमा पनि छ। हामी धेरै साथीहरूलाई रुचाएको गीत मार्फत सम्झना सन्देश राख्न दिएका छैनौं र एकजना साथीलाई चाहिँ हामीले सम्झना सन्देश राखेका छौं र अन्य बसाईमा धेरै साथीहरू पनि सम्झना सन्देश पाउनु गर्नलाई चाहिँ पाउनु भएको छ भने आजको दिनमा चाहिँ तपाईँको स्पेसियल एकजना साथीलाई मात्रै तपाईँले सम्झना सन्देश राख्नुपर्ने हुन्छ। यति बेला हामी कार्यक्रममा हाम्रो साथीको रुचाईको गीत नै राख्नेछौ। संगीता लामाजीले रुचाईमा पार्नु भएको छ रुमालाई छ चिनो भने गीत रुचाईमा पार्नु भएको छ, सो गीत हामी कार्यक्रममा राख्छौ। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, आफूलाई मनपर्ने गीत पनि रुचाईमा पार्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा
1: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

को सान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेंस
2: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
3: ए रामबाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
4: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसकेँ
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अण्डा पार्ने ढेर पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
4: ए हो र भन्या अनि फाइदा होला र है
2: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दे त
2: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 98540-40239
4: कति रे 98540 अनि
2: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
4: 048-540-239
5: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
4: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
5: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
2: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
6: विराज किसानको साथी
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
8: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
9: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 98840-087-828 98-27-8782 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
10: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
7: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
10: हो र कहाँ अनि सम्पर्क नम्बर
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
11: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे बुढोली अब खेती कसरी लाउनु हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
12: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854041575, 9841690669, 9864147188।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
12: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: कार्यक्रममा एकदमै मिठो गीत राख्यौं संगीता लामाज्यूले रसोईमा पार्नु भएको थियो रुमालाई सचिनो पनि गीत रसोईमा पार्नु भएको थियो यसमा आवाज रहेको छ भने रिसम थापा गीता देवीको आवाज रहेको छ संगीत हामीले कार्यक्रममा राखिसकेका छौं तपाईँलाई पनि आफूलाई मनपर्ने गीत संगीत सुन्न मन छ भने तपाईँले फोन गर्नुपर्ने हुन्छ 048 40 40 00 26 यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार गुड मर्निङ दर्शन नमस्ते हजुर यो आवाज कहाँदेखि होला
1: गेस गर्न त धेरै समयपछि म बोलिरहेको छु सिन्धुलीको ढुङ्गाबाट बोलिरहेको छु है दिदी हजुर रोशन श्रेष्ठ
0: रोशन श्रेष्ठजी बोल्नुभयो
1: हजुर हजुर
0: के छ नि धेरै समय लाउनु भयो त फोन गर्नलाई पनि केमा बिजी हुनुहुन्थ्यो
1: धेरै समय भन्दा नि अब यस्तो हुन्छ दिदी हजुर हाम्रोतिर अलिकति हजुर यो मोबाइलमा इयरफोन लगाएर सुन्यो भने त रेडियोतिर अलिकति सुन्न गाह्रो भइरहेको छ हाम्रो गाउँतिर अनि अलिकति फोन यसो कार्यक्रम आएको बेला अब फोन टाइम गर्दा धेरै हजारौँ साथीले अब फोन टाइम गरेर हुन्छ जस्तो जस्तो भन्छ लाग्दैन कहिले कहिले अब आधा दिन लाग्यो भन्नुपर्छ
0: है आज चाहिँ ठ्याक्कै फोन लागिहाल्यो है
1: हजुर हजुर आज विज्ञापन बन्ने बेलाको टाइम परेर
0: है ठिक छ अब समय मिलाउनु पर्ने रहेछ है फोन लाउनलाई पनि है
1: मिलाउनु पर्ने दिदीहरूसँग बोल्नु
0: ठिकै छ थाहा हुनुपर्छ कहिले काहीँ यस्तै हो अब धेरै साथीहरूले फोन ट्राई गरिराख्नु भएको हुन्छ त्यो भएर पनि फोन लाग्दैन व्यस्त भनिन्छ अब प्रयास चाहिँ गर्न छोड्नुहुन्न र सम्झे होइन प्रयास चाहिँ गर्नुपर्छ अनि के छ हजुरको खबर नयाँ नौलो सिन्धुलीतिरको खबर के छ खाना खानु भयो कि बाँकी छ त
1: खाना त भइसक्यो मेरो दुई हजारको भयो कि भएन सिन्धुलीतिरको खबर भन्नुपर्दा चाहिँ एकदम हिजो बिहान चाहिँ म चाहिँ अब एक दुई बजीसम्म चाहिँ पानी परिरहेको छ अहिले चाहिँ घाम लागिरहेको छ एकदम राम्रो छ ठिक छ अनि रेडियो हजुरको रेडियो लगायत हाम्रो परिवारको अनि हाम्रो रामेछापको के छ खबर
0: हाम्रो अब रामेछाप डाँडाको होइन अनि त्यसपछि रेडियो परिवारको सबैको चाहिँ एकदम खबर राम्रो छ रमाइलो छ हुनुपर्छ मौसमको कुरा गर्नुपर्दा चाहिँ अब त्यस्तै छ धेरै दिनपछि काम मजाले लागिरहेको छ होइन बिहानदेखि नै एकदम मौसम सफा छ राम्रो छ भन्नुपर्छ काम लागिरहेको छ अहिले चाहिँ भन्नुपर्छ है त
1: हजुरको रेडियो सुन्न त एकदम तर अरू रेडियोहरू चाहिँ पानी पऱ्यो भने बन्दैन हजुर रेडियो चाहिँ निरन्तर बजिरहँदो रहेछ त्यो चाहिँ मलाई एकदम खुसी लाग्छ तर हाम्रै यहाँ कुनै गाह्रो पर्छ
0: हो र ठिक छ अब त्यस्तै समस्या हुन्छ अब तपाईँलाई कसरी सहज हुन्छ कुन माध्यमबाट चाहिँ कार्यक्रम सुन्नलाई चाहिँ सहज हुन्छ सकिन्छ त्यो माध्यम अब जस्तो दुःख सुख भएर पनि होइन अब प्रयास गर्नुहोला भन्न चाहन्छु हामी पनि अब सकेसम्म त सबै ठाउँमा हाम्रो रेडियो बजोस् भन्ने चाहना छ होइन कतिपय ठाउँमा चाहिँ अब सुनिँदैन भन्नुहुन्छ होइन इयरफोन लाउनुपर्ने हुन्छ भन्नुभएको छ धेरै माध्यमहरू पनि रहेको छ अब फ्रिक्वेन्सीबाट नभए तापनि अब अनलाइन माध्यमको माध्यमबाट पनि सुन्न सकिन्छ हाम्रो पात्रो नेपाली पात्रो होइन फेसबुक पेजबाट पनि सुन्न सकिन्छ तर आज चाहिँ हामी फेसबुक पेजबाट चाहिँ जोडिएका छैनौँ केही प्राविधिक समस्याको कारण अहिले चाहिँ सबै माध्यमबाट तपाईँले सुन्न सक्नुहुनेछ है त ल मैले यो जानकारी गराए आज चाहिँ गीत रोज्नु पर्ने हुन्छ र सम्झे कुन गीत सुन्न मन छ
1: दसैँले गीत पनि रोज्न पाइने रहेछ अब दसैँ पनि आयो अब धेरै छैन मलाई चाहिँ त्यो अब गाई गाई गाई मलाई याद भएन काँडो बोको छ छैन कोरतिर आउँछु भने ढाँटी कोरतिर भने के बजाउँछ गाईतिर हजुर राम्रो छ त्यो मलाई राम्रो लाग्छ
0: कालो बोको छ छैन खोरतिर ल हामी कार्यक्रममा राख्छौँ आजले एकजनालाई मात्रै सम्झनु पर्ने हुन्छ है आज चाहिँ
1: एकजना
0: हजुर आज चाहिँ एकजनालाई मात्रै अन्य पछाडिमा चाहिँ धेरैजनालाई साथीलाई सम्झना दिन्छौँ भने स्पेसियली आज एकजना साथीलाई मात्रै हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो रोशन श्रेष्ठजी हुनुहुन्थ्यो सिन्धुलीबाट उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु गीत रोजाइमा पारेर छुटिसक्नु भएको छ अनि अर्को साथी हुनुहुन्छ भने उहाँको पनि हामी उहाँलाई पनि कार्यक्रममा सहभागिता जनाउनेछौँ रोजाइको गीत मार्फत हामी समर्थन जनाउनेछौँ यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार
2: हेलो दिदी नमस्ते
0: नमस्ते हजुर बबिताजी बोल्नु भयो कि अनि साथी पढ्नु भयो
2: हजुर म बबिता
0: के छ बबिताजीको खबर आरामै हुनुहुन्छ नि
2: हजुर एकदमै आराम स्पेसल भन्नुपर्छ अनि म लगायत सिलगढी टिचरतिर अब काम लागिरहेको यस्तै भन्नुपर्छ है त
0: ल यता पनि अब रामेछाप डाँडातिर चाहिँ घाम लागिरहेको छ अहिले चाहिँ मन्द मन्द घाम लागिरहेको छ होइन मौसम खुल्ला छ एकदम सफा छ अहिले चाहिँ भन्नुपर्छ यताको मौसमको कुरा गर्नुपर्दा अनि हाम्रो खबर पनि एकदम ठिक छ रेडियो परिवारको खबर पनि एकदम ठिक छ तपाईँले मैले जानकारी गरेँ अनि खाना त लिनुभयो कि बाँकी छ त मेरो पनि भइसकेको छ हजुरको पनि भइसकेको छ होइन कार्यक्रममा सुनिराख्नु भएको छ त्यसो भए सुनिराख्नु भएको छ हाम्रो साथीले चाहिँ गीत रोजाइमा पार्नुभयो होइन रोशन श्रेष्ठजीले एकदम मिठो गीत रोजाइमा पार्नुभएको छ सो गीत हजुरलाई पनि हामीमा चाहिँ समर्थन जनाउनेछौँ हजुरले एकजना साथीलाई मात्रै समर्थन जनाउनु पर्ने हुन्छ है त
2: विशेष त एकजना साथीको नाम लिनु पर्दामा साथी जान्छु हुनुहुन्छ साथी सुरज राईको लागि भन्दैछु तिन्छु
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो सिन्धुलीबी तिजुरबाट बबिता मगरजी हुनुहुन्थ्यो उहाँले पनि एकजना साथीलाई सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला भने हाम्रो रोशनजीले रोसाईमा पार्नु भएको गीत कार्यक्रममा बस्नेछ त्यसपछि अर्को साथीको रोसाईको गीत लिएर आउने नै छौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला
3: इन्टरनेट राम्रोसँगै चल्दैन दाजु त

0: कार्यक्रममा एकदमै मिठी गीत राख्यौ हाम्रो र सन्जीले भनेको गीत चाहिँ प्राविधिक समस्याको कारण हामीले राख्न सकेनौ यसमा क्षमा प्रार्थी छौ अन्य बसाइमा तपाईँको रोजाएको गीत बस्छ जुनसुकै भए पनि हामीले आफ्नो रोजाएको गीत राख्यौ होइन अब दसैँ पनि नजिक हुँदैछ होइन यसो गीत हामीले कार्यक्रममा राखेका छौँ यसलाई चाहिँ अन्यथा नलिनु होला कहिले काहीँ त्यस्तै हुन्छ समस्याहरू आइपर्छ ठिकै छ हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्कार हजुर आवाज मैले सानो सुने कहाँदेखिको बोल्दै हुनुहुन्छ कति सानो आवाज सुनेको त मैले मेरो कान रुगाले टालेको ए हो ल ठिकै छ अब त्यस्तो मलाई थाहा नै भएन रमिलाजी अब कहिले काहीँ त्यस्तै हुँदो रहेछ रुगाले कान टालेर नसुनेको मैले ठिकै छ अनि अरू के छ हजुरको खबर
1: मेरो ठिकै छ तपाईँलाई
0: ल ठिक छ म मेरो ख्याल त गरिहाल्छु अब हजुरले पनि आफ्नो ख्याल गर्नुहोला कहिलेकाहीँ भनेको सामान्य हो क्या होइन मान्छेको शरीरमा कहिलेकाहीँ अब कहिले पनि धेरै बिरामी भइराखेन भने त झन् ठुलो बिरामी हुन्छ अरे भन्छन् होइन थोरै सानो तिनीहरू बिरामी चाहिँ भइराख्नुपर्छ अरे त्यही भएर मौसमको कारणले गर्दाखेरि पनि मलाई थोरै होइन सानो बिरामी चाहिँ भइराखेको होला कि अनि के छ हजुरको खबर
1: मेरो ठिकै छ दिदी
0: हजुरको खबर ठिक छ है ठिक छ हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेको छ धेरै कुराकानी गर्न मन थियो तर मिलाजीसँग होइन कति छिटो समय गइसकेछ भनेको त्यसो भए हामी अन्य बसाइमा फेरि पनि कुराकानी गर्नेछौँ कार्यक्रममा समयले साथ दिएसम्म चाहिँ हजुरसँग हामी आउने प्रयत्न गर्ने नै छौँ अहिलेको बसाइमा चाहिँ कुन गीत सुन्न मन छ भन्नुहोस् त
1: मलाई रुयो गाउँ बेसी भन्ने राखिदिनु न
0: रुयो गाउँ बेसी
1: क्या परदेशीहरू अब परदेश पछि गाउँ बेसी रुयो रे क्या त्यही भएर त्यस्तो गीत रोज्नु पर्यो भने नि
0: हो र ठिक छ रुयो गाउँ बेसी भन्नु भयो नि त ल हामी कार्यक्रममा राख्छौ साथीलाई एकजनालाई सम्झनुहोस् न त है
1: एकजना पहिला प्रथम तपाईँ अस्वस्थ हुनुहुन्छ तपाईँलाई सिक्न सकेला मुक्कामाना अनि प्राविधिक गाई अनि सुन्दै हुनुहुन्छ अभिषेक तामाङको लागि भनेर सुनिन्छ दिदी नमस्कार
0: हवस् त नमस्कार उहाँसँग रमिलाजी हुनुहुन्थ्यो उहाँसँग चाहिँ छोटो मिठोमा मात्रै कुराकानी गर्न हामी सफल भयौँ धेरै कुराकानी गर्नु बन्द थियो कहिलेकाहीँ चाहिँ हामीले समस्याले समयको अभावले गर्दाखेरि पनि राम्रोसँग कुराकानी गर्न पाएका हुँदैनौँ ठिकै छ हामी यो दिनभरि होइन तपाईँसँगै जोडिनेछौँ तपाईँले पनि फेरि पनि प्रयास गर्न सक्नुहुनेछ अनि प्रोग्रामहरूमा पनि हामी आउने प्रयत्न गर्ने नै छौँ र अब चाहिँ हामी छुट्नुपर्ने हुन्छ यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्ने प्रयास गर्नुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो प्रयास गर्नुभयो फोन लगाउनुभयो होइन नलाग्ने साथीहरूले मन नदुखाउनुहोला अनि बसाइमा पक्कै पनि फोन लाग्नेछ र तपाईँले प्रयास चाहिँ गर्नुपर्ने हुन्छ तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवधिभरि बजेका मिठा रमाइला गीत संगीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनमा यति दिनसम्म रहेर मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा रमेलाजीले रोजाइमा पार्नुभएको गीत छोड्दै आजको बसाई लोककोशलीबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 28 का दिन यो दिवस मनाइन्छ। सन् 2019 अक्टोबर 15 राष्ट्रसंघ महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को सिफारिश र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिक का बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। जुलाई 2011 संयुक्त राष्ट्र संघीय मानवाधिकार समितिले सूचनामा पहुँचको अधिकार अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्सा हो भन्ने विषयलाई स्वीकार गरेको थियो। यो अधिकारका मुख्य दुई आयाम छन्। पहिलो, राज्यलाई सीमित अपवाद बाहेकका सूचना दिने दायित्व र सार्वजनिक हितका सूचना स्रोत प्रकाशित गर्ने संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यको सूचकले पनि सूचनाको हक सम्बन्धी प्रभावकारी कानून निर्माण तथा कार्यान्वयन गर्ने जिम्मेवारी तोकेको छ। विशेष गरी ग्रामीण क्षेत्रको नागरिक, सीमान्तकृत समुदाय र पिछड़िएका समुदायमा सूचनाको हकका बारेमा अझै पर्याप्त जानकारी र चेतना पुग्न बाँकी छ। आयोग सूचनाको हकका अभियान कर्मी तथा आम संचार माध्यमबाट सूचना प्रवाह गर्नुपर्ने जिम्मेवारीमा रहेका सार्वजनिक निकाय र सूचनाको आवश्यकता पर्ने नागरिक तहमा चेतनाको स्तर बढ़ाउन प्रयास भइरहेको आयोगले जनाएको छ। आयोगले सही सूचना प्रवाहका लागि सामाजिक सञ्जाल, इन्टरनेट, इमेल जस्ता विद्युतीय माध्यमको सदुपयोगमा जोड़ दिँदै आएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नाममा गरिएको प्रहरी नियन्त्रणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शनाले आपत्ति जनाउनु भएको छ। कसुर देखिएमा पक्राउ गर्न पाइने कानूनी व्यवस्था भए तापनि पक्राउ गर्दा विधि र प्रक्रिया मिल्नुपर्ने उहाँले बताउनु भएको हो। पूर्व प्रधान न्यायाधीशको सुरक्षाका लागि सतर्कता बढ़ाउनुपर्ने र कुनै पनि पुस्ताले उहाँलाई धम्की दिन नसक्ने वातावरण बनाउनु पर्ने उहाँको भनाइ छ। पूर्व प्रधान न्यायाधीश जबरा प्रहरीको नियन्त्रणबाट छुटिसक्नु भएको छ। शनिबार रातिदेखि नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा हुनुभएको। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई महाराजगंज स्थित निवासबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले जबरालाई पक्राउ नगरिएको र सुरक्षाको कारण देखाउँदै आफ्नो कार्यालयमा ल्याइएको दावी गरेको छ। आफ्नो कार्यालयमा बिना सूचना गएर हाजिर रहेका 9 जना प्रहरी कर्मचारीलाई बाटोको म्याद बाहेक 7 दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्साल स्थित प्रहरी महानिरीक्षक सचिवालय कानून तथा मानव अधिकार महाशाखाले सोमबार सार्वजनिक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो। गैर हाजिर रहेका कर्मचारीहरूको खोज तलाश गर्दा तथा प्रहरी नियमावली 2071 संशोधन सहितको नियम 115 देहाए 2 बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकाले हाजिर हुन आउने बारे यो सामूहिक सूचना प्रकाशित गरिएको महाशाखाले जनाएको छ। गैर हाजिर हुने प्रहरी कर्मचारीहरूमा नेपाल प्रहरी अस्पताल महाराजगंजका प्राविधिक प्रहरी नायक निरीक्षक शुक्र बहादुर महतो, जिल्ला प्रहरी कार्यालय सुनसरी उजुरी छानबिन शाखाका प्रहरी सहायक निरीक्षक खर्क बहादुर गुरूङ, प्रहरी चौकी खुमजुङ सोलुखुम्बुका प्राविधिक प्रहरी सहायक हवलदार रोशन राई र प्रहरी चौकी बिरुवाचले साङ्जाका प्रहरी सहायक हवलदार सुरेश नेपाली रहेका छन्। त्यसगरी नेपाल प्रहरी भौतिक पूर्वाधार महाशाखा प्राविधिक गुल्म नक्सालका प्राविधिक प्रहरी जवान मोहन भण्डारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी जवान कल्पना राणा मगर, कोशी प्रदेश प्रहरीगण विराटनगरका प्रहरी जवान राजेन्द्र विश्वकर्मा, बागमती प्रदेश प्रहरीगण हेटौडाका प्रहरी जवान सुमन चौधरी र प्रहरी चौकी फदवा मेचकुरी कपिल वस्तुका प्रहरी जवान टोपलाल चौधरी पनि गएर हाजिर रहेको सूचनामा उल्लेख छ।
कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि साँझको बेलतारीमा कालीगण्डकी जलविद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन पुनः सञ्चालन गर्ने तयारी गरेको छ। चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्याधिक बढेपछि जोखिम हुन नदिन आयोजनाबाट विद्युत उत्पादन बन्द गरिएको थियो। अहिले नदीको जलसतह घट्दै गएपछि आयोजनाले बाढ़ीपछिको अवस्थाको निरीक्षण गरी उत्पादन पुनः सञ्चालन गर्न लागेको हो। कालीगण्डकी जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलका अनुसार प्राविधिक टोलीले बाढ़ीपछिको अवस्थाबारे निरीक्षण गरिसकेको छ। उहाँका अनुसार कालीगण्डकी नदीमा पानीको बहाव अत्याधिक बढ़ेपछि जोखिम हुन नदिन उत्पादन बन्द गरिएको थियो। बाढ़ीका बेला मिरमीमा रहेको आयोजनाको बाँधका सबै ढोका खोल्दै पानी नदीमा फालिएको थियो। कालीगण्डकी जलविद्युत आयोजनाबाट 144 मेगावट विद्युत उत्पादन हुँदै आएको छ। मस्याङजी नदीको बहाव घट्दै गएको छ। लमजिङमा तत्काल बाढ़ीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले अहिले नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनु भएको छ। उहाँका अनुसार केही दिन अघि नदीमा पानीको बहाव असार सालमा आएको बाढ़ी पहिरोको तुलनामा दोब्बर जस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ। यसअघि मनाङको सामे क्षेत्रमा घटे खोलामा पहिरो खसेर खोला थुनिन सक्ने र त्यसबाट बाढ़ी आउन सक्ने जोखिम देखिएपछि मस्याङजी नदी आसपासका क्षेत्रमा पनि सतर्कता अपनाइएको थियो। ललितपुर महानगरपालिका धापा खेलमा पहिरोका कारण 2.5 तले घर ढलेको छ। वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर आज बिहान ढलेको ललितपुर प्रहरीले जनाएको छ। पहिरोको जोखिमका कारण घर धनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। अन्तर्राष्ट्रिय खबर, दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले दुईजना उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरिया हस्तान्तरण गरिएको विषय सार्वजनिक गरिएकोमा युक्रेनसँग औपचारिक स्पष्टीकरण र माफीको माग गरेको छ। दक्षिण कोरियाली जनसम्पर्क सम्बन्धी वरिष्ठ राष्ट्रपति सचिव स्वङ घी योङले आइतबार जारी गरेको वक्तव्यमा युक्रेनले एकपक्षीय रूपमा सूचना सार्वजनिक गरेको र गैर स्पष्टीकरण सम्झौता नै नभएको भनी झुटा घोषणा गरेको प्रति तीव्र क्षत व्यक्त गरेका छन्। उहाँले आवश्यकता परेमा सरकारले यस विषयमा थप कदम चाल्ने समीक्षा गरिरहेको समेत जानकारी दिनुभएको छ। गत हप्ता युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्ने क्रममा युक्रेनले भर्खरै दुईजना उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरिया पठाएको खुलासा गरेका थिए। रूसका तर्फबाट युक्रेन विरूद्धको युद्धमा लड्दै गर्दा उनीहरू पक्राउ परेको जेलेन्स्कीले बताएका थिए। युक्रेनले विभिन्न माध्यमबाट सोलसँग कैदी हस्तान्तरणबारे पटक पटक छलफल गरेको र सार्वजनिक रूपमा यो कुरा बाहिर आउँदा युक्रेनी कैदीहरूसँग साट्ने अवसर गुमाएको भन्दै स्वदेशभित्रै आलोचना हुने डरले गोप्य राख्न अनुरोध गरेको सचिव भन्दै स्वदेशभित्रै आलोचना हुने डरले गोप्य राख्न

युक्रेनले विभिन्न माध्यमबाट सोल्सँग कैदी हस्तान्तरण बारे पटक पटक छलफल गरेको र सार्वजनिक रूपमा यो कुरा बाहिर आउँदा युक्रेनी कैदी बन्दीहरूसँग कैदीहरूसँग साथ्ने अवसर गुमाएको भन्दै स्वदेशभित्रै आलोचना हुने गरेको थियो। बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनुहुनेछ। त्यो तिनजेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88,00,000।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4,00,000 रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
0: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
0: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
0: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
1: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
0: प्राङ्गणिक कृषि वस्तु निर्यात
1: जैविक विषादी प्राङ्गणिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
0: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी
3: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
4: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
5: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
6: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
7: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
0: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
6: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 047-590-4669 98692-65998

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: आया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
5: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
4: ए हो र?
5: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
6: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
7: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: नमस्ते अनि जय नेपाल। नेपाली कांग्रेसको 15 महाधिवेशनमा भाग लिनको लागि रामेछापको मन्थलीमा आएको छु। मेरो जन्मको हिसाबले मेरो रामेछाप उमाकुण्ड वार्ड नम्बर 3 मेरो जन्म थलो पर्छ र यो 15 महाधिवेशनमा भाग लिनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो खुल्ला पदबाट उम्मेदवारी रहने कुरा यहाँहरू सबैलाई मैले अवगत गराइरहेको छु र अहिले पनि गराउन चाहन्छु। नेपाली कांग्रेस आज यो पेरिफेरीमा आइरहँदाखेरि 15 अधिवेशनमा भाग लिइरहँदाखेरिमा कतिपय युवा साथीहरूको जोस र जाँगरको एक खालको उत्साह यो रामेछापको मन्थलीमा देखा परेको छ। मलाई आशा छ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू, ओडाबाट पाल्नुहुने ओडा सभापतिज्यूहरू, पालिकाबाट पाल्नुहुने पालिका सभापति, नगरपालिका सभापति लगायत अग्रज तथा नवयुवा साथीहरूले मलाई यो अधिवेशनमा भाग लिनको लागि यहाँहरूले केन्द्रीय महाधिवेशनमा अत्याधिक बहुमतको साथ विजय गराइदिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु र सम्पूर्ण रामेछापमा बसोबास गर्नुहुने केन्द्रीय महाधिवेशनमा भाग लिनको लागि पठाउनको लागि यहाँहरूको निकै ठूलो हात रहने हुनाले गर्दा सबै प्रतिनिधिज्यूहरूले हिजो गीत गाएर रामेछापको एउटा शान बनाइरहेको व्यक्तित्व आज तपाईँको नेपाली कांग्रेसमा आएर राजनीतिमा आएर हरेक जनताको दुःख र सुखमा मलमपट्टी लगाम भनेर यहाँहरू सँगै हिँडौं भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु। यो जोस र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील बनाउनेछ, अझ जोसिलो बनाउनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। सम्पूर्ण म भन्दा सिनियर नेताज्यू तथा नव युवा साथीहरूले मलाई साथ र सपोर्ट गरेर यो अभियान मलाई पक्कै पनि सफल बनाएर केन्द्रीय महाधिवेशन जिताइदिनु हुनेछ भन्ने आशा र अपेक्षा गर्दै सम्पूर्णलाई म भोटको अपील गर्न चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल।
2: डस्ना बनाएको एक वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892, र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
9: रंग बहार, रंग बहार,
10: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
9: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
9: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्ट।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1
2: मेगाहर्ज गतिविधिको आशंका र वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान एसियाली खेलकुद क्रिकेटको सेमी फाइनलमा नेपाल खबरमा अब पूरा खबर अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लैदो सहितको ढुंगा गिटी र बालुवा थुप्रिएपछि तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङदी नदीमा पानीको बहाव क्रमशः खोल्न थालेको छ। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले मनाङको मनसागी नदीको पानीको बहाव क्रमशः खुल्दै गएको जानकारी दिनुभयो। नदी थुनिएको क्षेत्रमा सड़क सम्पर्क विच्छेद रहेकाले स्काबेटर लगेर पानीको बहावलाई थप सहज बनाउने विषयमा छलफल भइरहेको उहाँको भनाई छ। बाढ़ीका कारण लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा समेत क्षति पुगेको थियो। प्रमुख जिल्ला अधिकारी खनालले मर्सागी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अझै पनि सतर्क रहन भन्ने आग्रह गर्नुभएको छ। यता लमजुङमा तत्काल बाढ़ीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले अहिले नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँका अनुसार केही दिन अघि नदीमा पानीको बहाव असार साउनमा आएको बाढ़ी बहिरोको तुलनामा दोब्बर जस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ। कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि स्याङ्जाको बेलतारीमा कालीगण्डकी ए जलविद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन फेरि सञ्चालन गर्ने तयारी गरेको छ। चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ़ेपछि जोखिम हुन नदिन आयोजनाबाट विद्युत उत्पादन बन्द गरिएको थियो। अहिले नदीको जलसतह घट्दै गएपछि आयोजनाले बाढ़ीपछिको अवस्थाको निरीक्षण गरी उत्पादन फेरि सञ्चालन गर्न लागेको छ। कालीगण्डकी ए जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलका अनुसार प्राविधिक टोलीले बाढ़ीपछिको अवस्थाबारे निरीक्षण गरिसकेको छ। उहाँका अनुसार कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ़ेपछि जोखिम हुन नदी र उत्पादन बन्द गरिएको थियो। बाढ़ीका बेला मिर्मीमा रहेको आयोजनाको बाँधका सबै ढोका खोल्दै पानी नदीमा फालिएको हो। कालीगण्डकी ए जलविद्युत आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुँदै आएको छ। आज एकै दिन सुन तोलामा 5,000 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको 2,94,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 700 रूपियाँले बढ़ेर 2,99,300 रूपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 145 रूपियाँले घटेर 4,510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,655 रूपियाँ थियो। अर्थमन्त्री डाक्टर सोनी वाग्ले र एसियाली पूर्वाधार लगानी बैंकी अध्यक्ष जौ जीआई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंकी अध्यक्ष जीआईलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा एआईआईबीका अध्यक्ष जीआईले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण नेपालले भोग्नु परेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। उहाँले विपदपछिको पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्राकृतिक विपत्तिका बीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश, आर्थिक गणना लगत प्रशोधन प्रक्रिया शुरू लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एफएमजेल। हामीले थुनिएको मर्स्याङ्गदी नदी क्रमशः खुल्दै बाढ़ीले बन्द कालीगण्डकी एबाट विद्युत उत्पादन शुरू गर्ने तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। भोटेकोशी बाढ़ी लगातारको वर्षा र सड़क अवरोधका कारण पोखरामा पर्यटक आगमन ठप्प प्राय भइरहेका बेला पर्यटन क्षेत्र खुला र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश पोखराले दिएको छ। विश्व पर्यटन दिवसका अवसरमा पोखराको लेक साइडमा आयोजित मिनी सड़क महोत्सव मार्फत पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिका बावजूद पोखराका पर्यटकीय गतिविधि सञ्चालनमा रहेको सन्देश दिएका छन्। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेबान पोखराले आयोजन गरेको महोत्सवमा पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिकार तथा आतिथ्य प्रस्तुत गरिएको छ। यसैबीच पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपतकालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमता जेटस्की उद्धार बोट डुंगा सञ्चालनमा ल्याइएको छ। फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपतकालीन अवस्थामा छिटो उद्धार गर्ने उद्देश्यले हिजोदेखि सञ्चालनमा ल्याएको बोट प्रति घण्टा 105 किलोमिटर गतिमा सञ्चालन हुन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत संशोधन प्रक्रिया धमाधम अघि बढ़ाएको छ। गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले प्रविष्ट गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अंकलाई सच्याएर र गुणस्तर सुनिश्चित गर्ने जानकारी दिनुभयो। लगत संशोधन प्रक्रियालाई अत्यन्त महत्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइएको छ। संकलन गरिएको तथ्याङ्कलाई सही परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ। अब विदेशको खबर। बेलायतको ग्लस्टर शहरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएफएफ फियरफोर्ड हवाई अखाडातर्फ जाँदै गरेका पाँचजनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकामाथि विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी रहेको आशंकामा अनुसन्धान अगाडि बढ़ाएको बीबीसीले जनाएको छ। हिजो स्थानीय समयअनुसार पाउने 1 बजेतिर प्रहरीले ठूलो घटनाको घोषणा गर्दै हवाई अखड़ा नजिकका वेलफर्ड गाउँ वरपरका दर्जनौं घर खाली गराएको थियो। पक्राउ परेकाहरूलाई शुरूमा विस्फोटक पदार्थ सम्बन्धी अपराधको आशंकामा नियन्त्रणमा लियो, पछि उनीहरूलाई आतंकवादी कार्यको तयारी गरेको आशंकामा फेरि पक्राउ गरेर त्यहाँको प्रहरी पक्राउ गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमी फाइनलमा पुगेका छन्। प्रतियोगितामा आजको पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङसँग र दोस्रो क्वार्टर फाइनलमा भारतले अफगानिस्तानसँग खेल्ने तालिका थियो, तर वर्षाका कारण टस समेत हुन नसकेपछि भारत र पाकिस्तान आईसीसी वरियताका आधारमा अन्तिम चारमा पुगेका हुन्। यसैबीच भोलि बिहान पाउने 6 बजे हुने नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनलमा पनि वर्षाको सम्भावना छ। यो खेल पनि वर्षाका कारण रद्द भएमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। यस्तै चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया खेल्दैछन्। प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानलाई हराएर समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। थुनिएको मर्स्याङ्गदी नदी क्रमशः खुल्दै लमजुङमा बाढ़ीको जोखिम नरहेको प्रशासनको भनाई। बाढ़ीले बन्द भएको कालीगण्डकी एबाट विद्युत उत्पादन शुरू गर्ने तयारी। प्राविधिक टोलीद्वारा आयोजनाको निरीक्षण। सुनको भाव आज एकै दिन 5,000 रूपियाँले घट्यो। तोलाको 2,94,300 रूपियाँमा कारोबार। बेलायतमा रहेको अमेरिकी हवाई अखाड़ा नजिक 5 जना पक्राउ। आतंकवादी गतिविधिको आशंका। र वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान एसियाली खेलकुद क्रिकेटको सेमी फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्। तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0848543098 0848543098।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
11: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
12: ओ प्रकाश।

0: सस्तोमय पोषक दाना पाउन रामे छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाई हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: नमस्ते अनि जय नेपाल। नेपाली कांग्रेसको 15 महाधिवेशनमा भाग लिनको लागि रामेछापको मन्थलीमा आएको छु। मेरो जन्मको हिसाबले मेरो रामेछाप उमाकुण्ड वार्ड नम्बर 3 मेरो जन्मथलो पर्छ र यो 15 महाधिवेशनमा भाग लिनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो खुल्ला पदबाट उम्मेदवारी रहने कुरा यहाँहरू सबैलाई मैले अवगत गराइरहेको छु र अहिले पनि गराउन चाहन्छु। नेपाली कांग्रेस आज यो पेरिफेरीमा आइरहँदाखेरि 15 अधिवेशनमा भाग लिइरहँदाखेरिमा कतिपय युवा साथीहरूको जोस र जाँगरको एक खालको उत्साह यो रामेछापको मन्थलीमा देखा परेको छ। मलाई आशा छ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू, ओडाबाट पाल्नुहुने ओडा सभापतिज्यूहरू, पालिकाबाट पाल्नुहुने पालिका सभापति, नगरपालिका सभापति लगायत अग्रज तथा नवयुवा साथीहरूले मलाई यो अधिवेशनमा भाग लिनको लागि यहाँहरूले केन्द्रीय महाधिवेशनमा अत्याधिक बहुमतको साथ विजय गराइदिनु हुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु र सम्पूर्ण रामेछापमा बसोबास गर्नुहुने केन्द्रीय महाधिवेशनमा भाग लिनको लागि पठाउनको लागि यहाँहरूको निकै ठूलो हात रहने हुनाले गर्दा सबै प्रतिनिधिज्यूहरूले हिजो गीत गाएर रामेछापको एउटा शान बनाइरहेको व्यक्तित्व आज तपाईँको नेपाली कांग्रेसमा आएर राजनीतिमा आएर हरेक जनताको दुःख र सुखमा मलमपट्टि लगाम भनेर यहाँहरू सँगै हिँडौं भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु। यो जोस र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील बनाउनेछ, अझ जोसिलो बनाउनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। सम्पूर्ण म भन्दा सिनियर नेताज्यू तथा नव युवा साथीहरूले मलाई साथ र सपोर्ट गरेर यो अभियान मलाई पक्कै पनि सफल बनाएर केन्द्रीय महाधिवेशन जिताइदिनु हुनेछ भन्ने आशा र अपेक्षा गर्दै सम्पूर्णलाई म भोटको अपील गर्न चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल।
2: रंग बहार, रंग बहार।
4: वर्ज संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
2: वर्ज पेंस्टे घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्ज फेंस।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
5: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
5: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
5: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 अफिसमा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सिने सौगातको साथमा उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि समेजनबाट साथ दिनुभएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र आज सोमबारको बसाई आजको बसाईमा तपाईँको रुसाईको गीत बस्नेछ। तपाईँले फटाफट फोन गर्नुपर्ने हुन्छ 0484040026। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ र तपाईँले नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि श्रीक्रम जारी रहेको छ। तपाईँले हरेक दिन दिउँसो 12 बजेको नेपाल खबर पछि सुन्न पाउनुहुनेछ। हामी करिब 1 बजेसम्म तपाईँसँगै रहेर सहयात्रा गरिराखेका छौं। आज विशेष दिन तपाईँको रुचाइको गीत बस्नेछ। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एउटा मिठो गीतबाट सिने सौगातको शुरूआत गर्नेछौ। त्यसपछि हामी तपाईँको रुचाइको गीत लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत राखेर हामीले सुनि सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 48 40 40 26 फोन गरेर तपाईँले आफूले मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार
0: देवजी। नमस्कार, आउनुभयो है? शुरूआतमै फोन लागेको छ, खुसी हुनुपर्छ। ठिक छ, अन्तिममा भए पनि शुरूमा भए पनि अवश्य हामीसँग कुराकानी गर्न पाउनुहुन्छ, हामीले हजुरसँग कुराकानी गर्न पाउँछौ, एकदमै खुसी हुनुपर्छ जतिखेर लागे पनि है। अनि के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ कि अन्य काममा पनि व्यस्त हुनुहुन्छ? यता पनि त्यस्तै छ, एकदम चर्को घाममै लागिरहेको छ अहिलेको अवस्थामा होइन, चर्को चर्को घाम लागिरहेको छ। अलिक मौसम सफा छ अहिले चाहिँ, अब धेरै दिनपछि घाम लागेको छ। ए अनि अरू सुनाउनुहोस्।
1: अरू त अब सबै ठिकै छ, अब योभन्दा पछाडि के हुन्छ कसो हुन्छ सबै कुराहरू म अब दिदी हजुरलाई भन्दै नै छु भन्नुपर्छ
0: है। ल ठिक छ, अब योभन्दा अगाडिको होइन भएको कुराहरू त भनिसक्नु भएको छ, योभन्दा पछि केही परिवर्तन भयो भने पक्कै पनि हामीलाई जानकारी गराउनुहुन्छ।
1: हजुर हजुर, अब जानकारी गराइराखेको छु दिदी हजुरहरूसँग, अब कुराकानी भइ नै रहेको छ, यतिको दिन पानी पर्ने के कस्तो भयो भने जानकारी भइ नै रहेको छ दिदीहरू भन्नुहोस् है त।
0: ल ठिकै छ, त्यसो भए हामी कार्यक्रम तर्फै लागौँ है। आज कुन गीत सुन्न मन छ?
1: आज चाहिँ एकदम पुरानै चलचित्रको गीत सुन्न अनि सुनाउँछु भन्छु है दिदी हजुर। गीत रोज्नु पर्दाखेरि चाहिँ
0: ठिक छ, हामी बगैँचामा नजाउ तिमी भमराले चुनी देला फुल सोझेर यस्तै छ है। सुकित हामी कार्यक्रममा राख्छौँ, साथी सङ्गीत पाँचजनालाई सम्झनुहोस् है त।
1: विशेष गरी सम्झनु पर्दा अब दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि प्राविधिकमा हुनुहुन्छ गिरिराज भाइ हुनुहुन्छ, उहाँको लागि हजुरको रेडियो होली न्युजको लागि दिदी ललिता फेरि आज कता जानुभयो लागि पनि जहाँ हुनुहुन्छ उहाँको लागि पनि यसो सम्झना छ दिदी भन्न चाहन्छु। अनि त्यसै गरी मेरो घर परिवारमा भाउजूको लागि, छोरीहरू ममता स्मिताको लागि भन्न चाहन्छु, अनि छोरी छोरी मिडिया प्रेमी काठमाडौँमा तामाङको लागि नि सम्झिएको छोरी नानु भन्न चाहन्छु। हेर्दै कमेन्ट पठाउँदै गरेको होला तर सुन्नु पनि पाएको नि छैन होला, उसको लागि पनि जहाँ छ उसको लागि पनि सम्झना छ है होइन भन्न चाहन्छु। र अनि बहिनीहरू रश्मि थापा मगर, उर्मिला थापा मगरको लागि भन्न चाहन्छु, निर्मला मगरको लागि, साथी ध्रुव पाण्डेको लागि, अनि त्यसै गरी अनिता तामाङको लागि भन्न चाहन्छु, निर्मला पौड्यालको लागि पनि भन्न चाहन्छु, साथी निर्मला पौड्याललाई पनि कस्तो पनि फोन लागेको होस् अन्तिमसम्म पनि भन्न चाहन्छु। र लगायत मलाई देवमाझी हुने चिनी नचिनी सबै सबै साथीको लागि, अनि बहिनी एलिना खत्रीको लागि पनि सम्झेको छ भन्न चाहन्छु, यसो सम्झना समय भन्न चाहन्छु। र अनि त्यसै गरी साथी भाइको लागि भन्दै भन्दै छुट्टिन चाहन्छु, अब बस्ने गीत सुनेर इन्जोय गर्नुहोला, अनि रियाजीको लागि पनि भन्न चाहन्छु, र सोची सुनारको लागि पनि, अनि त्यसै गरी मेरो सुनारको लागि पनि भन्दै छुट्टिन चाहन्छु ल।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो देवमाझी, उहाँले एकदमै मिठो गीत पनि रोजाइमा पारिसक्नु भएको छ। सो गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौँ र उहाँको रोजाइको गीत कार्यक्रममा बस्नेछ। तपाईँले फटाफट फोन गर्नुहोला 48 40 40 26 आउन सक्नुहुनेछ। मिठा गीत संगीतहरू आजको बसाइमा बस्नेछ र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट चाहिँ कार्यक्रम सुन्न पाउनु भएको छैन र अन्य माध्यम हाम्रो पात्र नेपाली पात्रबाट पनि सुन्न पाउनुहुनेछ। तपाईँले जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला, अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। यो मध्याह समय छ, हिजो अस्तिको मौसमभन्दा केही मौसममा फेरबदल भइरहेको छ, आज चाहिँ मजाले घाम लागिरहेको छ रामेछाप डाँडातिर। तपाईँको गाउँ बस्तीतिर के कस्तो छ तपाईँले पनि जानकारी गराउन सक्नुहुनेछ। मिठा गीत संगीतहरू सुन्दै तपाईँ उखाली ओह्राली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला, कतिपय अफिसियली कामतिर पनि व्यस्त हुनुहुन्छ होला, यो व्यस्तताको समयमा पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं, सुनेर साथ दिनुहोला। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि यति नै दिँदै गर्नुहोला भन्दै यति बेला हामी कार्यक्रममा साथी हुनुहुन्छ भने उहाँलाई म स्वागत गर्छु। को हुनुहुन्छ स्वागत गर्छु भन्दै थिए, छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। यति बेला भने हामी ढिला नगरीकन देवजीले रोजाइमा पार्नु भएको चलचित्र गीत हामी कार्यक्रममा राख्छौं। त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: गाईको माया एकदमै मिठो गीत देवजीले रसाईमा पार्नु भएको थियो। बगैँचामा नजाऊ तिमी भमराले समेटेला फुला सोचेर, एकदमै मिठो गीत हामीले राखिसकेका छौ। यस्तै मिठा गीत संगीतहरू तपाईँलाई पनि सुन्न मन छ भने आजको बसाईमा तपाईँले रसाईमा पार्न पाउनुहुनेछ। तपाईँ गीत रोज्नको लागि 0848 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। आउनुहोला पनि भन्न चाहन्छु। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। गीत संगीतहरू मजाले बजिराखेको छ। तपाईँको रोजलाएको गीत र तपाईँले 15 साथीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो, नमस्कार। हजुर नमस्कार। ध्रुवजीको आवाज जस्तो लाग्यो। ध्रुवजी बोल्नुभयो? नमस्कार। हजुर नमस्कार, मेरो आवाज सुन्दै हुनुहुन्छ? हजुर हजुर, ध्रुवजी बोल्नुभयो, मेरो आवाज सुन्दै हुनुहुन्छ? अहिले पनि सानो आएको छ? ठिकै छ, आवाज अब के समस्या देखिएको जस्तो लागेको छ, होइन? ठिकै छ, अनि साथीहरूसँग त आवाज हाम्रो प्रष्ट सुनिएको थियो, हजुरसँग चाहिँ अब आवाज अलि होइन बीचमा कटिरहेको छ। के छ नि ध्रुवजी, हजुरको खबर? कार्यक्रम सुन्दै हुनुहुन्छ? आज त मजाले घाम लागिरहेको छ रामेसाप डाँडातिर, त्यता के कस्तो छ? मन्थलीतिर पनि घाम लागिरहेको छ है। खाना भयो? हजुर, मेरो पनि खाना भइसकेको छ। ल, कार्यक्रम सुन्दै हुनुहुन्छ, एकदमै खुसी लागेको छ। हामी कार्यक्रम तर्फै लागौ। आज कुन गीत सुन्न मन छ हजुरलाई? मर्ने कसैलाई रहर हुँदैन, तर मान्छे नमरेको सहर हुँदैन। सो गीत हामी कार्यक्रममा राख्नेछौ। हजुरले 5 जना साथीलाई सम्झनुहोस् है त।
1: हजुरको लागि हेल्परको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, अनि मेरो 5 जना साथी भन्नुपर्दा साथी गेटमा आदि बहिनी निर्मला पौडेलको लागि, अनि सनी दिलो धामी, अनि प्रसी हाल यलिना खत्री, रोशन चोप लगायत रोशन साथीहरू यो बेला रेडियो बसेर बेला
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो दुर्गा पाण्डेजी हुनुहुन्थ्यो। उहाँले गीत रोजाइमा पारेर छुटिसक्नु भएको छ। सोही गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ। तपाईँले फटाफट फोन गर्नुहोला 0848 40 0026। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। मिठा गीत संगीतहरू हामी राख्ने नै छौ तपाईँको रोजाइको आजको बसाइमा। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, हुनुहुन्न भन्दै हुनुहुन्छ। तपाईँले ढिला नगरिकन कार्यक्रममा सहभागिता जनाउनुहोस् न। कतिपय साथीहरूले अर्को साथीहरूले पनि रोजाइमा पार्न पाउनुहुनेछ। मिठा गीत संगीतहरू धेरै सुन्नुपर्ने हुन्छ आजको बसाइमा। तपाईँले ढिला नगरिकन फोन गर्नुहोला। जो साथीलाई कार्यक्रममा सहभागिता जनाउन मन छ, इच्छा चाहना छ, रुचि छ भने चाहिँ उहाँ साथीहरूले चाहिँ फोन गर्नुहोला। कार्यक्रम सुन्दै हुनुहुन्छ कतिपय आफन्तजनहरू, होइन कार्यक्रम सुनेर तर्खर गरिराख्नु भएको छ भने कतिपय चाहिँ अब व्यस्त हुनुहुन्छ होला। कार्यक्रम सुन्ने मन हुँदाहुँदै पनि समयको व्यस्तताले गर्दा कार्यक्रममा सहभागिता जनाउन पाउनु भएको छैन, तर पनि केही छैन, मिठो गीत संगीतहरू सुनेर साथ दिनुहोला। यति बेला हामी ध्रुवजीको रोजाईको गीत चाहिँ कार्यक्रममा राख्नेछौ, र त्यसपछि हामी अर्को साथीको रोजाईको गीत लिएर आउँछौ भन्दा पनि छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ। विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
1: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। वर्ष पेंट
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
7: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
8: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
7: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
8: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
7: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
8: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेसापद्वारा जनहितमा जारी सन्देश।
9: नमस्ते अनि जय नेपाल। नेपाली कांग्रेसको 15 महाधिवेशनमा भाग लिनको लागि रामेछापको मन्थलीमा आएको छु। मेरो जन्मको हिसाबले मेरो रानेछाप उमाकुण्ड वार्ड नम्बर 3 मेरो जन्म थलो पर्छ र यो 15 महाधिवेशनमा भाग लिनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो खुल्ला पदबाट उम्मेदवारी रहने कुरा यहाँहरू सबैलाई मैले अवगत गराइरहेको छु र अहिले पनि गराउन चाहन्छु। नेपाली कांग्रेस आज यो पेरिफेरीमा आइरहँदाखेरि 15 अधिवेशनमा भाग लिइरहँदाखेरिमा कतिपय युवा साथीहरूको जोश र जाँगरको एक खालको उत्साह यो रामेछापको मन्थलीमा देखा परेको छ। मलाई आशा छ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू, ओडाबाट पाल्नुहुने ओडा सभापतिज्यूहरू, पालिकाबाट पाल्नुहुने पालिका सभापति, नगरपालिका सभापति लगायत अग्रज तथा नवयुवा साथीहरूले मलाई यो अधिवेशनमा भाग लिनको लागि यहाँहरूले केन्द्रीय महाधिवेशनमा अत्याधिक बहुमतको साथ विजय गराइदिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु र सम्पूर्ण रामेछापमा बसोबास गर्नुहुने केन्द्रीय महाधिवेशनमा भाग लिनको लागि पठाउनको लागि यहाँहरूको निकै ठूलो हात रहने हुनाले गर्दा सबै सबै प्रतिनिधिज्यूहरूले हिजो गीत गाएर रामेछापको एउटा शान बनाइरहेको व्यक्तित्व आज तपाईँको नेपाली कांग्रेसमा आएर राजनीतिमा आएर हरेक जनताको दुःख र सुखमा मलमपट्टि लगाम भनेर यहाँहरू सँगै हिँडौं भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु। यो जोश र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील बनाउनेछ, अझ जोशिलो बनाउनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। सम्पूर्ण म भन्दा सिनियर नेताज्यू तथा नवयुवा साथीहरूले मलाई साथ र सपोर्ट गरेर यो अभियान मलाई पक्कै पनि सफल बनाएर केन्द्रीय महाधिवेशन जिताइदिनुहुनेछ भन्ने आशा र अपेक्षा गर्दै सम्पूर्णलाई म भोटको अपील गर्न चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत त्यसपछि हामी छोटो व्यवसायिक विश्रामपछि फेरि उपस्थित भइसकेको छौँ। अब कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। कोही साथी यति बेला हुनुहुन्छ भने हामी उहाँलाई समर्थन सुनाउँदैछौँ भन्दै थिए, कोही हुनुहुन्न भन्दै हुन्छ। ठिकै छ, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ। अब भने बिदा लिनुपर्ने हुन्छ। मिठा गीत संगीतहरू साथसाथै तपाईँसँग हामी सहयात्रा गरिराखेका छौँ र आज दिवसमा हामीले साथीहरूसँग कुराकानी गर्यौं र हाम्रो देवजी र धर्मजीको रसाईको गीत हामीले कार्यक्रममा राख्न सफल भयो र यति बेला अर्को साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते हजुर। नमस्ते, हाम्रो निर्मलाजी बोल्नुभयो। के छ निर्मलाजीको खबर? मेरो खबर पनि ठिक छ, आरामै छु भन्नुपर्छ। अनि खाना त लिनुभयो होला हजुरले है?
1: खाना भइसक्यो नि तपाईँको भए त?
0: हजुर, मेरो पनि खाना भइसकेको छ। आज त मौसम खुल्ला छ होइन, घाम लागिरहेको छ रामी साथतिर, त्यता पनि त्यस्तै होला है?
1: हजुर हजुर, आज त मजाले घाम लागेको छ भन्नुभएको छ, बिहान भन्नुभएको
0: छ। ल, अहिले चाहिँ कता हुनुहुन्छ त, घरतिर हुनुहुन्छ कि बाहिर हुनुहुन्छ त?
1: म अहिले घरमै छु भन्नुभएको छ, सबै काहीँ पनि गएको छैन भन्नुभएको
0: छ। घरतिर हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो है? ठिकै छ, हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। आज कुन गीत सुन्न मन छ निर्मलाजी?
1: आज तपाईँको रोजाइमा एउटा बजाइदिनु।
0: हाम्रो रोजाइमा? ल ठिकै छ, त्यसो भए पाँचजना साथीले सम्झनु छ है त।
1: पाँचजना?
0: हजुर हजुर।
1: हुन्छ, विशेष गरेर दिदीहरूको लागि भनेर जान्छु, त्यहाँदेखि हुने दिदी दाई दुवैजनाको लागि, अलिक अन फ्यामिलीको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, अनि त्यहाँदेखि फेरि पत्रिका पढ्नुलाई भन्न चाहन्छु, अनि साथी भन्नु पर्दाखेरि प्यारो दाजुहरू पाल्नेको लागि भन्न चाहन्छु, साथी देव माझीलाई, दिक्षा सिन्हालाई, अक्षिन्दाको लागि, रमिला तामाङको लागि, उर्मिला मगरलाई, अनि साथीहरू धेरै मात्र हुन्छ, मलाई मेरो मलाई पौडेल भनेर चिन्नुहुन्छ, सम्पूर्णको लागि भन्दै जितान्छ।
0: हवस् त, नमस्कार। उहाँ निर्मला पौडेलजी हुनुहुन्थ्यो, कार्यक्रममा सहभागिता जनाउनु भएको थियो र गीत चाहिँ हृदयमा पार्नु भएको छैन, जुनसुकै गीत भए पनि बजाइदिनुहोस् न भन्दै हुनुहुन्थ्यो। कोही साथीको फोन आउँछ भने हामी उहाँले चाहिँ हृदयमा पार्न पाउनुहुनेछ। आउनु होला 0440 40 0026 मा। तपाईँको थोरै समय अझै बाँकी नै छ, तपाईँले आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ र साथमा पाँचजना साथीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। फटाफट फोन गर्नुहोला, हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। तपाईँले यो कार्यक्रममा हरेक दिन सुन्दै आइराख्नु भएको छ, हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौँ र आज सोमबारको बसाई तपाईँको रोजाइको गीत कार्यक्रममा राख्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार, गुड आफ्टरनुन दिदी।
0: नमस्कार, गुड आफ्टरनुन हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: खोटाङबाट सहयात्री उमेश अञ्जन राई।
0: सहयात्री उमेश अञ्जन राई बोल्नुभयो?
2: हजुर दिदी।
0: के छ हजुरको खबर?
2: सब ठिकै छ, अनि हजुर के छ?
0: मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ। कहाँदेखि भन्नुभयो?
2: खोटाङबाट।
0: खोटाङदेखि हाम्रो उमेशजी बोल्नुभयो?
2: हजुर।
0: अनि त्यता खोटाङतिरको खबर के छ?
2: सब ठिकै छ, आज त घाम लागिरहेछ।
0: ल, यता रामेछापतिर पनि मजाले घाम लागिरहेको छ उमेशजी। अनि खाना लिनुभयो त?
2: मेरो भइसक्यो, अनि हजुरको?
0: हजुर, मेरो पनि खाना भइसकेको छ। हामी कार्यक्रमको अन्तिम क्षणमा छौँ। आज गीत रोजाइमा पार्नुपर्ने हुन्छ, चलचित्रको गीत। कुन गीत सुन्नु मन छ हजुरलाई?
2: गोर्खा पल्टन भन्ने बताइदिनु न।
0: गोर्खा पल्टन भन्ने गीत चाहिँ सुन्नु मन छ?
2: हजुर।
0: ल, हामी कार्यक्रममा राख्छौँ, पाँचजना साथीलाई सम्झनुहोस् है त।
2: फर्स्टमा त तपाईँलाई, अनि सेकेन्ड सेन्डमा को हुनुहुन्छ उहाँलाई, अनि रेडियो अल फ्यामिलीलाई, अनि मेरो साथीहरू भन्नु पुरा खोटाङतिर हुनुहुन्छ, मेरो मनमुटुको साथी मिलन समर्पणलाई धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु, अनि सेकेन्डतिर हुनुहुन्छ मेरो प्यारी दिदी बहिनी सपना मगरलाई पनि धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु, देवपुरतिर हुनुहुन्छ विमला मगरलाई पनि धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु, अनि सिन्धुलीतिरै हुनुहुन्छ मनोज कार्की दाईलाई पनि धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु, अनि गोर्खातिर हुनुहुन्छ ध्रुव तामाङ, अनि ओखलढुङ्गातिर हुनुहुन्छ मिन बाजेट मगरलाई पनि धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु, रमेश थापतिरै हुनुहुन्छ होला
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो सहयात्री उमेश अञ्जन राईजी हुनुहुन्थ्यो खोटाङदेखि, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। अब चाहिँ भने उहाँको रचाएको गीत राख्दै हामी पनि बिदा लिने समय भइसकेको छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, सहभागिता जनाउनुभयो, सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा सहभागिता जनाउनु भएको थियो तीमाझी ध्रुव पाण्डे, निर्मला पौडेल, सयात्री उमेश सञ्जन राई, उहाँ चारैजना साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधिभर बजेका मिठा र माइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ थपर दिनुभयो श्रीराज महतलाई पनि मलाई धेरै धन्यवाद व्यक्त गर्दै कार्यक्रममा सयात्री उमेश अञ्जन राईले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा छोड्दै आजको साई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागो, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
6: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
7: नमस्ते, अनि जय नेपाल। नेपाली कांग्रेसको 15 महाधिवेशनमा भाग लिनको लागि रामेछापको मन्थलीमा आएको छु। मेरो जन्मको हिसाबले मेरो रामेछाप उमाकुण्ड वार्ड नम्बर 3 मेरो जन्म थलो पर्छ र यो 15 महाधिवेशनमा भाग लिनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो खुल्ला पदबाट उम्मेदवारी रहने कुरा यहाँहरू सबैलाई मैले अवगत गराइरहेको छु र अहिले पनि गराउन चाहन्छु। नेपाली कांग्रेस आज यो पेरिफेरीमा आइरहँदाखेरि 15 अधिवेशनमा भाग लिइरहँदाखेरिमा कतिपय युवा साथीहरूको जोस र जाँगरको एक खालको उत्साह यो रामेछापको मन्थलीमा देखा परेको छ। मलाई आशा छ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू, ओडाबाट पाल्नुहुने ओडा सभापतिज्यूहरू, पालिकाबाट पाल्नुहुने पालिका सभापति, नगरपालिका सभापति लगायत अग्रज तथा नवयुवा साथीहरूले मलाई यो अधिवेशनमा भाग लिनको लागि यहाँहरूले केन्द्रीय महाधिवेशनमा अत्याधिक बहुमतको साथ विजय गराइदिनु हुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु र सम्पूर्ण रामेछापमा बसोबास गर्नुहुने केन्द्रीय महाधिवेशनमा भाग लिनको लागि पठाउनको लागि यहाँहरूको निकै ठूलो हात रहने हुनाले गर्दा सबै प्रतिनिधिज्यूहरूले हिजो गीत गाएर रामेछापको एउटा शान बनाइरहेको व्यक्तित्व आज तपाईँको नेपाली कांग्रेसमा आएर राजनीतिमा आएर हरेक जनताको दुःख र सुखमा मलमपट्टी लगाम भनेर यहाँहरू सँगै हिँडौँ भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु। यो जोस र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील बनाउनेछ, अझ जोसिलो बनाउनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। सम्पूर्ण मभन्दा सिने नेताजी तथा नवयुवा साथीहरूले मलाई साथ र सपोर्ट गरेर यो अभियान मलाई पक्कै पनि सफल बनाएर केन्द्रीय महाधिवेशन जिताइदिनु हुनेछ भन्ने आशा र अपेक्षा गर्दै सम्पूर्णलाई म भोटको अपील गर्न चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
8: बर्जर पेंट
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना
11: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
10: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
11: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
10: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
11: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
10: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
11: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
10: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
11: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 49 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली

0: हजुरको रेडियो 102.1 MHz।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढ़ी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: के तपाई कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्या

0: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
3: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
4: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
3: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
3: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
4: मौरी पालन व्यवसाय र मह प्रशोधन
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
3: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
4: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
3: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
3: फलफूल प्रशोधन र बजारीकरण
4: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
3: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
4: प्राङ्गारिक कृषि वस्तु निर्यात
3: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
4: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
3: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
5: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
8: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी?
5: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904660, 9869962998।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 0848542039, 0848542533 र 9540402039। विराज सप्लायर्स।
13: कटहर बोर्ड छेउ मन्थली रामेछाप।

Tak ada kena.

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रोता हर्ष महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढ़ाएको छ। गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले प्रविष्टि गरिएको तथ्याङ्कमा रहेका गल्ती दोहोरिएका विवरण तथा नमिलेका अंकलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिनुभएको छ। लगत प्रशोधन प्रक्रियालाई अत्यन्त महत्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ। संकलन गरिएको तथ्याङ्कलाई सही परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ। आर्थिक गणनामा 13,66,000 व्यावसायिक प्रतिष्ठान सहभागी भएका थिए। गएको वैशाख 2 गतेदेखि असार 7 गतेसम्म आर्थिक गणना भएको थियो। प्रतिष्ठानलाई तिनीहरूको प्रकृतिक आधारमा औद्योगिक, व्यापारिक, सेवामूलक, अन्तर्राष्ट्रिय वा राष्ट्रिय मापदण्ड अनुसार कोडिङ गरिनेछ। यस्तै कागजी वा डिजिटल फारमलाई केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्टि गर्ने काम भइरहेको निर्देशक डाक्टर ढकालले उल्लेख गर्नुभएको छ। झण्डै 2 लाख व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रविष्टि गरिएको छ भने झण्डै 6 लाख प्रतिष्ठानको कोडिङ सम्पन्न गरिसकिएको छ। व्यावसायिक, कृषि, खानी उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारी लगायत वित्तीय संस्था, व्यापार सम्बन्धी प्रतिष्ठानको संख्या अलग अलग गणना गरी समावेश गरिनेछ। नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ। सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा आगामी चाडपर्वमा यात्रुहरू ठगिन नपाउन् र सवारी दुर्घटना न्यूनीकरण होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिएको प्रहरी नायक उपेक्षक सुनिल जङ शाहले टिकटमा हुने कालोबजारी र सीट क्षमताभन्दा बढ़ी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढ़ाउने जानकारी दिनुभएको छ। शाहका अनुसार सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहनेछ। भाडाधर सम्बन्धी विवाद तत्काल समाधान गर्न यातायात व्यवस्था विभागका प्रतिनिधिलाई पनि सहभागी गराउन प्रस्ताव गरिएको छ। सहायता कक्षमा सबै गन्तव्यको भाडाधर स्पष्ट रूपमा राखिनेछ, जसले यात्रु र यातायात व्यवसाय बीच हुने विवाद कम गर्ने अपेक्षा गरिएको छ।

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा फर्साई पक्राउ परेका छन्। उनलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुर स्थित निवासबाट पक्राउ गरेको। साइबर ब्युरोको टोलीले फर्साईलाई सोमबार केही बेर अघि पक्राउ गरेको जनाएको छ। यसअघि पनि फर्साई विभिन्न मुद्दामा पटक पटक पक्राउ पर्दै छुट्दै आएका थिए। फर्साईमाथि साइबर अपराध सम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काप्रेचिङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङदेन गाउँपालिका तीन दोभान बजारमा छ वर्षको अवधिमा दुई पटक ठूलो आगलागी भएको छ। पहिलो आगलागीबाट सबै गुमाएका दोभानवासी विस्तारै आफ्नो व्यापार व्यवसाय र दैनिकलाई लयमा फर्काउँदै गर्दा गएको बिहिबार भएको आगलागीले फेरि बिचल्लीमा पारेको छ। बिहिबार भएको आगलागीमा पनि 10 घर र 17 पसल जलेका छन्। आगलागीबाट घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त तथा छरछिमेकीको आश्रयमा छन्। उद्योग वाणिज्य संघ दोभान शाखाका अध्यक्ष हरि काफ्लेले बजार व्यवसायीले ब्याङ्क तथा वित्तीय संस्थाबाट समेत सहज रूपमा ऋण पाउन नसकेको बताउनु भएको छ। नदी तथा खोला किनारमा बजार रहेकाले बैंकले लगानी डुब्ने जोखिम देखाउँदै ऋण दिन आनाकानी गर्ने गरेको उहाँको गुनासो छ। वर्षा बाढ़ी पहिरो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख तीनवटै स्थल नाका बन्द भएका छन्। रसुवाको केरुङ सिन्धुपाल्चोको तातो पानी र मुस्ताङको कोरला नाका बन्द भएपछि चीनसँगको स्थलमार्ग हुँदै हुने निकासी तथा पैठारी व्यापार प्रभावित भएको छ। मुस्ताङमा गएको शनिबार रातिदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रे भिरदेखि कोरला नाकासम्मको सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। विभिन्न ठाउँमा पहिरो बाढ़ी र गिरगानले सड़क पुर्याउनुका साथै कोरला पास क्षेत्रमा एक फिट भन्दा बढ़ी हिउँ जमेको छ। सड़क अवरुद्ध भएपछि कोरोला नाकाबाट हुने चीनसँगको व्यापार तथा सीमा पार आवागमन ठप्प जस्तै भएको छ। कोरोला भन्सार आडमा मात्रै 200 भन्दा बढ़ी कन्टेनर रोकिएका छन् र स्वागढ़ी केरुङ नाका गएको बद 10 गतिको विनाशकारी बाढ़ीका कारण बन्द छ। यस्तै सिन्धुपाल्चोको तातोपानी नाकातर्फको सड़कमा पनि वर्षासँगै बाढ़ी र पहिरोले सड़क तथा पुलमा क्षति पुर्याएपछि नाका प्रभावित छ। चीनसँग व्यापार हुने तीन प्रमुख स्थल नाका एकैपटक बन्द हुँदा नेपाल चीन बीचको स्थल व्यापारमा प्रत्यक्ष असर परेको छ।

मनाङको हिमलुङ हिमालमा गएको हिमपैरोमा परेर हराएकामा थप दुईजनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनका अनुसार हिजो दुईजनाको शव भेटिएकोमा आज थप दुईजना गरी अहिलेसम्म चारजनाको शव भेटिएको हो। हिजो छेबी भोटे र पासाङ भोटे तथा आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला परेको एनएनएमजीले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। अझै 12 जना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा एनएनएमजीएको खोज तथा उद्धार टोलीले आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको एनएनएमजीएका अध्यक्ष तुलसिंह गुरूङले जानकारी दिनुभएको छ। पछिल्लो 4 दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोसी नदीको कटानबाट ठाउँ ठाउँमा अवृद्ध बनेको बीपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको छ। उक्त राजमार्गको खुरकोट बकुण्डेवेसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। डिभिजन सडक कार्यालय भक्तपुरको टोली आज बिहानैदेखि सडक सञ्चालनका लागि सक्रिय रहेको छ। मौसमले साथ दिएमा भोलि असोज 13 गते अपरान्हदेखि सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको उहाँले बताउनुभएको छ। पछिल्लो केही दिनको वर्षाले बीपी राजमार्गमा बर्खायाममा दोहोरिँदै आएको बाढ़ी पहिरो र नदी कटानको समस्या फेरि सतहमा ल्याएको छ। रामेछापको खानादेवी गाउँपालिका 4 सुतार गाउँकी 25 वर्षीय युवतीको भटौली खोलाले बगाउँदा मृत्यु भएको छ। स्थानीय भरत कार्कीकी छोरी घर छेउको जंगलमा डोको नाम्लो बोकेर सालको पात टिप्न गएकी थिइन्। सालको पात टिप्ने ठाउँ खोलाबारी नै भए पनि सालको पात टिप्ने ठाउँ खोलावारी नै भए पनि खोलाको पारिपट्टि पसल रहेकाले युवती केही सामान किन्नका लागि खोलातर्फ गएको हुन सक्ने स्थानीयको आशंका छ। घटनापछि उनको डोको र नाम्रो भटौली खोलाभन्दा केही माथि जंगलमा भेटिएको थियो भने चप्पल खोलाको किनारमा फेला परेको थियो। चप्पल भेटिएको स्थानभन्दा करिब 2 किलोमिटर तल बटौली खोलाले बगाएर किनारमा पुर्याएको अवस्थामा युवतीको शव फेला परेको खानादेवी गाउँपालिका 4 का वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभएको छ। सुन आज तोलामा 5,000 रूपियाँले घटेको छ। नेपाल सुनसान व्यवसाय महासंघका अनुसार सुन तोलाको 2,94,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 700 रूपियाँले बढ़ेर 2,79,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 145 रूपियाँले घटेर 4,510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,655 रूपियाँमा कारोबार भएको थियो। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। बेलायतको ग्लस्टर शहरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएएफ फियरफोर्ड हवाई अखडातर्फ जाँदै गरेका 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका माथि विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी गरेको आशंकामा अनुसन्धान अघि बढ़ाएको बीबीसीले जनाएको छ। हिजो स्थानीय समय अनुसार बिहान 1:15 बजेतिर प्रहरीले ठूलो घटनाको घोषणा गर्दै हवाई अखडा नजिकको वेलफर्ड गाउँ वरपरका दर्जनौ घर खाली गराएको थियो। पक्राउ परेकाहरूलाई शुरूमा विस्फोटक पदार्थ सम्बन्धी अपराधको आशंकामा नियन्त्रणमा लिएको थियो। पछि उनीहरूलाई आतंकवादी कार्यको तयारी गरेको आशंकामा पुनः पक्राउ गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। आकाशबाट लिएका तस्विरमा जंगल क्षेत्रमा रोकिएका केही सेता भ्यान र एउटा रोबोट देखिए पनि रोबोट प्रयोग गरिएको विषय भने प्रहरीले पुष्टि गरेको छैन। घटनाको अनुसन्धान बेलायतको काउन्टर टेरोरिज्म प्रहरीले नेतृत्व गरिरहेको छ। ग्लस्टर सर प्रहरीले घटनालाई नियन्त्रणमा रहेको विश्वास व्यक्त गरेको छ। पक्राउ परेका 5 जना पुरूष प्रहरी हिरासतमा छन्। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमी फाइनलमा पुगेका छन्। प्रतियोगितामा आज पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङसँग र दोस्रो क्वार्टर फाइनलमा भारतले अफगानिस्तानसँग खेल्ने तालिका थियो। तर वर्षाका कारण टस समेत हुन नसकेपछि भारत र पाकिस्तान आईसीसी वरियताका आधारमा अन्तिम चरणमा पुगेका हुन्।
यसबीच भोलि बिहान पाउने 6 बजे हुने नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनलमा पनि वर्षाको सम्भावना छ। यो खेल पनि वर्षाका कारण रद्द भएमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। यस्तै चौथो क्वार्टर फाइनल भोलि बिहान 10:15 बंगलादेश र मलेसिया खेल्दैछन्। प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानलाई हराएर समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको हो। हवस् त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो बेटा प्राण 4 बजेको रामछाप खबर मनाउने छ। त्यतिन्जेलसम्मको लागि खबर सकि साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वपूर्ण यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: सुन्न यो तेरो लागि
1: अनि यो चाहिँ कहिले दिने विचार गरेका थिइस् बिहे पछि
0: हैन बिहेको दिन अनि त्यो बिहेको दिन पनि नि यो चाहिँ निकाल्न मिल्दैन ल

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पूरी दिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: नमस्ते अनि जय नेपाल। नेपाली कांग्रेसको 15 महाधिवेशनमा भाग लिनको लागि रामेछापको मन्थलीमा आएको छु। मेरो जन्मको हिसाबले मेरो रामेछाप उमाकुण्ड वार्ड नम्बर 3 मेरो जन्म थलो पर्छ र यो 15 महाधिवेशनमा भाग लिनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो खुल्ला पदबाट उम्मेदवारी रहने कुरा यहाँहरू सबैलाई मैले अवगत गराइरहेको छु र अहिले पनि गराउन चाहन्छु। नेपाली कांग्रेस आज यो पेरिफेरीमा आइरहँदाखेरि 15 अधिवेशनमा भाग लिइरहँदाखेरिमा कतिपय युवा साथीहरूको जोस र जाँगरको एक खालको उत्साह यो रामेछापको मन्थलीमा देखा परेको छ। मलाई आशा छ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू, ओडाबाट पाल्नुहुने ओडा सभापतिज्यूहरू, पालिकाबाट पाल्नुहुने पालिका सभापति, नगरपालिका सभापति लगायत अग्रज तथा नवयुवा साथीहरूले मलाई यो अधिवेशनमा भाग लिनको लागि यहाँहरूले केन्द्रीय महाधिवेशनमा अत्याधिक बहुमतको साथ विजय गराइदिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु र सम्पूर्ण रामेछापमा बसोबास गर्नुहुने केन्द्रीय महाधिवेशनमा भाग लिनको लागि पठाउनको लागि यहाँहरूको निकै ठूलो हात रहने हुनाले गर्दा सबै सबै प्रतिनिधिज्यूहरूले हिजो गीत गाएर रामेछापको एउटा शान बनाइरहेको व्यक्तित्व आज तपाईँको नेपाली कांग्रेसमा आएर राजनीतिमा आएर हरेक जनताको दुःख र सुखमा मलमपट्टी लगाम भनेर यहाँहरूसँगै हिँडौँ भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु। यो जोस र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील बनाउनेछ, अझ जोसिलो बनाउनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। सम्पूर्ण म भन्दा सिनियर नेताज्यू तथा नवयुवा साथीहरूले मलाई साथ र सपोर्ट गरेर यो अभियान मलाई पक्कै पनि सफल बनाएर केन्द्रीय महाधिवेशन जिताइदिनु हुनेछ भन्ने आशा र अपेक्षा गर्दै सम्पूर्णलाई म भोटको अपील गर्न चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित तीन अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभगाई कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
3: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
3: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
3: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
3: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
3: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269969

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
3: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
4: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने। उफ, म त दिक्क भइसके।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
4: ए हो र भन्या, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
2: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 98540-40239।
4: कति रे? 98540 अनि
2: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
4: 048-540-239।
5: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
4: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
6: बिराज किसानको साथी।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: खेलकुद क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले बिथुलिने चिन्ता। नेपाल खबरमा अब पूरा खबर। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून, विधि र विधिको शासनको उल्लंघन गरेको आरोप लगाए। बैठकमा एमालेका प्रमुख सचेतक एन बहादुर महरले बिना कुनै कसुर र अभियोग पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको दावी गर्दै सरकारले कानून र विधिको शासनको उल्लंघन गरिरहेको बताउनुभयो। जेएनजी पुस्ताको नाम जोडेर सरकारले सुरक्षा थ्रेट देखाएको भन्दै महरले निन्दा गर्नुभयो। यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले मध्यरातमा गरेको यो कदमलाई स्टन्ट बाजीको संज्ञा दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबरा पक्राउको घटना केटाकेटी खेले जस्तो भएको टिप्पणी गर्नुभयो। राप्रपाका सांसद भरत गिरीले मानव अधिकार कर्मीले समेत भेट्न नदिएको प्रति आपत्ति जनाउँदै सरकारले बाटो बिराइरहेको बताउनुभयो। प्रहरले शनिबार राति 12:30 बजे महाराजगंजमा रहेको निवासबाट पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको थियो। 12 घण्टापछि जबरा छाडेको प्रहरले सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालय लगेको बताएको छ। तर सुरक्षा चुनौती रोक्न काम भयो भन्ने बारे प्रहरी वा सरकारले अहिलेसम्म आधिकारिक रूपमा केही भनेको छैन। यसैबीच पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालले आफ्नो र परिवारको सुरक्षाको माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ। उहाँका छोरा सचिन्द्र शमशेर जबरालले हस्ताक्षर गरी दर्ता गराउनु भएको निवेदनमा विगतमा सम्पादन गरेका न्यायिक निर्णय र सामाजिक सञ्जालमा उठेका सुरक्षा सम्बन्धी विषयले आफूमाथि गम्भीर असुरक्षा महसुस भएको उल्लेख गरेको छ। प्रहरीले निवेदन प्राप्त भएको र अहिले उहाँ घरमै प्रहरी निगरानीमा रहनु भएको जनाएको छ। दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै संचालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बीपी राजमार्गलाई दशैं अगावै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ। छलफलका क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्स्थापना गर्नुपर्ने, बस पार्क बाहिरबाट जथाभावी यात्रु चढ़ाउने प्रवृत्ति रोक्नुपर्ने, राजधानी काठमाण्डुका प्रमुख सड़कमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। सांसद राजनाथ पाण्डेले निर्णयहरू कार्यान्वयन नभए संसदीय समिति आफै अनुगमनमा निस्कने चेतावनी दिनुभयो। यस्तै बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद छिटौलाले इन्धनको मूल्य नबढ़ेसम्म चाडपर्वमा भाड़ा नबढ़ाउने प्रतिबद्धता जनाउनुभयो। नेपाल प्रहरीका डीएसपी सुनिल जंगशाहले यात्रु ठगी रोक्न प्रमुख नाकाहरूमा यात्रु सहायता कक्ष स्थापना गर्ने र कलंकी नागढुङ्गा खण्डको जाम हटाउन विशेष प्रहरी परिचालन गर्ने जानकारी दिनुभयो। मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप 2 जनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीए को उद्धार टोलीले आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला पारेको हो। हिजो छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो। यससँगै हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। एनएनएमजीएका अनुसार अझै 12 जना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको एनएनएमजीएका अध्यक्ष तुलसिन गुरूङले जानकारी दिनुभयो। बाढ़ी र पहिरोको कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 मेगावाट भन्दा बढ़ी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्षा र बाढ़ीले 1000 मेगावाट भन्दा धेरै बिजुलीको उत्पादन र प्रसारण अवरूद्ध बनाएको हो भने यसअघि भदौ 10 गतेको भटेकोशी बाढ़ीका कारण 431 मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाट टुटेको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दानाकुसमा 220 केभी प्रसारण लाइनका 2 टावरमा बाढ़ीले क्षति पुर्याएपछि कालीगण्डकी लागि करिडोरका 7 भन्दा बढ़ी आयोजनाबाट उत्पादन हुने 370 मेगावाट विद्युत रोकिएको छ। यस्तै मर्स्याङदी करिडोर आयोजनाहरू र 40 मेगावाटको राहु घाट जलविद्युत आयोजनाको स्विच यार्डमा पनि बाढ़ीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दशैं तिहारमा लोडसेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झण्डै 2500 मेगावाट विद्युत छ, जुन स्थानीय माग धान्न पर्याप्त छ। चाडपर्वका बेला उद्योग धन्दा बन्द हुने भएकाले माग अझ घट्छ। अहिले अवरूद्ध प्रसारण लाइन र टावरको मरमतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मरमतका लागि 8-10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू दशैं अघि नै पुनः संचालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज।

0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभगाई कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भएको बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
0: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: रंगबहार रंगबहार
3: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
2: वर्ष पेंट।
4: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9846746403, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: नमस्ते अनि जय नेपाल। नेपाली काँग्रेसको 15 महाधिवेशनमा भाग लिनको लागि रामेछापको मन्थलीमा आएको छु। मेरो जन्मको हिसाबले मेरो रामेछाप उमाकुण्ड वार्ड नम्बर 3 मेरो जन्मथलो पर्छ र यो 15 महाधिवेशनमा भाग लिनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो खुल्ला पदबाट उम्मेदवारी रहने कुरा यहाँहरू सबैलाई मैले अवगत गराइरहेको छु र अहिले पनि गराउन चाहन्छु। नेपाली काँग्रेस आज यो पेरिफेरीमा आइरहँदाखेरि 15 अधिवेशनमा भाग लिइरहँदाखेरिमा कतिपय युवा साथीहरूको जोस र जाँगरको एक खालको उत्साह यो रामेछापको मन्थलीमा देखा परेको छ। मलाई आशा छ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू, ओडाबाट पाल्नुहुने ओडा सभापतिज्यूहरू, पालिकाबाट पाल्नुहुने पालिका सभापति, नगरपालिका सभापति लगायत अग्रज तथा नवयुवा साथीहरूले मलाई यो अधिवेशनमा भाग लिनको लागि यहाँहरूले केन्द्रीय महाधिवेशनमा अत्याधिक बहुमतको साथ विजय गराइदिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु र सम्पूर्ण रामेछापमा बसोबास गर्नुहुने केन्द्रीय महाधिवेशनमा भाग लिनको लागि पठाउनको लागि यहाँहरूको निकै ठूलो हात रहने हुनाले गर्दा सबै प्रतिनिधिज्यूहरूले हिजो गीत गाएर रामेछापको एउटा शान बनाइरहेको व्यक्तित्व आज तपाईँको नेपाली काँग्रेसमा आएर राजनीतिमा आएर हरेक जनताको दुःख र सुखमा मलमपट्टि लगाम भनेर यहाँहरू सँगै हिँडौं भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु। यो जोस र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील बनाउनेछ, अझ जोसिलो बनाउनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। सम्पूर्ण म भन्दा सिनियर नेताज्यू तथा नव युवा साथीहरूले मलाई साथ र सपोर्ट गरेर यो अभियान मलाई पक्कै पनि सफल बनाएर केन्द्रीय महाधिवेशन जिताइदिनुहुनेछ भन्ने आशा र अपेक्षा गर्दै सम्पूर्णलाई म भोटको अपील गर्न चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल। हरेक जनताको दुःख र सुखमा मलमपट्टि लगाम भनेर यहाँहरू सँगै हिँडौं भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु। यो जोस र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील

0: यामाहा रेजियर
1: वर्षो पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
0: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
1: वर्षो पेन्स।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्लाभरि।
3: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
2: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: मौरी पालन व्यवसाय र मह प्रशोधन।
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
3: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
2: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
2: फलफूल प्रशोधन र बजारीकरण।
3: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
2: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
3: प्राङ्गारिक कृषि वस्तु निर्यात।
2: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-45-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्नी।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
10: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
11: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
10: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क BP, सुगर, युरिन, प्रोटिन, BMF जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क नम्बर 98-44-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
12: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
13: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
12: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
13: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
11: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845430098 0845430098
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
11: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
3: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
14: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
3: पानीको मुहान वरिपरि रुख रोपौ भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
14: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
3: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4076619.

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपराह्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्ला अर्को खबर संघालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तमाकुसी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापको खानादेवी गाउँपालिका 4 सुतार गाउँकी 23 वर्षीय युवतीको बटौली खोलाले बगाउँदा मृत्यु भएको छ। आइतबार बिहान करिब 10 बजे स्थानीय भरत कार्कीको छोरी इन्दिरा कार्की घर छेउको जंगलमा डोको नाम्लो बोकेर सालको पात टिप्न गएकी थिइन्। सालको पात टिप्न गाउँ खोला सालको पात टिप्ने ठाउँ खोला वारी नै भए पनि खोलाको पारिपट्टि पसल रहेकोले युवती केही सामान किन्नका लागि खोलातर्फ गएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। घटनापछि उनको डोको र नाम्लो भटौली खोलाभन्दा केही माथि जंगलमा भेटिएको थियो भने चप्पल खोलाको किनारमा फेला परेको थियो। चप्पल भेटिएको स्थानभन्दा करिब 2 किलोमिटर तल भटौली खोलाले बगाएर किनारामा पुर्याएको अवस्थामा युवतीको शव फेला परेको खानादेवी गाउँपालिका 4 का वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभएको छ। युवती खोलामा कसरी बगिन् भन्ने विषयमा थप विवरण खुल्न बाँकी रहेको छ। मृतक युवतीको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल लगिएको वडाध्यक्ष पौडेलले बताउनुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको क्रममा महाधिवेशन लगायतका प्रतिनिधि छनौटका लागि रामेछाप जिल्लामा आज मतदाता नामावली प्रकाशनदेखि उम्मेद्वारी दर्तासम्मको कार्य भइरहेको छ। संघीय महाधिवेशन प्रतिनिधि प्रदेश क्षेत्रीय सभापति र प्रदेश महाधिवेशन प्रतिनिधिका लागि भोलि निर्वाचन गर्ने तालिका छ। त्यसका लागि आज नै उम्मेद्वारी दर्ता गरी प्रचार प्रसारको समय दिन लागि छ। असोज 10 का लागि तोकिएको उक्त कार्य वर्षाको कारण 2 दिनपछि सरेको हो। जिल्ला निर्वाचन समिति रामेछापले बिहान 7 बजे मतदाताको नाम प्रकाशन गरेको छ भने अपरान्ह 3:30 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिएको छ। समितिले भोलि बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म मतदान गर्ने तालिका सार्वजनिक गरेको छ। रामेछापमा कांग्रेसको वडाबाट छानिएका झण्डै 1800 मतदाताले आफ्ना प्रतिनिधिहरूको छनौट मतदान मार्फत गर्दैछन्। निर्वाचन नजिकै जाँदा विभिन्न शक्ति समूहहरूले आफ्नो समूहमा धेरै धेरै क्षेत्र भूगोल लगायतका कुरामा ध्यान दिएर उम्मेद्वारको सूची बनाएर प्यानल बनाई मतदाताको माझ जाने प्रयत्न गरिरहेका छन्। यो महाधिवेशनमा युवाहरूले नेतृत्व लिनका लागि उल्लेख्य मात्रामा उम्मेद्वारी रहने घोषणा गर्दै 2 दिन अघि नै प्रचार थालेका छन्। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढ़ी र पहिरोको कारण पूर्ण रूपमा अवरूद्ध बनेको बीपी राजमार्ग पुनर्संचालनमा आउन अझै 2 दिन लाग्ने भएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरले क्षतिग्रस्त संरचना पुननिर्माण र अस्थायी डाइभर्जन निर्माणको काम जारी रहेकोले मंगलबार साँझसम्म मात्रै यातायात सञ्चालन गर्न सकिने जनाएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर सुमन योगेशले लगातारको वर्षा र रोशी खोलाको बाढ़ीको कारण काम प्रभावित भएको भन्दै राजमार्ग सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको बताउनु भएको छ। उहाँका अनुसार शनिबार चौकी डाँडामा बाढ़ीले बगाएको डाइभर्जनको विकल्पमा भित्री ट्रयाकबाट सवारी सञ्चालन गर्ने उद्देश्यले पुनः डाइभर्जन निर्माण गरिएको थियो। तर वर्षासँगै आएको रोशी खोलाको बाढ़ीले उक्त संरचना फेरि बगाएपछि काम प्रभावित भएको छ। उहाँले वर्षा रोकिएसँगै आज बिहानैदेखि चौकी डाँडामा नयाँ अस्थायी डाइभर्जन निर्माण शुरू गरिएको र भोलि आज साँझसम्म भित्री सड़क मार्फत सवारी सञ्चालनको तयारी गरिने पनि बताउनु भएको छ। नेपाली कांग्रेस ओखलढुङ्गा माने भेन्ज्याङ गाउँपालिका कार्य समितिको सभापतिमा हुकुम सिंह राई निर्वाचित हुनुभएको छ। हिजो भएको मतदानमा प्रतिस्पर्धी विष्णु गौतमलाई 25 मतले पछि पार्दै राई सभापतिमा निर्वाचित हुनुभएको छ। निर्वाचन मण्डलका अनुसार कुल 215 मत खसेकोमा राईले 118 मत प्राप्त गर्नुभएको छ भने गौतमले 93 मत पाउनुभएको छ। 4 मत बदर भएको बताइएको छ। सभापति पदका लागि राई र गौतम नेतृत्वका 2 समूह प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि मतदान मार्फत गाउँपालिका कार्यालय कार्य समितिको नेतृत्व चयन गरिएको छ। नेपाली कांग्रेस ओखलढुङ्गाका 8 स्थानीय तहमध्ये माने भन्ज्याङ बाहेक 7 पालिकामा कार्य समितिको नेतृत्व सर्वसम्मत चयन भएको छ। करेन्ट लागेर मृत्यु भएकी काभ्री फलामचोकी एक महिलाको परिवारलाई नेपाल विद्युत प्राधिकरणले 10 लाख रूपियाँ क्षतिपूर्ति उपलब्ध गराएको छ। काभ्रेको भूमलो गाउँपालिका 7 फलाटेकी 45 वर्षीय देवी उप्रेतीको परिवारलाई प्राधिकरणले क्षतिपूर्ति दिएको छ। उनको सोही गाउँपालिका 8 डाँडा थोक
तल्लो टारमा गत साउन सातमा विद्युत पोल अड्याउन राखिएको स्टे वायरमा प्रभाव भएको करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको थियो। स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा करेन्ट प्रभाव भएको तारको सम्पर्कमा पुग्दा उनको मृत्यु भएको हो। घटनापछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण र पीड़ित परिवार बीच पीड़ित परिवारलाई 10 लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। सोही सहमति अनुरूप आज रकम उपलब्ध गराइएको छ। उदयपुरको चौदण्डीगढ़ी नगरपालिका एक रौनी चार र भोजपुरको आमचोक गाउँपालिका पाँच जोड़ने सुनकोशी नदीमाथिको मोटरेबल पक्की पुल निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन। 2074 सालमा निर्माण शुरू गरिएको पुल निर्माण व्यवसायीको लापरवाहीका कारण आधा काममै अलपत्र अवस्थामा छ। करिब 22 करोड़ 35 लाख रूपियाँ लागतमा निर्माणाधीन पुल नबन्दा बर्खायाममा उक्त क्षेत्रको यातायात सम्पर्क विच्छेद हुने गरेको छ भने हिउँदमा समेत नदी वार पार गर्न फेरिको भर पर्नुपर्ने अवस्था छ। बर्खायाममा झोलुङ्गे पुलबाट भरिया मार्फत चामल, खाद्यान्न, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्नुपर्ने बाध्यता रहेको स्थानीयहरूले बताएका छन्। उदयपुरको बेलटार बजार हुँदै भोजपुरको आमचोक सहित दक्षिणी क्षेत्र जोड़ने सड़क निर्माण भए पनि बीचमा सुनकोशी नदीमा पक्की पुल नहुँदा सड़कको उपयोग प्रभावित भएको छ। पुल नहुँदा बिरामी तथा आकस्मिक अवस्थाका मानिस बढ़ी समस्यामा पर्ने स्थानीयको भनाइ छ। र अविरल वर्षापछि मकवानपुरको बकैया गाउँपालिकामा जमिन भाँसिएको छ। बकैया गाउँपालिका सतल्लो जामिरे बस्तीमा अविरल वर्षापछि एकाएक जमिन चिराचिरा परेर जमिन भाँसिएको छ। भिरालो जमिन भएको बस्तीमा जमिनबाट ठूलो आवाजसहित केही भाग सरेपछि घरमा रहेकाहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार बस्तीमा जमिन चिराचिरा परेपछि 15-16 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षापछि जमिन गलेका कारण सो बस्तीको जमिन चिराचिरा परेर भाँसिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। हवस् त, हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोन्म्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोन्म्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोन्म्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
1: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

इन्दुली को सान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धमाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहोरी को शैली सिन्धुली को राजा

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्जर पेंट
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
3: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
3: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
2: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली
4: नमस्ते अनि जय नेपाल नेपाली काँग्रेसको 15 महाधिवेशनमा भाग लिनको लागि रामेछापको मन्थलीमा आएको छु मेरो जन्मको हिसाबले मेरो रामेछाप उमाकुण्ड वार्ड नम्बर 3 मेरो जन्म थलो पर्छ र यो 15 महाधिवेशनमा भाग लिनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो खुल्ला पदबाट उम्मेदवारी रहने कुरा यहाँहरू सबैलाई मैले अवगत गराइरहेको छु र अहिले पनि गराउन चाहन्छु नेपाली काँग्रेस आज यो पेरिफेरीमा आइरहँदाखेरि 15 अधिवेशनमा भाग लिइरहँदाखेरिमा कतिपय युवा साथीहरूको जोस र जाँगरको एक खालको उत्साह यो रामेछापको मन्थलीमा देखा परेको छ मलाई आशा छ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू ओडाबाट पाल्नुहुने ओडा सभापतिज्यूहरू पालिकाबाट पाल्नुहुने पालिका सभापति नगरपालिका सभापति लगायत अग्रज तथा नवयुवा साथीहरूले मलाई यो अधिवेशनमा भाग लिनको लागि यहाँहरूले केन्द्रीय महाधिवेशनमा अत्याधिक बहुमतको साथ विजय गराइदिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु र सम्पूर्ण रामेछापमा बसोबास गर्नुहुने केन्द्रीय महाधिवेशनमा भाग लिनको लागि पठाउनको लागि यहाँहरूको निकै ठूलो हात रहने हुनाले गर्दा सबै प्रतिनिधिज्यूहरूले हिजो गीत गाएर रामेछापको एउटा शान बनाइरहेको व्यक्तित्व आज तपाईँको नेपाली काँग्रेसमा आएर राजनीतिमा आएर हरेक जनताको दुःख र सुखमा मलमपट्टी लगाम भनेर यहाँहरूसँगै हिँडौँ भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु यो जोस र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील बनाउनेछ अझ जोसिलो बनाउनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु सम्पूर्ण मभन्दा सिनियर नेताज्यू तथा नवयुवा साथीहरूले मलाई साथ र सपोर्ट गरेर यो अभियान मलाई पक्कै पनि सफल बनाएर केन्द्रीय महाधिवेशन जिताइदिनु हुनेछ भन्ने आशा र अपेक्षा गर्दै सम्पूर्ण सम्पूर्णलाई म भोटको अपील गर्न चाहन्छु हस्त धन्यवाद जय नेपाल

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली ओह्रालीको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्के भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले यो कार्यक्रम निमित्त सुन्दै आइराख्नु भएको छ हामी हप्ताको छ दिन मात्रै कार्यक्रम लिएर उपस्थित हुनेछौ र फरक बार फरक प्रस्तुतिको साथमा तपाईको माझमा उपस्थित भइराखेका छौं र आज पनि यसै क्रम जारी रहेको छ आज सोमबारको बसाई के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज सोमबारको बसाईमा चाहिँ तपाईँलाई मनपर्ने गीत गाउन सक्नुहुनेछ लोकगीत गाउनुपर्ने हुन्छ आजको बसाईमा जो साथीले लोकगीत संगीत प्रति रुचि चाहना इच्छा छ गुनगुनाउन मन छ भने उहाँ साथीले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ यदि आउँदैन भने कार्यक्रमलाई सुनेर साथ दिनुहोला आउने साथीलाई पालो दिनुहोला आउँदैन भने सुनेर साथ दिनुहोला कार्यक्रम अवधिभर एकदमै मिठा लोकगीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ यो समय अवधिभर तपाईँसँग रहेर सहयात्रा गर्नेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती चरणमा लाग्नेछौ एउटा मिठो गीत राख्छौ त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला फोन पनि गर्दै गर्नुहोला

सुनेर साथीहरूलाई भेटघाट संगीतहरू कार्यक्रम समय अवधिबाट बस्नेछ र तपाईँले पनि सुन्नुहोस् कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र यो समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा दिएका छौं तपाईँले यो कार्यक्रम साताको छ दिन मात्रै हामी लिएर उपस्थित हुनेछौ र छ दिन आउने क्रममा चाहिँ फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं हामी फरक आज चाहिँ गीत गाउने बसाई छ मैले तपाईँलाई भन्दै आइराखेको छु जो साथीहरूले इच्छा चाहना छ उहाँ साथीले कार्यक्रममा सहभागिता जनाउनुहोस् अनि आफूलाई मनपर्ने गीत गुनगुनाउन सक्नुहुनेछ यदि तपाईँले कार्यक्रममा सहभागिता गीत गाउन आउँदैन भने ठिकै छ हामी मिठा गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ भन्दै यति बेला हामी फेरि पनि अर्को एउटा मिठो गीततर्फ लाग्नेछौ गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ विश्रामपछि फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्दर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
6: नमस्ते अनि जय नेपाल। नेपाली काँग्रेसको 15 महाधिवेशनमा भाग लिनको लागि रामेछापको मन्थलीमा आएको छु। मेरो जन्मको हिसाबले मेरो रामेछाप उमाकुण्ड वार्ड नम्बर 3 मेरो जन्म थलो पर्छ र यो 15 महाधिवेशनमा भाग लिनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो खुल्ला पदबाट उम्मेदवारी रहने कुरा यहाँहरू सबैलाई मैले अवगत गराइरहेको छु र अहिले पनि गराउन चाहन्छु। नेपाली काँग्रेस आज यो पेरिफेरीमा आइरहँदाखेरि 15 अधिवेशनमा भाग लिइरहँदाखेरिमा कतिपय युवा साथीहरूको जोस र जाँगरको एक खालको उत्साह यो रामेछापको मन्थलीमा देखा परेको छ। मलाई आशा छ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू, ओडाबाट पाल्नुहुने ओडा सभापतिज्यूहरू, पालिकाबाट पाल्नुहुने पालिका सभापति, नगरपालिका सभापति लगायत अग्रज तथा नवयुवा साथीहरूले मलाई यो अधिवेशनमा भाग लिनको लागि यहाँहरूले केन्द्रीय महाधिवेशनमा अत्याधिक बहुमतको साथ विजय गराइदिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु र सम्पूर्ण रामेछापमा बसोबास गर्नुहुने केन्द्रीय महाधिवेशनमा भाग लिनको लागि पठाउनको लागि यहाँहरूको निकै ठूलो हात रहने हुनाले गर्दा सबै प्रतिनिधिज्यूहरूले हिजो गीत गाएर रामेछापको एउटा शान बनाइरहेको व्यक्तित्व आज तपाईँको नेपाली काँग्रेसमा आएर राजनीतिमा आएर हरेक जनताको दुःख र सुखमा मलमपट्टी लगाम भनेर यहाँहरू सँगै हिँडौँ भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु। यो जोस र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील बनाउनेछ, अझ जोसिलो बनाउनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। सम्पूर्ण म भन्दा सिने नेताजी तथा नवयुवा साथीहरूले मलाई साथ र सपोर्ट गरेर यो अभियान मलाई पक्कै पनि सफल बनाएर केन्द्रीय महाधिवेशन जिताइदिनु हुनेछ भन्ने आशा र अपेक्षा गर्दै सम्पूर्णलाई म भोटको अपील गर्न चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल।
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुली को शान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धमाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहरी को शैली सिन्धुली को राजा

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: हिरो लिँदै पठाइदिन्छु एक चुटकीको भरमा कसको हिम्मत छ र
2: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

कार्यक्रममा हामीले एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु र यति बेला भने कोही साथी हुनुहुन्छ सम्पर्कमा, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्छ जस्तो लागेको थियो, उहाँको आवाज हामीले सुन्न सकेनौ। तपाईँले फेरि पनि फोन डायल गर्न सक्नुहुनेछ 0440 40 26 को माध्यमबाट सहभागिता जनाउनुहोला। अझै पनि केही समय बाँकी छ, अझै तपाईँको आवाजमा हामी मिठो गीत संगीतहरू सुन्नेछौ र तपाईँले सुनाउनुहुन्छ भने पनि आशा लिएका छौ। जो साथीलाई चाहिँ गीत गाउन मन छ भने चाहिँ उहाँले सहभागिता जनाउन सक्नुहुनेछ र यदि हामी तपाईँको आवाजमा मिठो गीत सुन्न सकेनौं भने पनि कार्यक्रम अवधिभरि मिठा गीत संगीतहरू हामी आफै राख्नेछौ, तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यो अपराह्न समय छ, तपाईँ उकाली ओह्राली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। आज मौसम पनि एकदम सफा छ, रामेछापतिर कति ताकेको जस्तो छ। यो समयमा तपाईँ काम गरिराख्नु भएको छ होला होइन, धेरै दिनपछि मौसम पनि सफा भएको छ। आजको दिन, यस दिनमा तपाईँले कार्यक्रम सुनिदिनुहुन्छ होला, काम पनि गर्दै हुनुहुन्छ होला र कतिपय साथीहरूलाई कार्यक्रममा सहभागिता जनाउन मन हुँदाहुँदै पनि कार्य व्यस्तताको कारण कार्यक्रममा सहभागिता जनाउन सक्नु भएको छैन होला भन्ने पनि लाग्छ। ठिकै छ, आजको बसाइमा तपाईँको फुर्सद नभए पनि आगामी बसाइमा पक्कै पनि हुनेछ र आगामी बसाइमा पनि तपाईँसँग हामी यसरी नै मिठा कुराकानीहरूको साथमा उपस्थित हुनेछौँ र तपाईँसँगै रहेर सहयात्रा गर्नेछौँ, मिठा गीत संगीतहरू राख्नेछौँ। गीत संगीत भनेको हाम्रो दुःख सुखको साथी होइन, जीवन अब कटाउने एउटा चौतारी जस्तै हो। हामी जुन शीतल छायामा चौतारीमा बसेर शीतल हावा लिँदै आनन्द लिन्छौँ भने गीत संगीत पनि त्यस्तै हो। तपाईँसँगै रहेर सँगै दुःख सुखको साथी होइन, मनमा कति धेरै पीड़ाहरू हुन्छन् र पीड़ाहरूलाई बोलाउने एउटा चौतारी जस्तै रहेको छ। मिठा गीत संगीतहरू सँगसँगै हामी सहयात्रा गरिराखेका छौं र तपाईँले उकाली ओह्राली गर्दा पनि होइन गुनगुनाइराख्नुहुन्छ, मेलापातमा पनि त्यस्तै गुनगुनाइराख्नुहुन्छ होइन, चाडपर्वमा पनि गीत संगीत भनेको हाम्रो एकदमै लोकप्रिय रहेको छ। यी समयहरूमा पनि एकदमै लोकगीत संगीतहरूको चाहिँ चर्चित पनि भइरहेको छ होइन, चर्चामा पनि आइराखेको छन् र एकदमै मिठा गीत संगीतहरू पनि आइराखेको छ। सुन्नुहुन्छ अनि मेच सुन्नुहुन्छ होइन, तपाईँले सुनिरहँदा तपाईँलाई गीत संगीतहरू पनि गुनगुनाउनु मन लाग्छ तर समय कम छ होइन, समयले नहुँदाखेरि पनि तपाईँले कार्यक्रममा चाहिँ सहभागिता जनाउनु भएको छैन। ठिकै छ, यो समय यस्तै हुन्छ, आगामी समयहरूमा यसरी तपाईँहरूले सहभागिता जनाउन सक्नुहुनेछ, तपाईँको सँगै रहेर हामी सहयात्रा गर्नेछौँ भन्न चाहन्छौ भन्दै यति बेला हामी फेरि पनि अर्को एउटा मिठो गीततर्फै लाग्छौ। गीत पछि फेरि हामी आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत राख्यो। लगभग अब भने कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। तपाईँको माझमा आजको बसाईमा तपाईँको आवाजमा गीत सुन्न नसके तापनि तपाईँहरूको माझमा एकदमै मिठा गीत संगीतहरू दशैंको गीतहरू चाहिँ राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गरिराखेका छौ र सुनेर साथ दिनुभयो होला खुसी लाग्छ र सधैँ भने साथ सपोर्ट पनि पाइराखौँ भन्ने पनि चाहना छ। र तपाईँलाई चाहिँ यो गीत संगीत एकदमै मनपर्छ, गीत संगीतको बारेमा पनि तपाईँलाई छोटोमा म जानकारी गराउन चाहन्छु। गीत संगीत भनेको मानव जीवनको अभिन्न अंग हो। गीत भनेको शब्द र स्वर लयको संयोजनबाट तयार गर्ने कलात्मक अभिव्यक्ति हो भने संगीत र स्वर र ताल लय विभिन्न बाजा गजाको माध्यमबाट भावनालाई प्रस्तुत गर्छ। मानिसले आफ्नो दुःख प्रेम पीड़ा आशा भावनालाई गीत संगीत मार्फत व्यक्त गर्दै आइरहेको छ। गीत संगीतले मानिसलाई मनोरञ्जन प्रदान गर्नको साथै मानसिक तनाव कम गर्छ र मनलाई शान्त बनाउन सहयोग गर्छ। यसले समाजमा संस्कृति परम्परा र मौलिक पहिचानको संरक्षण र पुस्तासम्म संरक्षण गर्ने काम गरिरहेको छ भने महत्वपूर्ण भूमिका पनि खेलेको छ। नेपाली लोकगीत संगीत आधुनिक राष्ट्रिय गीत होइन विभिन्न गीत संगीतहरू रहेका छन् तपाईँले सुन्नुहुन्छ। त्यसैले हामीले गीत संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई भावना अभिव्यक्त गर्ने संस्कृति जोगाउने र समाजलाई जोड्ने महत्वपूर्ण माध्यम पनि रहेको छ। त्यसैले हामीले गीत संगीतलाई एकदम माया गर्नुपर्छ, जोगिना गर्नुपर्छ भन्ने आशा लिएका छौं र अब चाहिँ पनि हामी छुटिनुपर्ने हुन्छ। यतिसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउन नसके तापनि प्रयास त गर्नुभएको छ होइन, साथीहरू कार्यक्रममा सहभागिता जनाउने प्रयास गरिराख्नु भएको छ। ठिकै छ, आज चाहिँ गीत गाउनु पर्ने थियो र साथीहरूलाई कति पनि असहज भएको पनि हुन सक्छ। अन्य बसाईमा जो साथीहरूले चाहिँ कार्यक्रममा गीत संगीत गाउन मन लाग्ने साथीले अन्य बसाईमा पनि हामीलाई सहभागिता जनाउन सक्नुहुनेछ भन्दै सम्पूर्ण श्रोता मनलाई मनैदेखि धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला लोकगीत संगीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि समेटनबाट तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा फेरि पनि मिठो गीत छोड्दै आजको बसाई ओकाली ओरालीबाट चाहिँ म कार्यक्रम प्रस्तुत खरिदिने बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली खिरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 04 49 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंस ते घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
4: वर्ज पेंस।
6: नमस्ते अनि जय नेपाल। नेपाली कांग्रेसको 15 महाधिवेशनमा भाग लिनको लागि रामेछापको मन्थलीमा आएको छु। मेरो जन्मको हिसाबले मेरो रामेछाप उमाकुण्ड वार्ड नम्बर 3 मेरो जन्म थलो पर्छ र यो 15 महाधिवेशनमा भाग लिनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो खुल्ला पदबाट उम्मेदवारी रहने कुरा यहाँहरू सबैलाई मैले अवगत गराइरहेको छु र अहिले पनि गराउन चाहन्छु। नेपाली कांग्रेस आज यो पेरिफेरीमा आइरहँदाखेरि 15 अधिवेशनमा भाग लिइरहँदाखेरिमा कतिपय युवा साथीहरूको जोस र जाँगरको एक खालको उत्साह यो रामेछापको मन्थलीमा देखा परेको छ। मलाई आशा छ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू, ओडाबाट पाल्नुहुने ओडा सभापतिज्यूहरू, पालिकाबाट पाल्नुहुने पालिका सभापति, नगरपालिका सभापति लगायत अग्रज तथा नवयुवा साथीहरूले मलाई यो अधिवेशनमा भाग लिनको लागि यहाँहरूले केन्द्रीय महाधिवेशनमा अत्याधिक बहुमतको साथ विजय गराइदिनु हुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु र सम्पूर्ण रामेछापमा बसोबास गर्नुहुने केन्द्रीय महाधिवेशनमा भाग लिनको लागि पठाउनको लागि यहाँहरूको निकै ठूलो हात रहने हुनाले गर्दा सबै प्रतिनिधिज्यूहरूले हिजो गीत गाएर रामेछापको एउटा शान बनाइरहेको व्यक्तित्व आज तपाईँको नेपाली कांग्रेसमा आएर राजनीतिमा आएर हरेक जनताको दुःख र सुखमा मलमपट्टी लगाम भनेर यहाँहरूसँगै हिँडौं भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु। यो जोस र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील बनाउनेछ, अझ जोसिलो बनाउनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। सम्पूर्ण म भन्दा सिनियर नेताज्यू तथा नवयुवा साथीहरूले मलाई साथ र सपोर्ट गरेर यो अभियान मलाई पक्कै पनि सफल बनाएर केन्द्रीय महाधिवेशन जिताइदिनु हुनेछ भन्ने आशा र अपेक्षा गर्दै सम्पूर्णलाई म भोटको अपील गर्न चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल।
3: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269969

0: किसान को आली र फाली देखी उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ। अब देशमा समय छैन, नगरपालिकाले के गर्ने, चिजले के गर्ने,
2: गाडी भाडा पत्ताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हद्दाम बस्यो त्यति बस्ने।
1: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति धेरै चलेन।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
5: गत वर्ष त त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गुडारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाफ।
6: कृषि क्षेत्रमा म आबद्ध छु। टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 मिटर चामलतिर ल्याएर वजन गर्ने मेरो काम त्यो थियो। किसानले शुद्ध ल्याउनु पर्दैन देशमा, किसान पूर्व नलाग्ने भने देशमा लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदावस नहुँदावस किसानको पक्ष म तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सारपडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्जसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज, शंखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्पेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा नेपालमा निराजन्य बालीको अग्रपंक्तिमा रहेको कफी र कफीसँग जोडिएको चाहिँ समृद्धको सम्भागको पथलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौं। आज हामीले करिब 1.5 दशकदेखि 14-15 वर्षदेखि चाहिँ कफीकै क्षेत्रमा सिट टू कप भन्ने गरिन्छ, हामीले विशेष गरी उत्पादनदेखि अन्तिम कफीको कपसम्मका कुराहरूमा चाहिँ काम गर्दै अनुभव प्राप्त गर्दै अन्यहरूलाई श्रेय गर्दै आउनुभएका एकजना युवा मदन सापकोटा आज हामीसँग हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ विशेष गरी कफी सम्वाद गर्ने प्रयास गरेका छौं। स्वदेशमा सम्भावना खोज्न चाहने युवाहरूको लागि उहाँको कुराकानी, उहाँले गर्दै गरेको कर्म चाहिँ अन्यहरूको लागि प्रेरक पनि बन्न सक्छ, त्यसैले हामीले रोचक ढंगबाट पछिल्लो प्रयास पनि गरेका छौं। हामीले उहाँलाई स्वागत गर्नुभन्दा अगाडि कफीसँग सम्बन्धित एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौं इतिहासदेखि आजसम्म, र सरकारलाई केही सुझाव सहितको विशेष रिपोर्ट राख्छौं। रिपोर्ट भन्दा पछाडि हाम्रा अतिथिलाई स्वागत गर्दै यिनै विषयमा कफी सम्वाद गर्नेछौ, हामीसँगै रहनुहोला। नेपालमा पहिलो पटक विक्रम सम्बत 1995 सालमा गुल्मी आपचौर निवासी हिरागिरीले बर्माबाट बिउ ल्याएर कफी खेतीको शुरूआत गरिएको इतिहास छ। यसै क्रममा पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोर्खा, ललितपुर, धादिङ, मकनपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे लगायत भौगोलिक हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाड़ी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि विस्तारै यी बाहेक नेपालका अन्य मध्य पहाड़मा पर्ने प्राय जसो जिल्लामा व्यावसायिक तथा फाटाफुट रूपमा कफी खेती भइरहेको छ। कफीको विकास र विस्तारको आवश्यकतालाई मध्यनजर गर्दै गुल्मी जिल्लाको आपचौरमा पहिलो पटक व्यावसायिक कफी नर्सरीको स्थापना गरिएको थियो। यी र यस्तै प्रयासबाट उत्पादित कफीको बजार र व्यवस्थापन तथा प्रसंस्करणको व्यवस्थापन गर्नको लागि विक्रम सम्बत 2040 सालमा रूपन्देहीको मणिग्राममा नेपाल कफी कम्पनीको स्थापना भएको थियो। विक्रम सम्बत 2041 सालमा तत्कालीन स्वर्गीय राजा वीरेन्द्रको गुल्मी जिल्ला भ्रमणको अवसरमा गुल्मीको आपचौरका कृषकहरूको मागलाई ध्यानमा राखी विक्रम सम्बत 2042 सालमा कफी विकास केन्द्र आपचौरको स्थापना भएको थियो। त्यस पश्चात केही हदसम्म भए पनि कफी खेतीको विस्तारले गति दिएको देखिन्छ। नेपालको विशेषतः मध्य पहाड़ी जिल्लामा कफी खेती गरिबी निवारण, रोजगारी सिर्जना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रूपमा स्थापित हुँदै आएको छ। हाल नेपालको मध्य तथा मध्य पहाड़ी जिल्लामा समुद्री सतहबाट करिब 800 मिटर भन्दा माथि हिउँ तुसारो नपरे ठाउँसम्म लगाइएको कफी गुणस्तरीय कफीको रूपमा उत्पादित भई विदेशतर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गइराखेको परिप्रेक्ष्यमा कफी उत्पादन क्षेत्रको विस्तार गर्नु र कफी उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ। कफी अन्य खाद्य बाली, तेलहन र औद्योगिक बाली जस्तो परापूर्व कालदेखि नै खेती गरिँदै आएको बाली होइन। कफी बाली नेपालमा भित्रिएको एक शताब्दी पनि पुगेको छैन। बढ्दो शहरीकरणले विकास गरेको कफी संस्कार र नेपाली कफीको अन्तर्राष्ट्रिय अत्याधिक माग हुन थालेपछि कृषकहरू स्वतस्फूर्त रूपमा कफी खेतीमा लागेको विगत छर्लङ्गी छ। कफी खेती गर्ने क्रममा कृषकले भोगेका समस्याहरू र विभिन्न निकायसँग गरेका मागहरू र तिनको सम्बोधन गर्दै जाने क्रममा विभिन्न संस्थाहरूको स्थापना र विकास भएको देखिन्छ। हालसम्म स्थापित निकायहरूको प्रकृति हेर्दा कफी खेतीको विकास र विस्तारसँगै उत्पादकत्व बढाउनको लागि आवश्यक म्यान्डेट पाएका निकायहरू यथेष्ट छन्। तर तिनको कार्य प्रगतिले भने जस्तो किसानका समस्यालाई समाधान गर्न नसकेको र उत्पादकत्वमा समेत उल्लेख्य सफलता हासिल गर्न नसकेको गुनासो सुनिन्छ। कुनै पनि उत्पादित वस्तुको बजार सबैभन्दा महत्वपूर्ण कुरा हो। उत्पादित वस्तुले बजार पायो भने जसको निरन्तरता र दिगो पनि हुन्छ। विदेशी बजारमा नेपालमा उत्पादन गरिने अराबिका जातको कफी सबैभन्दा महँगो र गुणस्तरीय कफी मान्ने गरिन्छ, जसको आधारबाट पनि भन्न सकिन्छ कि कफीको बजार सदाबहार छ। उच्च स्थानमा उत्पादन गरेको कफीको माग विश्व बजारमा निकै छ। पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं गुणस्तरीय होटलमा नेपाली अर्ग्यानिक कफीको प्रयोगको कारण नेपाली कफीको महत्व अझै उहात्तै बढेको छ। नेपाली बजारमा समेत कफी कल्चरको विकास र कफी सेवनकर्ताको संख्या बढेको कारण स्वदेशी बजार पनि विस्तारै फराकिलो बन्दैछ। कुनै पनि वस्तु तथा सेवाको व्यावसायिक उत्पादनको लागि श्रम एक महत्वपूर्ण पक्ष हो। श्रम शक्ति भएन भने उत्पादन हुन सक्दैन। रोजगारको नाममा नेपालबाट वर्षेनी लाखौं युवाहरू विदेश पलायन भइरहेका छन्। नेपालमा सम्भावना भएको व्यावसायिक कफी खेतीको शुरूआत गर्ने हो भने बाध्यतावश विदेश पलायन हुनेहरूको लागि पनि एउटा महत्वपूर्ण अवसर बन्नुको साथै नेपाली उत्पादनलाई पनि ठूलो टेवा पुग्ने देखिन्छ। धेरै देशहरूले अन्य मुलुकबाट कामदार लगेर उद्योग, कृषि लगायत विभिन्न व्यवसाय चलाउने गरेका छन्। हाम्रो देशमा आफ्नै नागरिकसँग भएको श्रम शक्तिलाई पनि उपयोग गर्न सकिरहेको अवस्था छैन। कफी खेतीबाट आफू व्यवसायिक हुने मात्र होइन, देशका बेरोजगार जनशक्तिलाई रोजगारको अवसर मिल्न सक्छ। स्वदेशमै बसेर पनि विदेशी धन आर्जन गरी देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँदै देशलाई समृद्ध बनाउनको लागि कफी खेतीले ठूलो सहयोग गर्छ। नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा बढ़िरहेको छ, तथापि यसको उत्पादन तथा निर्यात बढ़ाउन भने जस्तो सकिएको छैन। यस क्षेत्रको समग्र मूल्य श्रृंखलालाई बलियो बनाउन तथा अवसरहरूको पहिचान गर्न अब ढिला गर्नै हुँदैन। हजुर, कार्यक्रममा पुनः स्वागत। हामीले अगाडि भनिसकेका छौँ आज हामीसँग युवा उद्यमी मदन सापकोटा हुनुहुन्छ। हामी उहाँसँग छलफल गर्दैछौँ। उहाँ चाहिँ विशेषतः कफीको क्षेत्रमा चाहिँ सिड टू कपसम्म काम गर्दै गर्नुभएका व्यक्तित्व हुनुहुन्छ। उहाँहरूको संस्थागत रोयल अरोमा हिमालयन कफी समेत रहेको छ, यसका समेत प्रबन्ध निर्देशक हुनुहुन्छ मदन सापकोटा। हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
9: हजुर, हार्दिक नमस्कार।
8: के केमा व्यस्त हुनुहुन्छ अहिले?
9: अहिले सर हामी नेपालको जुन कफी क्षेत्र छ यसलाई कसरी चाहिँ युवा मैत्री बनाउने र युवालाई हामी जस्तै युवालाई कसरी यसमा आकर्षण गर्ने भनेर नै म लागिरहेको छु। मैले अहिले 2010 कफी क्षेत्रमा सक्रिय रूपमा काम गरिराखेका छु। करिब 14 म यही क्षेत्रमा छु र अहिले आफ्नो व्यावसायिक विस्तारको क्रममा र म नेपाल कफी व्यवसाय महासंघको केन्द्रीय परिषद सदस्य पनि हो र हामीले किसानहरूलाई जोडेर किसानहरूको उत्पादनलाई प्रोत्साहित दिएर नेपालको बजारमा यसको खपत गर्ने र नेपाली युवाहरूलाई विदेश पलायन रोक्न प्रयास गर्ने काममा हामी अहिले यही अभियानमा लागिरहेछौँ सर।
8: एउटा निरन्तरताको अथक प्रयास नै प्रयास हुनुपर्छ भनेर यहाँले पनि भन्नुहुन्छ, अन्यहरूलाई प्रेरित गर्ने काम पनि भयो। अर्को चाहिँ 15 वर्षदेखि लागिराख्नु भएको छ है, विशेष अगाडि अफेयरमा भन्नुभएको थियो सिट टू कपको यो प्रोसेस विभिन्न प्रक्रियाहरूमा सँगसँगै लाग्नु भएको छ।
9: हजुर,
8: अलिकति यो कफीको समग्र अवस्था र यहाँ चाहिँ कसरी जोडिनु भयो नि तत्कालीन समयमा?
9: अब यस्तो छ सर, पहिला हामी हाम्रो घरमा पनि, मेरो घर सिन्धुपाल्चोक हो, विशेष गरी हाम्रो घरमा पनि कफीको 2-4 बोटहरू थियो पहिला। अनि यो कफी र हामीले खाने कफी, जुन कफी भनेर हामीलाई जुन चिनाइएको थियो, त्यसमा र बोटमा फल्ने कफीमा मैले खासै तालमेल भेटाइनँ। अनि त्यसपछि होइन यो कफी नै हो त, वास्तवमै कफी हो त यो भनेर खोज्दै खोज्दै खोज्दै खोज्दै जाँदाखेरि म काठमाडौँ अध्ययनको क्रममा आएँ। त्यसपछि यो कफी र हामीले खाने कफीमा के फरक छ भनेर अध्ययन गरेँ। त्यसपछि यसको प्रोसेसिङहरू सबै थाहा भयो। त्यसपछि हाम्रै बोटमा हाम्रै बारीमा फल्ने कफीलाई हामीले चिनिराखेका रहन्छौँ, त्यो भएर अब कफी नै लागौँ न त भन्ने सिलसिलामा म पहिला कफी कम्पनीमा जागिर गर्थेँ। त्यसपछि बिस्तारै 2014-15 चाहिँ मैले आफैले कफी कम्पनी दर्ता गरेर निरन्तर रूपमा यो कफी
8: उत्पादनमा काम गर्नुभयो। त्यो अनुभव पछाडि चाहिँ आफै केही गराउनु त भन्ने जागरणमा सुरुवात गर्नुभयो है।
9: हजुर,
8: त्यसपछि निरन्तरमा काम गर्नु भएको छ।
9: त्यसपछि हामीले निरन्तर काम गरिराखेका छौँ र कसरी काम गरेर यसमा कफीमा लाग्ने पनि भिन्न भिन्न स्वरूपहरू हुन्छ। जस्तो पैसा कमाउने वेमा जाने कि होइन, पैसा मात्रै कलेक्सन गरेर आफ्नो व्यक्तिगत सम्पन्नतामा जाने कि अलिकति समाजलाई पनि लिएर जाने भन्ने कुरामा चाहिँ यो चाहिँ एकदमै फरक विषय छ यसमा। र मैले चाहिँ के भन्छु भने, जस्तो इनर पिस भन्छ नि, भित्र आफूलाई आनन्द के गर्दा आउँछ भन्ने कुरा चाहिँ मलाई चाहिँ त्यो चाहिँ ठुलो कुरा लाग्छ। र आफूले गरेका कामहरूबाट समाज र देशलाई पनि अलिकति परिवर्तन देखियोस् भन्ने कुरामा मेरो जोडबल रहन्छ। त्यस कारणले गर्दाखेरि मैले कफी किन्ने, थोरै कफी किन्ने, त्यसलाई प्रशोधन गर्ने, बिक्री वितरण गरेर तत्कालै नाफा लिइहाल्ने भन्दा पनि किसानको उत्पादनसँग जोडिनुपर्छ है। किनभने उत्पादन भएन भने त हामीले ट्रेड पनि गर्न पाउने छैनौँ, उत्पादन बिनाको व्यापार त सम्भव छैन। त्यसले गर्दा यसलाई उत्पादनसँग जोड्नुपर्छ भनेर खास गरी रोयल अरोमा हिमालयन कफी भन्ने मेरो कम्पनी हो, र सर्टकटमा हामीले ब्रान्डिङ गर्दा चाहिँ रोयल हिमालयन कफी भनेर भन्छौँ। रोयल हिमालयन कफीले आज करिब करिब 4-6 हजार कफी किसानसँग, नेपालका साना कफी किसानसँग काम गरिरहेको छ,
8: अहिले पनि गरिरहेको छ,
9: अहिले पनि गरिरहेको
8: छ। अलिकति सिन्धुपाल्चोक कुरा जोड्न चाहन्छु मैले, सिन्धुपाल्चोकमा कफीका बोटहरू चाहिँ थिए, त्यसमा थप्ने काम पनि गर्नुभयो पछाडि?
9: हजुर, त्यसमा हाम्रो निरन्तर प्रयास छ। जस्तो यही वर्ष पनि मैले लगभग 6 हजार कफीका बेर्नाहरू चाहिँ रोप्न किसानलाई प्रेरित गरेको छु, र रोयल हिमालयन कफीले किसानलाई कफीको बेर्ना वितरण, नर्सरी व्यवस्थापन र त्यसपछि पल्पर सेन्टरहरूलाई त्यसको कफीको प्रशोधन गर्ने कामहरूमा सहयोग गर्छ। प्रत्यक्ष अप्रत्यक्ष हामी सहयोग गर्छौँ र किसानहरूको उत्पादनलाई हामी किन्छौँ अनि यहाँ ल्याएर अलिअलि प्रशोधन गर्छौँ, भुट्छौँ, व्यवसायीकरण गरेर प्याकिङ गरेर त्यसलाई बजारमा हामी उपलब्ध गराउँछौँ। हाम्रो आफ्नै कफी सपहरू पनि 3-4 अनि अन्य कफी सपहरू, क्याफे, रेस्टुरेन्ट, होटेलहरूलाई पनि हामी कफी सप्लाई गर्छौँ। त्यसपछि बाँकी रहेको कफी ग्रिन बिन्स जुन हुन्छ त्यो विदेश निर्यात पनि गर्छौँ सर।
8: पठाइ पनि राख्नु भएको छ है?
9: हजुर।
8: भनेपछि अहिले नेपालमा कफी कल्चरको विकास भएको अवस्थामा हामीले विशेषतः कफी सपहरू चाहिँ अत्यधिक मात्रामा काठमाडौँ उपत्यका लगायत सातै प्रदेशमा अथवा चाहिँ ठुला शहरहरूमा चाहिँ कफी सपहरू खुल्न थालेपछि चाहिँ कफीको जागरण भएको देखिन्छ, तर धेरै जसो चाहिँ कफी सपहरूमा जाने भने चाहिँ नेपाली कफी प्रयोग नभएको पनि देख्छौँ कि हामीले चाहिँ। यहाँ चाहिँ अलिक तालमेल नभएको जस्तो देखिन्छ कि यहाँहरू जस्ता व्यवसायहरूसँग, विशेष गरी कफी क्याफे सपहरूको चाहिँ?
9: हजुर, एकदम एकदम समय सान्दर्भिक कुरा हो सर, एकदमै समय सान्दर्भिक कुरा हो यो। कस्तो भने, एक त उत्पादनको कुरा, जुन कुरा व्यवसायीले आफ्नो धर्म राखेर व्यापार गर्नुपर्छ भनेर म चाहिँ भन्छु, किनभने नाफामुखी मात्रै हुनु पनि भएन,
8: नाफा चाहिँ हुनु पर्यो,
9: नाफा त हुनै पर्यो, लगानी हुन्छ त्यसमा होइन। आफ्नो घर खेत बैंकमा राखेर ऋण लिएर व्यापारीले व्यापार गरेको हुन्छ, व्यापारको धर्म भनेको नाफा हो, नाफा कमाउनु पर्छ। तर देशको स्थिति र व्यापारको धर्म छोडेर चाहिँ नाफा मात्रै कमाउन पनि हामी लाग्नु हुँदैन। त्यसले गर्दाखेरि हजुरले अहिले जुन जल्दो बल्दो विषय उठाउनु भयो, यसमा कस्तो छ भने, मुख्यतया हाम्रो उत्पादनसँग मैले जोडिहालेँ, उत्पादन पर्याप्त छैन, हाम्रो उत्पादन करिब करिब 500 मेट्रिक टनको आसपासमा छ। हाम्रो खपत भनेको चाहिँ लगभग 1000 माथि नै मेट्रिक टन हाम्रो बजारको डिमान्ड त्यति छ। त्यसले गर्दाखेरि हाम्रो नेपालमा कफी चाहिँ आयात भइरहेको छ, विदेशबाट आयात भइरहेको छ, आन्तरिक खपतको लागि पनि हामीले विदेश पठाउने आफ्नो ठाउँमा छ, तर हाम्रो आन्तरिक खपतको लागि पुग्ने पनि नेपाली उत्पादन छैन। त्यसले गर्दाखेरि बाहिरबाट आयात भइराखेको छ। अनि यहाँ भ्रम अलिकति के छ भने नेपाली कफी नेपाली कफी नेपाली कफी भन्नुपर्ने बाध्यता व्यवसायीलाई, कफी सप्लाई र तपाईँको रोस्टिङ मिसिन जसले रोस्टिङ गर्छ, कफी भुट्ने काम गर्छ र प्याकिङ गरेर बजारमा बजारीकरण गर्छ, ती कम्पनीहरूलाई पनि यो मेरो नेपाली कफी हो भन्ने, भारतीय कफीलाई अथवा विदेशी कफीलाई पनि यो मेरो नेपाली नै कफी हो भनेर यसरी चाहिँ अलिकति बीचमा यो ग्याप राखेर व्यवसाय गरिरहनु भएको छ। र म चाहिँ के भन्न चाहन्छु भने नेपाली कफीलाई नेपाली नै भनेर बिक्री वितरण गरियोस् र बाहिरको कफीलाई बाहिरकै भनेर बिक्री वितरण गरियोस् र रोयल हिमालयन कफीले चाहिँ कहिले पनि त्यस्तो गरेको छैन। रोयल हिमालयन कफीले हामी चाहिँ के गर्छौँ भने बाहिरको कफीलाई बाहिरकै हो भनेर बेच्ने र नेपाली कफीलाई नेपाली नै हो भनेर बेच्नुपर्छ। हजुरले भन्नुभएको जुन सन्दर्भ छ, अहिले धेरै मात्रामा चाहिँ कफी सपहरू अहिले खोलेको छ च्या उम्रेको जसरी, त्यो एउटा राम्रो पनि हो। हाम्रो स्लोगनै छ प्रमोटिङ कफी कल्चर इन नेपाल, भनेको मतलब नेपालमा कफी संस्कृतिको विकासलाई प्रोत्साहित गर्ने, त्यो भनेको कफी कल्चर विकास भएको छ, कफी संस्कृति एउटा विकास भएको छ। विकास भएसँगै जब एउटा मासमा जान्छ कुरा, जब चाहिँ व्यापकता हुन्छ त्यसमा विकृति पनि अवश्य हुन्छ। अब त्यो विकृतिलाई लिएर हामी त्यसमा खण्डित हुने, त्यसमा दुखी हुने होइन, त्यसलाई हाम्रो बजार धान्ने गरी हामीले उत्पादन गरौँ, त्यो त अटोमेटिक रूपमा समाधान भएर जान्छ।
8: जस्तो यहाँले भन्दै गर्दा अरूका ब्रान्डलाई, विशेष गरी अन्यहरूलाई चाहिँ सकेसम्म चाहिँ आफ्ना ब्रान्डलाई अथवा नेपालीलाई नेपाली नै भनौँ अथवा विदेशबाट ल्याएका छन् भने त्यही नै भनेर बेचौँ भन्नुभएको छ एउटा यो पाटो। अनि अर्को चाहिँ निष्कर्षमा भन्दै गर्दा सकेसम्म उत्पादन बढाइयो भने खपत चाहिँ स्वदेशमा बढ्दैछ भन्ने कुरा पनि रह्यो। यहाँको आफ्नो रोयल ब्रान्डमा चाहिँ यहाँ ग्यारेन्टी नै हुनुहुन्छ है?
9: हामी एकदम 100% त्यसमा 100% हामी स्पष्ट छौँ त्यसमा र पारदर्शी छौँ। हामीले कुनै छल छाम गरेर कुनै पनि उपभोक्तालाई हामीले त्यसो गरेका छैनौँ। हामी के भन्छौँ भने प्रष्ट भन्ने, अनि अर्को चाहिँ यहाँ मलाई खट्किरहेको विषय, अस्ति मैले एउटा सानो इक्जाम्पल दिउँ, जस्तो के भयो भने बजार हो, कम्पिटिसन हुन्छ, मैले एक ठाउँमा गएर नेपाली कफीको मूल्य यति रुपियाँ पर्छ भनेर भने, अनि इन्डियन कफी अथवा विदेशी कफीको मूल्य पनि लगभग उस्तै भने, अनि भनेपछि उहाँले के भन्नुभयो भनेदेखि मलाई नेपाली कफी यति सस्तोमा पाउँछ भन्नुभयो क्या। वास्तवमा हामी व्यवसायले के गरिरहेछौँ अहिले भनेदेखि यो नकारात्मक पक्ष हो, नकारात्मक पक्षलाई पनि हामीले उजागर गर्नुपर्ने हुन्छ, किनभने तब मात्र समाधान हुन्छ, समस्या देखिएपछि नै समाधान हुन्छ। हामीले नेपाली व्यवसायले एउटा काम के गरिरहेछौँ गलत भनेदेखि, जस्तो हामी विदेशी कफी ल्याउँछौँ
8: अथवा इन्डियनै भनौँ न,
9: हजुर इन्डियन भनौँ अथवा यो तोकेर नभनौँ विदेशी कफी भनौँ न त्यसलाई, विदेशी कफीमा चाहिँ हामीलाई नाफा, खुद नाफा किलोमा 50 रुपियाँ भए पनि हुन्छ है, किलोमा 50 रुपियाँ भए

0: 200, 300, 400, 500 चाहिन्छ। त्यसले गर्दा एउटा विन के फैलाइएको छ भने बजारमा नेपाली कफी चाहिँ महँगो छ है भन्ने विन फैलाइएको छ।
1: भनेपछि यो विन मात्रै हो कि लागत मूल्य पनि अलिक बढी परेर हो? खासमा
0: लागत मूल्य अत्यन्त न्यून थोरै नै लाग्छ, किनभने त्यस्तो अन्तर धेरै छैन, धेरै छैन। अब मैले हजुरलाई अहिले कच्चा कफीको मूल्य लगभग लगभग भनिदिन्छु। सरदरमा आयातित कफीको मूल्य पनि 1000+ VAT छ, 1000+ VAT छ। अब काँचो कफीको ग्रिन बिन्सको कुरा गरिरहेको छु है मैले। अब नेपाली कफी पनि मैले कफी किसानबाट पार्चमेन्ट कफी भन्छ, किसानबाट जुन उठाइन्छ पार्चमेन्ट र नेचुरल जुन ड्राई चेरी छ, चेरीको अझै कम छ। पार्चमेन्ट कफीको मूल्य पनि तपाईँको हामीले 650-700 रुपियाँमा उठाइरहेको छौँ ल। त्यसलाई त्यो पार्चमेन्टलाई प्रशोधन गरेर बनाउँदाखेरि ग्रिन बिन्स मलाई लगभग लगभग त्यही 1000 को आसपास नै पर्ने हो, 1000 को आसपास नै पर्ने हो। भनेपछि आयातित कफी र नेपाली कफीको कच्चा कफीको मूल्य अथवा रोस्टेड कफीको मूल्यमा खासै धेरै अन्तर छैन। तर हामी आयातित कफीमा चाहिँ 20 रुपियाँदेखि 50-100 रुपियाँमा पनि हामी व्यापार गरिहाल्छौँ, त्यति नाफा भयो नि पुग्यो। तर नेपाली कफीमा चाहिँ हामीलाई नाफा कति चाहियो? 200, 300, 400, 500।
1: भनेपछि नेपाली व्यवसायीहरू चाहिँ ट्रेडमा सन्तुष्ट लिन सक्ने रहेछन् अथवा खुसी हुने रहेछन् है, ल्याउने बिक्री गर्नेमा चाहिँ खुसी हुने रहेछन्, नेपाली किसानहरूको प्रसय गर्न चाहिँ त्यति खुसी नहुने रहेछन्।
0: हजुर, त्यो त्यसमा 2-3 फ्याक्टर छ सर। त्यो किन त्यसो भइदियो भने, एक त नेपाली कफी जुन फुल सिजन भनौँ न 12 मास त्यो अलिकति स्टक आउट भइहाल्छ, जस्तो हामीले नेपाली कफीको उत्पादन भनेको माघदेखि हामी वैशाखसम्म त्यो कलेक्सनमा लाग्छौँ, हार्भेस्टिङ सिजन हो होइन, बाली भित्राउने समय हो त्यो। अनि त्यसपछि वैशाखमा जब नेपाली कफी बजारमा आउँछ, आइसके पछाडि त्यो कफीले हामीलाई अधिकतम धान्यो भने 3 महिना 2 महिना त्यस्तै मात्रै धान्छ, अनि त्यसपछि त नेपाली कफी पाइँदैन। अनि आयातित कफीकै निर्भरता हरेक व्यवसायीले, म मात्रै होइन जसले पनि आजको दिनमा जुनसुकै व्यवसायीले ल म चाहिँ नेपाली कफी मात्रै गर्छु भन्छ भने उसको व्यापार ज्यादै न्यून छ, अथवा उसले 12 मास व्यापार गर्दैन। त्यसले मात्रै भन्ने हो कि म नेपाली कफीको मात्रै व्यापार गर्छु, र औँलामा गन्न सकिने अत्यन्तै एउटा दुईटा अथवा 3 म्याक्सिमम कम्पनीहरू मात्रै छन् जसले चाहिँ 12 मास नेपाली कफीको मात्रै व्यापार गर्छ। तर अलिकति व्यवसायमा गरेको लगानी उठाउने, कर्मचारी पाल्ने, प्रशासनिक खर्च ठेक्नको लागि चाहिँ 12 मास त व्यापार गर्नु पर्यो नि त, कफीमा लगानी गर्ने अनि त्यसपछि 3 महिना व्यापार गर्ने त भएन। त्यसले 12 मास व्यापार गर्नु पर्यो, 12 मास घरबाट तिर्नु पर्यो, 12 मास कर्मचारीलाई तलब दिनु पर्यो। त्यसले गर्दा 12 मास गर्ने हुँदाखेरि विदेशी आयातित कफी पनि हामीले चलाउनै पर्ने हुन्छ।
1: तर यहाँको अगाडि भने जस्तै त्यसलाई चाहिँ यही नै ब्रान्ड हो अथवा विदेशी हो भनेर चाहिँ बेचौँ भन्ने यहाँको
0: मेरो आग्रह के हो भने, नेपाली कफी भनौँ र नेपाली कफीलाई पनि परेको जति नाफा, मतलब धेरै नाफा नखोजौँ नेपाली कफीमा, किनभने आयातित कफीको मूल्य पनि उस्तै छ, नेपाली कफीको लागत पनि उस्तै छ होइन। फिनिसिङ प्रडक्ट प्याकिङमा जाँदाखेरि नेपाली र आयातित कफीको मूल्यमा खासै धेरै अन्तर छैन अहिले, पहिला अलि अन्तर थियो 1-2 वर्ष अगाडि, किनभने कफीमा मूल्य अभिवृद्धि कर लगाइएको थिएन, अनि आयातित कफीमा करै थिएन क्या यसमा, मतलब कच्चा कफीमा जुन निर्यात मतलब आयात हुन्छ, जुन विदेशबाट हामीले आयातित गर्छौँ कच्चा कफी ग्रिन बिन्स, त्यसमा कर लगाइएको थिएन, र भन्सार बिन्दुमा जुन भन्सार मूल्याङ्कन दर थियो त्यो साह्रै कम थियो। अहिले नेपाल सरकारले के गर्यो भने, त्यो राम्रो पक्ष पनि हो, त्यो ठ्याक्कै डबल गरिदियो अनि आन्तरिक यो भ्याट पनि लगाइदियो, त्यो भएपछि नेपाली आयातित कफी र नेपाली कफीको मूल्यमा खासै लागत मूल्यमा खासै अन्तर छैन। त्यो भएपछि हामीले नेपाली कफी पनि उस्तैमा बेच्नुपर्ने हुन्छ, र उस्तैमा नेपाली कफी पाउँछ भने जुन अन्तिम उपभोक्ता अथवा कफी सप होटेल रेस्टुरेन्ट क्याफेहरू हुनुहुन्छ, उहाँहरूले त्यही बाहिरको कफीको मूल्यमै नेपाली कफी पाउनुहुन्छ भने उहाँले त नेपाली कफी नै उत्पादन के अरे बेच्नुहुन्छ नि त।
1: अब अन्तिम खण्डमा पनि छौँ, अब पछिल्ला समयमा चाहिँ अझै यो आर्थिक वर्षमा चाहिँ विशेष गरी यहाँहरूको कफी रोयल अरोमा कफीबाट के कार्यक्रमहरू गर्दै हुनुहुन्छ अथवा किसानलाई कसरी जोड्नु भएको छ नि? जस्तो यहाँले 1500 भन्दा किसान धेरै जोडेको छौँ, उहाँहरूको उत्पादनलाई हामी खरिद गर्ने ग्यारेन्टी पनि गर्छौँ पनि भन्नुभएको थियो, कसरी जोड्ने प्रयास गर्नुभएको छ?
0: हामीले कस्तो छ भने, हाम्रो प्रोसेस चाहिँ जस्तो कुनै पनि किसानले हामीसँग ठोकिन आउनुहुन्छ विभिन्न माध्यमबाट, र हामी के गर्छौँ भने, यदि कुनै पनि किसानले कफी रोप्न चाहनुभयो भने हामी बिउ जुन छ बिउ हामी उहाँहरूलाई उत्पादनको लागि सहयोग गर्छौँ, केही अनुदानमा, केही गाउँपालिकाहरू नगरपालिकाहरूसँग कुरा गरेर
1: बिउ दिनुहुन्छ कि बिरुवा दिनुहुन्छ।

0: बिकिन्छौँ नर्सरीको लागि र बेर्ना पनि हामी वितरण गरिदिन्छौँ किसानको लागि हामी बेर्ना पनि वितरण गरिदिन्छौँ। अनि त्यसपछि उहाँहरूलाई जस्तो अब रोग किरा लाग्छ यसमा होइन, अनि त्यसपछि कस्तो ठाउँमा रोप्ने कस्तो ठाउँमा नरोप्ने यस्तो काउन्सिलिङ पनि हामी प्राविधिक कुराहरू पनि हामी उहाँहरूलाई सपोर्ट गर्छौँ र कफी फलिसकेपछि उहाँहरूलाई प्रशोधनको लागि हामीले सहयोग गर्छौँ, पल्पर मेसिनहरू उहाँहरूलाई दिन्छौँ अथवा थोरै छ भने कसरी नेचुरल प्रोसेसको ड्राई चेरीहरू बनाउने हामी त्यो पनि तालिममा सहयोग गर्छौँ। उहाँहरूको चाहिँ गाउँपालिका स्थानीय सरकारसँग हामी काउन्सिलिङ गरिदिन्छौँ, मध्यस्थता गरिदिन्छौँ, सम्भव भएसम्म हाम्रै थोरै अलिअलि अब हामी त प्राइभेट कम्पनी हो, म नेपाल कफी व्यवसाय महासंघसँग पनि जोडिएको छु, व्यवसाय महासंघ मार्फत विभिन्न दात्री निकायहरूसँग समन्वय गरेर हामी प्रोजेक्टहरू पनि उहाँहरूकोमा लगिदिन्छौँ, त्यसले गर्दा किसानहरूलाई सपोर्ट हुन्छ नै, हामीसँग जोडिसकेपछि उहाँहरू हामीबाट फर्केर जानु पर्दैन।
1: सठिकमा अन्तिममा जस्तो नेपालमा जति कफी उत्पादन भए पनि बजार चाहिँ छ भन्ने यहाँले सन्देश त दिनुहुन्छ है, किनकि अहिले हामीले भन्दै गर्दा 3 महिनाभन्दा बढी चाहिँ पुगेका छैन कफी भनेर हामीले भनेका छौँ र कफीलाई चाहिँ विशेष गरी हामीले लामो समयसम्म भण्डारण गरेर राख्न सक्ने सम्भावना पनि छ धेरै उत्पादन भयो भने।
0: हजुर, बजारको यसमा कुनै अभाव छैन सर, आजको दिनमा बजार अभाव भनेको लगभग हजुरको 50-60 को दशकमा थोरै समस्या थियो, किनभने त्यतिखेर ग्लोबलाइजेसन मतलब यो एक्सिस जुन हुन्छ नि सोसियल मिडियाको एक्सिस थिएन, अब कुनै पनि नेटवर्कबाट कुनै पनि व्यक्तिगत माध्यमबाट एउटा सम्बन्ध बनाउनु पर्थ्यो र कफी मात्रै यस्तो सेक्टर हो जसमा चाहिँ हाम्रो भारत अथवा भारतको भनौँ प्रत्यक्ष रूपमा भारतसँग निर्भर गरिएको हाम्रो मार्केट व्यवस्था छैन, हाम्रो डाइरेक्ट तेस्रो देशसँग कफीको चाहिँ मार्केट एक्सिस छ, त्यसले गर्दा विदेशी निर्यात पनि हामी प्रशस्तै गर्न सक्छौँ किनभने हाम्रो डाइरेक्ट लिङ्क छ बाहिरी कस्टमरहरूसँग विदेशी मार्केटसँग, अनि त्यसपछि यहाँ लोकल पनि हजुरको आन्तरिक मार्केट पनि बढ्दो छ, त्यसले गर्दा हजुरलाई म अर्को कुरा एउटा जोडिहाल्नु, जस्तो मौसमी चिजहरू आउनुहुन्छ, मौसमी चिजहरू आउँछ फलानु फ्रुट्स होइन फलानो चिज फलानो यस्तो भनेर मौसमी चिजहरू हामीले देखिराखेका छौँ, यो लाउनुहोस् 2 वर्षमा यति कमाउनुहोस्, यो चिज लाउनुहोस् आफ्नो बारीमा यति वर्ष यति आमदामी गर्नुहोस्, अनि तिनीहरू चिजमा कस्तो हुन्छ भने 1 वर्ष आउँछ 2 वर्ष 5 वर्ष 10 वर्ष कुरा चल्छ, जसरी आए त्यसै गरी सेलाउँछ, अनि जस्तो सिजनल फ्रुटहरू जस्तो अहिले मैले अन्यथा नलिनु होला मलाई जस्तो उदाहरण दिएको जस्तो हजुरको किवीको भयो अनि यो के अरे मेकाडेनियन नट्सहरू भयो अनि त्यसपछि यो एभोकाडोहरू यिनीहरू जस्तो यिनीहरूमा समस्या के हुन्छ भने व्यापक मात्रामा उत्पादन भइसकेपछि बजारको अलिकति समस्या हुन्छ, कफीमा त्यस्तो छैन,
1: बजारमा मूल्य गिरावट हुन्छ
0: किवीमा पनि किसानहरूले एकचोटि व्यापक रूपमा लगाउनु भयो, जस्तो अहिले ड्रागन फ्रुटमा पनि म देख्छु सुरुमा 700-800 किलोमा थियो नि त होइन प्राइस, अब अहिले रुस 200 पनि बिक्दैन, अब कफीमा त्यस्तो कहिले पनि हुँदैन, कफीमा यो चाहिँ अब मेरो अनुभव यत्रो 14-15 वर्षको अनुभव र अरू विश्व बजारसँग हाम्रो सम्बन्ध मार्केटको डाइरेक्ट चाहिँ एक्सिसले गर्दाखेरि हाम्रो नेपाली कफी किसानले कहिल्यै पनि त्यसमा चाहिँ बजारीकरणको समस्या खिच्नु पर्दैन,
1: त्यो पनि नेपाल सरकारले समयमै मूल्य तोकेर नेपाल सरकारले तोकेको मूल्य भन्दा बढीमा बिक्री भएको देखिन्छ कि
0: अवश्य
1: ग्यारेन्टी
0: मक्सिरी 1 गते हाम्रो राष्ट्रिय कफी दिवस हामी मनाउँछौँ हरेक त्यो बेला राष्ट्रिय चिया तथा कफी विकास बोर्डले
1: मूल्य
0: निर्धारण गर्छ चेरीको पनि रातो दानाको पनि अनि त्यसपछि ड्राई कफीको पनि पार्चमेन्टको पनि ग्रिन बिन्सको पनि मूल्य तोक्ने निर्धारण गर्नुहुन्छ, मूल्य निर्धारण गरेको उहाँहरूले निर्धारण गर्नु
1: भन्दा धेरै महँगो
0: हरेक वर्ष लगभग डबल
1: जस्तैमा अन्तिम खण्डमा यहाँको कन्ट्याक्ट नम्बर सेयर गर्न चाहन्छु मैले किनकि धेरै कफी पारखीहरू जोडिन चाहनुभयो भने यहाँसँग डाइरेक्ट कन्ट्याक्टमा रहन सक्नुहुन्छ।
0: हजुर, मेरो मलाई जस्तो हजुरहरूले रोयल हिमालयन कफी भनेर गुगलमा हेर्नुभयो पनि हुन्छ र मेरो सम्पर्क नम्बर 98-5-10-99-7-8-8 मलाई
1: 98-5-10-99-7-8-8
0: हजुर एकदम छोटकरीमा किनभने यो मलाई भन्नै पर्ने छ किनभने जस्तो अहिले हामीले नेपालमा राजनीतिक परिवर्तन होइन त्यसपछि व्यवस्थापकीय कमजोरी अनि राजनीतिक नेतृत्वको दूरदर्शिता कमीले गर्दा विदेश जुन पलायन भइराख्नु भएको छ हाम्रो युवा पिँढीका साथीहरू हुनुहुन्छ जस्तै अब प्लस टू गर्नुभयो विदेश जाने कुन देश जाने यहाँ के गर्ने भन्ने विषय भन्दा पनि कुन देश जाने र कुन देश सजिलै भिजा लाग्छ यस्तो कुरामा हाम्रो युवा पुस्ताले अहिलेको दिमाग आफ्नो इनर्जी लगाइरहनु भएको छ र म के आग्रह गर्न चाहन्छु भने नेपालमा जति सम्भाव्यता हाम्रो लागि नेपालमा जति सम्भाव्यता हामी कुनै पनि अरू देशमा गएर प्राप्त गर्न सक्दैनौँ नेपालमा जति हामीलाई काम गर्न सहज हुन्छ त्यो हामी कुनै पनि विश्वको अन्य देशमा गएर हामी त्यसरी काम गर्न सक्दैनौँ एउटा कुरा यो भयो र अर्को कुरा कसरी गर्ने भन्ने एउटा हुन्छ जस्तो लगानीको विषयमा पनि जस्तो विदेश जाँदा पनि एजुकेसनको लागि जानुभयो अथवा रोजगारीको लागि जानुभयो भने पनि सर्टेन रकम खर्च नगरिकन जाने स्थिति छैन सक्नुहुन्न पनि होइन र सर्टेन रकम खर्च गरेर विदेश गएर अत्यन्तै दुःखता साथ जीवनयापन गरेर त्यो गर्नुभन्दा त्यही पैसा बरु नेपालमै केही सानो एउटा व्यवसाय गर्नमा त्यही पैसा लगानी गर्नुभयो भने यहाँ सम्भाव्यता धेरै छ र देश हरेक पुस्तामा हरेक युगमा के हुन्छ भने नयाँ पुस्ताले आफ्नो अनुकूलको बाटो रोज्ने गर्छ र आफ्नो अनुकूलको बाटो रोज्ने क्रममा अहिले हामीले हाम्रो व्यावसायिक जीवन पद्धति र हाम्रो बुझाइलाई अलिकति परिवर्तन गर्न सक्छौँ नेपालमै स्कोप छ नेपालमै धेरै सम्भाव्यता छ त्यसकारणले साथीहरूलाई म चाहिँ के भन्छु भने विदेश जाने भन्दा पनि नेपालमै केही गर्नको लागि प्रेरित गर्छौँ हामीसँग धेरै आइडियाहरू पनि छ हामीले धेरै गर्न सक्छौँ तर हाम्रो दिमाग चाहिँ हाम्रो मतलब सोच्ने स्तरमा चाहिँ हामीले
1: हुन्छ हामीले समय दिनुभयो हामी धेरै आभारी छौँ यहाँप्रति कृतज्ञ छौँ कृतज्ञका पनि कतै विदा गर्न चाहन्छौँ
0: हस् धेरै धेरै धन्यवाद
1: नमस्कार
0: यहाँलाई यो अवसरको लागि र भविष्यमा पनि यो अवसर प्रदान गर्नु
1: पक्कै पनि हुन्छ हामीले आजका अतिथिलाई विदा गरिसकेका छौँ आज हामीले युवा उद्यमीको आवाजलाई जस्ताको तस्तै समेट्ने प्रयास गरेका छौँ बढ्दो कफीको बजारीकरण र शहरी कल्चरमा र गाउँमा समेत शहरमा मात्रै नभनौ किनकि गाउँमा समेत अब कफी कल्चरको विकास बन्दै गर्दा कफीको बजार पनि बृहत्तर बन्दै गरेको परिदृश्य र कफीको बजार बढ्दै गरेको यो समयमा चाहिँ आयातित दर पनि बढ्दै र विशेषतः नेपाली कफी पारखीहरूको लागि चाहिँ नेपाली कफी पनि प्रयोग गरौं है भन्ने खालको महत्वपूर्ण सन्देशसँगै आजको श्रृङ्खलाको समय सकिसकेका छौं आजको श्रृङ्खलामा जुट्नुभएका मदनजीलाई फेरि पनि आभार भन्न चाहन्छु भन्दै यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू र यहाँहरूका विषयवस्तुप्रति कुनै पनि गुनासा अथवा यस्ता खालका विषय ल्याइदिए हुन्थ्यो भन्ने लाग्यो भने यहाँले सिधा 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर यहाँले सुझाव सल्लाह प्रतिक्रिया दिन सक्नुहुन्छ यहाँका समस्या जिज्ञासा गुनासाहरूलाई हामी सम्बन्धित विग्रह समिति निकायसम्म निशुल्क रूपमा पुर्याउने र त्यसको लागि पैरवी गरिदिने काममा प्रतिबद्ध छौं भन्दै असीम साथ पनि यहाँको माझबाट बिदा हुने अनुमति माग्छु स्वदेशमै रहौं कृषि कर्म गरौं नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनुपर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
2: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
2: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485 43 398, 0485 43 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
3: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नुभएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: होइन यी बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869 22 45 44,
8: 9840 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
9: ए ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कोट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904668 98692695998।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। एक महिनामा प्राकृतिक विपदमा परि 1427 जनाको मृत्यु, 4093 जना बेपत्ता। पाँच पटक म्याथ थप्दा पनि रामेसापको सेलेगार साङुटार सड़क 50% मात्रै। संसदमा सरकारमाथि प्रश्न उठ्यो। रामेसापको भटौली खोलाले बगाउँदा 23 वर्षीय युवतीको मृत्यु। रोशीको बाढ़ीले रोकिएको बीपी राजमार्ग मंगलबारदेखि खुलाउने तयारी। हरमुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार। र विश्व एसियन गेम्स अन्तर्गत श्रीलंकासँग 16 वर्षपछि नेपालले खेल्ने।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475946 98692695998।
8: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। पछिल्लो एक महिनामा मुलुकमा भएका दुईवटा ठूला प्राकृतिक विपदमा परेर 1427 जनाको मृत्यु भएको छ। एकै महिनामा आएका दुईवटा विपदमा परेर अहिलेसम्म 1427 जनाको मृत्यु भएको र 4093 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भदौ 10 भटेकोशीमा आएको बाढ़ीको कारण सम्पर्कविहीनहरूको खोजी तथा उद्धार पूरा नहुँदै असोज 8 देखि 4 दिनसम्म भएको लगातार वर्षाले थप क्षति भएको छ। प्राधिकरणका अनुसार भटेकोशीको बाढ़ीको कारण 4089 जना र पछिल्लो मनसूनका कारण 4 जना सम्पर्कविहीन भएका छन्। भटेकोशीको बाढ़ीमा परेका 1390 जना मृत भेटिएका छन्। अविरल वर्षाको कारण आएको बाढ़ी र पहिरोमा परेर 27 जनाको मृत्यु भएको पुष्टि भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्गालाई सोधपूछका लागि बोलाएको छ। राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले प्रहरी प्रधान कार्यालय मार्फत खड्गालाई मंगलबार आयोगमा डाकिएको जानकारी दिनुभएको छ। मानवाधिकार आयोगले आइतबार टेगु स्थित कार्यालयमा पुगेर जबरा पक्राउको अनुगमन गर्न खोजे पनि प्रहरीले करिब एक घण्टा कुराएर आयोगको टोलीलाई गेटबाटै फर्काएको थियो। पूर्व प्रधान न्यायाधीश राणालाई शनिबार मध्यराती महाराजगंज स्थित घरबाट पक्राउ गरी टेगु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखिएको थियो। आइतबार प्रहरी हिरासतमा राखिएका पूर्व प्रधान न्यायाधीश चोलेन्द्रसँग भेट गर्न नदिएको विषयमा सोधपूछ गर्न आयोगले सम्बन्धित प्रहरी कार्यालयका प्रमुखलाई बोलाएको छ। रामेसापको सेलेगार साउटार सड़क निर्माणमा भइरहेको ढिलाईप्रति रामेसापका सांसद डाक्टर कृष्ण हरिबुढा थोकीले प्रतिनिधि सभामा सरकारको ध्यानकर्षण गराउनु भएको छ। करिब 21 किलोमिटर सड़क निर्माणको लागि 5 पटक म्याद थपिए पनि पछिल्लो म्याद सकिन अब करिब 6 महिना मात्रै बाँकी रहँदा काम करिब 50% मात्रै सम्पन्न भएको उहाँले बताउनु भएको छ। आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बुढा थोगीले पटक पटक म्याद थप्ने तर आयोजना सम्पन्न नगर्ने प्रवृत्तिमाथि प्रश्न उठाउनु भएको छ। उहाँका अनुसार सरकारले पछिल्लो पटक थपेको म्याद समेत अब 6 महिनामा सकिँदैछ तर सड़क निर्माणको आधा काम समेत पूरा नभएको अवस्था छ। सड़क निर्माणमा भइरहेको ढिलाईबारे आफूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई पटक पटक जानकारी गराउनुको साथै लिखित ध्यानकर्षण समेत गराएको उहाँले बताउनु भएको छ। तर त्यसअनुसार काम अघि बढ़न नसकेको उहाँको भनाइ छ। सड़क आयोजना सम्बन्धी विवरण सड़क विभागको रामेछाप स्थित सड़क सुधार तथा विकास आयोजना कार्यालयले समेत राख्दै आएको छ। अर्थ समितिका सभापति समेत रहेका बुढाथोकीले सेलेघाट सांगुटार सड़कको समस्या एउटा आयोजनाको मात्र सीमित नरहेको बताउनु भएको छ। लामो समयदेखि अलपत्र परेका पटक पटक म्याद थपिएको र निर्धारित समयमा सम्पन्न हुन नसकेको विकास आयोजनालाई सरकारले छुट्टै प्राथमिकताका साथ अघि बढ़ाउनु पर्नेमा उहाँको जोड़ छ। उहाँले यस्ता आयोजनालाई क्रिटिकल आयोजनाका रूपमा वर्गीकरण गरी समयबद्ध रूपमा सम्पन्न गर्न विशेष कार्य योजना बनाउन सरकारसँग आग्रह पनि गर्नुभएको छ। विकास आयोजना लामो समयसम्म अलपत्र पर्ने म्याद थपिँदै जाने तर निर्माण सम्पन्न नहुने प्रवृत्तिले राज्यको स्रोत साधनको प्रभावकारितामाथि समेत प्रश्न उठाएको उहाँले बताउनु भएको छ। सेलेघाट रामेछाप सामुटा सड़क खण्डमा निर्माणको ढिलाइका कारण वर्षौंदेखि यात्रु तथा स्थानीयले समस्या भोग्दै आएका छन्। रामेछापको खाँडादेवी गाउँपालिका 4 सुतार गाउँकी 23 वर्षीय युवतीको भटौली खोलाले बगाएर मृत्यु भएको छ। आइतबार बिहान करिब 10 बजे स्थानीय भरत कार्कीकी छोरी इन्दिरा कार्की घर छेउको जंगलमा डोको नाम्लो बोकेर सालको पात टिप्न गएकी थिइन्। सालको पात टिप्ने ठाउँ खोला वारिने भए पनि खोलाको पारिपट्टि पसल रहेकाले युवती केही सामान किन्नका लागि खोलातर्फ गएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। घटनापछि उनको डोको र नाम्लो भटौली खोलाभन्दा केही माथि जंगलमा भेटिएको थियो भने चप्पल खोलाको किनारमा फेला परेको थियो। चप्पल भेटिएको स्थानभन्दा करिब 2 किलोमिटर तल भटौली खोलाले बगाएर किनारामा पुर्याएको अवस्थामा युवतीको शव फेला परेको खाँडादेवी गाउँपालिका 4 का वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभएको छ। युवती खोलामा कसरी बगिन् भन्ने विषयमा थप विवरण खुल्न बाँकी रहेको छ। मृतक युवतीको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल लगिएको वडाध्यक्ष पौडेलले बताउनु भएको छ। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढ़ी र पहिरोको कारण पूर्ण रूपमा अवरूद्ध बनेको बीपी राजमार्ग पूर्ण सञ्चालनमा आउन अझै 1-2 दिन लाग्ने भएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरले क्षतिग्रस्त संरचना पुननिर्माण र अस्थायी डाइभर्सन निर्माणको काम जारी रहेकाले मंगलबार साँझसम्म मात्रै यातायात सञ्चालन गर्न सकिने जनाएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर सुमन योगेशले लगातार वर्षा र रोशी खोलाको बाढ़ीको कारण काम प्रभावित भएको भन्दै राजमार्ग सञ्चालनलाई तीव्र गतिमा काम भइरहेको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार शनिबार चौकी डाँडामा बाढ़ीले बगाएको डाइभर्जनको विकल्पमा भित्री ट्र्याकबाट सवारी सञ्चालन गर्ने उद्देश्यले पुनः डाइभर्जन निर्माण गरिएको थियो तर वर्षासँगै आएको रोशी खोलाको बाढ़ीले उक्त संरचना फेरि बगाएपछि काम प्रभावित भएको छ। उहाँले वर्षा रोकिएसँगै आजदेखि चौकी डाँडामा नयाँ अस्थायी डाइभर्जन निर्माण शुरू गरिएको र आज बेलुकासम्ममा भित्री सड़क मार्फत भए पनि सवारी सञ्चालनको तयारी गरिने पनि बताउनु भएको छ। नेपाली कांग्रेस ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका कार्यसमितिको सभापतिमा हुकुम सिंह राई निर्वाचित हुनुभएको छ। आइतबार भएको मतदानमा प्रतिस्पर्धी विष्णु गौतमलाई 25 मतले पछि पार्दै राई सभापतिमा निर्वाचित हुनुभएको छ। निर्वाचन मण्डलका अनुसार कुल 215 मत खसेकोमा राईले 118 मत प्राप्त गर्नुभएको छ भने गौतमले 93 मत पाउनुभएको छ। 4 मत बदर भएको बताइएको छ। सभापति पदका लागि राई र गौतम नेतृत्वका दुई समूह प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि मतदान मार्फत गाउँपालिका कार्य समितिको नेतृत्व चयन गरिएको छ। नेपाली कांग्रेस ओखलढुङ्गाका 8 स्थानीय तहमध्ये माने भन्ज्याङ बाहेक 7 पालिकामा कार्य समितिको नेतृत्व सर्वसम्मत चयन भइसकेको छ। तपाईँ ती बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
9: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
10: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
9: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
10: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
9: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
10: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
11: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है के?
12: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छुटेन हुँदैन र
13: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
8: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। करेन्ट लागेर मृत्यु भएकी काभ्रे फलाञ्चोकी एक महिलाको परिवारलाई नेपाल विद्युत प्राधिकरणले 10,00,000 क्षतिपूर्ति उपलब्ध गराएको छ। काभ्रेको भुम्लो गाउँपालिका साथ फनाटेकी 45 वर्षीय देवी उप्रेतीको परिवारलाई प्राधिकरणले क्षतिपूर्ति दिएको हो। उनको सोही गाउँपालिका 8 डाँडा थोक तल्लो टारमा गत साउन 7 गते विद्युत पोल अड्याउन राखिएको स्टे वायरमा प्रभाव भएको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो। स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा पुग्दा उनको मृत्यु भएको थियो। घटनापछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण र पीड़ित परिवार बीच पीड़ित परिवारलाई 10,00,000 क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। सोही सहमति अनुरूप आज रकम उपलब्ध गराइएको छ। उदयपुरको चौदण्डीगढ़ी नगरपालिका एक रानीटार र भोजपुरको आमचोक गाउँपालिका 5 जोड्ने सुनकोशी नदीमाथिको मोटरेबल पक्की पुल निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन। 2074 सालमा निर्माण शुरू गरिएको पुल निर्माण व्यवसायीको लापरवाहीका कारण आधा काममै अलपत्र अवस्थामा छ। करिब 22,35,00,000 रूपियाँ लागतमा निर्माणाधीन पुल नबन्दा बर्खायाममा उक्त क्षेत्रको यातायात सम्पर्क विच्छेद हुने गरेको छ भने हिउँदमा समेत नदी वारपार गर्न फेरिको पहर पर्नुपर्ने अवस्था रहेको बताइएको छ। अविरल वर्षापछि मकवानपुरको बकैया गाउँपालिकामा जमिन भासिएको छ। बकैया गाउँपालिका 6 तल्लो जामिरे बस्तीमा अविरल वर्षापछि एकाएक जमिन चिराचिरा परेपछि जमिन भासिएको हो। भिरालो जमिनमा भएको बस्तीमा जमीनबाट ठूलो आवाज सहित केही भाग सरेपछि घरमा रहेकाहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार बस्तीमा जमीन चिराचिरा परेपछि 15-16 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षापछि जमीन गलेको कारण सो बस्तीको जमीन चिराचिरा परेर भाँसिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। इलामको मांगसेबुङ गाउँपालिका 2 दहगाउँ स्थित आरूबोटे दमक भित्री कच्ची सड़क खण्डमा जीव दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। दुर्घटनामा घाइते मध्ये 12 वर्षीय एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार 2083 साल असोज 12 गते आज बिहान करिब 10:30 बजे आरूबोटेबाट दमकतर्फ जाँदै गरेको MH 3347 नम्बरको जीव अनियन्त्रित भएर सड़कको बायाँ तर्फबाट करिब 50 मिटर तल खसेको थियो। यस्तै नवलपरासी पूर्वको देवचुली गाउँपालिका 16 टाँगीकोट स्थित नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत निर्माणाधीन परियोजनाको चाइना कम्पनी परिसरमा ट्राक्टरको ट्रली पल्टिँदा एकजना महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार लुदुई त 6811 नम्बरको ट्राक्टरको ट्रलीमा कम्पनीको ब्लक लोड गरी लैजाने क्रममा ट्रलीको पछाडिपट्टि बसिरहेकी देवचुली नगरपालिका 4 निवासी करिब 40 वर्षीय मनकुमारी श्वेती मगर दुर्घटनामा परेकी हुन्। ट्रली घोप्टिएपछि त्यसको ढालाले उनलाई च्यापेको थियो। ट्रलीले उनको टाउकोदेखि कम्मरसम्मको भाग थिचेको अवस्थामा घटनास्थलमै उनको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। यस्तै झापाको 12 दशी गाउँपालिका 1 बागदुबा स्थित सड़कमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार 1 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान करिब 10:45 बजे भागडुबाबाट राजगढ़तर्फ जाँदै गरेको बसले विपरीत दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा 12 दशी गाउँपालिका 4 निवासी 18 वर्षीय करण राजवंशी र सो स्थानका 19 वर्षीय अजय राजवंशी घाइते भएका थिए। घाइते दुवैजनालाई उपचारको लागि बिरता मोड स्थित बीएनसी अस्पताल लगिएको थियो। उपचारको क्रममा मोटरसाइकल चालक करण राजवंशीलाई चिकित्सकले दिउँसो मृत घोषणा गरेको हो। मोटरसाइकलको पछाडि सवार अजय राजवंशीको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाले हर्मुज जल घाँटी पुनः खोल्ने इरानको प्रस्ताव स्वीकार गरेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्डजले बताउनु भएको छ। इरानले आणविक कार्यक्रम बारे वार्ता अघि बढ़ाउन अघि प्रतिबन्ध हटाउन र अरबौं डलर बराबरको रोगका सम्पत्तिमा पहुँच दिनुपर्ने माग राखेकोले प्रस्ताव स्वीकार नगरिएको उहाँले बताउनु भएको छ। सीएनएनको स्टेट अफ द युनियन र एनबीसीको मेड द प्रेस कार्यक्रममा वाल्डजले इरानले हर्मुज जल घाँटी 7 दिनका लागि खोल्ने प्रस्तावसँग रोगका सम्पत्तिमा पहुँच र प्रतिबन्ध हटाउन माग जोडेको बताउनु भएको छ। उहाँले अमेरिकाले अन्तत इरानसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विकल्प खुल्ला राख्नु भएको बताउनु भएको छ। र अन्त्यमा खेल समाचार। नेपाली क्रिकेट टोली 20 एसियन गेम्सको पुरूष क्रिकेट प्रतियोगितामा ऐतिहासिक उपलब्धिको लक्ष्यसहित भोलि श्रीलंकासँग क्वार्टर फाइनलमा भिड्दैछ। एसियन गेम्सको मञ्चमा नेपाल र श्रीलंका 16 वर्षपछि आम्ने सामने हुन लागेका छन्। यसअघि सन् 2010 ग्वांगझाओ एसियन गेम्सको क्वार्टर फाइनलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नेपाल 2 विकेटले पराजित भएको थियो। यद्यपि त्यो खेलले T20 अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन। नेपाल र श्रीलंका बीच अहिलेसम्म आधिकारिक T20 अन्तर्राष्ट्रिय खेल हुन सकेको छैन। सन् 2024 आईसीसी T20 विश्वकपमा तय भएको पहिलो भेट पनि वर्षाको कारण टस समेत नभएर रद्द भएको थियो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा समूह जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पठार। एक महिनामा प्राकृतिक विपदमा परि 1427 जनाको मृत्यु 4093 जना बेपत्ता 5 पटक म्याथ थप्दा पनि रामेसापको सेलेगार सांगुटार सड़क 50% मात्रै संसदमा सरकारमाथि प्रश्न उठ्यो। रामेसापको भटौली खोलाले बगाउँदा 23 वर्षीय युवतीको मृत्यु। रोशीको बाढ़ीले रोकिएको बीपी राजमार्ग भोलिदेखि खुलाउने तयारी। हर्मुज खुल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा स्वीकार र 20 एसियन गेम्स अन्तर्गत नेपालले 16 वर्षपछि श्रीलंकासँग खेल्दै। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज तानाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: नमस्ते अनि जय नेपाल। नमस्ते अनि जय नेपाल। नेपाली कांग्रेसको 15 महाधिवेशनमा भाग लिनको लागि रामेछापको मन्थलीमा आएको छु। मेरो जन्मको हिसाबले मेरो रामेछाप उमाकुण्ड वार्ड नम्बर 3 मेरो जन्म थलो पर्छ र यो 15 महाधिवेशनमा भाग लिनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो खुल्ला पदबाट उम्मेदवारी रहने कुरा यहाँहरू सबैलाई मैले अवगत गराइरहेको छु र अहिले पनि गराउन चाहन्छु। नेपाली कांग्रेस आज यो पेरिफेरीमा आइरहँदाखेरि 15 अधिवेशनमा भाग लिइरहँदाखेरिमा कतिपय युवा साथीहरूको जोस र जाँगरको एक खालको उत्साह यो रामेछापको मन्थलीमा देखा परेको छ। मलाई आशा छ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू, ओडाबाट पाल्नुहुने ओडा सभापतिज्यूहरू, पालिकाबाट पाल्नुहुने पालिका सभापति, नगरपालिका सभापति लगायत अग्रज तथा नवयुवा साथीहरूले मलाई यो अधिवेशनमा भाग लिनको लागि यहाँहरूले केन्द्रीय महाधिवेशनमा अत्याधिक बहुमतको साथ विजय गराइदिनु हुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु र सम्पूर्ण रामेछापमा बसोबास गर्नुहुने केन्द्रीय महाधिवेशनमा भाग लिनको लागि पठाउनको लागि यहाँहरूको निकै ठूलो हात रहने हुनाले गर्दा सबै प्रतिनिधिज्यूहरूले हिजो गीत गाएर रामेछापको एउटा शान बनाइरहेको व्यक्तित्व आज तपाईँको नेपाली कांग्रेसमा आएर राजनीतिमा आएर हरेक जनताको दुःख र सुखमा मलमपट्टी लगाम भनेर यहाँहरूसँगै हिँडौं भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु। यो जोस र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील बनाउनेछ, अझ जोसिलो बनाउनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। सम्पूर्ण म भन्दा सिनियर नेताज्यू तथा नव युवा साथीहरूले मलाई साथ र सपोर्ट गरेर यो अभियान मलाई पक्कै पनि सफल बनाएर केन्द्रीय महाधिवेशन जिताइदिनु हुनेछ भन्ने आशा र अपेक्षा गर्दै सम्पूर्णलाई म भोटको अपील गर्न चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल।
1: रंगबहार रंगबहार
2: वर्ष संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
1: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
2: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
1: वर्ष पेंट।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
4: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0848541106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845410043, 98563022।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसरा मास्कुटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपायबारे तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी मनिष अधिकारीबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका दुईजना सहायक रथीलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच असोज 6 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले सहायक रथी श्री शुभेन्द्र सिंह महत र सहायक रथी श्री प्रकाश थापालाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी श्री मदनजंग राणा र प्राविधिक महासेनानी श्री भरतलाल श्रेष्ठलाई समेत दर्जानी चिन्ह प्रदान गर्नुभयो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका नवौं ब्याचका नवदीक्षित चिकित्सकहरूलाई असोज 8 गते प्रमाणपत्र वितरण गर्नुभएको छ। उहाँले शैक्षिक सत्र 2076-77 सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस उत्तीर्ण गरी इन्टर्नशीप पूरा गरेका 85 जना चिकित्सकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको हो। सो अवसरमा प्रधान सेनापतिले दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभई स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र समग्रमा मानव सेवामा समर्पित हुन सुझाव दिनुभयो। नेपाली सेनाले स्वास्थ्य शिक्षा मार्फत स्वास्थ्य सेवामा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ 2068 सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म 944 जना चिकित्सकहरू दीक्षित भइसकेका छन्। नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूसहित 22 स्थानमा सञ्चालित सैन्य आधार तालिम असोज 9 गते सम्पन्न भएको छ। 9 महिना अवधिको उक्त तालिमबाट 2502 जना पुरूष तथा 466 जना महिला गरी 2968 जना सैन्य दीक्षित भएका छन्। तालिम समापनको अवसरमा आयोजित छुट्टा छुट्टी कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाच प्रदर्शन गरेका थिए। सो क्रममा नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुलीमा सञ्चालित तालिमको काठमाडौँको छाउनी स्थित नम्बर 16 बाहिनी अड्डामा सम्पन्न अन्तिम दलेल कवाज सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै नम्बर 2 सैन्य तालिम केन्द्र सैना महिनामा मध्यपश्चिम पृतनापति उपरथी श्री हिम्मत बहादुर विष्टले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै मोरङ स्थित पूर्वी पृतना तालिम शिक्षालयमा पूर्वी पृतनापति उपरथी श्री शक्तिजङ बस्नेतले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। सिन्धुली स्थित भवानी बक्स गढ़मा मध्य पूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै हेटौँडा स्थित गोरखबहादुरगढ़मा मध्य पृतनापति उपरथी श्री विष्णु कुमार खड्काले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पृतना तालिम शिक्षालयमा उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कैलाली स्थित देवीदलगढ़मा सुदूरपश्चिम पृतनापति उपरथी श्री पवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै थानकोट स्थित उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनापति उपरथी श्री द्रव्यराम भण्डारीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कठिन परिस्थितिमा पनि कर्तव्य पालना गर्न सक्ने दृढ इच्छा शक्ति, सहनशीलता, आत्मविश्वास र पेशागत रूपमा दक्ष सैनिक तयार गर्ने उद्देश्यले 2082 मंगिर 7 गतेबाट तालिम सञ्चालन गरिएको थियो। उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले असोज 6 गते पश्चिम एयरबेसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले ह्याङ्गर, स्टोर, हवाई साधन, जवान लाइनको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। निरीक्षणका दौरान बेसका प्रमुख पाइलट महासेनानी श्री प्रताप बहादुर बोहराले पश्चिम एयरबेसको वस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो। पश्चिम एयरबेसले असोज 8 गते दुईजना बिरामी महिलाको हवाई उद्धार गरेको छ। बेसले जलेर घाइते भएकी जुम्ला जिल्ला गुठीचौर गाउँपालिका 5 की 50 वर्षीया माया भण्डारीलाई उद्धार गरी नेपालगंज र जटिल प्रसूति समस्या परेकी रूकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका 1 की 33 वर्षीया मनिषा केसी रावललाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यसअघि बेसले जटिल प्रसूति समस्यामा परेकी बाजुरा जिल्ला गौमूल गाउँपालिका 5 की 26 वर्षीय मनिषा रोकायालाई असोज 6 गते हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। गोरखतलगढ़बाट खटिएको टोलीले नवलपरासी सुस्ता पश्चिम पाँच थारू टोलका स्थानीयलाई असोज दश गते सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ़ेर नवलपरासी सुस्ता पाँच थारू टोल डुबानमा परेपछि स्थानीयलाई उद्धार गरी सुस्ता गाउँपालिका पाँच बलिनगर स्थित बीपी माध्यमिक विद्यालयमा सारिएको हो। कालीप्रसादगढ़ इन्जिनियर्सबाट भदौ 27 असोज 7 गतेसम्म खटिएको टोलीले धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजारमा विरूद्ध भएको सड़क ब्लास्टिङ गरी खुलाएको छ। भदौ 14 गते त्रिशुली नदीमा पुनः आएको बाढ़ीले उक्त सड़क भाँसिएसँगै दुवैतर्फको सवारी साधनको आवत जावत ठप्प भएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
4: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
3: शैक्षिक सत्र 2082 कक्षा 4 12 उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
4: निवेदन दिने मिति र स्थान
3: असोज 31 गतेसम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
4: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
3: आवश्यक कागजातहरू
4: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिश पत्र
3: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्ग पत्रको प्रतिलिपि
4: जन्मदर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि
3: सैनिक परिचय पत्रको प्रतिलिपि
4: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
3: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
4: पेन्सन पट्टाको प्रतिलिपि
3: नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
4: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
3: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-5979570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोरखापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय सम्बन्धी रेडियो सामग्री।
5: नेपालको भूगोल जति विविध छ, यहाँको प्राकृतिक परिवेश र जैविक विविधता पनि त्यत्तिकै समृद्ध छ। तर यही विविधताभित्रको समृद्धिमा जोखिमहरू पनि उत्तिकै छन्। यस्तै एउटा जोखिम हो सर्पदंश। सर्पदंशलाई जनबोलीमा सर्पले टोक्यो, साँपले डस्यो, मैथिली र भोजपुरी भाषामा साँप काटलक वा साँपले काट्यो भन्ने गरिन्छ। यस्तै कतै कतै नाग लाग्या, नागले छोएको वा सर्पले खाएको भन्ने चलन पनि छ।
6: जमिन मुनि वा सुरक्षित स्थानमा लुकेर बसेका सर्पहरू खास गरी गर्मी बढेपछि र वर्षायाम शुरू भएसँगै आहारा, पानी र अनुकूल वासस्थानको खोजीमा बाहिर निस्कन्छन् र मान्छेलाई डस्न सक्छन्। सर्पदंशका घटनाहरू तराई र भित्री मधेसमा 12 महिना हुने गर्दछ। त्यसैले नेपालमा सर्पदंश अझै पनि जनस्वास्थ्यको एक चुनौती बन्दै आएको छ। यही चुनौतीलाई न्यूनीकरण गर्न नेपाली सेनाले देशका विभिन्न 21 स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत वर्षै नै हजारौं नागरिकको उपचार गर्दै आइरहेको छ। सैनिक युनिटहरूबाट प्राप्त विवरण अनुसार पछिल्लो एक वर्षमा सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूबाट 9634 जनाले उपचार पाएका छन्।
5: श्रोता, यसै पृष्ठभूमिमा आज हामी नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
6: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
7: किनेर विषालु सापले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त. सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई.
8: मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो. म त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी छोरायो अनि राम्रो लाग्यो.
9: काली रोडको हाम्रो टेक्निसियनहरूले त्यहाँ सेवा सुविधा दिइराख्नु भएको छ. कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँ एउटा केन्द्र चाहिँ बनेको छ. नेपाली सेनाको सहयोगबाट यतिजनाको ज्यान जोगिरहेको रहेछ, हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न भयो.
5: सर्पदंशको उच्च जोखिममा रहेका तराई र भित्री मधेसमा स्थानीय निकाय तथा समुदायसँग समन्वय र सहकार्य गरी नेपाली सेनाले सर्पदंश उपचार गरिरहेको छ, जसमध्ये झण्डै 25 वर्षदेखि नेपाली सेनाको सहयोगमा सिराहा, झापा र कपिलवस्तु स्थित सर्पदंश उपचार केन्द्र सञ्चालित छन् भने अन्य उपचार केन्द्र विभिन्न मितिमा स्थापना भई सेवा दिन थालेका हुन्. साउन 31 गतेसम्मको तथ्याङ्क अनुसार सैनिक सहयोग रहेका सर्पदंश उपचार केन्द्र मार्फत 1,40,175 जनालाई उपचार गरिएको छ. यो तथ्याङ्कले सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका र जनविश्वासलाई प्रस्ताएको छ. थोरी गाउँपालिका एक जानकी नगरकी हिरा श्रेष्ठ:
7: म त्यहाँ भैँसीलाई परल हाल्नु गएको कहाँ त्यही मुनि रहेछ, थाहै पाएन. चाप त किनेर त्यस्तो उपजन नजिकै भएर अब मर्न पाइन. विषालु सापले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त. त्यही भएर अब धेरै राम्रो छ त्यहाँ, सबै ठिकै छ अहिले त. धन्यवाद उहाँहरूलाई.
6: सैनिक सहयोगमा सञ्चालित उपचार केन्द्रहरूमा 24 घण्टा आपतकालीन सेवा र एन्टी स्नेक भेनम उपलब्ध हुने गरेका छन्। उपचार सेवासँगै नेपाली सेनाले सर्पको टोकाईबाट बस्ने उपाय, प्राथमिक उपचार र बिरामीलाई तुरन्त अस्पताल लैजान पर्ने आवश्यकता आदिबारे सचेतनामूलक अभियान समेत सञ्चालन गर्दै आइरहेको छ। यसै क्रममा मध्यपूर्वी पृतना अन्तर्गत सर्लाही, महोत्तरी, पर्सा, धनुषा, सप्तरी र सिराहा गरी विभिन्न स्थानमा 8 सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका छन्। सर्लाहीको लालबन्दी नगरपालिका एक नवलपुरमा 2068 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 8,874 जनाले उपचार पाएका छन्।
5: महोत्तरीको बर्दिवास नगरपालिका 3 गौरी डाँडामा 2071 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 32,451 जनाले र सप्तरीको खड़गपुर नगरपालिका 7 कल्याणपुरमा 2076 सालबाट सञ्चालित केन्द्रबाट 1,667 जनाले उपचार पाएका छन्। त्यस्तै पर्साको ठोरी गाउँपालिका 4 निर्मल बस्तीमा 2076 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 799 जनाले उपचार सेवा पाएका छन्। यस्ता कार्यले सर्पदंशको कारण हुने अकाल मृत्यु दरलाई घटाएको सेवाग्राहीको समेत विश्वास छ।
8: मेरो नाम चाहिँ दिनेश ठाकुर हो, घर चाहिँ देवकोटा टोल, जिल्ला धनुषा। मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो म। त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी छोरायो अनि राम्रो लाग्यो। मलाई 9 घण्टा त्यहाँ आर्मी क्याम्पमा राख्यो अनि नम्बरहरू दियो, केही भयो भने मलाई कल गर्नु। माछा मासु चाहिँ नखाने, अलिअलि थोरै पानी किने अनि थोरै खाने, त्यस्तो भनेको थियो। आर्मी क्याम्पमा जाँदाखेरि राम्ररीसित उपचार हुन्छ मान्छेलाई अनि बाँच्न सम्भावना पुरै हुन्छ आर्मी क्याम्पमा गयो भने।
6: मध्यपूर्वी पृतना अन्तर्गत धनुषा जिल्लामा मात्रै 2 सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। धनुषाको छिरेश्वरनाथ नगरपालिका 5 महेन्द्रनगरमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 1,481 जनाको र धनुषाधाम नगरपालिका 9 धारापानीमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 449 जनाको उपचार गरेको छ। यस्तै सिराहा जिल्लामा पनि 2 उपचार केन्द्र सञ्चालनमा छन्। नरहा गाउँपालिका 3 चोहरबामा 2058 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 4,783 जनाले र करजन्ना नगरपालिका 3 बन्दीपुरमा 2073 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 3,317 जनाले उपचार पाएका छन्। उपचार प्रक्रियाबारे जानकारी दिँदै सामुदायिक सर्पदंश उपचार केन्द्र चोहरबामा कार्यरत अमलदार हरि कार्की:
10: सर्पको उपचार गर्न आउने धेरै जस्तो बिरामीहरू सहरमा 30% जति चाहिँ पोइजन केसहरू आउँछ, यहाँ उहाँहरूलाई चाहिँ सम्झाउँछन्। बिस नलाग्ने साँपले टोक्यो भने त उनलाई सान्त्वना मात्रा दिएर राखेपछि उनीहरू बिरामी आत्तिन छोड्छ र पछि कम्तीमा उहाँहरूलाई 8 घण्टा राखेर त्यसपछि मात्रै उहाँहरूलाई चाहिँ पठाउने गरिन्छ। सम्झाइ बुझाइ गरेर इन्जेक्सनहरू लगाउँछ, टिटी इन्जेक्सनहरू लगाउनु पर्ने हुन्छ र अनि बिरामी आत्तियो भने सही अनुसार डक्टरहरूलाई एडभाइस गरेर जुन औषध दिनु भन्नुहुन्छ त्यो औषध दिइन्छ। हामी पोइजन स्नेकले टोकेर आएको बिरामीहरू आउँछ भने उनीहरूलाई चाहिँ साँपले टोकेर पोइजन स्टार हुन्छ। पोइजन स्टार हुने बित्तिकै अब डाक्टरसँग समन्वय हुन्छ हाम्रो, त्यही अनुसार हामीहरूले चाहिँ एन्टी स्नेक भेनम सेरम नै दिनुपर्ने हुन्छ।
5: सर्पदंशबाट अति प्रभावित क्षेत्र मध्ये पर्ने अर्को जिल्ला हुन् कञ्चनपुर र कैलाली। सुदूरपश्चिम पृतनाको जिम्मेवारी क्षेत्रमा पर्ने यी जिल्लामा समेत नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र सञ्चालित छन्। कञ्चनपुरमा 2071 सालदेखि र कैलालीमा 2072 सालदेखि सर्पदंश उपचार सेवा प्रदान गर्न थालिएको हो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 6 अर्जुनी स्थित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 1996 जनाको र कैलालीको गौरीगंगा नगरपालिका 8 स्थित बडैपुर सर्पदंश उपचार केन्द्रबाट 2536 जनाको उपचार गरिएको अभिलेख छ। स्थानीय निकाय, समुदाय र नेपाली सेनाको सहकार्यमा सञ्चालन भइरहेका यस्ता केन्द्रले सर्पदंश प्रभावित नागरिकलाई सहज उपचार सुविधा दिएको बडैपुर सर्पदंश उपचार केन्द्रका व्यवस्थापक रोहित प्रसाद भाटको भनाइ छ।
10: कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा हाम्रो यो सर्पदंश उपचार केन्द्र चाहिँ अवस्थित छ। काली रेखाको हाम्रो टेक्निसियनहरूले त्यहाँ सेवा सुविधा दिइराख्नु भएको छ। कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँ एउटा केन्द्र चाहिँ बनेको छ। नेपाली सेनाको सहयोगबाट यतिजनाको ज्यान जोगिरहेको हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न चाहिँ भयो। हाम्रो नगरपालिकासँग जोडिएका मान्छे पनि त्यति प्रादेशिक अस्पताल जान छोडेर यही बडैपुरको सर्वदंश उपचार केन्द्रमा सेवा लिन उहाँहरू आउनुहुन्छ कि उहाँलाई त्यो विश्वास छ। उहाँलाई के प्रभाव परिरहेको छ भने यहाँ गयो भने चाहिँ हामी चाहिँ राम्रो उपचार पाउँछौँ भन्ने प्रभाव परिरहेको छ। अहिले हामीले निशुल्क उपचार गरिराखेका छौँ, त्यसमा चाहिँ बिरामीहरूलाई पनि कुनै पनि चिन्ता नलाग्ने गरी हामीले उपचार गरिरहेको छौँ। त्यसमा सबैभन्दा ठुलो भूमिका भनेको नेपाली सेनाको नै हो, किनभने उहाँहरूले उपचार गर्ने हो, हामीले त सामान्य व्यवस्थापन गरेको नेपाली सेनालाई चाहिँ म एकदमै अन्तर हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आम नागरिकले पनि अहिले के बुझेको छ भने नेपाली सेनालाई धेरै सहयोग गरेको छ भन्ने चाहिँ बुझाए।
6: यस्तै उत्तर पश्चिम पृतना अन्तर्गत बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका 9 2075 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 269 जनाले उपचार पाएका छन्। सेनाको सहयोग बिना सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न असम्भव हुने स्थानीय जनप्रतिनिधिहरूको समेत बुझाइ छ।
11: शालिग्राम दाङी राप्ती सुनारी 8 वडा छ, पालिकाको लगानीबाट भवन बन्यो, तर त्यतिखेर स्वास्थ्य चाहिँ पालिकाको नभावनाले सेनाले चाहिँ सुरुवात गरिदिनु भयो होइन। अहिले पालिकाको स्वास्थ्य कर्मी एकजना र सेनाको बाट एकजना पालो पालो गरेर सञ्चालन भएको छ। सर्प पिची तपाईँको किराकाटीबाट टोक्नबाट जो मान्छेको मृत्यु हुन्थ्यो नि त्यो चाहिँ उपचार गरेर यहाँको एकदमै राहत भएको छ। त्यसले गर्दाखेरि सेनाको पनि राम्रो भूमिका छ। यो सर्वदंशलाई सेना भएन भने त्यति उपचार गर्न सकिन्न भन्ने धेरै रहेछ। बाँके बर्दिया दाङ सल्यानसम्मको मान्छेले उपचार पार्छ, वर्षेनी 2-4 मध्ये पनि अहिले त न्यूनीकरण भएको छ, केही भएको छैन।
5: मध्यपश्चिम पृतना अन्तर्गत प्युठान, दाङ, कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्ता पश्चिम गरी 4 जिल्लामा नेपाली सेनाको सहकार्यमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। प्युठानको स्वर्गद्वारी नगरपालिका 9 कछारमा 2080 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 377 जनाको र दाङको गढवा नगरपालिका 6 2077 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 1191 जनाको उपचार गरिएको छ। त्यस्तै नवलपरासीको त्रिवेणीमा 2068 सालदेखि स्थापित केन्द्रबाट हालसम्म 6453 जनाले उपचार पाएका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 2 गोरुसिङेमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत हालसम्म 25,000 जनाको उपचार गरिएको छ। उपचार अनुभव बारे सर्पदंश पीड़ित डोमकला भूषाल र रीता कुमाल।
12: हरले सर्पले टोकेको मलाई राति 10 आँगनमा आएको रहेछ, अनि मैले कुल्चेछु अनि त्यसले मलाई फर्केर टोक्यो। भोलिपल्ट बिहान यहाँबाट गाडी रिजर्भ गरेर कोपिल वस्तु गइयौ, औषधि उपचार गरेर घरमा आइपुग्यौँ। अहिले ठिकै छ, अब उपचार त राम्रो गर्नु नि रहेछ त्यहाँ राम्रो। अब आर्मी हस्पिटलको शाखा राम्रो उपचार गर्नुभयो, उहाँहरूलाई सबैलाई राम्रो होस् र सुख शान्ति रहनु होला। अब धन्यवाद छ मलाई बचाउनु भयो।
13: टोयलेट पछाडि त्यो टोयलेट सफा गर्न जानु पर्यो भनेर म चाहिँ ब्रुस तल झरेछर लिन गथेँ, अनि त्यही बेलामा टोकेँ। त्यसपछि अनि म चाहिँ सर्पदंशमा गएँ, पछि सरन पानी अनि त्यसमा औषधिहरू मिसाएर चढाइदिनु भएको, अनि आश्वासन दिनुभएको थियो नडराउनुहोस् डराउनु हुँदैन ठिक हुन्छ भन्नु। त्यहाँ चाहिँ हाम्रो सुकुम श्रीमानले पहिला पनि एकजनालाई लगाउनु भएको थियो चाहिँ, अहिले सैनिकले बनाउनु भएको छ अरे नयाँ खोल्नु भएको छ गढवामा भनेर जानकारी चाहिँ थियो, उहाँले नै मलाई लड जानुभएको। उहाँहरूलाई धेरै धेरै धन्यवाद, आगामी दिनमा पनि यसरी नै अगाडि बढाउनु होला, सर्पदंशबाट कोही पनि मान्छेहरू टाढा गएर अकालमै मृत्यु नहोस् भन्न चाहन्छु।
6: श्रोता, अब कुरा गरौं पूर्वी पृथना अन्तर्गत सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रहरूको। यस पृथना अन्तर्गत मोरङ, सुनसरी, उदयपुर र झापा गरी चार जिल्लामा सर्पदंश उपचार केन्द्र रहेका छन्। उदयपुर जिल्लामा 2071 सालदेखि दुईवटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। कटारी नगरपालिका एक बेलस्रोत स्थित केन्द्रबाट हालसम्म 1770 जनाको र त्रियुगा नगरपालिका एक भुल्के स्थित केन्द्रबाट 5073 जनाको उपचार गरिएको छ। यस्तै झापाको मेचीनगर नगरपालिका 13 चार आली ब्यारेकमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 22,264 जनाको उपचार गरिएको छ। सीमावर्ती क्षेत्रमा रहेका सर्पदंश उपचार केन्द्रबाट भारतीय नागरिकले समेत उपचार सेवा लिँदै आइरहेका छन्। यसले नेपालमा रहेका सर्पदंश उपचार केन्द्र तथा नेपाली सेनाप्रतिको विश्वासलाई उजागर गरेको ठान्नुहुन्छ झापा जिल्ला मेचीनगर नगरपालिका 13 अध्यक्ष दुर्गा प्रसाद भट्टराई।
14: 82 सालको साल मसान्तसम्म 22,283 जनाको उपचार भएको थियो। हरेक भन्ने जातको सर्पले डसेका मानिसहरू आउनुहुन्छ। त्यसपछि छिमेकी देश भारतको दार्जिलिङ जिल्लाको भनौँ न सिलगढी तपाईँको मिरिक र यता दक्षिणतर्फ बिहारसम्मको हाम्रो भागाडुगा भन्नेतिरसम्म पनि बिरामीहरू आउनुहुन्छ। अब आउँदाको फाइदा भनेको चाहिँ उहाँहरू सरल र सुविधासँगले आउँछ, साधनमा आउँदा अलिक केही पीड़ा भए पनि यहाँ आइपुगिसकेपछि सहज ढंगले उपचार नेपाली सेनाका प्राविधिकहरूबाट तत्काल उपचार हुन्छ। जाँदाखेरि डाइरेक्ट कहीँ कसैलाई नबक्साइकन डाइरेक्ट जान सक्नुहुन्छ, पुलिसै घण्टा खुला रहन्छ, त्यहाँ नेपाली सेनाका प्राविधिक टोली हुनुहुन्छ, सेवाग्राहीहरू सन्तुष्टि भएको हामीले पाएका छौँ, सुनेका छौँ।
5: सेनाको सहयोग रहेका उपचार केन्द्रहरूले सर्पदंश उपचारलाई प्रभावकारी बनाएका छन्। यसैको अर्को उदाहरण हो 2069 सालमा स्थापित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 4 स्थित सर्पदंश उपचार केन्द्र। सो केन्द्रले हालसम्म 18,878 जनाको उपचार गरिसकेको छ। यस्तै मोरङ जिल्ला स्थित पूर्वी पृतना तालिम शिक्षालय लेटाङको नम्बर 1 गेटमा 2081 साल र नम्बर 2 गेटमा 2067 सालमा स्थापना भएको उपचार केन्द्रबाट हालसम्म 547 जनाको उपचार गरिएको छ। सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रले नागरिकको विश्वास जितेका छन्।
15: धनदीप राय बडा क्षेत्र नगरपालिका एक सुनसरी सर्पदंश उपचारको लागि राम्रो भइरहेछ, हामीलाई सहज भइरहेछ। म मात्रै नभएर अरू हाम्रो स्थानीय छरछिमेकहरू पनि सर्पले टोकेकोमा चाहिँ त्यही नै हामीले उपचार गरिरहेका छौँ। धेरै राम्रो छ, धेरै सहज, अरू हस्पिटलहरू भन्दा सहज छ, राम्रो छ। नेपाली सेनालाई धेरै धेरै धन्यवाद। अब आगामी दिनमा अझै राम्रो सहज होस् हामी स्थानीयलाई।
6: नेपाली सेनाले सर्पदंश उपचार सेवा मात्र प्रदान गरिरहेको छैन, समुदाय स्तरमा पुगेर सर्पदंश सम्बन्धी सचेतना कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी देशका विभिन्न स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र रहेका युनिटहरूले सचेतनामूलक कक्षालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएका छन्। कालीध्वज गणका गणपति प्रमुख सेनानी श्री उमेश खड्का।
16: सर्लाही जिल्लामा अब यो 2068 सालबाट नेपाली सेनाले सर्पदंश सेवा शुरू गरेको थियो र स्थापनादेखि नै नेपाली सेनाले जिल्लामा हुने गरेका विभिन्न सर्पदंशका घटनाहरूमा जनताहरूलाई सचेतना जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पेट्रोलहरू जाँदाखेरि एलआरपी एमआरपी जाँदाखेरि स्थानीय बासिन्दाहरूलाई समावेश गरी कक्षाहरू सञ्चालन गर्ने, सर्पदंशबाट बस्ने उपायहरू, सर्पहरू चिन्ने तरिकाहरू बारेमा जानकारी दिने कामहरू चाहिँ हाम्रो नेपाली सेनाका जवानहरूले गर्ने गरेका छन् भने हाल अहिले यो सर्पदंशको यो जुन हाम्रो जिल्लामा भएको सर्पदंशको फेसबुक प्रोफाइल अकाउन्ट पनि छ, यहाँ पनि सर्पदंश बारेमा, सर्पको बारेमा जानकारीमूलक भिडियो सन्देश तथा अन्य विभिन्न सन्देशमूलक जानकारीहरू अपलोड गरेर जनताहरूलाई चाहिँ सचेत गराउने कामहरू भइरहेको छ। यो बाहेक सर्पदंशबाट चाहिँ बिरामी परेर आउने स्थानीय बासिन्दाहरूलाई हाम्रो जवानहरूले 24 घण्टा सेवा प्रदान गर्ने गरेका छन्।
5: नेपालमा पाइने करिब 90 प्रजातिका सर्पहरू मध्ये 20 प्रजातिका सर्प विषालु छन्। पहाड़ी क्षेत्रको तुलनामा तराईमा अत्याधिक विषालु सर्पको जोखिम बढ़ी छ। त्यसैले सर्पदंश उपचार केन्द्रहरू पनि तराई क्षेत्रमै बढ़ी छन्। सर्पदंश भइहालेमा के गर्ने त? नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मका प्राविधिक सहसेनानी डाक्टर श्री सुमन बस्नेत।
16: जो घाइते हो उसलाई सबैभन्दा पहिला चाहिँ रिअसरेन्ज गर्नु पर्यो, त्यसपछि चाहिँ तुरन्त अस्पताल लिएर जानु पर्यो क्या, त्यो ठाउँलाई इमोबिलाइज गरेर, जुन ठाउँ जस्तै हातमा टोकेको हो भने केही कुराले अड्याएर हातलाई चाहिँ हलचल हुन नदिने गरी, वा खुट्टामा टोकेको छ भने खुट्टालाई चाहिँ अस्पताल वा सर्पदंशसम्म पुग्ने बेलासम्ममा चाहिँ हलचल नहुने गरी त्यसलाई चाहिँ इमोबिलाइज गर्नुपर्छ। त्यो हुँदाखेरि चाहिँ हाम्रो रक्त संचारमा चाहिँ यो विषहरू गइसकेको हुँदैन, जान पाउँदैन, त्यसलाई टर्निकेट लाउने भनेर भन्छ। त्यो टर्निकेट चाहिँ लाउन हुँदैन, सर्पले टोकेको ठाउँमा चाहिँ टोकेको ठाउँभन्दा माथि चाहिँ टर्निकेटहरू चाहिँ बाँध्न हुँदैन। यस्तो गर्दाखेरि झन् रक्त संचार नै प्रभाव पूर्ण रूपमा बन्द हुने, विषहरू तल नै अकुमुलेट भएर बस्ने, पछि झन् त्यो त्यहाँ रहेका तन्तुहरू चाहिँ मरिसके त्यसले झन् नराम्रो असर गर्ने भएको कारणले गर्दाखेरि चाहिँ टर्निकेटहरू चाहिँ युज गर्न हुँदैन। हल्का नरम खालले ब्यान्डेजहरू लाएर वा काम्रोहरू भन्छ स्ल्याबहरू लाएर इमोबिलाइज गरेर चाहिँ नजिकको अस्पताल वा सर्वदंश केन्द्रहरूमा चाहिँ लान सकिन्छ।
6: श्रोता, सर्पदंश उपचारमा नेपाली सेनाको योगदानको कुरा गरिरहँदा सर्पदंशबाट बस्ने उपायबारे समेत चर्चा गर्नु सान्दर्भिक हुनेछ। त्यसो त नेपाल सरकारले सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 नै तयार गरेको छ भने उक्त कार्ययोजनामा उपचारसँगै सचेतना पक्षलाई जोड़ दिँदै सर्पदंशबाट बस्ने उपायहरूबारे पनि उल्लेख छ। कार्ययोजनामा उल्लेख भए अनुसार
5: सर्पदंशबाट बस्न अपनाउनु पर्ने मुख्य सन्देशहरू:
17: सर्पको टोकाईबाट कसरी बस्ने,
5: आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्ने,
17: झाडी खेत वा अध्ययारो ठाउँमा हिँड्दा जुत्ता बुट हातमा पन्जा र शरीर पूरा ढाक्ने कपडा लगाउने,
5: रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने,
17: ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अपनाउने,
5: घर वरपर झाडी काठको थुप्रो र फोहोर नराख्ने, जमिनका पुवालहरू भए पुर्ने,
17: सम्भव भएसम्म भुइँमा नसुत्ने, सुत्दा झुल लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने,
5: सुत्नु अघि ओढ्ने ओछ्याउने लत्ता कपडा बेड सिरक तन्ना सिरानी इत्यादि टकटकाएर सर्प भए नभएको यकिन गरेर मात्र सुत्ने,
17: रुख अथवा जमिनमा भएका पुवालहरूमा अनावश्यक रूपमा हात नछिराउने,
5: भ्यागुता मुसा छेपारो आदि सर्पका आहार हुन्, तिनलाई सकेसम्म घरभित्र बस्न नदिने,
17: बाल बालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउने,
5: नजिकको सर्पदंश उपचार केन्द्रबारे जानकारी राखिराख्ने,
17: सर्पले टोकेमा के गर्ने के नगर्ने,
5: छिटो भन्दा छिटो नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
17: नआतिने शान्त रहने, टोकेको अंगलाई अनावश्यक रूपमा नचलाउने,
5: टोकेको ठाउँमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने,
17: मुखले चुसेर विष निकालेर फाल्न प्रयास नगर्ने,
5: घडी चुरा औठी पेटी र पाउजु जस्ता चिजहरू खोल्ने खोलिदिने,
17: धामी झाँक्री विष सोच्ने कालो ढुङ्गातिर लागेर समय नगुमाउने,
5: घाउमा कुनै पनि प्रकारको जडीबुटी बरफ तथा औषधिको प्रयोग नगर्ने,
17: चिकित्सकको सल्लाह बाहेक केही नखाने नपिउने,
5: विष नफैलियोस् भनेर टोकेको भाग भन्दा माथि कसेर नबाध्ने, टोकेको ठाउँ स्थिर राख्ने,
17: सर्प देखिएमा के गर्ने,
5: आतंकित वा उत्तेजित भई बिस्तारै टाढा हट्ने,
17: सर्पलाई ढुङ्गाले हान्ने वा मार्ने प्रयास नगर्ने,
5: घरभित्र सर्प देखिएर उद्धार गर्नु परे सुरक्षा निकाय वन तथा संरक्षण कर्मी उद्धार कर्मी वा स्थानीय तहलाई खबर गर्ने। यो सन्देशले सर्पदंशको जोखिम न्यूनीकरणका लागि उपचारसँगै सचेतना र सजगतालाई समेत जोड़ दिएको छ। त्यसैले सर्पदंशको जोखिमबाट जोगिनका लागि तपाई हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुनेछ।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुवेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार धनसरामासकोटी पनि बिदा हुन्छु। नमस्ते।
18: रंगबहार रंगबहार
19: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
18: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
19: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
18: बर्जर पेंट।

0: अहिले साँझको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेन्स।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
5: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्लाभरि।
5: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
5: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
5: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
4: स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि।
5: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
5: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
4: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
5: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
4: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
5: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
4: जौ फापर सिलाम कोदो चिनो कागुलो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
5: मौरी पालन व्यवसाय र मह प्रशोधन।
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
4: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
5: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
4: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
4: फलफूल प्रशोधन र बजारीकरण।
5: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
4: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
5: प्राङ्गारिक कृषि वस्तु निर्यात
4: जैविक विषादी, प्राङ्गरिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
4: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: हे माता मेरो छोरालाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
5: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
4: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
5: त्यसो भए ध्यान दिएर सुन्ने
6: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
5: सुन्नु भए त
4: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल
7: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848400114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
8: हजुरको रेडियो 102.1 MHz
9: 90 MW विद्युत प्रसारण अवरुद्ध
10: यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 MW उत्पादन अवरूद्ध भएको छ
9: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू 13 सम्ममा सम्पन्न हुने

0: 13 सबै 165 निर्वाचन क्षेत्रमै पत्नी सभा क्षेत्रमै तपाईँको एक माझी पत्नीको निर्वाचन भइसकेको हुन्छ।
1: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम बढ्दै विपदपछिको पुनस्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको सांसदहरूको भनाई। प्रधानमन्त्रीको महातत्वमा बलियो संयन्त्र बने मात्र विपदमा संयोजनकारी कार्य हुने।
2: गृह मन्त्रालयका अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि।
1: र जापानमा जारी 20 एसियन प्रतियोगिताको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: बसाईसराई आफैमा नकारात्मक होइन, यो अवसर र विकासको खोजीसँग जोड़िएको सामाजिक प्रक्रिया पनि हो। तर गाउँबाट शहरतर्फको एकतर्फी प्रवाहले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र जनसांख्यिक सन्तुलनलाई कमजोर बनाएको छ। अझ डोजरे विकासले, बाढ़ी र पहिरोको चपेटाले असुरक्षित भएपछि पहाड़ छोड्नेको संख्या बढ़दो छ। यस्तो बसाईसराईले गाउँलाई समृद्ध र शहरलाई बस्न योग्य दुवै बन्न दिँदैन। अब खबर सन्तोष गन्धर्वबाट।
4: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 119,392 जनावरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढ़ेर 210,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 223,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढ़ी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ़नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयमा उपचार तथा रेबिज विरूद्धको खोप लगाउनु महत्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप वास्तोलाले सीआईएनसँग बताउनुभयो।
5: एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, संचार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा। अर्को कुरा चाहिँ हामी अहिले पछि छलफल गरौँला होइन, एउटा अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ, त्यो भनेको चाहिँ हाम्रो कम्युनिटीमा भएका कुकुरहरू हामीले होइन भन्दाखेरि स्टे डग भन्छौँ, तर अहिलेको परिप्रेक्ष्यमा हामी रेस्पेक्ट होइन कम्युनिटी डग भन्छौँ, र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो, अन्य व्यक्तिहरूको संसर्गमा आयो भने जुन अघि मेमले भन्दा चेन हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न
6: सकिन्छ। यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै, जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ कति छिटो?
5: एकदम ट्रिकी क्वेसन छ यसलाई। के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नै पर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
6: तत्कालै
5: तपाईँको समुदायका मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
4: विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ीपछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अखोराब नेपालले काठमाडौँमा आज आयोजना गरेको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी

0: प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका कानूनहरू बनाउनु पर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन्। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमाले सांसद पद्मा अर्यालले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको बताउनुभयो।
1: कानून भनेर त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो। अहिलेको पुनर्स्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रातो टाससित त निर्देशिकाले पनि काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको पुनर्स्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून छ। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गर्यो अहिले हामीले भनिरहेछौँ।
0: जल विज्ञान तथा जलस्रोत केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय पोर्टुगल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम प्रष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय पोर्टुगल बनाउनु पर्ने धारणा राख्नुभयो।
2: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौ होइन। एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौं अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौं। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भल्नरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
0: कार्यक्रममा राष्ट्रिय प्रकोप सञ्जालका अध्यक्ष सूर्य बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्ति परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा हुनुपर्ने बताउनुभयो।
3: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्यससँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि, हामीले त अझ के हुने, त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
0: यसैबीच लगातारको अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि करिब विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता छन्। तर विज्ञहरूका अनुसार बाढ़ी पहिरोको तीव्रता र क्षतिको अवस्था हेर्दा मानवीय क्षति झन ठूलो हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ। समयमै गरेको मौसम पूर्वानुमान, पूर्व सूचना र उद्धारका कारण ठूलो संख्यामा मानिसहरू सुरक्षित हुन नसकेको विज्ञहरूले दावी गर्दै आएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी पहिरोबाट 419 परिवारका 1451 जना विस्थापित भएका छन्। बागलुङ, पर्वत, म्याग्दी, नवलप्रासी पूर्व लगायतका जिल्लामा घर, सड़क र पुलमा ठूलो क्षति पुगेको छ। बागलुङमा मात्र 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। नवलप्रासी पूर्वमा डुबानका कारण 613 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यता 3 दिन परेको अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण कुस्मा, दाना, त्रिशुली, मर्स्याङदी, सितीमादी, कालीगण्डकी तथा समुद्रटार लगायतका क्षेत्रमा गरी कुल 1,292 मेगावाट क्षमताका जलविद्युत आयोजनामा प्रभाव परेको छ। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानाकुस्मा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हाल 7 वटा जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध भएको बताउनुभयो।
4: असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोका कारण प्रसारण, वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1,000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
0: त्यस्तै भदौ 10 गते भोटिकोशी र त्रिशुली नदीको बाढ़ीले माथिल्लो त्रिशुली 3B 220 केभी हबमा क्षति पुगेको छ। त्यस्तै विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावाट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरिएको छ। कांग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन शुरू भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढ़ीका कारण धेरै जस्तो जिल्लामा अधिवेशन हुन सकेको छैन। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग भन्नुभयो,
5: अन्तर्गत प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन 10 गतेदेखि 13 गतेको अवधिभित्रमा सबै 165 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5 भ्यालीमा काठमाडौँ 5 ललितपुर 3 ललितपुर 1 को निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मत परिणाम अथवा निर्वाचन परिणाम आउन सुरु भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवत आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै प्रतिनिधि सभा क्षेत्रमै तपाईँको माझी प्रतिनिधिको निर्वाचन भइसकेको हुन्छ।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकारी सहित वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग व्हाट्सएप मार्फत कुराकानी गरी घुस रकम माग गरेको आरोप लागेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल बिहान 6:45 शुरू हुनेछ, तर खेल समय शुरू हुनु पूर्व उच्च वर्षाको सम्भावना रहेको समय जनाइएको छ। जापानको आइची निसनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको छ। वर्षाले खेल नै रद्द हुने सम्भावना बढ़ेको छ भने खेल हुने भनिएको अधिकांश क्षेत्रमा करिब 80-90% वर्षाको सम्भावना रहेको देखाइएको छ। यसैबीच नेपाली क्रिकेट टोली हङकङ सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज सार्वजनिक गरेको टीमको सूचीमा नेपालको नाम परेको छैन।
6: सन्तोष गन्धर्व धुन्चेर स्याप्रुबेसी जोड्ने पुल छिट्टै बन्दै
7: धुन्चेर स्याप्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौं।
6: बाढ़ी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली भोटेकोशी बाढ़ीपछि आपतकालीन छुट्टै कानूनको आवश्यकता महसुस विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं,
6: हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: प्याजको बिरता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल बाढ़ीले बगाउँदा रसुवाको आमा छोदिङमो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम कहिलेबाट शुरू हुन्छ भनेर सोधेका छौं।
7: धुन्चे र स्याफ्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन टुइनर

0: राखेका छौँ, त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट सुरु गर्छौँ। बेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिलेलाई राख्ने भन्ने हाम्रो प्लान छ। पूर्वाधार मन्त्रालयबाट आउनुभएका, सम्बद्ध निकायबाट आउनुभएका प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ
1: टोक्न साथ रेबिज विरूद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन्। अनि कुकुरले गाई वस्तुलाई टोक्यो भने चाहिँ के गर्ने? पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ,
2: तपाईँ यदि बाढ़ी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढ़ीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ। उनीहरू खानाको खोजीमा, आवासको खोजीमा जंगलतिर भौतारिरहेको अवस्था छ, जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। यदि तपाईँलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरूद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ। यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौं भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर पालुवा जनावरहरू, गाई भैँसी, भेडा बाख्राहरूलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरूद्धको सुई निशुल्क लगाउनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु।
1: कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरूद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ। गत भदौ 10 गते बाढ़ी आउँदा नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाण्डुमा थियो। बाढ़ीले घरमा चाहिँ क्षति गर्यो। यो बाढ़ीको सिकाइ पनि अघिल्लो पटकको भन्दा फरक छ।
3: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौं, जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन। परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो त्यो आफ्नामा छ। तथापि यहाँ बस्ने हामी सबै पीड़ित छौँ, सबै मर्माहत छौँ। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यहीँ हुने, बजार त्यहीँ बस्ने भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ नि अब कुन जिल्लामा चाहिँ नि अब बाढी पहिरो पर्ने, कहिले कुन जिल्लामा बाढी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलेसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सड़कको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला। पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन। अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सड़क सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
1: नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठ रसुवा भोटेकोसी बाढी पछिको अनुभव सुनाउँदै, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोसी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको कुरा,
5: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून, जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ।
4: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
7: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
6: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
7: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
6: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
7: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
8: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
7: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
1: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
9: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब भोटेकोशी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको प्रसंग। 1,000 भन्दा बढ़ीको मृत्यु भइसकेको रसुवाको भोटेकोशी बाढ़ीको कारण परेका प्रभावहरू अनगिन्ती छन्। त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन। बाढ़ीपछिको उद्धार अनुभव, आवश्यक कानून र अप्नाउनु पर्ने सावधानीका बारेमा सांसद श्रीराम नेउपानेसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
11: भूकम्प पनि हुन्छ, कोविड पनि भूकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आगलागी पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ, त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि, अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
12: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेका छ, चीनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि, त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले।
11: तपाईँको पार्टी भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौ र त्यसलाई हामी इस्ट्याब्लिसै गर्छौ, त्यसमा कुनै शंकै छैन, त्यसमा हामी प्रतिबद्ध छौं, त्यो गर्छौ। अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई सम्बन्धित निकायमा ल्याउँदै गर्दा, त्यसलाई रियलाइज गर्दै गर्दा, अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ। अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा, अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ। 2,000 भन्दा बढी हिमतालहरू भएको नेपाल हो। अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन्, विशाल हिम श्रृङ्खला छ। अनि त्यसपछि त्यो हिमतालहरू 2,000 भन्दा बढी मध्ये 47 हिमतालहरू जोखिम को अवस्थामा छन् भनेर इसी मोडको 2020 होला सायद स्टडीले बताएको छ। तर अब के हुनु पर्यो भने, अब त्यसलाई अपडेट गर्नु पर्यो। 6 वर्ष अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन, तिनीहरूको स्थिति के छ, त्यहाँको भौगोलिक अवस्था, सेन्सिङ सिस्टम, नेभिगेसन सिस्टम, अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढ़ी जोखिमपूर्ण छन्
5: त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटे कोशीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ। कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ। जलविद्युत आयोजनाहरूको त मैले पटक पटक
12: भन्छु, त्यो आयोजनामा यो हाम्रो नागडुङ्गा सुरुङ मार्गको विषयमा तपाईँले पनि धेरै ठाउँमा लेखेको पनि हामीले हेर्यौँ होइन, कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
5: यो विषयमा
12: हामीले के कुरा सुधार गर्नुपर्छ,
5: उहाँले पनि उठाउनु भएको थियो। मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनुभयो भने माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले झन् पानी त्यो बढी असर गर्यो भन्ने, त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ।
4: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। लगातारको अविरल वर्षापछि आएको बाढ़ी, पहिरो र डुबानका कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता छन्। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढ़ी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
2: धन्यवाद। यो महत्वपूर्ण तपाईँको यो CIN रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
1: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढ़ी समय बित्यो भोटेकोशी बाढ़ी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढ़ी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेका छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
2: धन्यवाद लिलजी, यो एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेको जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाय पशु सबै छैन,
1: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
2: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठूलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त, तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारीको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन, अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइराखेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खुल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ, जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
1: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौं व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविकता के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न 3-4 यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर दिख्यो त्यस्तो व्यक्तिमा अलि फरक प्रकारको हुन्छ मानसिक असर।
2: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालिएका मान्छे पनि त्यहाँ छन्, अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ तर पनि असाध्यै धेरै डराउने, आत्तिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि परिवार, सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र केही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो त्यो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको अनि सायद त्यो भान्जी या को छन् त्यहाँ तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्थामा भेटिनु भएको थियो कि त्यहाँ को संस्थाका थिए तर उनीहरूले त्यसलाई वास्तव गरिरहेको थिएन पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तै छ भने चाहिँ ल त्यसरी अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा त्यहीँ उपचार गराइराख्नु भएको छ
3: भनेको चोट अनुसारको प्रभाव कम बेसी
2: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठूलो वज्रपात भयो
3: भनेको झन् थप्ने बढ्ने बढ्ने
2: अब निको हुन लाग्यो भने झन् बल्झिने भयो कि अब झन् दोहोरिने भयो अब किनभने यो त असह्य आघात हो नि त ठूलो साइकोलोजिकल ट्रमा हो त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छेको जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ
3: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो यो खिच्न किन आएको भन्ने जस्तो त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौं सामाजिक सञ्जालमा त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ
2: यस्तो हुन्छ है अलिकति हामीले मिडियाका साथीहरूलाई पनि म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु यो असाध्यै सेन्सिटिभ अवस्था हो कि यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनुपर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउझ्याउ र हल्ला गरिदिने मान्छे होइन कि शान्तसँग बसिदिने उसैसँग रहने उसलाई जानकारी चाहियो ठिक्क जानकारी दिने र कम्ती उसले थाहा

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: केशव अधिकारीज्यू म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: यो कति सस्तो गिरफ्तारी हुन थालो। दुर्गा प्रसाई पक्राउ छुट्नु पक्रिनु छुट्नु रोटे बिङ हुन्छ नि,
2: हजुर,
1: त्यस्तो किन हुन्छ पूर्व डीआई साहब? यो के भएको हो
2: भोपालजी? यो पछिल्लो प्रकरणको बारेमा भन्नुपर्दा दुर्गाजीलाई विद्युतीय कारोबार ऐन सम्बन्धी कसुरमा फेरि पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
1: हजुर।
2: प्रहरीको आफ्नो जाहेरी सम्भवतः होइन।
1: हजुर।
2: छोराको सबसँग सांसद पद साटेको भन्ने केही दिन अगाडि दुर्गाजीको अभिव्यक्ति सोसियल मिडियामा मैले पनि सुनेको थिएँ। त्यो बेलामा उहाँको त्यो अभिव्यक्तिलाई लिएर रचना खतिवडाजी जेएनयू सहित विद्यार्थी त्यो बाबुको आमा चाहिँ नि संसदमा उहाँले आफ्नो त्यो अभिव्यक्ति लक्षित चाहिँ नि भावना व्यक्त गर्दै रोएको हामीले सबैले सुनेकै हो, देखेकै हो। त्यही कसुरमा अहिले उहाँलाई फेरि साइबर सम्बन्धी कारोबार एनको कसुरमा गिरफ्तार गरेको छ। अब भोपालजीलाई म एउटा उहाँको हकमा दुर्गाजीको हकमा जुन यहाँले पहिले नै प्रश्न चाहिँ नि राख्नुभयो, छुट्ने पक्राउ पर्ने नेपाल प्रहरी साइबर ब्युरोले होइन, खास गरेर नेपाल प्रहरी मातहतको साइबर ब्युरोले प्रचलित कानूनको दफा उपदफा माथि टेकेर व्यक्तिले गरेको कसुरको आधारमा तपाईँको प्रहरी प्रतिवेदन तयार पार्छ हो, त्यो माथि टेकेर सरकारी वकिलले अभियोजन लाउँछ। प्रहरीले धेरै पटक, म पनि सर्भिसमै रहँदा 2063 को विद्युतीय कारोबार ऐनले अब समग्रमा यो परिभाषालाई देख्दैन है, यो परिभाषाको दायरा अब फराकिलो भइसक्यो। साइबर कसुर के हो, यसमा कुन कसुरमा कति सजाय हुनुपर्ने हो, यो सजायको मात्रा पनि एकदमै हल्का भयो। त्यसले गर्दा अब यो दायरालाई समाउनको लागि के गरे बापत कुन कुरालाई साइबर अपराध मानिने, यो चाहिँ रिभिजिट हुनु पर्यो अब युएनमा भनेर प्रहरीले धेरै पटक हेडक्वार्टरले पनि आवाज उठाएको कुरो हामी सबैलाई थाहा छ होइन। प्रहरीले त जाहेरीको आधारमा चाहिँ नि व्यक्तिलाई समाउने हो र समाइसकेपछि उसको कसुरको मात्रा खुलाएर प्रहरीले तपाईँको प्रतिवेदन अगाडि बढाउने हो। यो त अब सजाय के दिने, कानूनमाथि टेकेर, त्यो त सम्बन्धित चाहिँ
1: नि प्रहरीको एक खालको कानून कार्यान्वयन गर्ने निकाय, यसलाई कानून दफा आदि इत्यादि त पक्का थाहा छ। प्रहरीको क्षमतामाथिको प्रश्न हो कि होइन, यसले अदालतमा बुझाउँछ, अदालतले प्रमाण नपुगेको भरमा छडिदिइरहेछ। यो गोलचक्कर चलेको त वर्षौंदेखि भयो, 17 पटक एउटा मान्छे गिरफ्तार हुन्छ भने यो प्रहरीको क्षमतामाथिको प्रश्न हो, अदालतले जी छोडिदियो, यो के हो त?
2: अब
1: अदालतको क्षमता हो या प्रहरीको क्षमता हो?
2: गोपालजीले बडा राम्रो प्रश्न सोध्नुभयो। अब मैले अघि भनिहाले, तपाईँले अहिले सोध्नु भएको प्रश्नको अलिअलि जवाब मैले अघि दिए जस्तो लाग्छ। मैले त्यही भएर तपाईँलाई भने, अदालतले पनि प्रचलित एनमाथि टेकेरै चाहिँ फैसला गर्ला। अब कुन कसुरलाई कसरी सम्बोधन गर्ने, यो दफा चाहिँ पर्याप्त छ त एउटा पीड़ितको आँसु पुस्नको लागि? अहिले यो 63 को कानून पर्याप्त छ त? मैले भन्न खोजेकै त्यो, रिभिजिट गर्नुपर्ने हो कि संशोधन गर्नुपर्ने हो कि सजायका प्रावधानलाई अझ कडाईका साथ चाहिँ नि कानूनमा लिपिबद्ध गर्नुपर्ने हो कि? मैले भनेकै त्यही हो, कोही नेपाल प्रहरीको अनुसन्धान कोही प्रति लिनियन्ट हुने, सफ्ट कर्नर राख्ने त कुनै आवश्यकता म देख्दिनँ। प्रहरीलाई मजबुत बनाउनको लागि त प्रचलित कानून पनि त मजबुत हुनु पर्यो नि। प्रहरीलाई दुर्गा प्रहरीसँग न के को रिस न के को चाहिँ नि स्नेह केही पनि छैन। उनी त कानून पालना गर्ने सवालमा होइन, जे उसलाई उल्लेख गरेको छ यो कसुर बापत मेरो दायित्व यो छ, यो दायित्वले म बाँचिएको छु भनेपछि उसले त त्यही गर्छ नि, कानूनको दफा त्यही लाउँछ त। के गर्नुहुन्छ, त्यो त न्यायालयको काम हो नि। न्यायालयले सरकारी वकिल मार्फत गएको अभियोजन, जुन आरोप लागेको अभियोजनमाथि निर्णय गरे त अदालतको काम हो। हेर्नुहोस्,
1: होइन तर प्रहरी वा राज्य कुनै एउटा व्यक्तिको पछाडि पटक पटक जीवनभर लागे जस्तो हुन्छ भने त त्यो व्यक्तिमाथि पनि अन्याय होला नि। यो मैले पक्कै दर्ता लेखेको
2: होइन, यो एउटा त कुरा
1: के भन्छ, 17 पटकसम्म कोही व्यक्ति पक्राउ पर्छ र उनी निर्दोषबाट छोडिन्छ भने
2: होइन, तपाईँले भनेको कुरामा मेरो दुई मत छैन, तर तपाईँको उहाँलाई नै यही साइबर कसुरमा यही वर्ष मात्रै 5-6 चोटि भयो कि जस्तो मलाई लाग्छ, मलाई त्यस्तो लाग्छ होइन। तर के गर्नुहुन्छ त, अब यो उहाँले अहिले जुन अभिव्यक्त गर्नुभयो, यो त एउटा आमाको यो उसमा रहेर चाहिँ हेर्नुहोस् त, मातृत्वलाई परेको पीड़ालाई हेरेर तपाईँ भन्नुहोस् त, अब उहाँले देशको चाहिँ नि सब के अरे छोराको सबसँग सांसद पद साट्यो भन्ने जुन आरोप लाग्यो नि, एउटा के हुन्छ, मण्डलामा बसेर मण्डलाको आवाज चाहिँ नि त्यति प्रभावकारी हुँदैन जति कि एउटा संसदमा प्रतिनिधित्व गर्ने सांसदको आवाज हो कि होइन, यहाँलाई पनि थाहा छ होइन, मण्डलामा बसेर न्यायको याचना गर्नु र स्वयं त्यो न्याय दिने संस्थामै चाहिने आवाज उठाउनु त्यसले धेरै अर्थ राख्छ जस्तो मलाई लाग्छ। त्यसले गर्दा उहाँले पनि के सोच्नुभयो भन्दा यो पक्कै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अनुरोध गरेको होला नि त उहाँलाई, तपाईँ आउनुहोस् बसिदिनुहोस् एउटा शहीद परिवारको तर्फबाट तपाईँको पनि संसदमा प्रतिनिधित्व भयो भने राम्रो हुन्छ भनेर त्यो त पार्टीको अनुरोधमा चाहिँ त्यो अनुरोधलाई उहाँले स्वीकार्नु भएको होला नि मलाई त्यस्तो लाग्छ होइन। भनेपछि उहाँले चाहिँ एउटा मण्डलामा बसेर वा अन्य सड़कमा बसेर आफ्नो छोरा शहीद छोराको चाहिँ माग सम्बोधन गर्दा त्यहाँ चाहिँ नि प्रभावकारी हुन्छ कि संसदबाट हुन्छ, उहाँले चाहिँ संसदलाई नि त्यही भएर चाहिँ महत्व दिनुभयो, पार्टीको चाहिँ निमन्त्रणालाई स्वीकार गर्नुभयो, मलाई त्यस्तो लाग्छ। त्यसले गर्दा कसैको
1: ठिक छ अर्को कोणबाट चाहिँ केशव अधिकारीज्यू अर्को कोणबाट हेर्दा दुर्गा प्रसाईमाथि भएको के हो त, यो न्याय हो कि अन्याय हो त?
2: एउटा कुरो म तपाईँलाई भन्छु, म दुर्गाजीको कतिपय अभिव्यक्तिहरूसँग म मेरो धेरै सहमति पनि छ, उहाँले केही कुराहरू फ्याक्ट माथि टेकेर पनि बोल्नुहुन्छ होइन, त्यतिको प्रष्ट बोल्ने वक्ता धेरै कम छन्, तर उहाँले साँच्चीकै यो रचना खतिवडाको सम्बन्धमा बोल्नुभएका ती शब्दहरू के उचित छन् त मलाई नै भनिदिनुहोस् न,
1: उनको गिरफ्तारी नाजायज छैन?
2: होइन मलाई त्यस्तो लाग्दैन। तपाईँ भन्नुहोस् न, छोरा छोरीको लागि त तपाईँले प्रधानमन्त्री पद छोडिदिनुहुन्छ, कहाँको सांसद पद हो भने त्यो पनि समानुपातिक होला, कहाँबाट हुन्छ? तपाईँ भन्नुहोस् न, तपाईँ प्रधानमन्त्री मन्त्रीको पद चाहिँ छोडेका दृष्टान्तहरू छन् होइन, त्यो त यो त सांसद पद त चाहिँ त्यति महत्व हामी नदिउँ न होइन, त्यो पनि तपाईँको समानुपातिकमा आउनु भएको छ उहाँ होइन, त्यो कुरालाई अलिकति हामी पनि एउटा म त उहाँलाई दुर्गाजीलाई त एकदमै भन्नुहोस् न एउटा समाजसेवीको रूपमा पनि उहाँ हुनुहुन्छ, फिलान्थ्रोपिस्टको रूपमा पनि हुनुहुन्छ, दान दिँदा पनि उदार मन छ उहाँको, उहाँले धेरैलाई सहयोग पनि गर्नु भएको छ, त्यो हिसाबले उहाँका केही अभिव्यक्तिहरू पनि आउँछन् त्यो पार्टबाट मलाई उहाँ ठिक पनि लाग्छ, तर यस्ता जुन चाहिँ नि व्यक्तिको भावनासँग खेल गर्ने खालका उहाँले चाहिँ नि बोल्नुभयो भने पक्कै पनि यसले कानुनी चाहिँ रूप चाहिँ धारण गरिहाल्छ कि हेर्नुहोस्।
1: तर पूर्व प्रधानमन्त्री प्रचण्डको टिप्पणी के आइरहेछ भने बिना कारण भीआईपीहरूलाई पक्राउ गर्ने हो भने सरकारले ठूलो मूल्य चुकाउनु पर्छ, उहाँले चेतावनी दिइसक्नुभयो
2: होइन, बिना कारण कुनै पनि नागरिकलाई समाउनु
1: बिना कारण नागरिकलाई होइन, उहाँले सिधा सिधी इंकित गर्नुभएको छ भीआईपीहरूलाई पक्राउ गर्ने हो भने भन्नुभयो, नागरिक मात्र भीआईपीहरूलाई
2: होइन,
1: भनेको उहाँ स्वयंलाई पनि थ्रेट होला, केपी ओलीजीहरूलाई होला वा देउबाजीहरूलाई होला, तपाईँ प्रसाईजीको के कुरा होला अथवा चोलेन शमशेर जबरा के कुरा किन नहोला, यो के भइरहेको?
2: एउटा कुरो के हो भने कसैलाई बिना कारण पक्राउ गर्दैमा त्यो व्यक्ति हिरासतमा जान्छ भन्ने पनि छैन।
1: चोलेन शमशेर जबरालाई चाहिँ तपाईँले के बुझ्नुहुन्छ, चोलेन शमशेर जबरालाई पक्राउ गरिएको थियो कि नियन्त्रणमा लिइएको थियो कि सुरक्षा नदेखेर लगेर राखेर मात्रै फर्काइदिएको हो कि के चाहिँ हो?
2: गोपालजी हजुर, आज मैले यही विषयमा बिहान धेरै सात आठवटा मिडियामा बोले, मैले के बोलेको छु भन्दा बिहानसम्म मलाई उहाँको 11 गतेको पत्र आएको रहेछ नि, उहाँले चाहिँ आयुक्तको कार्यालयलाई सम्बोधन गरेर दिनुभएको रहेछ होइन, म माथि पल पल विकसित भइरहेका सुरक्षा संवेदनशीलता यस कार्यालयमा आएर मात्रै मैले थाहा पाएँ होइन, यस कार्यालयमा मात्र मैले थाहा पाएको हुँदा मेरो परिवारका सदस्यहरूको सुरक्षाको चाहिँ उचित व्यवस्था गरिपाउँ भनेर एउटा प्रतिवेदन पनि आएको रहेछ जुन चाहिँ मिडियाबाटै सार्वजनिक भएको छ। हिजो अपराध महाशाखाको चाहिँ प्रमुखजीबाट पनि सुरक्षा थ्रेटको कारणले गर्दा हामीले उहाँलाई ल्याउनु परेको हो भन्नुभएको रहेछ। यदि उहाँको आज हस्ताक्षरित त्यो चाहिँ पत्र यदि सही हो भने हिजो प्रहरीले चाहिँ अभिव्यक्त गरेको कुरा चाहिँ मिल्दोजुल्दो छ होइन, अब मेन कुरो के
1: होइन
2: यदि थ्रेट छ भने
1: अस्तिको दिन राति चोलेन शमशेर जबरालाई पक्राउ गरियो मध्यरातबाट, बिहान छोराले पत्र लेखेर आफ्नो परिवारमाथि असुरक्षा भयो जीवधनको सुरक्षा गरिगाउँ भनेर पत्र लेख्नुभयो, त्यो राज्यबाटै भएको हुन पनि सक्ला, उहाँलाई त त्यो पनि त हुन सक्छ नि त, यसको त ठ्याक्कै यही हो भन्ने कुरा
2: हुन सक्छ। तर एउटा के कुरा भन्दाखेरि एउटा मात्र शब्द, अरूतिर म जान्न, एउटा मात्र शब्द
1: प्रहरीले त गिरफ्तारी गरेको हो कि सुरक्षा दिएको हो त, तपाईँले बुझ्दा के भन्नुहुन्छ?
2: एउटा कुरो सुरक्षा दिनको लागि त्यसरी, एउटा कुरो मैले पनि फ्याक्ट चाहिँ बोल्नुपर्छ, सुरक्षा दिनको लागि राति नै कार्यालयमा ल्याउन आवश्यक चाहिँ हुँदैन, त्यति पर्दैन जरुरी,
1: त्यहाँ डिपोर्ट गर्ने होला नि त, प्रहरीहरूलाई डिपोर्ट गर्ने होला नि त घरमा, उहाँको घरमा
2: एकदम सही कुरा हो। मैले पनि विभिन्न म जस्तै धेरै अफसर साहबहरू अहिले रिटायर हुनुभयो, उहाँहरूले पनि धेरै भीआईपीहरूलाई होइन एउटा महत्वपूर्ण व्यक्तिहरूलाई जसलाई सुरक्षा थ्रेट छ त्यस्ता व्यक्तिहरूलाई थ्रेट चाहिँ एसेसमेन्ट गरेर कुन स्तरको थ्रेट छ त, थ्रेटको पनि त स्तर हुन्छ नि त, कुन थ्रेट कुन अवस्थाको थ्रेट छ त एसेसमेन्ट गरेर उहाँहरूलाई आवश्यकता अनुसार सुरक्षा चाहिँ नि घरमै दिइन्छ। अब मलाई के लाग्छ भन्दाखेरि प्रहरीले के भनेको भन्दाखेरि उहाँहरूलाई चाहिँ नि फिजिकली थ्रेट पनि आएको कुरा हामीले जानकारीमा पायौँ भनेर उहाँहरूको मलाई लाग्छ प्रहरीका पनि आफ्ना संयन्त्र हुन्छन्। जस्तो जुन कुरो चोलेन्द्र शमशेर श्रीमानलाई जानकारी नभएको कुरा, सुरक्षा थ्रेट सम्बन्धी कुरा जानकारी नभएको कुरा पुलिसले आफ्नो स्रोतबाट पनि विकास गरिरहेको हुन्छ कि त्यस आधारमा पनि उहाँलाई चाहिँ त्यसरी आफ्नो नियन्त्रणमा सोधपुछको लागि ल्याएको हुन सक्छ। तर उहाँलाई चाहिँ सुरक्षा दिने भनेको घरमै हो आवश्यकता अनुसार घरमा सुरक्षा दिन सक्ने अवस्था छ भने त्यो बेलासम्म सुरक्षा चाहिँ घरमै गएर दिने हो। मैले पनि तपाईँको यो आफ्नो सर्भिस कालमा धेरै यस्ता काम गरेका छु। गिर्जा बाबुलाई पनि त गिर्जा प्रसाद कोइरालालाई पनि मैले घरमै गएर उहाँलाई चाहिँ एरेस्ट गरेको, मैले घरमै गएर घरमै सेक्युरिटी चाहिँ डिप्लोयमेन्ट गरेको त्यो बेलाको सरकारको आदेश अनुसार। भन्नाले यस्ता अभ्यासहरू म जस्तै धेरै अफसर साहबहरूले गर्नुभयो होला गरिन्छ। तर मलाई पनि एउटा अलिकति खुल्दुली लागेको विषय के छ भन्दाखेरि सुरक्षा थ्रेटै हो भने त्यसलाई एसिस्टेन्ट गरेर उहाँलाई सुरक्षा कार्यविधि अनुसार, विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि अनुसार होइन, सुरक्षा सेवा निर्देशनालयबाट आवश्यक चाहिँ अङ्गरक्षकहरू पनि दिएको छ, सशस्त्रले पनि उपलब्ध गराएको भन्ने समाचारमा मैले सुने। अब उहाँहरूलाई कतिको जानकारी थियो, प्रधान न्यायाधीश पूर्वलाई सुरक्षा थ्रेड थियो कि थिएन, अब त्यो कुरा त सबै थ्रेड थियो भने उहाँको फोन छ, फोनको नम्बरबाट त्यो सिडिआरबाट मेसेजहरूबाट पनि सबै कुराहरू थाहा हुन सक्छ, वा फिजिकली घरमै आएर कसैले घर रेकी गरिरहेको थियो कि के थियो त्यो पनि नेपाल प्रहरीले सूचना डेभलप गरेको हो भने त्यो उहाँहरूको अङ्गरक्षकहरूलाई त्यो कुरा चाहिँ किन जानकारीमा थिएन, वा जानकारीमा थियो भने उनीहरूले सम्बन्धित आफ्ना इमिडिएट फोर्सहरूसँग समन्वय गरे कि गरेन, यी कुराहरूले पनि धेरै अर्थ चाहिँ राख्छन्। हेर्नुहोस्
1: भनेपछि यो प्रहरीले गरेको तपाईँले देखेको ठिकठाकै देख्नु भएको छ?
2: होइन, मैले ठिकठाक भन्दा पनि उहाँलाई त्यहाँ चाहिँ नि कार्यालयमै लगेको कुरा कति कति उचित हो, उहाँलाई घरमा पनि त सुरक्षा दिन सकिन्छ। यदि सिम्पली सुरक्षा थ्रेट मात्रै हो भने, अन्य कारण हो भने उहाँमाथि जस्तो धेरै चाहिँ नि विगतमा पनि धेरै चाहिँ नि उहाँमाथि आरोपहरू लाग्ने गरेको छ, त्यो आरोपको विषयलाई लिएर कसैले उजुरी दिएको हो भने त्यहाँ मुद्दा दर्ता हुनुपर्ने थियो होला, मुद्दा पनि दर्ता भएको अवस्था देखिएन हो कि होइन, मुद्दा दर्ता त हुनु पर्थ्यो होला नि त, अन्य कारणले उहाँलाई राति लिएर गएको भए त्यो पनि देखिएन। जहाँसम्म त्यो पत्रमा एउटा शब्द मात्रै म केन्द्रित हुन चाहन्छु, यस कार्यालयमा आएपछि मात्रै सुरक्षा थ्रेटको कुराहरू जानकारी भयो भन्ने कुरा जस्तो उहाँ आयो नि, त्यसले गर्दा त्यो कुरालाई त लिखित रूपले आएको कुरालाई त मान्नुपर्ने होला नि।
1: तर यो कुरा चाहिँ आधारलाई देखेर यो कुरा चाहिँ आम जनमानसले पत्याइराखेको छैन, प्रहरीको बानाबाजी हो, उसलाई आएको निर्देशन अनुरूप त्यो नियन्त्रण नै गरिएको, केही सूचना लिनका लागि केरकार गरिएको र छाडिएको हो, पछाडि अब यो चौतर्फी विरोध हो, गिरफ्तारी गरियो पक्राउ पुर्जी बिना, त्यस पछाडि एउटा न एउटा बाहना त चाहियो, त्यो बाहना प्रहरीले अब के आइडिया निकाल्न सकिन्छ भनेर निकालिएको एउटा आइडिया मात्र हो भनिन्छ।
2: त्यो
1: दबावका कारण यो अहिले पत्र परिवारबाट आएको पत्र पनि दबावका कारण आयो, वा राज्यबाटै असुरक्षित हुन सक्छौ भन्ने भए पछाडि सार्वजनिक भएको पत्र हुन सक्छ भनिन्छ, किनकि यो खालको आशंका व्याप्त छ कि
2: होइन। सुन न, यस्तो कुरा हो भने त यत्रो सम्माननीय पदमा बसिसक्नु भएको न्यायमूर्तिबाट पनि त त्यो कुरा बाहिर त आउनु पर्ला नि, होइन र हो कि होइन? भन्नु न, म माथि ज्यादती भयो, किन लगियो, किन छाडियो, मलाई त्यो सुसूचित हुने अधिकार संविधानले नै सुरक्षित गरेको छ, मलाई जानकारी चाहियो भनेर उहाँले पनि त चाहिँ राज्यलाई सरकारलाई सोध्न सक्नुहुन्छ नि।
1: तर उहाँ तपाईँलाई यति पृष्ठभूमि त पक्का थाहा छ, तपाईँले अघि पनि भन्नुभयो उहाँको विवादास्पद पृष्ठभूमि र उहाँमाथि आफैमा चाहँदाखेरि धेरैवटा फाइल खोलेर अनुसन्धान हुन सक्ने बाटोबाट विगतमा लागेको महाभियोगलाई मात्रै हेर्नुभयो र त्यहाँ उल्लेखित अभियोग, सर्वोच्च न्यायाधीशहरूले गरेको हड़ताल, बारले प्रमाण सहित सार्वजनिक गरेका कतिपय बुझाएका चीज र आन्दोलन, यी धेरै चीजले त फेरि उहाँ आफै पनि त त्यो तहको भोगल हुन सक्ने अवस्थामा सम्भवत हुनुहुन्न कि? यो त हामीले अड्कलबाजी पनि गर्ने कि
2: होइन? त्यही मैले भने नि, तपाईँले आजको पनि मिडिया हेर्ने हो भने, मैले हिजो पनि, म हिजो सर्भिसमा रहँदा पनि त धेरै उहाँको बारेमा धेरै समाचारहरू चाहिँ बाहिर आउँथे होइन, जेसुकै होला, यदि साँच्चीकै उहाँमाथि लागेको आरोपहरूमा सत्यता छ, नेपाल सरकारले प्रमाण संकलन गरेका छ वा गर्न सक्ने अवस्था छ भने त उहाँमाथि मुद्दा दायर चाहिँ हुनुपर्ने होला नि त। अब त्यो अवस्था नभएरै उहाँलाई चाहिँ रिलिज गरेको पनि हुन सक्छ नि, होइन र? तर मैले एउटा कुरो यहाँकै चाहिँ प्रश्नलाई मैले जवाब दिन के चाहे भन्दाखेरि, एउटा तपाईँको सेक्युरिटीको आधारलाई आधारमाथि टेकेर होइन, नेपाल प्रहरीले उहाँलाई चाहिँ अस्ति राति कार्यालयमा चाहिँ लिएर गएको हो भने होइन, त्यो सेक्युरिटी त घरमै पनि दिन सकिन्छ किन
1: त्यसले शङ्का त जनाएको छ
2: हो त्यही त मैले यतिले गर्दा अलिकति सन्देह चाहिँ पैदा गर्यो घरमै पनि यदि थ्रेट डेभलप भएको हो भने घरमै पनि बसेर एक दुई घन्टा उहाँसँग सोधपुछ गर्न सकिन्थ्यो अब के आधारमा प्रहरीले तत्कालै लिएर जानुपर्ने आवश्यकता महसुस गर्यो कि के गर्यो होइन त्यो त उहाँहरूले नेपाल प्रहरीले पनि सबै कुरा त बाहिर ल्याउँछ नि हेर्नु
1: अर्थात् नेपाल प्रहरी दबाब रहित नेपाल प्रहरी दबाब रहित कानूनमा लेखेको चिज मात्रै गर्ने संस्था हो कि होइन त्यति भन्नुहोस् त तपाईँको
2: नेपाल प्रहरी
1: अनुभवले के भन्छ
2: प्रहरीलाई विगतमा दबाब मार्फत धेरै कामहरू नेपाल प्रहरीबाट सम्पादन भएका हो म पनि त्यसको साक्षी छु होइन अहिले अहिले के छ अहिलेको अवस्था के छ मलाई यकिन छैन किनभने म चाहिँ पदभन्दा बाहिर छु अहिले होइन हेर्दाखेरि प्रहरीले चाहिँ काम गर्ने वातावरण पाएको जस्तो देखिन्छ मिडियाहरूको चाहिँ समाचारमाथि विश्वास गर्ने हो भने अहिले पनि हिजो जस्तो कम छ तर अहिले पनि स्वतन्त्रतापूर्वक प्रहरीले काम गर्न पाउने वातावरण छैनन् भन्छन् त्यो कुरो अहिले बहालवाला प्रहरीलाई थाहा होला तर एउटा प्रहरीले चाहिँ हिजोका दिनमा त भन्नुहोस् न अहिलेकै आइजी साहबले पनि होइन यो पूर्व प्रधानमन्त्री गृहमन्त्रीजीलाई समाउने सिलसिलामा त नेपाल प्रहरीले त अडान लिएको हो नि अध्ययन गरेर मात्रै मुद्दा अगाडि बढाउँ त्यत्तिकै बढाउँदाखेरि मुद्दाले चाहिँ सही मार्ग चाहिँ समाउँदैन हजुर अहिले नगरौँ भनेर नेपाल प्रहरीले त कन्भिन्स गर्न खोजेकै
1: तर अहिलेको प्रहरी त दबाबमा मात्र होइन चेपुगामा छ पूर्व डिआई साहब किनकि एउटा खेमा रासोपाको उहाँलाई हटाउन चाहन्छ अर्को खेमा जोगाउन चाहन्छ त्यसको चेपुगामा भन्छ त्यो त तपाईँले भोकल भएका सांसदहरूको अभिव्यक्तिबाट थाहा पाउनु भयो होला नि
2: हजुर म होइन त्यो त मिडियामा के समाचार आउँछ होइन मिडियामा आउने समाचारकै पछि भूपालजी लाग्ने हो भने त यहाँ त एक स्टेप पनि अगाडि बढ्न सक्दैन नेपाल प्रहरी अब एकातिरबाट सांसदहरूको त्यो कुरा आयो तपाईँले बोलिहाल्नुभयो नि होइन हटाउने कोसिस विभिन्न चाहिँ दबावमूलक कार्यक्रम पनि संसदमा पनि बोलेको हुन् सड़कमा पनि बोलेको हुन् तर एउटा के भन्छ भने त्यो तहको व्यक्तिलाई हटाउने कुरा गर्दा केही आधारहरू पनि त हुनु पर्ला नि होइन र त्यत्तिकै तपाईँको एउटा त्यो तहको व्यक्ति त्यो पनि एउटा संस्था हो त्यो संस्था हो कुनै व्यक्ति होइन त्यो संस्थामाथि आरोप लाग्नु भनेको त तपाईँले त्यो आरोप लगाउनुको अर्थ के भन्दाखेरि तपाईँसँग चाहिँ प्रमाण हुनु हो त त्यो प्रमाण तपाईँसँग छ भने त तपाईँले संसदमा उभिएर बोलिरहँदा त प्रमाण त दिनुपर्ने होला नि त्यो दायित्व तपाईँले कसैको विरुद्ध आरोप लाउनुहुन्छ भने त्यो आरोपलाई पुष्टि गर्ने दायित्व पनि त तपाईँले चाहिँ बोक्नुपर्ने होला नि त सरकारले भन्नुहोस् न अहिले भन्नु एक किसिमले प्रधानमन्त्रीज्यू खास गरेर मैले प्रधानमन्त्रीज्यूको कुरा गर्दाखेरि यो आर्थिक चाहिँ नि यो पारदर्शितामा उहाँमाथि औंला ठडाउने अवस्था आजको दिनमा कसैले पनि पाएको छैन यदि संगठन प्रमुखज्यूमा लागेको आरोपमा सत्यता थियो भने प्रधानमन्त्रीज्यू चाहिँ चुप लाग्नुहुन्थ्यो होला र आज 3 महिना भयो त यो कुरा भएको 3 महिना भयो भनेपछि यसमा के हुन्छ भने आरोप त जले जलाई जस्तो सुकै लागेकै छन् आजको दिनमा पनि तर प्रमाणित गर्ने दायित्व पनि बोक्नु पर्छ कि पर्दैन अब कानून छैन हेर्नुहोस् भोपालजीले मलाई जति गाली गरे पनि हो मैले तपाईँलाई जति गाली गरे पनि हो अप्रमाण दिन पर्दैन दायित्वै बोक्न पर्दैन भने त जे गर्दै पनि औंला ठडाउने अवस्था आजको दिनमा कसैले पनि पाएको छैन यदि संगठन प्रमुखज्यूमा लागेको आरोपमा सत्यता थियो भने प्रधानमन्त्रीज्यू चाहिँ चुप लाग्नुहुन्थ्यो होला र आज 3 महिना भयो त यो कुरा भएको

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
6: नमस्ते अनि जय नेपाल। नेपाली कांग्रेसको 15 महाधिवेशनमा भाग लिनको लागि रामेछापको मन्थलीमा आएको छु। मेरो जन्मको हिसाबले मेरो रामेछाप उमाकुण्ड वार्ड नम्बर 3 मेरो जन्म थलो पर्छ र यो 15 महाधिवेशनमा भाग लिनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो खुल्ला पदबाट उम्मेदवारी रहने कुरा यहाँहरू सबैलाई मैले अवगत गराइरहेको छु र अहिले पनि गराउन चाहन्छु। नेपाली कांग्रेस आज यो पेरिफेरीमा आइरहँदाखेरि 15 अधिवेशनमा भाग लिइरहँदाखेरिमा कतिपय युवा साथीहरूको जोस र जाँगरको एक खालको उत्साह यो रामेछापको मन्थलीमा देखा परेको छ। मलाई आशा छ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू, ओडाबाट पाल्नुहुने ओडा सभापतिज्यूहरू, पालिकाबाट पाल्नुहुने पालिका सभापति, नगरपालिका सभापति लगायत अग्रज तथा नवयुवा साथीहरूले मलाई यो अधिवेशनमा भाग लिनको लागि यहाँहरूले केन्द्रीय महाधिवेशनमा अत्याधिक बहुमतको साथ विजय गराइदिनु हुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु र सम्पूर्ण रामेछापमा बसोबास गर्नुहुने केन्द्रीय महाधिवेशनमा भाग लिनको लागि पठाउनको लागि यहाँहरूको निकै ठूलो हात रहने हुनाले गर्दा सबै प्रतिनिधिज्यूहरूले हिजो गीत गाएर रामेछापको एउटा शान बनाइरहेको व्यक्तित्व आज तपाईँको नेपाली कांग्रेसमा आएर राजनीतिमा आएर हरेक जनताको दुःख र सुखमा मलमपट्टी लगाम भनेर यहाँहरू सँगै हिँडौँ भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु। यो जोस र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील बनाउनेछ, अझ जोसिलो बनाउनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। सम्पूर्ण म भन्दा सिनियर नेताज्यू तथा नव युवा साथीहरूले मलाई साथ र सपोर्ट गरेर यो अभियान मलाई पक्कै पनि सफल बनाएर केन्द्रीय महाधिवेशन जिताइदिनु हुनेछ भन्ने आशा र अपेक्षा गर्दै सम्पूर्ण सम्पूर्णलाई म भोटको अपील गर्न चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल।

0: हजुरको रेडियो 102.1 मेगा
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: पानीको मुहाना संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
5: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
0: हजुरको रेडियो 102.1 मेगा।
6: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसक्ने सड़क विभागको भनाई।
7: बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौ।
6: मागढाङ आउँदो हिउँदियाममा भारतबाट 1150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी।
8: कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ।
6: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानूनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
9: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेशनल अकाडेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त तीनतले भवनमा लागेको आगोको लपका र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवा आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएवका मेयर भिताली क्लिट्स्को घटनास्थलमा थिए र उनले उक्त शहर रूसको प्रमुख निशाना बनेको बताए। किएव स्थित बीबीसी संवाददाता राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इंग्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डन स्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोडिनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका पाँचजना पुरूषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसूरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिश नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 जनाको अस्थि पञ्जरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा दुईवटा घटनामा 80 जना भन्दा बढ़ीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पंजाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 भन्दा बढ़ी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा पागवाडामा रहेको लवली प्रोफेशनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
10: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटे कोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
7: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसोङ कोरोला राजमार्ग र यतातिर विशेषर पानी र त्यो ठाउँका धेरै पुलहरू र सड़कमा पनि ठूलो प्रभाव पर्यो। रसुवा बाढी जस्तो पुरै काटेर खानी नलाइने सड़क चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2-3 किलोमिटरको रेन्जमा प्रत्येक आइएको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ।
10: महानिर्देशक जेसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढीले 2 पुलको एप्रोच काटेको उनले बताए, तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जेसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
7: समग्रम भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्न पनि सक्नुहुन्छ। तिरियन्द राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछ।
10: 4 दिने वर्षाले कुल कति रकम बराबरको सड़क पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1,150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेको बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
8: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1218 मेगावट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावट, टनकपुर महेन्द्रबाट 54 मेगावट र बिहारका विभिन्न विन्दुबाट 350 मेगावट, आरटीसी को माध्यमबाट 150 मेगावट गरी कुल 1154 मेगावट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावट हुने अनुमान गरेको छ।
10: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढ़ीले झण्डै 1 दर्जन जल विद्युत आयोजनामा अर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताए। क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ
8: सम्पूर्ण सफा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको चाहिँ एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा त्यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
10: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटे कोशी त्रिशुली बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोर्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बारीसँग सम्बन्धित विषयकै भोटे कोशी त्रिशुली बारीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड़ दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
11: बाढ़ीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
12: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढ़िरहेका छन्। केही स्टुडेन्टहरू पुल पारेको हुनुहुन्थ्यो, त्रिशुली खोला पारेको तुइनमा आउनुभयो र स्कूलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कूलमै बसिरहनु भएको छ।
11: बाढ़ीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
13: स्कूल शुरू नहुँदा पहिला हेरी अब साथीहरू भेट हुँदैन थियो, आफूलाई मात्र परेको जस्तो लाग्थ्यो। अब स्कूलहरू खुलेपछि अब अरू यस्तो पीड़ित साथीहरू पनि छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्सन खोज्ने यस्तो बाहिरको वातावरण।
11: बाढ़ीले आफू जन्मेको घरसँगै आफ्नो बालापनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कूल आउँदा पीड़ा कम हुने बताउँदै उनले भनिन्,
14: स्कूल आउँदैसम्म सबै बिर्सिन्छ, जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने, बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, म अहिले घरमा अब के गर्थ्यो होला, मैले घरमा यस्तो गर्छु भनेर राखेको चिज नै छैन, अब के गर्ने यस्तो लागेर आफै रुन मलाई।
11: बाढ़ीले घरबार गुमाउँदाको पीड़ासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन्, बच्चाहरूमा डराउने आत्तिने समस्या भने छ।
15: उनीहरूले त न्यूज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ रे, खोला आउँछ रे भन्छ, यस्तो क्लासबाट हेर्दा खोला देख्छ, आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई नि।
11: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढ़ीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
10: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौं।
16: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चोलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भएको छ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानूनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानूनलाई अक्षरशः पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
10: एक थारीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
16: हुन सक्छ यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौं त्यो रूपमा गर्नु जरुरी थियो। कानूनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्राका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्छ धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ त्यसका बारेमा कुनै दृष्टिकोण लिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्दछ।
10: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
16: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानून बमोजिम सम्पन्न गर्ने र कानून बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भनेको अड्डा अदालतहरू नै। त्यस हुनाले अड्डा अदालतलाई छुदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो, यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन
10: काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोराम मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
17: नमस्कार, म संजय ढकाल
18: र म प्रतीक्षा खनालको।
17: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी अस्थायी टहरामा बस्दा आइपर्ने समस्या कस्ता होलान् र तिनको समाधान कसरी गर्ने भन्ने बारे कुरा गर्छौं।
19: बच्चाहरू धेरै बिरामी भइरहेछ यस्तो गर्मीमा,
20: पछि पछि चाहिँ के गर्ने होला जस्तो लाग्छ।
18: बिजुली बत्ती, पानी वा आवासको समस्या पर्दा कसलाई भन्ने? प्राधिकरण प्रमुखलाई प्रश्न।
17: पठन पाठन नियमित गर्न अस्थायी व्यवस्था गरिएको बारे त्रिभुवन त्रिशुली स्कूलका प्रधानाध्यापकसँग कुराकानी र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्री। भदौ 10 गतेको त्यो कहाली लाग्दो क्षण, सयौं सयौं वर्षमा आउने ठानिएको भीषण हिम पहिरोबाट सिर्जित भोटेकोशी बाढ़ीले केही घण्टामै नेपालको उत्तरी भूगोल चिन्नै नसकिने गरी त
2: दिनदेखि रातको 9 बजे
21: हजुरको रेडियो 102.1 मेगाहर्ज।
22: रंगबहार रंगबहार
23: वर्ज संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
22: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
23: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
22: वर्ज पेन्स।
24: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
25: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
24: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
25: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
24: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
25: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
24: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
25: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
24: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
25: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 04 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
24: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
25: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
25: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
25: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
25: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
25: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
25: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
25: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
25: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
25: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
25: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
25: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
1: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन
25: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
25: मौरी पालन व्यवसाय र मह प्रशोधन
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
25: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण निर्यात
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
25: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
25: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण
25: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
25: प्राङ्गारिक कृषि वस्तु निर्यात
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
25: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
25: हावाहुरी चलेको बेला के गर्ने
1: घरको झ्याल र ढोका बन्द गर्ने
25: आगोका स्रोतहरू बन्द गर्ने
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
25: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
25: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
1: हावाहुरी चलेको बेला के नगर्ने
25: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
1: बिजुलीको तार लत्रिएको छ भने नछुने
25: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
25: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

0: हजुरको रेडियो 102.1 मेगा
1: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा

को सान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
1: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692695998।
6: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828 98287782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
6: बनाउन पाए हुन्थ्यो नि है। लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइन

0: भएको छ, भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने फसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिर्सप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-45-100, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: तन्नै पैसो कमाइएला भनेर 100-36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
5: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
4: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
6: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848-45-398, 0848-45-398।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगा
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
3: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
2: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
3: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 0845410043 98 63 023 422
5: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
1: ल हजुर किन चिन्ता गर्नुभएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेज का ड्रेस अफिस का ड्रेस भनेकै समय में सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा शर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
5: हो र कहाँ अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97652769636 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
5: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटरबोट, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अघि बढ़ाएको छ। गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले प्रविष्टि गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अंकलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिनुभएको छ। लगत प्रशोधन प्रक्रियालाई अत्यन्त महत्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ। संकलन गरिएको तथ्याङ्कलाई सही, परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ। आर्थिक गणनामा 13,66,000 व्यावसायिक प्रतिष्ठान सहभागी भएका थिए। रोकथाम गर्न सक्ने रोग भए पनि रेबिजका कारण नेपाल सहित विश्वमै अझै वर्षनी हजारौं मानिसले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनसंख्या चुनौतीका रूपमा रहेको जनाएको छ। गएको आर्थिक वर्षमा मात्रै नेपालमा 2,23,000 भन्दा धेरै जनावरको टोकाईका घटना दर्ता भएका छन्। जसमध्ये 96% टोकाई कुकुरबाट भएको, नेपालमा वर्षनी झण्डै 100 जनाको रेबिजका कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन केही दिन पर सार्ने तयारी भएको छ। असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढ़ी पहिरोले गर्दा सड़क र पुलहरू भत्किएको तथा काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केही दिन पर सार्ने तयारी कंग्रेसले गरेको। कंग्रेस प्रवक्ता देवराज चालिसले मंगलबार बिहान बैठक बसेर आगामी 16 गतेदेखि 19 गतेसम्म तय भएको महाधिवेशन सार्ने बारे निर्णय हुने जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा करिब 10 घण्टा राखिएको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले असोज 10 गते मध्यरातमा नेपाल प्रहरीका अधिकृतहरूले पूर्व प्रधान न्यायाधीश जबरालाई घरमा सुत्रिएको अवस्थामा उठाएर टेकु लगेको र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएको घटनालाई गम्भीर विषयका रूपमा लिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेन विरूद्ध गाली बेजती सम्बन्धी मुद्दा दायर भएको छ। बागमती प्रदेशका 7 जना सांसदहरूले आफ्नै पार्टीका केन्द्रीय अध्यक्ष लिङ्गेन विरूद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेजती सम्बन्धी मुद्दा दायर भएको हो। काठमाडौँमा आयोजित पार्टीको एक सार्वजनिक कार्यक्रममा अध्यक्ष लिङ्गेनले सांसदहरूको खरिद बिक्री भएको तथा अपमानजनक र चरित्र हत्या हुने खालको अभिव्यक्ति दिएको भन्दै उनीहरूले मुलुकी अपराध संहिता अनुसार हदैसम्मको सजाय र क्षतिपूर्तिको माग गर्दै फिराद पत्र दर्ता गराएका हुन्। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएपछि विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब ₹16,50,00,000 असुल उपहार गरेको छ। त्रिवि रजिस्ट्रारको कार्यालय अन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म 75 अवस्थाबाट करिब ₹16,50,00,000 असुल उपहार भइसकेको छ। सर्वोच्च अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अमित मोहरलाई 1 करोड़ रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतको आदेशमा पूर्वपक्षका लागि कारगारमा रहेका व्यवसायी मोहरलाई सोमबार सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले धरोटीमा छाड्न आदेश दिएको हो। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई काठमाडौँ जिल्ला अदालतले 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। साइबर अपराध सम्बन्धी कसुरमा अदालतबाट 3 दिनको अनुमति प्राप्त भएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ। सर्वोच्च अदालतले कर्णाली प्रदेश सभाका सांसद राजकुमार शर्माले दायर गरेको रिट नै खारेज गरिदिएको छ। नेपाली कम्युनिष्ट पार्टीको पत्रका आधारमा प्रदेशसभा सचिवालयले सांसद पद रिक्त गर्ने निर्णय विरूद्ध दायर रिटमा न्यायाधीश तारंग सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गरिदिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकारी सहित वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरूद्ध सोमबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। दशैं तिहार र छठ लगायतका चाडपर्व
सन्दर्भमा सार्वजनिक यातायातलाई सरल सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। नेपाल विद्युत प्राधिकरणले आउँदो सुखायाममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावाट बिजुली भारतबाट आयात गर्ने भएको छ। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुखायाममा माग र आपूर्ति बीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपेक्षक सन्तोष खड्कालाई हाजिर गराउन प्रहरी प्रधान कार्यालय नक्सालाई पत्र पठाएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरेको विषयमा बुझ्न पुगेको आयोगको अनुगमन टोलीलाई कार्यालयमा प्रवेश नदिएपछि आयोगले प्रहरीलाई पत्र लेखेको हो। गएको बुधबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ। निरन्तरको वर्षापछि विभिन्न ठाउँमा गएको पहिरोले सड़कमा क्षति पुर्याउँदा राजमार्ग अवरुद्ध भएको थियो। दिनको गजुरीमा रहेको चामबासको पहिरो हटाएपछि राजमार्गमा एकतर्फी गाड़ी सञ्चालन भएको हो। जड़ीबुटी संकलन गर्न उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका 10 र मुगुका 2 गरी 12 जना सर्वसाधारण सम्पर्कविहीन भएका छन्। सिमकोट गाउँपालिका 2 ठिहेका 10 जना र मुगुका 2 जना उच्च हिमाली वन क्षेत्रबाट सम्पर्कविहीन भएका खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। पछिल्लो एक महिनामा मुलुकमा भएका 2 ठूला प्राकृतिक विपदमा परि 1427 जनाको मृत्यु भएको छ। एकै महिनामा आएका 2 विपदमा परेर अहिलेसम्म 1427 जनाको मृत्यु भएको र 4093 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। करेन्ट लागेर मृत्यु भएकी काभ्री पलाञ्चोकी एक महिलाको परिवारलाई नेपाल विद्युत प्राधिकरणले 10 लाख क्षतिपूर्ति उपलब्ध गराएको छ। काभ्रेको भूमि गाउँपालिका 7 फलाटेकी 45 वर्षीय देवी उप्रेतीको परिवारलाई प्राधिकरणले क्षतिपूर्ति दिएको हो। उनको सोही गाउँपालिका टाँडाथोक तल्लो टारमा गत साउन 7 विद्युत पोल अड्याउन राखिएको स्टे वायरमा प्रभाव भएको करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको थियो। र हनी ट्र्यापमा पारेर नगद तथा जिन्सी सामान असुलेको आरोपमा रामेछापको गोकुल गंगा गाउँपालिकाकी एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रामेछापको गोकुल गंगा गाउँपालिका घर भइहाल काठमाडौँ बस्ने 30 वर्षीय श्रेष्ठ थर गरेकी एक युवती रहेकी छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले गत असोज 5 पक्राउ गरी आज सार्वजनिक गरेको हो। ती युवतीले बाँकेको बैजनाथ गाउँपालिका 2 32 वर्षीय पुरूषलाई पूर्व योजना बनाई माया प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेको प्रहरी प्रवक्ता प्रतीत सिंह राठौरले जानकारी दिनुभएको छ। हवस् त, राति 10 हजुरको मुख्य समाचार सकियो। हाम्रो भेटबोली बिहान 9 हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।

0: विषादी युक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसजीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
6: रंग बहार
7: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
6: वर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
6: वर्जर पेंस
8: हजुरको रेडियो 102.1 मेगाहर्ज
9: काली ठगेर विदेशमा बिन्दास र चीनतर्फका तीनवटै नाका अवरूद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको केराले मूल्य पाउँदा किसान उत्साहित शीर्षकको शुभ समाचार
10: चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन् गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन् राप्ती गाउँपालिका सात सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको केरा बिक्री गरेको बताउनुभयो सिसहनिया लगायत देवखुरी क्षेत्रमा 35 बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा 9 लाख रूपियाँ बराबरको केरा बेचेको बताउनुभयो जन्माष्टमीका बेला मात्रै 5 लाख रूपियाँको केरा बेचेका सुवेदीले तीजको अवसरमा मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन् राप्ती गाउँपालिका सात सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको

0: बार बोट ढल्दा उत्पादनमा कमी आएको छ। राप्तीकेरा प्रवर्धन समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएका छन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिव क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारको 6 महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकमा खबर छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको मंगलबार 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न आम निर्वाचनमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा 182 सीट सहित स्पष्ट बहुमत हासिल गरेपछि बालेन्द्र देशको प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, सुशासन र नागरिक राहतलाई केन्द्रमा राखेर 100 वटा प्रमुख कार्यसूची सार्वजनिक समेत गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी अनुगमनलाई आफ्नो प्राथमिक कार्यक्षेत्र घोषणा गरेको थियो। त्यसलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट रूपरेखा तयार पार्न सरकारले 7 हप्ता, 1 महिना, 45 दिन, 3 महिना, 6 महिना, 1 वर्ष, 2 वर्ष हुँदै 10 वर्षसम्मको अल्पकालीन तथा दीर्घकालीन कार्यसूची समेत तय गरेको थियो। तर शुरूआती दिनमा देखिएको उत्साह र सुधारका प्रयासहरू 6 महिना पुग्दा अपेक्षाकृत रूपमा अघि बढ़न नसकेको र विभिन्न समस्याहरू झन बल्झिँदै गएको विश्लेषण हुन थालेको छ। सरकार संचालनको शुरूआती चरणमा सुशासन र प्रशासनिक सुधारका क्षेत्रमा केही सकारात्मक र उत्साहजनक लक्षणहरू देखिएका थिए। सार्वजनिक सेवा प्रवाहलाई छरितो बनाउने, आम जनतालाई सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने, भ्रष्टाचार नियन्त्रण गर्ने र राज्यको प्रशासनिक खर्च कटौती गर्ने जस्ता सकारात्मक पहलहरू भएका थिए। खास गरी फजुल खर्च नियन्त्रण र प्रशासनिक संरचनाको सागुरोकरणमा सरकारले साहसिक कदम चाल्यो। वर्षौंदेखि राज्यको ढुकुटीमा बोझ बनिरहेका अनावश्यक बोर्ड, समिति र निकायहरू खारेज गरिए। पूर्ववर्ती सरकारहरूले बढ़ाएर 22 पुर्याएको संघीय मन्त्रालयको संख्या घटाएर 18 सीमित गरियो। निजामती प्रशासन र संस्थानहरूमा दलीय प्रभाव अन्त्य गर्न दलगत ट्रेड युनियनहरू खारेज गरियो भने विभिन्न निकायमा अघिल्ला सरकारहरूले गरेका करिब 1500 राजनीतिक नियुक्तहरू समेत रद्द गरिए। त्यस्तै ताली पाएका र गाली पाएका कार्यहरूमा केही सूचीमा खबर छापिएको छ। प्रशासनिक फजुल खर्च कटौती, मन्त्रालयको संख्या कटौती, राजनीतिक नियुक्ति र दलगत ट्रेड युनियन खारेजी, पूर्व विशिष्टको सम्पत्ति छानबिन आयोग गठन, 100 वटा शासकीय

0: सुधारका कार्यसूची सार्वजनिक सेवा प्रभाव र राहतमा शुरूआती सक्रियता लगायतका बुदाहरूमा ताली पाएका केही कार्यहरू भनी छापिएको छ। त्यस्तै गाली पाएका केही कार्यहरूमा सल्लाहकारको हालीमुहाली र कर्मचारी अविश्वास, राजनीतिक प्रतिशोध र बिना पूर्जी गिरफ्तारी, संसद संविधान र संवैधानिक निकायको उपेक्षा, मेरिटोक्रेसीको उल्लंघन र मर्यादाक्रम मिटिएको नियुक्ति, वैकल्पिक व्यवस्था विहीन सुकुम्बासी विस्थापन, अर्थतन्त्र करवृद्धि र कूटनीतिक अपरिपक्वता लगायतका कार्यलाई गाली पाएका कार्यको सूचीमा राखिएको छ। सरकारको छ महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
1: सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रण लिएर छाड़िएको विषय उठ्यो। प्रष्ट कारण र आधार बेगर नियन्त्रणमा लिएर छाड़िएको बारे विपक्षी दलका सांसदहरूले सरकारसँग जवाफ मागे। जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो। यो विषयमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भने पूरै चुप रहे। कतिपय सांसदले यो विषयमा पार्टीभित्र आन्तरिक रूपमा प्रश्न उठाएका थिए। केही सांसदले सामाजिक सञ्जाल मार्फत आफ्ना असहमति राखे। संसदमा भने राष्ट्रपाका एकजना सांसदले पनि यो विषय उठाएनन्। न सरकारको कदममा समर्थन जनाए न विरोध। राष्ट्रपाका एक नेताले भने हामी यस्तो विषय जबरालाई नियन्त्रणमा लिएर छाड़िएको विषयको पक्षमा छैनौं तर संसदमा बोलेनौं। केही विषयमा नबोल्दा सरकार सच्चिन्छ भने सच्चियोस् भन्ने हाम्रो भद्र सहमति शीर्ष तहमा भयो। यस अनुसार निर्देशित भयौं। राष्ट्रपाका नेताहरूका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह पक्षधर नेताहरूले सरकारी काममा प्रश्न नगर्ने नै भए। चोलेन्द्र शमशेर प्रकरणमा बोल्दा सभापति रवि लामिछानेलाई अप्ठ्यारो पर्न सक्ने भए उनी पक्षधरमा पनि अप्ठ्यारो पर्न सक्ने भय उनी पक्षधरमा पनि रहयो। परिणाममा सांसदहरू संसदमा चुपचाप रहेका हुन्। तथापि केही सांसदहरूले आन्तरिक प्रश्न गरेका छन्। राष्ट्रपाकी सांसद रंजु दर्शनाले फेसबुक मार्फत कसुर देखिए पक्राउ गर्न पाइने भए पनि पक्राउ गर्ने क्रममा कानूनी प्रक्रिया र प्रमाणको आधार महत्वपूर्ण हुने बताएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर। कानूनमै व्यवस्था छ तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नै पर्छ। कसुर अदृश्य भए पनि कानूनले प्रमाण माग्छ। यो खबरसँगै सर्वोच्चले भन्यो स्वेच्छाचारिता शीर्षकमा खबर छ। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगिएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अदालतका सह रजिस्ट्रार एवं प्रवक्ता अर्जुन प्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणार्थ प्रचलित कानूनले उचित प्रक्रिया अपनाएर मात्र नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको उल्लेख गरेका छन्। चोलेन्द्र प्रकरण राष्ट्रपामा नबोल्ने भद्र सहमति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: सहकारी ठगेर विदेशमा बिन्दास शीर्षकमा खबर छ। सहकारी ठगीमा इन्टरपोलको रेड नोटिस जारी गरिएका जीवी राई, भरत महर्सन, भूपेन्द्र राई, छेला नेपाली, थानबहादुर बुढा, बालगोपाल श्रेष्ठ, सागर केसी, ज्योति गुरूङ र देवेन्द्र बाबु राई फरार छन्। करोड़ौं ठगेका उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकार चुकेको छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएसँगै सहकारी पीड़ितलाई रकम फिर्ता गराउने विश्वास दिइयो। विशेष गरी सहकारीको रकम हिनामिना गर्ने संचालक तथा ऋणीहरूको सम्पत्ति जफत र लिलामी गरेर भए पनि पीड़ितको बचत फिर्ता गर्ने योजना अघि सारियो। तर बचतकर्ताले रकम फिर्ता त पाएका छैनन् नै, सहकारीको करोड़ौं रकम अपचलन गरेर फरार भएकालाई कार्यवाहीको दायरामा ल्याउने काम समेत भएको छैन। सहकारीको करोड़ौं रकम अपचलन गरेर फरार रहेका मध्ये एक मुख्य व्यक्ति हुन् जितेन्द्र बाबु अर्थात जीवी राई। एक दर्जनभन्दा बढ़ी निजी व्यवसायमा सहकारीकै रकम ल्याएर लगानी गरेका उनी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा आएसँगै फरार छन्। जीवी विरूद्ध कास्की, रूपन्देही, चितुवन, पर्सा र काठमाण्डुमा समेत गरेर छवटा सहकारीको रकम अपचलनको अभियोग छ। संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा समेत मुद्दा चलाएर इन्टरपोलको रेड नोटिस जारी भए पनि उनलाई पक्राउ गर्न सकिएको छैन। जीवी विरूद्ध 2080 माघ 25 गते इन्टरपोलमा रेड नोटिस समेत जारी भएको थियो। रेड नोटिसको रेकर्ड अनुसार 2080 चैत 6 गते जीवीले मलेसियामा म्यासेज रिसिभ गरेको देखिएको थियो। त्यसै त इन्टरपोलको कुनै पनि सदस्य राष्ट्रले उनीबारे जानकारी दिने र पक्राउ गर्न सहयोग गर्ने कार्य समेत गरेको छैन। जीवीलाई खोज्न मलेसियामा गएको नेपाल प्रहरीको टोलीले त्यहाँ कुनै सहयोग प्राप्त नभएको गुनासो गरेको थियो। यता नेपालमा उनले अवैध रूपमा सहकारीको रकम ल्याएर लगानी गरेको सबै व्यवसाय र सम्पत्ति समेत रोक्का राखिएको छ। कास्कीको सूर्य दर्शन सहकारीमा 1,86 करोड़, रूपन्देहीको सुप्रिम सहकारीमा 55 करोड़, 52 लाख, चितवनमा सहारा बहुद्देश्य सहकारीमा 37 करोड़ बिगो दावी गरिएको मुद्दा लागेका जीवीलाई फिर्ता ल्याउन सरकारलाई ठूलो सकस भएको छ। जीवीले सहकारीकै रकम लगानी गरेर स्थापना गरेका व्यवसाय लिलामी तथा बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया समेत शुरू भएको छैन। त्यसै गरी नेपालमा सहकारीको पैसा अपचलन गरेर इन्टरपोल मार्फत खोजी भइरहेका अर्का व्यक्ति हुन् सुमेरू सहकारीको पैसा दुरूपयोग गर्ने भरत महर्सन। सुमेरूको 7 अर्ब भन्दा बढ़ी रकम दुरूपयोग गरेको आरोप लागेका उनी विरूद्ध 2080 पुष 17 गते इन्टरपोल मार्फत रेड नोटिस जारी भएको थियो। 2080 माघ 19 गते उनी बेलायतमा रहेको इन्टरपोलको रेकर्डमा देखिन्छ, तर उनलाई स्वदेश ल्याएर बचतकर्ताको रकम फिर्ता गराउन सकिएको छैन। सहकारी ठगीमा इन्टरपोलको रेड नोटिस जारी गरिएका जीवी राई, भरत महर्जन, भूपेन्द्र राई, छेला नेपाली, थानबहादुर बुढा, बाल गोपाल श्रेष्ठ, सागर केसी, ज्योति गुरूङ र देवेन्द्र बाबु राई लगायत फरार छन्। करोड़ौं ठगेका उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकार चुकेको छ। सहकारी ठगेर विदेशमा बिन्दा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: जनजीवन सामान्य बनाउन सरकार अग्रसर शीर्षकमा गोर्खापत्र खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षा रोकिए पनि त्यसले सिर्जना गर्ने विपदको खतरा नटरेको र जोखिम कायमै रहेकाले आम नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मरमत गरी जनजीवन सामान्य बनाउनेतर्फ सरकार तदारूकताका साथ लागि परेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार गत असोज 8 गतेदेखि वर्षासँगै आएको बाढ़ी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर 27 जनाले ज्यान गुमाएका छन्। अधिकांश राजमार्ग सञ्चालन उपशीर्षकमा यससँगै खबर छ। 4 दिनको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो तथा लेदो खस्ने समस्याले देशभरका प्रमुख राजमार्ग र सड़क खण्ड प्रभावित भएका छन्। वर्षाले अवरूद्ध राजमार्ग र सड़क खण्डको अवरोध हटाउने काम तीव्र रूपमा भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो, लेदो खस्ने र सड़क भाँसिने समस्याका कारण मुख्य राजमार्ग र सड़क अवरूद्ध भएको जानकारी दिनुभयो। सोमबारदेखि वर्षा रोकिएसँगै अवरूद्ध अधिकांश राजमार्ग र सड़क सञ्चालनमा आइसकेका छन्।
0: सरकारले आवश्यकता अनुसार पालिकाहरूलाई एक आपसमा गाभ्न र सीमाना फेरबदल गर्न सक्ने गरी मापदण्ड बनाएको छ। आगामी स्थानीय तह निर्वाचन लगत्तै यो काम अघि बढ़ाउने गरी गृह कार्य भइरहेको छ। एक आपसमा गाभिदा पालिकाको संख्या केही कटौती हुन सक्छ। सरकारले बनाएको मापदण्ड अनुसार बैंक, वित्तीय संस्था, विद्यालयहरू जस्तै पालिकाहरू पनि एक आपसमा गाभिन सक्नेछन्। सरकारले गाउँपालिका तथा नगरपालिका र वड़ाको संख्या तथा सीमाना हेरफेर, एक आपसमा गाभिन र नगरपालिका वर्गीकरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 समेत बनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका गृह सचिव प्रकाश दाहालले पालिकाहरूलाई अब एक आपसमा गाभ्न तथा सीमाना फेरबदल गर्न सक्ने गरी सरकारले बनाएको मापदण्डलाई 77 जिल्ला समन्वय समिति, प्रदेश सरकार र स्थानीय तहमा पठाइएको बताएका छन्। सरकारले बनाएको मापदण्ड अनुसार बैंक, वित्तीय संस्था, विद्यालय जस्तै पालिकाहरू पनि आपसमा गाभिन सक्नेछन्। यो काम स्थानीय तहको आगामी निर्वाचनपछि अघि बढ़ाउने गरी गृह कार्य भइरहेको छ।
1: चाडबाड़को मुखमा चीनसँग जोड़िएका प्रमुख व्यापारिक नाका अवरूद्ध भएका छन्। दशैं तिहारको मुखमा बाढ़ी र पहिरोले चीनसँग जोड़िएका प्रमुख 3 वटै नाकाहरू अवरूद्ध भएका हुन्। गत भदौ 10 गतेको भोटेकोशी बाढ़ीले संघीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने रसुवागढ़ी नाका ध्वस्त भएको थियो। चीनसँग जोड़िएका प्रमुख तीनवटै नाका अवरूद्ध, यो वर्षको दशैं तिहार निकै महँगो बन्ने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यससँगै आपूर्ति प्रभावित हुँदा उपभोक्ताको भान्सा महँगियो उपशीर्षकमा खबर छ। बाढ़ी पहिरोले देशभरका विभिन्न सड़क अवरूद्ध हुँदा संघीय राजधानी काठमाडौँको आपूर्ति श्रृंखला नै प्रभावित भएको छ। सड़क अवरूद्ध हुँदा राजधानी बाहिरबाट खाद्यान्नदेखि तरकारीसम्म सहज आपूर्ति हुन सकेको छैन। यति मात्रै होइन, यसअघि नै अभाव रहेको खाना